0: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
1: अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 2026 सम्बन्धी नेपाल भूतपूर्व खेलाडी मञ्चको जरुरी सूचना। अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 2026 सुखद उपलक्ष्यमा नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा 18 साप्ताहिक र मासिक 5 किलोमिटर दौड प्रतियोगिता 2083 को आयोजना गरिएको हुनाले सम्पूर्ण धावक महानुभावहरूलाई सहभागिताको लागि अनुरोध गर्दछौ। दौड़का मुख्य विधाहरू: 5 किलोमिटर 16 वर्ष मुनिका छात्र छात्रा दौड, 5 किलोमिटर खुल्ला महिला तथा पुरुष दौड र पोखरा महानगरपालिका वडा नम्बर 1 का आमा समूहको लागि 3 किलोमिटरको दौड। प्रतियोगिता मिति यही असार 6 गते शनिबार। स्थान पोखरा महानगरपालिका वडा नम्बर 1 पुरानो टुडीखेल राष्ट्रिय माविको गेट अगाडि। समय उपस्थिति 6:30 बजे। दौड शुरू हुने समय बिहान ठिक 7 बजे। दर्ता गर्ने अन्तिम मिति यही असार 5 गते दिउँसो 2 बजेसम्म। कार्यक्रमको मुख्य प्रायोजक पोखरा महानगरपालिका वडा नम्बर 1 को कार्यालय, वार्षिक प्रायोजक प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स, संस्थाहरू नेपाल ओलम्पिक एकेडेमी, राष्ट्रिय ओलम्पिक एकेडेमी, पोखरा महानगरपालिका वडा नम्बर 7, आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा 4 गैरापाटन। विस्तृत जानकारीको लागि फोन 061-588-716, 570-520, वेबसाइट www.pokhramarathon.org। पुनश्च मासिक दौड़मा दर्ता गरिसकेका धावकले पुनः दर्ता गर्नु नपर्ने।
2: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
3: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
2: त्यसको लागि त चिन्तै छैन। बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्कुट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
3: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
2: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
3: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्। फेरि अहिले अर्कोले बुक गर्ला नि।
2: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
1: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।
4: हेलो, के छ तेरो खबर?
5: ठिक छु यार, सन्चै छस्?
4: सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि।
5: पार्टी त दिन हुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
4: मैले त सबै किनमेल गरिसके, अब बेडसिट, सिरक र 2-4 थान टप्स कुर्ती किन्नु छ।
5: मैले पनि किन्नु छ के, सँगै किनौँ न।
4: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
5: सबै ठाउँको व्यवसायी अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किन्मेल संसार, हो त्यही जाऊँ न।
4: ए अँ, मैले पनि खुब सुनेको छु किन्मेल संसारको बारे। ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
1: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ। जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुसन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुसन कभर, टावल, कुर्ता, टप्स पाइने एकमात्र ठाउँ किनमेल संसार, गैरापाटन, पोखरा। प्राइम सहकारीको भवन कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 9856031412 9464667887।
6: तन्ना आजै फेरि हाल्नुस्।
3: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
3: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फियोताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। भिजिट www.landmarknepal.com।
7: लौन नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
8: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भुने भयो।
9: हाम्रो वन हाम्रो धन, डढेलोबाट जोगाउन गरौँ जतन। वनमा डढेलो लगाउनु कानूनी अपराध हो। डढेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं। वन जोगिए मात्र हामी जोगिन्छौ।
10: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
11: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।

नमस्कार, बिहान छ बजे कनपुन हाइलाइट्समा प्राविधिक साथी अरविन्द सहित सञ्जयको स्वागत छ। आज मिति विक्रम सम्वत 2083 साल असार 1 गते सोमबार, तदनुसार सन् 2026 जून 15 तारीक नेपाल सम्वत 1146 अधिक जेठ कृष्ण पक्ष औंसी तिथि। तपाई हामीलाई एफएम ब्याण्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineanapurna.com, हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। स्थलमार्गबाट नेपाल आउने पर्यटकका लागि सरकारले जारी गर्यो आचार संहिता। आफैले खाना पकाउने पर्यटकले होटल वा सम्बन्धित अधिकारीसँग अनुमति लिनुपर्ने। युवा विदेश जान अब बाध्य नहुने अर्थमन्त्री वाग्लेको दावी, पर्याप्त अवसर सिर्जना गरिने। प्रतिनिधि सभामा असार 1 र 2 गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने। 3 र 4 गते सम्बन्धित मन्त्रीले जवाब दिने। कुनै पनि हालतमा पार्टीलाई फुट्न नदिने कंग्रेसका नेता शेखर कोइरालाको भनाई। कंग्रेसभित्र निरंकुशतावादी चरित्र बढ़दै गएको टिप्पणी। नवीकरणीय ऊर्जा र ग्रीन हाइड्रोजनमा सरकारको जोड़, 2 अर्ब 62 करोड़ बजेट विनियोजन। औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव भएको राष्ट्र बैंकको प्रतिवेदन। उपयुक्त बजार नहुनुलाई प्रमुख समस्याका रूपमा चित्रण। बेजिङमा बाढ़ी नियन्त्रणका लागि 5 वटा विशाल जलाशय निर्माण गर्ने योजना। सन् 2022 यता युक्रेनको सार्वजनिक ऋण झण्डै 3 गुणाले वृद्धि र दोस्रो पोखरा खेलकुद महोत्सव जारी। सोमबार टेबल टेनिस प्रतियोगिता हुने। पीसीएम कप प्लस 2 बास्केटबलमा छात्र छात्रा दुवै उपाधि। एएमसीलाई

0: ISC, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-8-34।

समाचार विस्तारमा नेपालको ट्रान्स एसियन रेलवे टीएआर नेटवर्कको सम्झौतामा हस्ताक्षर गरी सदस्यता प्राप्त गरेको दुई दशक बित्न लागेको छ। द्रुत रेलमार्गको सपना देख्न थालिएको छ, तर एसिया युरोपसम्मको रेल यात्रा पहुँचको परिकल्पना गरिएको रेलमार्ग आयोजनाको काम सुस्त छ। नेपालमा अहिलेसम्म जनकपुर जयनगर र रक्सौल सिरसिया मा मात्र सीमित रेल सञ्चालनमा छ। ट्रान्स एसियन रेलवे नेटवर्क एशिया र युरोपका विभिन्न मुलुकलाई जोड्ने र व्यापार यातायातलाई सहज बनाउने लक्ष्यसहित अगाडि सारिएको प्रस्तावित रेल सञ्जाल हो। संयुक्त राष्ट्रसंघको युनाइटेड नेशन इकोनोमिक एण्ड सोशल कमिशन फर द एशिया एण्ड द पेसिफिकले 2063 कार्तिक 24 गते 10 नोभेम्बर 2006 दक्षिण कोरियाको बुसानमा आयोजना गरेको सम्मेलनमा नेपालले ट्रान्स एसियन रेलवे नेटवर्कको सदस्यता प्राप्त गरेको थियो। नेपालले सो सदस्यता प्राप्त गरेको छ वर्षपछि 2068 फागुन 23 गते 6 मार्च 2012 व्यवस्थापिका संसदले अनुमोदन गरेको थियो। त्यसपछि ट्रान्स एसियन रेलवे टीएआरसँग जोड्न मिसिङ लिंकका रूपमा समेत मेची महाकाली रेलमार्ग निर्माणका अवधारणा ल्याई सन् 2009 सम्भाव्यता अध्ययन शुरू गरिएको थियो। मेची महाकाली रेलमार्ग निर्माण सम्बन्धी काम शुरू भएको पनि 17 वर्ष पुग्न लाग्दा अहिलेसम्म उल्लेखनीय काम हुन सकेको छैन। यस आयोजना अन्तर्गत अहिलेसम्म कुल 93.6 किलोमिटरमा मात्र भौतिक रूपमा काम शुरू भएको छ। राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत यस आयोजनाको कुल लम्बाई 925 किलोमिटर छ। भारतीय रेलवेसँग जोड़िने विभिन्न लिंक लाइन सहित यस आयोजनाको कुल लम्बाई 1003 किलोमिटर प्रस्तावित छ। रेल विभागका सूचना अधिकारी तथा नेपालको रेलवे विकासका जानकार इन्जिनियर बोध भण्डारीले पर्याप्त बजेट अभाव, कूटनीतिक ढिला सुस्ती र दक्ष प्राविधिक जनशक्तिको कमीका कारण नेपालले ट्रान्स एसियन रेलवे टीएआर नेटवर्कको सम्झौतामा हस्ताक्षर गरी सदस्यता प्राप्त गरेको दुई दशक बित्न लाग्दा समेत यस क्षेत्रमा कुनै ठोस उपलब्धि हासिल हुन नसकेको बताएका छन्। पोखरा लगायतका क्षेत्रमा भारतीय पर्यटकको अत्यधिक आवागमनसँगै गुनासो समेत बढ़ेपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्थल मार्गबाट नेपाल प्रवेश गर्ने पर्यटकका लागि आइतबार नयाँ आचार संहिता सार्वजनिक गरेको छ। निजी गाड़ीबाट नेपाल प्रवेश गरेका भारतीय पर्यटक मध्ये केहीले सरसफाईमा ख्याल नगरेको, खुल्ला ठाउँमा आफै खाना पकाउँदा वरपरको वातावरणलाई ख्याल नगरेको लगायत गुनासो बढ़ेको थियो। सरकारले धार्मिक र सांस्कृतिक मर्यादामा पनि विशेष ध्यान दिन आग्रह गरेको छ। पशुपतिनाथ, लुम्बिनी, जानकी धाम र मुक्तिनाथ जस्ता तीर्थस्थललाई सफा राख्न पर्यटकलाई आग्रह गरिएको छ। निर्देशिकाका अनुसार पुराना कपड़ा र फोहोर जथाभावी फाल्नेलाई कार्यवाही गरिनेछ। मन्दिरमा प्रवेश गर्दा जुत्ता चप्पल खोल्नुपर्ने र भड्किलो लुगा लगाउन नपाइने नियम लगाइएको छ। शिष्ट भाषाको प्रयोग गर्न र स्थानीय संस्कृतिको सम्मान गर्न भनिएको छ। नेपालमा गाँजा अवैध भएकाले यसको प्रयोग नगर्न र मदिरा सेवनमा पनि संयमता अप्नाउन निर्देशन दिइएको छ। आफैले खाना पकाउने पर्यटकले होटल वा सम्बन्धित अधिकारीसँग अनुमति लिनुपर्नेछ। मन्त्री खड्गराज पौडेल गणेशले समेत उक्त सूचना सामाजिक सञ्जाल मार्फत शेयर गरेका छन्। पर्यटकको यात्रालाई सुरक्षित, मर्यादित र स्मरणीय बनाउन यस्तो निर्देशिका जारी गरिएको मन्त्रालयले जनाएको छ। पर्यटकले नेपाल प्रवेश गर्दा भन्सार विभागबाट अनलाइन वा भौतिक रूपमा प्रवेश अनुमति पत्र लिनुपर्नेछ। सुरक्षा जाँचका क्रममा गाड़ी र झोलाको विस्तृत परीक्षण गराइनेछ। भारतीय नागरिकको हकमा भिसा नचाहिए पनि राहदानी वा मतदाता परिचय पत्र अनिवार्य उपलब्ध गराउनुपर्ने नियम रहेको छ। गाड़ी र चालकको हकमा पनि सरकारले विशेष कड़ाई गरेको छ। नेपालका पहाड़ी बाटोहरू घुमाउरो र साँगुरो हुने भएकाले गाड़ी पूर्ण रूपमा दुरूस्त हुनुपर्नेछ। भारतीय गाड़ीका चालकले नेपालको भौगोलिक अवस्था र मौसम बारे राम्रो जानकारी राखेको हुनुपर्नेछ। गाड़ीमा रहेका यात्रुको नाम, उमेर, लिंग, नेपाल बस्ने अवधि र भ्रमण गर्ने ठाउँको विवरण भन्सार अधिकारीलाई बुझाउनुपर्नेछ। पर्यटकले आफूसँग भएका सुन, चाँदी र बहुमूल्य गहनाको घोषणा गर्नुपर्नेछ। यस्तो नगरेपछि झमेला हुन सक्ने चेतावनी दिएको छ। आर्थिक कारोबारका विषयमा भारतीय पर्यटकले 5,000 अमेरिकी डलर बराबरको भारतीय रूपियाँ मात्र नगद बोक्न पाउनेछन्। यद्यपि डेबिट वा क्रेडिट कार्डको प्रयोगमा भने कुनै सीमा तोकिएको छैन। पर्यटकीय क्षेत्रमा कार्डबाटै भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ। स्वास्थ्यको दृष्टिकोणले शहरमा अस्पताल भए पनि दुर्गममा प्राथमिक उपचारको बाकस र नियमित औषधि साथमै राख्न सुझाइएको छ।
2800 मीटर उचाईमा रहेको मुक्तिनाथ जस्ता ठाउँमा लेक लाग्ने जोखिम हुने भएकाले अक्सिजनको व्यवस्था गर्न समेत भनिएको छ। पदयात्रा र पर्वतारोहणका लागि दर्ता भएका गाइड अनिवार्य गरिएको छ। यसका लागि आवश्यक प्रक्रिया र अनुमति पत्र पनि साथमै हुनुपर्नेछ। उच्च हिमाली क्षेत्रमा गर्मी मौसममा पनि जाडो हुने भएकाले बाक्लो लुगा बोक्न भनिएको छ। असुरक्षित महसुस भएमा वा आपतकालीन अवस्थामा पर्यटक प्रहरीको हटलाइन नम्बर 1144 सम्पर्क गर्न सकिनेछ। यस्तै नेपाल पर्यटन बोर्डको पोखरा कार्यालयको नम्बर 061455292 पनि फोन गर्न सकिनेछ। सुरक्षा अधिकारी वा टूर अपरेटरसँग समन्वय गरेर मात्र अगाडि बढ़न सरकारले सबै सरकारवालासँग आग्रह गरेको छ। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले आगामी 5 वर्षमा युवाले अब आफ्नो सपना पूरा गर्न विदेशी नै पढ्ने बाध्यता अन्त्य हुने बताउनु भएको छ। काठमाण्डुमा हिजो आयोजित राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन 2083 अर्थमन्त्री डाक्टर वाग्लेले आगामी वर्षको बजेट मार्फत युवालाई स्वदेशमै रोजगारी, शिक्षा र अन्य अवसरको पर्याप्त अवसर सिर्जना गरिने बताउनु भएको छ। उहाँले देशका युवा आफ्नो सपना पूरा गर्न विदेशी नै पर्ने बाध्यता अन्त्य हुनुपर्ने बताउँदै भन्नुभयो, अब त्यस्तो स्थिति आउन नदिन जग बसाल्न बजेटबाट नीतिगत पहल शुरू गरेका छौं। बजेटको कारणले त्यसको बाटो समात छ। देशभरका युवा उद्यमीलाई सम्बोधन गर्दै अर्थमन्त्री डाक्टर वाग्लेले करमा सहुलियत बक्यौता उल्झनमा रहेका उद्यमी र व्यवसायीलाई छूटको सहुलियत, सरकारी प्रशासनको डिजिटलाइजेशन र सुशासनका अजेण्डा कार्यान्वयनले देश निर्माणको नयाँ बाटामा अगाडि बढ़ने जनाउनु भएको छ। बजेटमा करको दर घटाएर रू 1,00,000 कमाउने युवालाई महत्वपूर्ण सहुलियत दिएर करको झन्झटबाट मुक्ति दिएको उहाँको भनाइ थियो। अर्थमन्त्री डाक्टर वाग्लेले त्यसको फाइदा लिन सबैलाई आग्रह गर्नुभएको छ। बजेट बनाउँदा युवाको उद्यमशील सोच र योजनालाई फैलाउने गरी धेरै सोचिएको र त्यसै अनुसारका कार्यक्रम घोषणा भएको उहाँले बताउनु भएको छ। गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेट आज संसदमा प्रस्तुत गर्दैछ। अर्थमन्त्री जित बहादुर शेरचनले आगामी वर्षको बजेट प्रस्तुत गर्नेछन्। गण्डकी प्रदेश सरकारले आगामी वर्षको लागि करिब 33 अर्ब हाराहारीको बजेट प्रस्तुत गर्न लागेको छ। शुरूमा 28 अर्बको बजेट ल्याउने बताएको सरकारले संघको अनुदान केही बढ़ेको र चालू वर्षको मौजदात पनि अपेक्षा भन्दा धेरै रहने भएपछि बजेटको आकार बढ़ाउन लागेको हो। अर्थ मन्त्रालय स्रोतका अनुसार करिब 3 अर्ब रूपियाँ चालू वर्षमा खर्च नभएर बचेको रकम आगामी वर्षको बजेटको प्रमुख हिस्सा बन्नेछ। यस्तै संघ सरकारले दिने अनुदान पनि 75 करोड़ हाराहारी बढ़ेको छ भने आन्तरिक स्रोत पनि 50 करोड़ जति बढ़ने अनुमान सरकारले गरेको छ। हामी बजेट बढ़ाउने योजनामा थिएनौं तर स्रोत अपेक्षा भन्दा धेरै भएको छ, नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर कृष्ण चन्द्र देवकोटाले भनेका छन्। संघीय सरकारबाट आउने रोयल्टी बाँडफाँड, राजस्व बाँडफाँड र अनुदानमा वृद्धि भएको छ। ती सबै जोड्दा करिब 75 करोड़ जति बजेट थपिएको छ। हाम्रो आन्तरिक आमदानी पनि 40-50 करोड़ बढ़ेको छ। सरकारले मन्त्रालयगत योजनाको न्यूनतम सिलिङ तोकेको छ। भौतिक पूर्वाधार मन्त्रालयमा 25 लाख भन्दा साना योजना नबनाउने र सिंचाई तथा खानेपानीमा पनि 10 लाख भन्दा साना योजना नबनाउने सरकारले जनाएको छ। तर पुराना योजनाहरू सम्पन्न गर्न आवश्यक साना बजेटहरू चाहिँ विनियोजन हुनेछन्। नयाँ योजनामा प्रष्ट सिलिङ हुन्छ। पुराना र सम्पन्न गर्नै पर्ने योजना भए केही तलमाथि गर्न सकिन्छ, डाक्टर देवकोटाले भनेका छन्। विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि गण्डकीले आन्तरिक ऋणलाई बजेटमा समेट्नेछ। सधैँ बजेटमा राखेर उठाउन नसकेको शीर्षक यसपालि पनि राख्न खोजिएको हो। भौतिकमा सबै सांसदलाई 1.5 करोड़ रूपियाँका योजना दिएको छ। ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयमा 50, उद्योग तथा पर्यटन मन्त्रालयमा
पर्यटनमा 40, सामाजिक युवा तथा खेलकुद मन्त्रालयमा 30 लाख, वन तथा वातावरण मन्त्रालयमा 20 लाखका दरले सबै सांसदलाई बजेट सिलिङ दिएको छ। यसरी हिसाब गर्दा हरेक सांसदलाई 2,90,00,000 सिलिङ पुग्छ। यसबाहेक प्रत्यक्ष तर्फका सांसदलाई थप 1 करोड़ रूपियाँको बहुवर्षीय सड़क वा पुलको योजना दिएको छ। उक्त योजना छनौट गर्दा समानुपातिक सांसदसँग समेत समन्वय गर्नुपर्छ। सबैले पाउने सिलिङमा प्रदेशका 59 सांसदले 1,71,00,000 पाउनेछन्। त्यसबाहेक प्रत्यक्ष तर्फका 35 सांसदले 35 करोड़ थप पाउनेछन्। यसरी हिसाब गर्दा 2,06,00,000 विनियोजन गर्नुपर्छ। मनाङबाट निर्वाचित सांसद राजीव गुरूङ दीपक मनाङ्गे कर्तव्य ज्यान मुद्दाका कारण उनको सांसद पद रिक्त रहेको छ। गण्डकीमा 36 प्रत्यक्ष र 24 समानुपातिक गरी 60 सांसद निर्वाचित भएका थिए। सांसदहरूले यसबाहेक पनि पहुँचका भरमा थप योजनाहरू माग गरेका छन्। यो सबैलाई दिइएको सिलिङ हो। पहुँच भएका सांसदले योभन्दा बढ़ी पनि योजना माग गरेका छन्। एक सांसदले कसैले 10 करोड़को योजना पेश गरेका छन्। ती योजना पर्छन् कि पर्दैनन् हेर्न बाँकी छन्। यसअघि शुरूका वर्षहरूमा गण्डकी सरकारले सांसद विकास कोषको रूपमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम भन्दै 2 करोड़का दरले बजेट दिएको थियो। चौतर्फी आलोचना र विरोधपछि उक्त कार्यक्रम केही वर्ष यता हटाइएको छ। शीर्षक हटाए पनि सांसदलाई दिने बजेट भने घटेको छैन। खल्तीबाट योजना नहाल्नका लागि नै प्रदेश सरकारले आयोजना बैंक निर्माण गरेको छ। मन्त्रालयहरूले आयोजना बैंकमा आयोजना प्रविष्ट पनि गरेका छन्, तर बजेट निर्माण अहिले पनि खल्तीकै योजनाबाट हुँदैछ।

पोखरामा आइतबार साँझ भएको सड़क दुर्घटनामा परि नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य 32 वर्षीय राजीव बास्तोलाको निधन भएको छ। पोखराको सिर्जना चोक र सभागृह चोकको बीचमा BP03-001-1650 नम्बरको रेडी मिक्सर ब्लकरले उनले चलाएको मोटरसाइकल ठक्कर दिएको थियो। कास्की जिल्ला सहकारी संघको तालिमबाट घर फर्कने क्रममा 5:30 बजेतिर यो दुर्घटना भएको हो। मिक्सरले पछाडिबाट ठक्कर दिएपछि सड़कमा लड़ेका बस्तोलालाई तत्काल नजिकैको मेट्रो सिटी अस्पताल लगिएको थियो, तर चिकित्सकले उनलाई अस्पताल पुर्याउन साथ मृत घोषणा गरे। बस्तोला नेपाली कंग्रेस गण्डकी प्रदेशका आमन्त्रित सदस्य एवं कास्की क्षेत्र नम्बर 3 का नेता खिमलाल बास्तोलाका छोरा हुन्। 32 वर्षका उनी अविवाहित थिए। कास्की जिल्ला ट्राफिक कार्यालयले ठक्कर दिने गाड़ी र चालकलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा मकवानपुर हेटौँडाका 40 वर्षीय राजन अधिकारी छन्। दुर्घटनामा परेका दुवै सवारी साधनलाई ओडा प्रहरी कार्यालयमा राखिएको छ। बसोलाको शव पोस्टमार्टमको लागि मणिपाल अस्पताल लगिएको छ। उनको सोमबार बिहान पोस्टमार्टम गरेपछि अन्त्येष्टि गरिने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट नवीन त्रिपाठी सभाको सभापतित्वमा नयाँ टीम तयार भएको छ। शुक्रबार राति अबेर भएको मतदानमा अरू 3 उम्मेद्वारलाई पछि पार्दै त्रिपाठी विजयी भएका थिए। पहिलो चरणमै 50% मत ल्याएर त्रिपाठी विजयी भएका हुन्। अध्यक्षको लागि नवलपुरका राजन गौतम, माधव प्रसाद कौडेल र हरिबहादुर कार्की पनि चुनावी मैदानमा थिए। पहिलो चरणको निर्वाचनबाट निर्वाचित सदस्यहरू मध्येबाट पदाधिकारीहरू निर्विरोध निर्वाचित भएका छन्। राजसभा गण्डकीको उपसभापतिमा बागलुङकी मीना शर्मा आचार्य, महामन्त्रीमा कास्कीका कृष्ण प्रसाद लम्साल, सहमहामन्त्रीमा तनहुका शंकर पन्त र नवलपुरकी सीता कुमारी अर्याल निर्विरोध भएको जानकारी दिएका छन्। पदाधिकारीमा एउटा पदमा एकजनाको मात्र नाम परेपछि निर्वाचन समितिले निर्विरोध निर्वाचित घोषणा गरेको हो। उनले भनेका छन् कोषाध्यक्ष कार्य समितिले मनोनित गर्नेछ। तपाईँ रेडियो अनुपूर्ण 93.4 MHz बिहान 6 बजेको अनुपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।

0: एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0165674558577903। मौकाको फाइदा उठाउनुहोस्।
2: फिस्टल आइबेर केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
3: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आइबेर केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल IVF केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-5525।
4: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVT सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
5: सर्टिफिकेट इन डेन्टल साइन्स,
6: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
5: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
6: र डिप्लोमा इन फार्मेसीमा 3 वर्ष कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ, शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
5: हाम्रा विशेषताहरू: आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
6: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन।
4: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
6: एक्सेलेन्स इन टेक्निकल एजुकेसन, कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस, न्यू रोड, पोखरा। फोन 061-588-364-580-725।
4: Admission open, Pokhara College of Management, PCM, affiliated to Pokhara University, 24 years of academic excellence in management, bachelor program, 4 years program of bachelor in business administration, BBA, 4 years of IT program, bachelor of computer system and information technology, BCSIT, 4 years program of bachelor of business administration in finance, BBA finance. Forms are available at college administration at 9 a.m. to 3 PM. Science and management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np. अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 2026 सम्बन्धी नेपाल भूतपूर्व खेलाड़ी मञ्चको जरूरी सूचना। अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 2026 सुखद उपलक्ष्यमा नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा 18 साप्ताहिक र मासिक 5 किलोमिटर दौड़ प्रतियोगिता 2083 आयोजना गरिएको हुनाले सम्पूर्ण धावक महानुभावहरूलाई सहभागिताको लागि अनुरोध गर्दछौ। दौड़का मुख्य विधाहरू: 5 किलोमिटर 16 वर्ष मुनिका छात्र छात्रा दौड़, 5 किलोमिटर खुल्ला महिला तथा पुरूष दौड़ र पोखरा महानगरपालिका वडा नम्बर एक का आमा समूहको लागि 3 किलोमिटरको दौड प्रतियोगिता मिति यही असार 6 गते शनिबार स्थान पोखरा महानगरपालिका वडा नम्बर एक पुरानो टुडीखेल राष्ट्रिय माविको गेट अगाडि समय उपस्थिति 6:30 बजे दौड शुरू हुने समय बिहान ठिक 7 बजे दर्ता गर्ने अन्तिम मिति यही असार 5 गते दिउँसो 2 बजेसम्म कार्यक्रमको मुख्य प्रायोजक पोखरा महानगरपालिका वडा नम्बर एकको कार्यालय वार्षिक प्रायोजक प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स सहयोगी संस्थाहरू नेपाल ओलम्पिक एकेडेमी राष्ट्रिय ओलम्पिक एकेडेमी पोखरा महानगरपालिका वडा नम्बर 7 आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा 4 गैरापाटन विस्तृत जानकारीको लागि फोन 061-588-716 570-520 वेबसाइट www.pokhramarathon.org पुनश मासिक दौड़मा दर्ता गरिसकेका धावकले पुनः दर्ता गर्नु नपर्ने
3: ए साथियो प्लस टू पनि सकियो अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ
4: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा
3: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु
4: शशिधर अनि तिमी नि
7: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला
4: त्यो पनि एनटीएचएमसीमा छ नि
3: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम बीबीए बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्
4: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एण्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-50-51-33 र 576-458
5: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ
4: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर फोन 061-577-007 97-623-36-817
8: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस प्राली न्यूरो पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ
5: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन डाक्टर वन्दना श्रेष्ठ
9: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य डाक्टर प्रवीण थापा डाक्टर सुभाष गुरुङ
5: जनरल एण्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ डाक्टर देवेन्द्र श्रेष्ठ
9: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी डाक्टर चुम्मया पोन
5: रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ
9: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेल्सन फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी
5: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल
4: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर प्लास्टिक सर्जन डाक्टर पियुष गिरी छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन डाक्टर विशाल गुरुङ कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल
10: वार्ड आईसीयू एनआईसीयू जनरल एण्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्रोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलोसिस सेवा र आँखा उपचार सेवा 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163
11: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सृजना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
12: हाम्रा सेवाहरू
11: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
12: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
11: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
12: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
11: न्युरो सर्जरी सेवा, कार्डियोथोरासिक तथा भास्कुलर सर्जरी सेवा,
12: पाल रोग,
11: नाक कान तथा घाँटी रोग,
12: मानसिक तथा स्नायु रोग,
11: प्रसूति तथा स्त्री रोग,
12: छाला, यौन तथा कुष्ठ रोग,
11: नेत्र रोग,
12: दाँत तथा मुख रोग,
11: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
12: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
11: सुविधा सम्पन्न आईसीयू सेवा,
12: डिजिटल एक्सरे,
11: सिटी स्क्यान सेवा,
12: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
11: इन्डोस्कोपी, इसिजी, इइजी, पीटीए,
12: फिजियोथेरापी, युरोफ्लोमेट्री,
11: केमोथेरापी,
12: सुरक्षित गर्भपतन सेवा,
11: होल बडी चेकअप, हेल्थ प्याकेज,
12: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
11: फोन 061-572-648, 572-849।
13: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
14: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
13: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
14: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
15: हेलो
16: हजुर, नमस्कार।
15: हेलो
16: नमस्कार काका, सुन्नु भएन?
15: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
16: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
15: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
16: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
15: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
16: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
15: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
16: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानुभयो हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
15: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
17: आइएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र, पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
18: होम केयर सेवा, होम केयर सेवा।
19: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
18: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
19: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
18: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
19: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
18: सुत्केरी नवजात शिशुको हेरचाह,
19: क्यान्सर सर्जरी, राहतकारी हेरचाह,
18: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
19: डाक्टर ल्याब सेवा,
18: औषधि डेलिभरी सेवा,
19: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर चिल्लेढुङ्गा, पोखरा, निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-569-2।

पुनः एलर्टमा स्वागत छ। बाँकी रहेका समाचारहरू। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन हुन सक्ने विश्लेषण सुनाएका छन्। बागमती प्रदेशका नेताहरूलाई गुण्डु बोलाएर ओलीले विपक्षीको योजना बमोजिम, उपाध्यक्ष विष्णु प्रसाद पौडेल र महासचिव शंकर पोखरेलले पार्टी फुटाउन सक्ने बताएका हुन्। शनिबार बागमती प्रदेशमा पार्टी पुनर्गठन कार्यदलले सुझाव लिने कार्यक्रम थियो। भक्तपुरको एक ब्याङ्क्वेटमा सुझाव संकलन कार्य सकिएपछि नेताहरूलाई गुण्डु बोलाइएको थियो। प्रदेश इन्चार्ज महेश बस्नेतले ओलीले भेट्न चाहेको सूचना सुझाव संकलन कार्यक्रममा दिएका थिए। प्रदेश इन्चार्जले दिएको सूचनाका आधारमा बागमतीका हामी केही नेताहरू गुण्डु पुगेका थियौं। गुण्डु पुगेका एक नेताले भनेका छन् त्यहाँ पार्टी अध्यक्षले गम्भीर खुलासा गर्नुभयो। उनका अनुसार ओलीले एमाले विभाजन हुन सक्ने विश्लेषण सुनाएका थिए। विष्णु पौडेल र शंकर पोखरेलले पार्टी विभाजनको नेतृत्व गरिरहनु भएको छ भन्ने उहाँको विश्लेषण थियो। उनी भन्छन् शंकरले पनि विष्णुकै कुरा मान्नुभयो भने अध्यक्षको कुरा छ। सुझाव संकलन कार्यक्रममा उपाध्यक्ष पौडेलले पुनर्गठनको पक्षमा बोलेका थिए। एमाले जोगाउने हो भने पुनर्गठन जरूरी छ, त्यो हामीले गर्नुपर्छ, पौडेलले भनेका थिए। उपाध्यक्ष पौडेलको यही कुरा गुण्डु पुगेका नेताले ओलीलाई सुनाएका थिए। काभ्रे एमालेका सचिव राजकुमार सापकोटा र बागमती प्रदेश सचिवालय सदस्य इन्द्र लामाले त ओलीसँग अब के गर्ने भनेरै जवाफ मागेका थिए। पार्टी पुनर्गठनको विरोध गर्नु भनेको पार्टी हित चाहने चेतना नहुनु हो भनेर विष्णु कमरेडले भन्नुभयो। लामाले ओलीसँग प्रश्न गरेका थिए, हामी पार्टी विरोधी हौं त अब यो पार्टीमा हामी बस्नु नपर्ने भयो। श्रोतका अनुसार यी दुई नेताको जवाब दिने क्रममा ओलीले पुनर्गठन भन्नेहरूले चाहिँ एमाले छोडेर जान खोजेको बताएका थिए। विपक्षीको योजना अनुसार उनीहरू एमाले विभाजन गर्ने चाहनामा छन्। ओलीले भनेका छन् केही मान्छेहरू फुटेर जान पनि सक्छन्।

कानून अनुसार सातै प्रदेशको सोमबार आगामी आर्थिक वर्ष 2083-84 को बजेट सार्वजनिक गर्दैछन्। प्रदेशहरूले केन्द्र सरकार जस्तै सुशासन, कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार जस्ता विषयलाई प्राथमिकता दिएर नयाँ बजेट तयार पारेका छन्। संघीय सरकारले 15 जेठमा बजेट सार्वजनिक गरेसँगै त्यसमा आधारित भई प्रदेश सरकारहरूले आफ्नो बजेट तयारी गर्छन्। तर सबैजसो प्रदेशको चालू आर्थिक वर्षको बजेट कार्यान्वयन अवस्था भने सन्तोषजनक छैन। प्रदेश सरकारहरू केन्द्र सरकार जस्तै बजेट खर्च गर्ने सन्दर्भमा कमजोर अवस्थामा देखिन्छन्। बजेट पूर्व सन्ध्यामा बागमती प्रदेश सरकारले आर्थिक सर्वेक्षण 2082-83 सार्वजनिक गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार फागुन 2082-सम्मका तथ्याङ्कमा आधारित रहेर सर्वेक्षण सार्वजनिक गरिएको हो। बागमती प्रदेश नेपालको कुल ग्रास उत्पादन जीडीपीमा सबैभन्दा बढ़ी हिस्सा ओगट्ने प्रदेश हो। चालू आर्थिक वर्ष नेपालको अर्थतन्त्रको आकार 66 खर्ब रहने अनुमान गरिएकोमा सबैभन्दा बढ़ी बागमती प्रदेशको हिस्सा 36.7% अर्थात 24 खर्ब 23 अर्ब रहनेछ। बागमती प्रदेशको आर्थिक वृद्धि दर भने राष्ट्रिय औसत भन्दा माथि रहनेछ। प्रदेश सरकारले चालू आर्थिक वर्ष 67 अर्ब 47 करोड़ रूपियाँ बराबर बजेट कार्यान्वयन गरिरहेको छ।

कैलालीमा वन अतिक्रमण हटाउने क्रममा कर्मचारीले टेम्पो भीरबाट खसालेको भिडियो सामाजिक सञ्जालमा यति बेला भाइरल भइरहेको छ। भीमदत्त राजमार्ग अन्तर्गत गोदावरी नगरपालिका चारको बास पानीमा सड़क छेउमा राखेर खुद्रा सामान बिक्री गर्न प्रयोग गरिएको टेम्पो वन कर्मचारीले फालिदिएका हुन्। पुरानो टेम्पोमा गोदावरीकै धनादेवी धामीले खुद्रा सामान बिक्री गरेर जीविकोपार्जन गर्दै आएकी थिइन्। तर डिभिजन वन कार्यालय धनगढ़ीका कर्मचारीले धामीले सड़क छेउमा टेम्पो राखेर वन अतिक्रमण गरेको भन्दै भीरबाट हुत्याइदिएका हुन्। धामीले टेम्पोबाट कर्मचारीले सामान झारेपछि टेम्पो घर लैजान्छु भन्दा पनि नमानेर सड़कबाट भीरमा खसालिदिएको बताएका छन्। डिभिजन वन कार्यालयका कर्मचारीले टेम्पो नै फालेपछि आलोचना भइरहेको छ। यता डिभिजन वन कार्यालय धनगढ़ीका प्रमुख राम विचारी ठाकुरले भने पटक पटक हटाउन ताकेता गर्दा नमानेको दावी गर्दै हटाउने क्रम कर्मचारी गाली कलौज गरेपछि उक्त स्थिति सिर्जना भएको दावी गरेका छनृ।

अधिकृत विक्रेता संघ पोखराको 19 औं स्थापना दिवसको अवसरमा निशुल्क स्वास्थ्य जाँच तथा स्वास्थ्य परामर्श कार्यक्रम गरिएको छ। यस अवसरमा दाँत सम्बन्धी रोगको उपचार, स्वास्थ्य परामर्श तथा विभिन्न रोगहरूको स्वास्थ्य परीक्षण एवं उपचार गरिएको जानकारी संघका अध्यक्ष तेजेन्द्र पौडेलले दिएका छन्। शिविरमा दाँत सम्बन्धी रोगको निशुल्क औषधि समेत वितरण गरिएको थियो। मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर तथा अर्किड डेन्टल एण्ड अर्थोपेडिक सेन्टर रानीपोवाको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको थियो। प्रत्येक वर्ष स्वास्थ्यसँग सम्बन्धित एवं जनसरोकारका कार्यक्रम गर्दै आएको उनले सुनाएका छन्। संघका संस्थापक अध्यक्ष गोविन्द प्रसाद कर्मचारीले सामाजिक उत्तरदायित्व अन्तर्गत संघले यस्तो कार्यक्रम गरेको बताएका छन्। यस अवसरमा पूर्व अध्यक्ष हरिराज पन्त, निवर्तमान अध्यक्ष मनोज कुमार श्रेष्ठ, संघका वरिष्ठ उपाध्यक्ष दिलीप कुमार श्रेष्ठ, महासचिव राजेन्द्र श्रेष्ठ, कार्यक्रम संयोजक ज्ञानेन्द्र नाथ गौतमले बोलेका थिए।

भद्रकाली बहुमुखी क्याम्पस पोखराबाट स्नातक अध्ययन पूरा गरेका पूर्व विद्यार्थीको भेलाले कुलदीप पौडेलको अध्यक्षतामा 19 सदस्यीय भद्रकाली बहुमुखी क्याम्पस पूर्व विद्यार्थी मंच तदर्थ समिति गठन गरेको छ। मंच उपाध्यक्षमा पूजा खनाल, सचिव अञ्जना बराल सुवेदी, सहसचिव निशा देवकोटा, कोषाध्यक्ष टीका माया गुरूङ र सहकोषाध्यक्षमा निरज सिगदेल रहेका छन्। सदस्य तस्वर अली, अर्पणा बासोला, उपेन्द्र गिरी, नरेन्द्र गुरूङ, जस्मिन गुरूङ, सोनी तामाङ, मीना कुमारी ढकाल, निशा नेपाली, अशोक बराल, भाग्य माया गुरूङ, सुजित गौतम, देव गुरूङ र जस्मिन घले चयन भएका छन्। 2066 सालमा स्थापित सो क्याम्पसमा हाल व्यवस्थापन संकायमा बीबीएस र मानविकी तथा सामाजिक शास्त्र संकायमा बीए कार्यक्रम सञ्चालित छन्। यस अवधिमा 13 अभ्यासका विद्यार्थी उत्तीर्ण भइसकेका छन्। प्रमुख अतिथि क्याम्पस संचालक समिति अध्यक्ष जयप्रसाद सापकोटाले समुदायको सहभागिता, शिक्षक कर्मचारीको लगाव र विद्यार्थीको मेहनतले क्याम्पस आज ठूलो परिवार भइसकेको र आगामीकाल निशा नेपाली, अशोक बराल, भाग्य माया गुरूङ, सुजित गौतम, देव गुरूङ र जस्मिन घले चयन भएका छन्। 2066 सालमा स्थापित सो क्याम्पसमा हाल व्यवस्थापन संकायमा

0: निरन्तर अगाडि बढ़ने बताएका छन्। क्याम्पस प्रमुख नवराज रेग्मीले विश्वविद्यालय अनुदान आयोगद्वारा प्रदान गरिने गुणस्तर सुनिश्चित तथा प्रत्यायन प्रक्रिया अन्तर्गत भद्रकाली समकक्षी मूल्यांकनको चरणमा रहेको जानकारी दिँदै क्याम्पसको वर्तमान वस्तुस्थितिबारे पूर्व विद्यार्थीलाई विस्तृत जानकारी गराएका छन्। रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजेको अनुपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।
1: त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, कुड्को हुने वा धेरै अग्लो हुने, बिरामी जाँच। यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचोक। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
3: ल्यान्डमार्क होटल एण्ड रिजोर्टमा स्वागत छ।
2: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
3: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल एण्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एण्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।
4: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
5: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
4: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
5: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
6: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
4: नेपलेज एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
5: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइएलस क्लासेसको सुविधा पनि छ र?
4: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
7: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा। फोन 061-454-6899, 452-715।
1: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
3: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
8: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
3: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
8: यहाँ अत्याधुनिक थ्री टेस्ला मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
3: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट।

रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुत्यु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3D एमआरआई नै गराऊ, समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3D एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98560-027-29।

0: 1 point sanga sadai rewarded.
1: हजुर सुन्नुस् न खुशीको खबर ल्याएका छौ. अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ. 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि.
2: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन. अनुभवी हात अनुभवी डाक्टर यही छन् नि.
1: 28 वर्षदेखिको अनुभव न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको. थप जानकारीका लागि 061-588-595-574-044
2: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा.
3: समय बितेको पत्तै हुँदैन तर के तपाईँको पैसा समयसँगै बढिरहेको छ. अब ढिलो नगर्नुहोस्. तपाईँ सुतेको बेलामा पनि तपाईँको पैसाले तपाईँका लागि काम गर्नेछ. मात्र 1,000 रुपियाँबाट यस आईपी सुरु गर्नुहोस्. तपाईँको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ. न धेरै जान्नु पर्ने झन्झट न बजारको उतार चढ़ावको डर. यस आईपीमा थोरै लगानी बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल. आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प यस आईपी योजना शुरू गर्नुहोस्.
4: अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ. कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ.
5: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि.
4: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर.
5: मुवा महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्. यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्. अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले.
6: हो तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ. यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ. यस्तो विभेद मानसिक शारीरिक योजन्य हिंसामा पनि जोडिएको हुन्छ. कस्तो नबुझेको
4: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन. मैले बुझे, अबदेखि गर्दिन. हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ.
7: महिनावारीलाई मर्यादित बना, विभेद अन्त्य गर्नु.
8: नेपाल सरकार विज्ञापन बोर्ड.

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-0611
1: अयानी मेरो दाँत दुखेर हैरान भएको छु त्यसैमा छोराछोरीको पनि त्यस्तै छ कहाँ गएर उपचार गराउने होला
2: होइन किन चिन्ता लिएको त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त त्यही गएर देखाउन
1: ए हो र अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि
2: ल सुन डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने मेसिनबाट दाँत सफा गर्ने दाँत निकाल्ने खोल राख्ने फिक्स दाँत राख्ने नमिलेको दाँत मिलाउने जरैबाट दाँतको उपचार गर्ने अनि यति मात्रै कहाँ हो र अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा छाला तथा यौन रोग सेवा भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा प्याथोलोजी सेवा फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ
0: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा फोन 01-586-536 मोबाइल 98-560-0536
3: ओ सुरेश बिहान बिहान कता जान लागिस
2: हेर्ने रमेश भएको मोबाइल बिग्रियो त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला हस् यार आजको पास त उतै होला हस् यार
3: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यताउता जानुपर्छ र पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ जाम हिँड भन मेरो ब्यागमा गएर आइहालम
4: पोखराको एकमात्र जानु पर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस् तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ साथै यस मोबाइल टावरमा सिसी क्यामेरा विभिन्न कन्सल्टेन्सी होटल सहकारी संस्था पनि रहेका छन् त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ प्रोपराइटर उदय केसी लाउरे दाई महेन्द्र पुल मोबाइल टावर मोबाइल 98-560-4802 98-461-4802

0: प्रदेशसभामा विनियोजन विधेयक 2083 अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि आगामी असार 1 र 2 गते छलफल हुने भएको छ। मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नको आगामी असार 3 र 4 गते सम्बन्धित मन्त्रीले जवाब दिने कार्यक्रम तय भएको संघीय संसद सचिवालयले जनाएको छ। असार 1 गते युवा श्रम तथा रोजगार, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि, वन तथा पर्यावरण, सूचना तथा संचार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शिक्षा तथा खेलकूद, स्वास्थ्य तथा खाद्य स्वच्छता, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन र महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल हुनेछ। असार 2 गते विज्ञान प्रविधि तथा नवप्रवर्तन, कानून न्याय तथा संसदीय मामिला, पूर्वाधार विकास, गृह, ऊर्जा, जलस्रोत तथा सिंचाई, परराष्ट्र, अर्थ र रक्षा, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपति र राष्ट्रपतिको कार्यालयको विनियोजन शीर्षकमाथि छलफल हुने सचिवालयले जनाएको छ। असार 3 गते युवा श्रम तथा रोजगार, उद्योग वाणिज्य तथा आपूर्ति, कृषि, वन तथा पर्यावरण, सूचना तथा संचार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, शिक्षा तथा खेलकूद, स्वास्थ्य तथा खाद्य स्वच्छता, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन र महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रीले मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाब दिनेछन्। यसै असार 4 गते विज्ञान प्रविधि तथा नवप्रवर्तन, कानून न्याय तथा संसदीय मामिला, पूर्वाधार विकास, गृह, ऊर्जा, जलस्रोत तथा सिंचाई, परराष्ट्र, अर्थ र रक्षा, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपति र राष्ट्रपतिको कार्यालयको विनियोजन शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाब सम्बन्धित मन्त्रीले दिने कार्यक्रम तय भएको छ। नेपाली कंग्रेसका नेता डाक्टर शेखर कोइरालाले पार्टीभित्र देखिएको तीव्र मतभेदका बावजूद आफूले कुनै पनि हालतमा कंग्रेस फुट्न र फुटाउन नदिने प्रतिबद्धता जनाएका छन्। आइतबार नेपाली कंग्रेस संस्थापन इतर समूहले विराटनगरमा आयोजना गरेको कोशी प्रदेश स्तरीय एकता भेलालाई सम्बोधन गर्दै नेता कोइरालाले कंग्रेसको जन्म नै देशमा लोकतन्त्रको स्थापना र निरंकुशताको अन्त्यको लागि भएको स्मरण गराएका छन्। कन्या क्याम्पस पोखरा अनुसन्धान व्यवस्थापन समितिको आयोजनामा प्राज्ञिक एवं अनुसन्धानमूलक लेखन सम्बन्धी दुई दिने कार्यशाला आइतबार सम्पन्न भएको छ। क्याम्पसको सभाहलमा समापन कार्यक्रमको प्रमुख अतिथिको मन्तव्य राख्दै कन्या क्याम्पस संचालक समितिका अध्यक्ष शिवलाल मल्लले अनुसन्धान सिपलाई शैक्षिक सिकाइमा मात्र सीमित नराखी समाजको समस्या समाधान गर्नका लागि केन्द्रित हुनुपर्नेमा जोड़ दिएका छन्। क्याम्पस प्रमुख सुरेश कुमार मानन्दरले क्याम्पसका प्राध्यापकहरूलाई अनिवार्य अनुसन्धानका कार्यमा लाग्न अनुरोध गर्दै छात्रहरूको सहभागिता र सहकार्य गराउन आग्रह गरेका छन्। कार्यक्रममा डाक्टर भूमिराज बस्ताकोटी, उप प्राध्यापक पुष्प निधि अंगाई, भूमिराज पण्डित र मदन प्रसाद बरालले प्राज्ञिक लेखनका विविध आयामहरूमा सहजीकरण गरेका थिए। लोकदोहरी गायिका तथा साहित्यकार सावित्री गिरी सुकुका दुई फरक विधाका कृति एक समारोहका बीच लोकार्पण गरिएको छ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकीद्वारा पोखरामा आयोजित कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार तीर्थ श्रेष्ठले अवकाश मुक्तक संग्रह र छालहरू ओढेर गजल संग्रहको लोकार्पण गर्दै मुक्तक तथा गजल विधाका विविध आयामबारे प्रकाश पारेका छन्। गिरीको चतुष्पदीय संरचनाको मुक्तक र समसामयिक विषयको गजल साधना प्रशंसा योग्य रहेको बताएका छन्। वरिष्ठ लोकदोहोरी गायिका हरिदेवी कोइरालाले सावित्री गिरी सुकुको गायन कलाबाट प्रभावित भएको स्मरण गर्दै पछिल्लो समय देखिएको साहित्यिक साधना प्रशंसा योग्य रहेको धारणा राखेका छन्। मदन पुरस्कार विजेता वरिष्ठ साहित्यकार चन्द्र प्रकाश बानियाले पोखरा साहित्य लेखनका लागि उर्वर भूमि रहेको बताउँदै गिरीलाई जहाँ रहे तापनि आफ्नो कलमलाई विश्राम नदिन सुझाएका छन्। बिम्बकवि रमेश श्रेष्ठले गिरीका कृतिलाई मनको कुनामा पोको पारिएका मायाका रूमालका रूपमा चिनाउँदै कलमले अवकाश नलियोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन्। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज सांस्कृतिक विभागका सल्लाहकार मदन राज थापाले सावित्री गिरी सुकुलाई बहुआयामिक प्रतिभाका रूपमा चित्रण गरेका छन्। पुतली बजार प्रज्ञा प्रतिष्ठानको उपकुलपति दुर्गा बहादुर शाह बाबाले सावित्री गिरीको सृजनशीलता मौलाउँदै जाओस् भन्ने धारणा राखेका थिए। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकीका अध्यक्ष देवेन्द्र केसीले सावित्री गिरीमा केही गरिरहौं भन्ने सृजनशील क्षमताको उपज नै एकैसाथ दुई कृतिको लोकार्पण रहेको बताएका छन्। गण्डकी साहित्य संगमका अध्यक्ष भीम राणा भाटले स्रष्टाहरू सृजनालाई परिष्कृत र परिमार्जनमा लाग्नुपर्नेमा जोड़ दिएका छन्। नेपाली लेखक संघ गण्डकीका अध्यक्ष दीपक समीपले विदेश र स्वदेश गर्दा गर्दै गिरीले एकैसाथ दुई कृति लिएर आएको देख्दा खुशी लागेको धारणा राखेका छन्। देशको औद्योगिक क्षेत्रको लागि दक्ष जनशक्तिको अभाव कच्चा पदार्थ र उत्पादित वस्तुका लागि उपयुक्त बजार नहुनुलाई प्रमुख समस्याको रूपमा चित्रण गरिएको छ। नेपाल राष्ट्र बैंकले गरेको अध्ययन अनुसार पर्याप्त पूँजीको अभाव उच्च उत्पादन लागत प्रविधिगत पछौटेपन पूर्ण क्षमताको अभाव जनशक्ति पलायन पर्यावरण मैत्री उद्योगको व्यवस्थापन र संचालनलाई पनि चुनौतीको रूपमा लिइएको छ।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको
2: टाइम चेक।
3: यति बेला बिहानको 7 बजेको छ।
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय।
6: 93.4 गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।
7: ओहो घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
8: सल्लाहकार
9: सल्लाह तपाईँको मान्नु पर्ने हल्लाको पछि लाग्यो अहिले आएर नराम्रो दुःख पाइयो पाइपबाट पानी चुहियो नि।
7: नेपाल टपको विकल्प छैन आजको जमानाको भरपर्दो पाइप नेपाल टप सब ठिकठाक।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256375256

0: चीनको राजधानी बेजिङले पहाड़ी क्षेत्रमा बाढ़ी नियन्त्रणको लागि पाँचवटा जलाशय निर्माण गर्ने योजना अगाडि सारेको छ। चिनिया राजधानीले 50 वर्ष यता पहिलो पटक यस्तो ठूलो पहल शुरू गरेको बेजिङ जलस्रोत प्राधिकरणले जानकारी दिएको छ। यी जलाशयहरू योङदिङ, जुमा, दासी र वेन्यू नदीको माथिल्लो तटीय क्षेत्रमा रहनेछन्। बाढ़ीको पानी रोक्न र बहाव कम गर्न माथिल्लो क्षेत्रमा जलाशय निर्माण, मध्य भागमा नदी सफाई र तटबन्ध सुदृढ़ीकरण तथा तल्लो तटीय क्षेत्रमा ढल निकास र पानी फर्काउने प्रणालीको स्तरोन्नति गरिँदैछ। यी प्रयासहरूले बर्खायाममा सुरक्षालाई अधिकतम बनाउन सहयोग गर्नेछन्। अहिले बेजिङमा 80 जलाशय छन् जसले शहरको 68% पहाड़ी क्षेत्र नियन्त्रण गर्दछ। पाँचवटा नयाँ जलाशय निर्माण सम्पन्न भएपछि यो अनुपात 84% पुग्नेछ। युक्रेनको सार्वजनिक ऋण सन् 2022 देखि 110 अर्ब डलर भन्दा बढ़ीले वृद्धि भएको रूसी समाचार संस्था तासले जनाएको छ। यसमा बाह्य र घरेलु दुवै दायित्व समावेश छन्। सन् 2022 को शुरूदेखि अहिलेसम्म सार्वजनिक ऋण दोब्बर भन्दा बढ़ी भएको हो। अब खेल समाचार। दुई पटकको अग्रता जोगाउन नसक्दा नेदरल्याण्ड्स फिफा विश्वकप 2026 जापानसँग बराबरीमा रोकिएको छ। डलास स्टेडियममा भएको खेल 2-2 को बराबरीमा सकिएको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा सबै गोल भएका थिए। 50 मिनटमा भर्जिल डन ड्राइकले हेड मार्फत गोल गर्दै डल स्टोरीलाई अग्रता दिलाएका थिए। त्यसको 7 मिनटमा नै जापानले बराबरी गोल फर्कायो। केही त नाकामुराले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसको 7 मिनटमा नेदरल्याण्डसले फेरि अग्रता लियो। 64 मिनटमा क्रिन्सेन्सो समरभिलले गोल गरेपछि नेदरल्याण्डस अग्रतामा आयो। 89 मिनटमा डाइची कामादाले गोल गर्दै खेल बराबरीमा ल्याएका हुन्। कर्नरबाट आएको बललाई उनले हेडर मार्फत गोल गरेका थिए। त्यसपछि कुनै गोल भएन र दुवै टोलीले अंक बाँडेका छन्। फिफा विश्वकप 2026 अन्तर्गत समूह ए को खेलमा 4 पटकको विश्वविजेता जर्मनीले शानदार शुरूआत गर्दै नव प्रवेशी कुरासाओमाथि 7-1 फराकिलो जीत दर्ता गरेको छ। अमेरिकाको ह्युस्टन स्टेडियममा आइतबार भएको खेलमा जर्मनीले नव प्रवेशी र कम अनुभवी टोलीहरू विरूद्ध हावी हुने आफ्नो ऐतिहासिक विरासतलाई पुनः निरन्तरता दिएको छ। जर्मनीका लागि काई हावर्ड्सले 2 गोल गरे भने फेलिक्स नमेचा, निको स्टोलर स्लोटर वेक, जमाल मुसियाला, नथियानियल ब्राउन र डेनिस उन्डावले 1-1 गोल थपे। कुरासाओका लागि खेलको 21 मिनटमा लिभानो कोमेन्सिनेस्ट्रियाले बराबरी गोल फर्काएर केही समय दबाव सृजना गरे पनि त्यो पर्याप्त रहेन। पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा सञ्चालन भइरहेको दोस्रो पोखरा खेलकुद महोत्सव तथा मार्शल आर्ट फेस्टिभल 2083 अन्तर्गत आइतबार विभिन्न खेल प्रतियोगिताहरू सम्पन्न भएका छन्। खेलकुद गतिविधिलाई थप व्यवस्थित र समावेशी तथा प्रतिभामुखी बनाउने उद्देश्यका साथ आयोजना गरिएको महोत्सवमा आइतबार मुआथाई, हकी तथा क्योक्योशिन कान कराँतेका खेलहरू सञ्चालन गरिएको आयोजकले जनाएको छ। समितिका अध्यक्ष दीपक बहादुर गोदारका अनुसार महोत्सवमा खेलाड़ीहरूको उत्साहजनक सहभागिता रहेको छ। खेलकुदको माध्यमबाट नयाँ प्रतिभाको पहिचान र विकास गर्ने लक्ष्यसहित महोत्सव आयोजना गरिएको बताएका छन्। पोखरा कलेज अफ म्यानेजमेन्टद्वारा आयोजित प्रथम पीसीएम कप प्लस 2 छात्र छात्रा बास्केटबल प्रतियोगिताको उपाधि छात्र छात्रा दुवैतर्फ टीम एमएसीले जितेको छ। नदीपुरस्थित कलेजकै बास्केटबल कोर्टमा भएको छात्र तर्फको फाइनलमा एमएसीले साझापानी बीलाई पराजित गर्दै प्रथम स्थान हासिल गरेको हो। त्यस्तै छात्रातर्फ फाइनलमा एमएसीले टीम मुस्कानलाई पराजित गर्दै प्रथम स्थान हासिल गरेको छ। छात्रतर्फ 24 र छात्रातर्फ 6 टीमको सहभागिता रहेको थियो। अन्नपूर्ण हाइलाइट्स अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू। स्थलमार्गबाट नेपाल आउने पर्यटकको लागि सरकारले जारी गर्यो आचार संहिता। आफैले खाना पकाउने पर्यटकले होटल वा सम्बन्धित अधिकारीसँग अनुमति लिनुपर्ने। युवा विदेश जान अब बाध्य नहुने अर्थमन्त्री वाग्लेको दावी। पर्याप्त अवसर सिर्जना गरिने। प्रतिनिधि सभामा असार 1 र 2 गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने। 3 र 4 गते सम्बन्धित मन्त्रीले जवाब दिने। कुनै पनि हालतमा पार्टीलाई फुट्न नदिने कंग्रेसका नेता शेखर कोइरालाको भनाई। कंग्रेसभित्र निरंकुशतावादी चरित्र बढ़दै गएको टिप्पणी। नवीकरणीय ऊर्जा र ग्रीन हाइड्रोजनमा सरकारको जोड़। 2 अर्ब 62 करोड़ बजेट विनियोजन। औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव भएको राष्ट्र बैंकको प्रतिवेदन। उपयुक्त बजार नहुनुलाई प्रमुख समस्याको रूपमा चित्रण। बेजिङमा बाढ़ी नियन्त्रणको लागि 5 वटा विशाल जलाशय निर्माण गर्ने योजना। सन् 2022 यता युक्रेनको सार्वजनिक ऋण झण्डै 3 गुणाले वृद्धि। र दोस्रो पोखरा खेलकुद महोत्सव जारी। सोमबार टेबल टेनिस प्रतियोगिता हुने। पीसीएम कप प्लस 2 बास्केटबलमा छात्र छात्रा दुवै उपाधि एमएससीलाई। मेरो 6 बजेको अनुपूर्ण हाइलाइट्समा समाचारको सिलसिला यति नै। प्राविधिक साथी अरविन्द सहित सञ्जयलाई बिदा दिनुहोस्। नमस्कार।
1: रेडियो अन्नपूर्ण 93.4।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्। तपाई पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: ए हेर्नुस् त, यो समाचार त कस्तो असम्मको छ, शेयर गर्दिन कि क्या हो?
2: पख्नुस् नानी, जे पाए त कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
3: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
1: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र, बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434329239, 98028-59321, 061-581-871।
3: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVT-बाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
5: सर्टिफिकेट इन डेन्टल साइन्स,
6: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
5: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
6: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ, शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
5: हाम्रा विशेषताहरू: आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
6: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन।
3: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
6: एक्सेलेन्स इन टेक्निकल एजुकेसन, कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस, न्यू रोड, पोखरा। फोन 061-588-364-580-725।
7: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
8: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
9: पानी त धेरै ठुलो पर्यो, खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
10: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
1: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
11: गर्मी होइन, रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
3: समय बितेको पत्तै हुँदैन, तर के तपाईँको पैसा समयसँगै बढिरहेको छ? अब ढिलो नगर्नुहोस्, तपाईँ सुतेको बेलामा पनि तपाईँको पैसाले तपाईँका लागि काम गर्नेछ। मात्र 1,000 रुपियाँबाट एसआईपी सुरु गर्नुहोस्, तपाईँको थोरै थोरै सेयर लगानीले भोलिको सपना पूरा गर्छ। न धेरै जान्न पर्ने झन्झट, न बजारको उतार चढ़ावको डर, एसआईपीमा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प एसआईपी योजना शुरू गर्नुहोस्।
1: ए साथी हो, प्लस टू पनि सकियो,
12: अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
9: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
12: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
9: शशिधर अनि तिमी नि?
13: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला?
9: त्यो पनि एनटीएचएमसीमा छ नि।
12: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम बीबीए बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
9: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061 50 50 78 50 51 33 र 576 458

0: IME Life Insurance Company Limited भविष्य सुनिश्चित गर्दै Insuring Future.
1: राष्ट्रिय वाणिज्य बैंकले ल्यायो नयाँ योजना. किसानका लागि सुनौलो छ यो सपना.
2: 10 लाखसम्म कर्जा सजिलै पाइन्छ. अब मेहनतको फल झन् मिठो हुन्छ.
1: 70% लगानी, अब चिन्ता किन. बाली राम्रो फल्छ, आमदानी बढ्ने दिन.
2: 10 वर्षसम्म सहज किस्ता, कहिल्यै नहोस् भार. ब्याज दर पनि न्यून, कृषकको राम्रो आधार.
3: राष्ट्रिय वाणिज्य बैंक, तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ.
4: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस प्राली न्यूरल पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ.
5: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ.
6: हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ.
5: जनरल एण्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ.
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन.
5: रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ.
6: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी.
5: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल.
4: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री. मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ. नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर. प्लास्टिक सर्जन डाक्टर पियुष गिरी. छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले. नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ. कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ. कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ. कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल.
7: वार्ड आईसीयू एनआईसीयू जनरल एण्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा. 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ.
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ. विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एण्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड. फोन 061-590-162, 590-163.
8: किन आँखा मिचेको मिचे गरेको
9: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने.
8: धेरै समय मोबाइल चलाइसिक्या
9: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ.
8: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ. राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे.
9: ए, त्यसो भए जोगिन के गर्ने त?
8: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने. हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति. बुझिस?
9: बुझेँ.
8: यसलाई 20-20-20 को नियम भन्छन्. मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने. घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ.
10: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ.
11: नेपाल सरकार, विज्ञापन बोर्ड.
12: ओहो नासर बे, कति छ्याब डिजाइन बे मारेकन किन नि खनि तोला
13: खनै दिवा नासर बे, रूपाकोट ज्योति सुनचाँदी दुकान, महेन्द्र पुलारी तोला.
12: ए नै स्याबा मार दोकान पो मोना नै पेसोलाई नि च्याब चुरा रैया औठी हमेला झोका टस टिक्री हार तान चनै तो हो नि जग्गा मात्र आँगी खैमा खैमा समस्या पर्दिर मार चुवल तुई बिसानारी बेल्ले छ्याब कोपिम ओछे.
13: हजुर, किने झोको लाई नि छाबा छाबा छाबा मारे डिजाइन गहना सैदी म दिशा वा चुबल तुई दिशा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट नलो धिताई पालिखी चोकै यावै क्यार मोहै
12: जग्गा मात्र आँगी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो.
13: समुदाय रवा ता क्रीवा ज्याला जाति क्रीवा छतैरा नत खैमा बिलन चन्न यामो
12: तोय मिल ती दिशा रूपाकोट ज्योति सुन चाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061-5808-15 98-5-60-35-8-15 प्रोप्राइटर दशरथ सुनार
13: छतैरा त तान नि भिम्द
14: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
5: होम केयर सेवा होम केयर सेवा
15: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
5: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य लाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
15: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
5: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
15: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
5: सुत्केरी नवजात शिशुको हेरचाह
15: क्यान्सर सर्जरी राहतकारी हेरचाह
5: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
15: डाक्टर ल्याब सेवा
5: औषधि डेलिभरी सेवा
15: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिङ्लेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061-4-11-777 मोबाइल 98-5-60-89-2-77
16: ओहो छोरीको बिहेको कुरा पनि छिनियो अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो
17: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निधो गर्नु पर्यो नि
16: त्यसको लागि त चिन्तै छैन बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि त्यही भव्य पार्टी गरिन्छ
17: होइन ठाउँ अलि फराकिलो भएको पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या
16: ल तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ खाना त कुरै नगरम बेसरी स्वादिलो छ
17: ल त्यसो भए त बुक गरिहाल्नुहोस् फेरि अहिले अर्कोले बुक गर्ला नि
16: त्यति मात्रै होइन क्या टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ
15: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा हरेक किसिमका पार्टी बिहे भोज व्रतबन्ध पास्नी सभा समारोह बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा फोन 061-5-33-123 98-028-50-701 98-028-50-702
18: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
15: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
17: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
15: त्यसैले साधारण एमआरआई होइन 3 टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3 टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
17: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
15: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन 3T MRI नै गराऊ समयमै सही पहिचान गराऊ स्वास्थ्य जोगाऊ पैसा बचाऊ थप जानकारीको लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-5-91-728 मोबाइल 98-5-60-027-29
19: मेरो दाँत दुखेर हैरान भएको छु त्यसैमा छोराछोरीको पनि त्यस्तै छ कहाँ गएर उपचार गराउने होला
16: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाई भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
19: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
16: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
17: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01-5685536, मोबाइल 98560056।
20: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
21: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र, खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
22: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे, झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए, अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
23: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
24: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
23: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
25: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
26: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल्स नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।
2: हेलो
3: हजुर नमस्कार।
2: हेलो
3: नमस्कार काका सुन्नु भएन?
2: हेलो हेलो हेलो अलि ठुलो स्वरले बोल्नुस् न। खै को बोलेको हो? मैले केही भरे पाइन।
3: हजुर काका नमस्कार म भतिज बोलेको। भतिज सुन्नु भएन?
2: ए राम हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन।
3: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
3: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
2: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
3: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ। भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज। म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
4: आइएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061-433-342-433-640।
5: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सृजना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
6: हाम्रा सेवाहरू
5: हाट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
6: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
5: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
6: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
5: न्युरो सर्जरी सेवा, कार्डियोथोरासिक तथा भास्कुलर सर्जरी सेवा,
6: पाल रोग,
5: नाक कान तथा घाँटी रोग,
6: मानसिक तथा स्नायु रोग,
5: प्रसूति तथा स्त्री रोग,
6: छाला यौन तथा कुष्ठ रोग,
5: नेत्र रोग,
6: दाँत तथा मुख रोग,
5: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
6: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
5: सुविधा सम्पन्न आईसीयू सेवा,
6: डिजिटल एक्सरे,
5: सिटी स्क्यान सेवा,
6: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
5: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
6: फिजियोथेरापी, युरोफ्लोमेट्री,
5: केमोथेरापी,
6: सुरक्षित गर्भपतन सेवा,
5: होल बडी चेकअप, हेल्थ प्याकेज,
6: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
5: फोन 061-572-648 572-849।
7: गर्मी होइन रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
8: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा श्री एफई 550D।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: छोरा, नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
3: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
3: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
4: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपलेज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
3: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आयल्स क्लासेसको सुविधा पनि छ र?
2: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी, डिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-6089, 452-715।
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
5: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
6: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
7: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
8: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
7: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
8: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
7: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
8: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
7: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुखज्यू।
8: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
7: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो, खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
8: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ। रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो। बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है। अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
7: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो, अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
9: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा।
8: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
7: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो, अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु।

0: नेपाल सरकार विज्ञापन बोर्ड। समसामयिक तथा सामाजिक विषय वस्तु माथिको बहसमूलक कार्यक्रम आजको बैठक।
1: नमस्कार, कार्यक्रममा तपाईँलाई हार्दिक स्वागत छ। म अर्जु उपस्थित भएको छु हाम्रो साथी अरविन्दसँगै। आजको बैठकमा हामी विभिन्न विषयमा कुराकानी गर्ने गर्छौं। अहिले यो भूमिहीनहरूको मुद्दा, सुगमवासीहरूको मुद्दा, दलित यी जम्मै अव्यवस्थित बसोबासीहरूको मुद्दा कायमै रहिने रहेको छ। कतिखेर के हुने हो भन्ने चिन्ताहरू पनि उनीहरूमा छ र पहिले व्यवस्थापन, त्यसपछि कहाँ जानुपर्ने हो, त्यहाँ लैजाने वा जानुपर्ने कुराहरू पनि रहिने रहेका छन्। त्यसबाहेक अतिक्रमित भूमिमा बनेका संरचनाहरू हटाउने कार्य पनि भइरहेको छ। यो आधा शताब्दीदेखि पोखरामा बन्न नसकेको बस पार्क यसपालि बनाउने भनेर जोडदार लागिरहेको अवस्था छ र अतिक्रमित संरचनाहरू महानगरले हटाउने काम पनि गरिरहेको यो अवस्था छ। उतातिर फर्केका कुराकानीहरू, पछिल्ला अपडेटहरू के छन्? माझ एकपटक यो भूमिहीनहरूको अव्यवस्थित बसोबासीहरू वकालत गर्दै आएको संस्था भूमि अधिकार मंच र संघर्ष समन्वय समितिका पदाधिकारीज्यूहरूलाई निम्ति आएको छ। एकपटक कुराकानी गरौं, पछिल्ला गतिविधिहरू के भइरहेका छन्, यो जग्गा खोजखन गर्ने समिति पनि बनेको छ, त्यसले के कस्ता काम कारवाहीहरू गरेको छ, ती कुराहरू पनि बुझौं। रामबहादुर लामिछाने हुनुहुन्छ भूमि अधिकार मंच कण्डिकीका अध्यक्ष, संघर्ष समन्वय समितिका सल्लाहकार तथा संघर्ष समन्वय समितिका संयोजक प्रेमबहादुर गुरूङजी हुनुहुन्छ। नमस्कार, दुवैजना स्वागत छ। अब यो आन्दोलन समिति भन्ने वा संघर्ष समिति भन्ने, मेयर साहबको आग्रहमा पछि समन्वय समिति बनाउनुहोस् न भन्ने, यो पनि भयो जे भन्ने पनि कुरो एउटै हो, मूल समस्या समाधान हुनु पर्यो भन्ने तपाईँहरूको माग हो। के छ तपाईँहरूको पछिल्लो गतिविधि, तपाईँहरू कतिको सकारात्मक हुनुहुन्छ, तपाईँको मागहरू कतिका पूरा भइरहेका छन्? प्रेमबहादुर गुरूङजी
2: धन्यवाद आरजी सर। अब हाम्रो यो भूमिहीन र तथा अव्यवस्थित बसोबासीहरूको व्यवस्थापनको हिसाबले हामीले जुन ढंगले हाम्रो व्यवस्थापन हुनुपर्छ अनि चाहिँ बसपार्क निर्माण गर्नुपर्छ भनेर चाहिँ कुराहरू राखेका थियौं। हाम्रो वैशाख 21 गतिको हाम्रो ज्ञापन पत्रमा ती कुराहरू हामीले राखेका थियौं र त्यही अनुसारले नै महानगरपालिकाले अहिले भूमिहीन सुकुम्बासीको व्यवस्थापनको विषयमा यो विभिन्न संयन्त्रहरू बनाएको छ, जस्तो जग्गा खोजबिन समिति पनि बनाएको अवस्था छ र सँगसँगै त्यहाँको सुकुम्बासी भूमिहीनको छानबिन समिति पनि बनाएको छ र अहिले पछिल्लो चरणमा आएर फेरि एउटा प्राविधिक समिति पनि गठन गरेको छ र त्यसले एउटा जग्गा खोजबिन समितिले प्रतिवेदन पनि बुझाइसकेको छ 6 ठाउँको र त्यसमा चाहिँ अरू यो प्राविधिक समितिले प्रतिवेदनहरू बुझाउन बाँकी छ। जुन ढंगले महानगरपालिकाले त्यहाँको व्यवस्थापनको लागि, ती भूमिहीन सुकुम्बासी अवस्थित बसोबासीको व्यवस्थापनको लागि जुन ढंगले संयन्त्रहरू बनाएर अगाडि बढेको छ, यो काम मलाई लाग्छ महानगरले त्यहाँको भूमिहीनको व्यवस्थापनमा एउटा द्रुत गतिमा अगाडि बढ़ाएको छ जस्तो हामीले महसुस गरेका छौं। र अब चाहिँ जग्गाको कहाँ हो के हो भन्ने विषयमा मेयर साहबसँग हामी अब बसेर त्यो जग्गाको चाहिँ उचित व्यवस्थापन कुन ठाउँमा हो यो विषयमा हामी टुङ्गो लगाउनु पर्ने चाहिँ अवस्था रहेको छ। अहिलेसम्मको चाहिँ अपडेटमा हाम्रो यो कामहरू भइरहेको छ।
1: अब रामबहादुर सर, के हुन्छ, के हुनेवाला छ? दिनदिनैको गोठालो त भइरहेको त हामीले देखेकै छौँ, के गोठालो अब गर्नु पर्दैन?
3: जहाँसम्म लाग्छ राज्यले अहिले जुन बस पार्क बनाउने भनौँ, पोखराको मुटु बस पार्क वडा नम्बर
1: 9
3: त्यो बन्यो भने बनियोस् भन्ने हामी सबैको चाहना, भूमिहीनको पनि चाहना त्यो छ होइन, तर व्यवस्थापन पहिला हुनु पर्यो त्यो भन्ने कुरा हाम्रो मात्रै होइन, त्यहाँ बस्ने सम्पूर्ण भूमिहीनहरूको, भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अवस्थित बसोबासीको बस पार्क पनि बन्नुपर्छ, उहाँहरूको इच्छा पनि छ र उहाँहरूको व्यवस्थापन पनि हुनुपर्छ भन्ने हाम्रो कुराहरू छ।
1: व्यवस्थापनको काममा भइरहेको प्रगति कस्तो छ?
3: प्रगतिको कुरा भनौँ भने संघर्ष समितिबाट सहजीकरण समितिमा परिवर्तन भयो, मेयर साहबले पनि 3-4 तहका छानबिन समितिहरू पनि बनाउनु भयो, तर त्यसको निचोड के भएछ भन्ने कुरा हाम्रो सहजीकरण समिति

0: भनौँ या संघर्ष सम्बन्धी समिति भनौँ, उहाँ हामीलाई कुनै पनि कुराहरूको अहिले अपडेट त्यहाँबाट न महानगरबाट आइपुगेको छैन र हामीसँग समन्वय पनि अहिलेको बस्नलाई हामी दुई तीनचोटि उहाँहरूसँग भनौँ मेयर साहबसँग त बसिया छ, तर समितिको साथी जति पनि हुनुहुन्छ जिम्मेवार लिनुभएको छ विभिन्न त भनौँ न समितिहरूको अगुवाई साथीहरूसँग भने हाम्रो चाहिँ त्यति भेटघाट र एकै ठाउँ बसेको छैनौँ भनौँ न। तर अब कति प्रगति भएछ भन्ने विषयमा त हामीले अब बनाउने बस पार्क बनाउने विषयमा अगाडि बनेका टहराहरू जस्तै लालबुर्जा प्राप्त गरेका टहरा भनौँ या बालमा रहेका बालमा दिएका टहराहरू भत्काएर अगाडिको चाहिँ हट्ने प्रक्रिया भएछ, अलिकति प्रगति त्यसलाई भन्नुपर्ने होला। तर हाम्रा भूमिहीनको 572 घरधुरी एउटा पनि अहिलेसम्म केही पनि भएको छैन प्रगति र उसमा त अब अहिलेसम्म कुनै पनि कुराको निचोड नआइकन कहाँसम्म प्रगति भयो भन्ने कुराहरू त मैले बोल्न मिलेन।
1: अब जहाँ जहाँ काम भइरहेको छ त्यहाँ 500 कति
0: 572 को कुरा आइरहेछ। अब त्यहाँ मेन भनेको कस्तो छ भने बस पार्कलाई कति जग्गामा बनाउने भन्ने कुराहरू मेयर साहबले एकिन रूपमा 205 187 कति समथिङ होइन सर 187 बनाउने हो कि केही जग्गाहरू तल्लो भेगको जग्गालाई अब जस्तै पार्वतल शुभकामना टोल बसेका शिव टोल बसेको बस्तीको विषयमा पनि कुरा आएको छैन, त्यो तल्लो गहिरो भागमा पर्छ त्यो गण्डकीको साइडबाट भनौँ न गण्डकीको तिरतिर पर्ने भएको कारणले त्यहाँको विषयमा कसरी जाने भन्ने कुराहरू अहिलेसम्म छलफल भइसकेको छैन हामीसँग होइन। त्यो पनि अब बस पार्कको रूपमा युज हुने हो कि त्यहाँका मान्छेलाई अलिकति अर्को ठाउँमा व्यवस्थापन गरेर यता लालबुर्जा प्राप्त गरेकालाई त्यो ठाउँमा व्यवस्थापन गर्ने हो कि या त्यो ठाउँ सबै हरियाली बनाउने भनेर नयाँ डिजाइन खाका कोरिएको छ कि त्यो कुरामा हामीलाई अहिलेसम्म कुनै पनि कुराको जानकारी छैन। 187 रोपनीमा बस पार्क बन्छ भन्ने कुरा पहिला सुने हो पहिला भए हो तर अहिलेसम्म त्यो कुराहरू हामीसँग छलफल भइसकेको छैन।
1: अब समय जोगले हो छेउछाउको दाजुभाइ दिदीबहिनीहरू अनि हाम्रा बालबच्चाहरूको मनोविज्ञान के छ?
2: मनोविज्ञान त विचारहरू एकदम त्रासमा छन्, बालबालिकाहरूले चाहिँ मानसिक असर परेको छ। अब हाम्रो यहाँ चाहिँ घर भत्काउने अरे बाबा मम्मी अब कहिले आउँछ होला डोजर भन्ने खालको कुराहरू चाहिँ यस्तो शब्द बालबालिकाहरूबाट सुन्नुपर्छ। महिलाको त्यस्तै त्रास छ अनि वृद्ध बुवामा ज्येष्ठ नागरिक बुवामाहरूको अब त्यस्तै विचार त्रास चाहिँ भइरहेको अवस्था छ। एउटा चाहिँ करिब 75 वर्षको चाहिँ बुवा हुनुहुन्थ्यो बिचरा, यही त्रासले गर्दाखेरि हार्ट एट्याक भएर पनि उहाँले आफ्नो ज्यान गुमाइसक्नु भएको अवस्था छ। त्यस्तो अवस्थामा चाहिँ अहिले त्यहाँका साथीहरू यो दर त्रासमा छन्। फेरि पनि हामीले सम्झाइराखेका छौँ महानगरपालिकाले हाम्रो एउटा उचित व्यवस्थापन गरेर नै बस पार्क बनाउने भन्ने प्रतिबद्धता आएको छ, तपाईँहरू ढुक्का हुनुहोस् भनेर हामीले सम्झाएका छौँ र त्यही व्यवस्थापन गर्ने प्रक्रियामै पनि अब महानगरपालिकाले 3-4 तहको चाहिँ समितिहरू बनाएर अहिले अगाडि बढाइरहेको
1: बनाउन चाहिँ समय धेरै लाग्दो रहेछ। भत्काउन चाहिँ घर र एकैछिनमा
2: हो नि त, एकदम सही कुरा भन्नुभयो। बनाउनको लागि त तपाईँ हामीलाई धेरै समय लाग्छ, धेरै योगदान गर्नुपर्छ, तर त्यो भत्काउन बिगार्नलाई त 1 मिनटमै चाहिँ सबै कुरो चाहिँ भत्काउन सकिन्छ। त्यो भएको भएर यो भत्काउन भन्दा पनि व्यवस्थापन गर्नमा सबै तै समेटेर सामाजिक न्यायको हिसाबले हामी जानुपर्छ भन्ने कुरा नै हाम्रो हो। त्यही कुरामा हाम्रो कामहरू अहिले यो बढ़िरहेको अवस्था छ। र अब बस पार्कमा अहिले भर्खरै कुरा जुन उठान भयो बस पार्क कतिमा बनाउने भन्ने विषयमा, हाम्रो कुरा के हो भनेदेखि बस पार्क बनाउनका लागि अब जस्तो सबभन्दा मेन समस्या भनेको कृष्ण टोलका र गणतान्त्रिक टोलका जुन मेन भाग जुन त्यहाँ चाहिँ सिओ टोलको बाटोभन्दा यता केही चाहिँ 31-32 घर दूरी यी समस्या चाहिँ त्यहाँ मेन समस्या चाहिँ यो करिब 300 घरधुरीको समस्या चाहिँ छ। ती 300 घरधुरीलाई उपयुक्त उचित व्यवस्थापन गर्ने बित्तिकै त्यहाँ चाहिँ मलाई लाग्छ बस पार्क बनाउनमा कुनै समस्या आउँदैन र त्यो ढंगले योजना बनाउनुपर्छ भन्ने पनि हाम्रो हो। र यी 300 घरधुरी करिबलाई चाहिँ पहिला व्यवस्थापन गरौं कहाँ गर्ने, त्यस पछाडि बाँकी जुन 572 को निवेदन गएको छ त्यो भनेको त्यो सिओ टोल भन्दा बाटोभन्दा तलको चाहिँ शिव टोलका पार्वती टोलका र शुभकामना टोलका साथीहरू जोडेर त्यो पुग्न गएको 572 त्यसकारणले त्यो शिव टोलको बाटोभन्दा तल र पार्वती टोलका केही साथीहरूको हकमा मलाई के लाग्छ भनेदेखि बसपार निर्माण गर्नको लागि त्यो टोलबाट चाहिँ शिव टोल र पार्वती टोलबाट समस्याहरू आउँदैनन्। ती साथीहरूलाई त्यही व्यवस्थापन गर्ने योजना महानगरले बनाओस् भन्ने पनि म निवेदन गर्न चाहन्छु, किनकि त्यो बसपार बनाउने मेन भाग त त्यो शिव टोलको बाटोभन्दा यता हो। त्यो भएको भएर त्यो क्षेत्रभित्र 148 रोपनी समथिङ हुन आउँछ होला। त्यसमा चाहिँ हामी बस पार्क बनाउने पोखरामा 148 रोपनीमा बस पार्क बनाउने भने त धेरै राम्रो कुरा पनि हो नि त। अब काठमाडौँ जस्तो के अरे सहरमा त अब 52 रोपनीमा बस पार्क बनेको छ भने हामी पोखरामा त त्यो 148 त धेरै यो क्षेत्रीय स्तरको बस पार्क भनेको अब धेरै राम्रो हुन्छ। र त्यो बाटो सिओ टोलको साथीहरूलाई त्यही व्यवस्थापन गर्ने योजनामा गयो भने सबैको सामाजिक न्यायको हिसाबले चाहिँ पनि हुन्थ्यो भन्ने चाहिँ हाम्रो अनुरोध छ महानगरलाई।
1: रामसर, यो प्रक्रियामा गएका छौँ हामी, उचित बसोबास पनि बसोबासी उचित बसोबास व्यवस्था पनि गर्छौँ भनेर मेरो साहबले भनिरहेको यो अवस्थामा अब अवस्थित बसोबासी दाजुभाइ दिदीबहिनी बाजे बजेहरू बच्चाहरूको फोन आउन कम भएको छ कि आइरहेछ?
0: होइन, अब बिचरा उहाँहरूलाई त त्रास हुनु स्वाभाविकै छ। बिचरा अब चारैतिर हिजो काठमाडौँमा पहिला भएको गतिविधि र अन्य क्षेत्रमा पनि भएको गतिविधि लिएर त्रासित अवस्थामा हुनु स्वाभाविकै हो। तर अब अहिले प्रेम सरले भनिसक्नु भयो, हामीले चाहिँ के भनेको छौँ भने हामीसँग समन्वय भएको कुरा मेयर साहबसँग भएका कुराहरू हामीले सबै त्यहाँ बस्ने भूमिहीनहरूलाई भनेका छौँ। अन्य ठाउँका हाम्रा टोल मन्छेहरू जति हुनुहुन्छ 76 टोल छ, 76 टोलको लगभग सबैलाई यहाँका गतिविधिको बारेमा र अहिले मेयर साहबसँग बसेर छलफल भएका कुराहरू सबै जानकारी भइसकेका छ। त्यही भएको कारणले हामीले उहाँहरूलाई भनेका छौँ, तपाईँहरू धैर्यतापूर्वक बसिदिनुहोस्, तपाईँहरू डराउनु पर्ने आत्तिनु पर्ने छैन। बालबालिकाले पनि डोजरको कुरामा होइन कि विद्याको विद्यालयको विषयमा चाहिँ चासो लिइदिनु भन्ने हाम्रो कुरा आग्रह हो र पढाइतिर अलि इन्ट्रेस्ट लिनुहोस्। अब अहिले अब हुन त अब राज्यले गर्न लागेको काममा विकासको विरोधी हामी होइनौँ भनेर आम भूमिहीनहरूले भनिसक्नु भएको छ, होइन त्यहाँ बस्ने बासिन्दा भूमिहीनहरूले भन्नुभएको छ। जस्तै फिर्कीको भूमिहीनले पनि भन्नुभएको छ, फिर्की भन्नुहोस्, ताल संरक्षण होस्, ताल राम्रो होस्, पर्यटन आउन् आएर पोखराको विकास होस् भन्ने त सबै भूमिहीनको इच्छा पनि छन् त। तपाईँले प्रत्येक ठाउँमा हेरिराख्नु भएको छ, भूमिहीनले हामीलाई यहीँ बद्दिनुपर्छ भनेको त सुन्नु भएको छैन नि त अहिलेसम्म। तर राज्यले त्यसो भन्दा भन्दै पनि अलिकति चाहिँ त्यो विषयमा जनताको इच्छाभन्दा विपरीत नगइदियो हुन्थ्यो भन्ने हाम्रो धारणा हो क्या। जनताले विकास पनि गर्नुहोस् तर हाम्रो पनि छानबिन गरेर दिने कुरा दिनुहोस् भन्नु त राम्रो छ त, के विकास विरोधी हो र? उहाँहरूले त राम्रो कुरा उठाउनु भएको छ, होइन? अब विकास गर्नलाई अन्य अरू व्यक्ति र भूमिहीनमा चाहिँ भूमिहीनहरू पनि देशलाई माया गर्ने व्यक्तित्वहरू पनि हुनुहुन्छ नि त, उहाँहरूलाई त माया छ नि त, भूमिको जति माया छ राष्ट्रको पनि त्यति नै माया भएको व्यक्तित्वहरू हुनुहुन्छ नि त। त्यो देशको नागरिक हो, दोस्रो दर्जाको नागरिक त होइन, होइन? त्यो त राज्यले अब हिजोको नीतिमै भनेको छ त, नीतिमै भनेको कुरा माग्न त पायो नि त। छोराले बाउलाई बाउसँग, बाबा अब तपाईँले मलाई हुर्काइसकेपछि के अरे जन्म दिइसकेपछि कर्म पनि दिने दायित्व तपाईँको नै हुन्छ है, थोरै बाटोमा धकल्नुपर्छ, हामी सङ्घर्ष त हामी गर्छौँ तर बाटो देखाउने दायित्व त तपाईँको नै हुन्छ भन्ने त बच्चाहरूले भने जस्तो उहाँहरूको पनि त्यही त हो नि, उहाँहरूको धारणा पनि त्यही हो। हामी विकासलाई विरोधी गर्दैनौँ तर हाम्रो राज्य भनेको अभिभावक हो, हाम्रो व्यवस्थापन राज्यले गरिदिनुपर्छ, हामीलाई दिनुपर्छ, बस्ने वास्ता दिनु पर्यो हामीलाई, जुन सुकुम्बासीको ढब्बा छ अब आउने हाम्रा बालबच्चा भनौँ हाम्रा छोरा नातिहरूले त्यो ढब्बाको दाग चाहिँ हटाउन् भन्ने त उनीहरूको धारणा छ।
1: कुनै पनि नागरिकले विभेद भएको महसुस गर्न नपरोस् होइन अध्यक्षज्यू,
2: त्यो भएर हाम्रो समाजमा यो खालको जो हेराइ छ यस्तो नहोस् र मुखले हामीले मुख्य रूपमा मात्रै होइन कि व्यवहारमै यो कार्यान्वयन गर्नु पर्यो राज्यले, सबैले सामाजिक न्यायको हिसाबले यो जातीय जुन छुवाछुतको कुरा छ यसलाई पनि जो विभेदको कुराहरू छ यसले चाहिँ अन्त्य हुने ढंगले सबैले समान ढंगले यो एउटा चाहिँ हेर्ने खालको वातावरण गर्ने गरी राज्यले चाहिँ कार्यान्वयन गर्नुपर्छ। यो विभेद कसैमाथि नहोस्, सबैले सामाजिक न्याय पाओस् भन्ने हिसाबले पनि हामीले यो आवाजहरू उठान गरिराखेका छौं, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको हकमा। र अब चाहिँ अलिकति के भयो भनेदेखि, यहाँ हामी हिजो संघर्ष समितिबाट चाहिँ मेयर साहबले भने अनुसार हामीले त्यो समितिलाई सहजीकरण समितिमा रूपान्तरण गर्यौं र त्यो सहजीकरण समिति मार्फत हाम्रा समस्याहरू हामीले राखेकै छौं। तर
1: भने अनुसार तपाईँहरू गर्नुभयो, तपाईँहरू भने अनुसार अब हुन्छ कि हुँदैन, तर किन ढिलो भइरहेछ,
2: तर यहाँ हामीलाई कहाँनिर हामीलाई अलिकति शंकाको कुरा आएको छ भनेदेखि, एकदम हो नि त, त्यही भएर हाम्रो हामीलाई कहाँनिर शंका अहिले लागेको छ भनेदेखि, हामीले संघर्ष समितिबाट सहजीकरण समितिमा रूपान्तरण गरिसके पछाडि महानगरले पनि चारवटा संयन्त्रहरू बनाइसके, तर त्यो संयन्त्र एउटा चाहिँ जग खोजबिन समिति, छानबिन समिति लगायत यो पूर्वाधार विकास र चित्तकाटको चाहिँ समिति, यो सबै बनिसकेको अवस्था छ। तर हामीलाई कमसेकम त्यो समितिले तपाईँहरू आउनु, छलफल गरौँ, तपाईँहरूको योजना के छ, हाम्रो कुरा यो छ भनेर एउटा छलफल धरि त्यो समितिले गरेनन् क्या। मेयर साहबसँग मात्रै बसाई ठूलो कुरा भएन नि त, त्यो समितिसँग पनि हाम्रो बसाई हुनु पर्थ्यो, तर त्यो समितिले हामीलाई अहिलेसम्म पनि यो विषयमा बोलाएको छैनन्। त्यस कारणले हामीलाई अलिकति यो विषयमा पनि शंका लाग्छ। तर फेरि पनि हाम्रो आफ्नो ठाउँबाट यो समस्या समाधान गर्नका लागि तपाईँ हामी सबै मिलेर एउटा सहज रूपमा चाहिँ हामी लाग्नुपर्छ, बसबार निर्माण गर्नुपर्छ र त्यहाँको भूमिन सुकुम्बासी अवस्थित बसवासीको पनि व्यवस्थापन हुनुपर्छ भन्ने हिसाबले हामी समन्वय गर्दै गछौं। तर कमसेकम त्यो समितिसँग बैठकै बसेर यो ढंगले यसरी जाउँ है, राज्यको कुरा यो छ, तपाईँहरू के छ, यो खालको बसाई नभएको हुँदाखेरि कहीँ फेरि हामीले झुक्क्याएर अनेक ढंगले चाहिँ फेरि समस्या त पार्ने होइन भन्ने चाहिँ पनि कहीँ कहीँ शंका लाग्छ। फेरि पनि त्यो हिसाबले नहेरौं, अझै पनि महानगरले यत्रो सबै काम गरिसके पछाडि, संयन्त्रहरू बनाइसके पछाडि, त्यो समितिले प्रतिवेदन बुझाए पछाडि कस्तो खालको कुरा आउँछ, यसमा हामी पर्खाइमा छौं। सँगसँगै हामी समन्वय पनि गरिरहेका छौं, सहजीकरण गरिरहेका छौं उहाँहरूसँग, ती तत्त्वको समिति र महानगरसँग, र हामीलाई लागेको छ पक्कै पनि यो समस्या समाधान पोखरा महानगरले, तपाईँ हामी सबै सरकारवालाबाट मिलेर, तपाईँ हामी सबै मिलेर यो भूमिन र अव्यवस्थित बसोबासीको पनि समस्या समाधान हुन्छ र पोखरामा एकदमै आधुनिक स्तरको बस पार्क पनि तपाईँ हामी सबै मिलेर बनाउन सक्छौं भन्ने अझै पनि हामीले आशा विश्वासमा छौं। र यो साथ यो विषयमा हाम्रो संगठनको तर्फबाट, सहजीकरण समितिको तर्फबाट एकदमै साथ सपोर्ट पनि हामी गर्न तयार छौं भन्ने चाहिँ मैले निवेदन गर्न चाहन्छु। र अब कास्कीमा भन्ने हो भने 25,000 करिब घरधुरीको समस्या छ अहिले, चाहिँ यो समस्या पोखराको बस पार्क व्यवस्थापन र फिर्के खोलाको सरसफाई गर्दाखेरि भूमिहीनको समस्या, करिब फिर्के खोलामा 40-45 घर छन् भने बस पार्कको 572 घर गर्दाखेरि प्लस टोटल 600 भन्दा केही चाहिँ घरधुरीहरूलाई अब महानगरले यो एकै ठाउँमा व्यवस्थापन भयो भनेदेखि एकीकृत बस्तीको अवधारणा ल्याएर त्यसले व्यवस्थित बस्ती विकासको योजना बनाएर अगाडि बढाउनु पर्यो दिन्छ। यदि एकै ठाउँमा एकीकृत बस्तीको विकासको अवधारणा बनाएर हामी जान सकिएन भने क्रमगत रूपमा पनि हामीले चाहिँ त्यसले व्यवस्थापनको प्रक्रियामा जानुपर्छ भन्ने चाहिँ महानगरलाई पनि र सबै सम्बन्धित सरकारहरूलाई, निकायहरूलाई पनि म यो निवेदन गर्न चाहन्छु। आज हाम्रो यो हजुरको अन्नपूर्ण रेडियो एफएमबाट पनि यो निवेदन गर्न चाहन्छु। र सँगसँगै अब यो व्यवस्थापनको कुरामा अलिकति छानबिन समिति जो भनेर महानगरले गठन गरेको छ, छानबिन समितिले कमसेकम हामी सहजीकरण समितिसँग समन्वय गरेको भए उहाँलाई यो विषयमा कसरी लाने छानबिन प्रक्रियाबाट भन्ने कुरा एकदमै त्यो समितिलाई राम्रो हुन्थ्यो क्या, सजिलो हुन्थ्यो, सहज हुन्थ्यो। कतिपय कुराहरू हाम्रै भूमिको विषयमा पनि त्यहाँ आन्तरिक कुरा लुकिएको छ कि होइन, कतिपय कानूनी रूपमा लुकिएको छ कि, कति अरू धेरै कुराहरू हुन्छ नि त, तर मलाई लाग्छ हामी एउटा सहजीकरण समिति सबै अगुवा साथीहरू हामी त्यो समितिमा छौं तर छानबिन समितिले हामीसँग पनि केही अलिकति त्यो विषयमा सरसल्लाह केही नलिएको हुँदाखेरि उहाँहरूलाई पनि अलि अप्ठ्यारो हुन्छ जस्तो मलाई लागेको छ
0: अब ग्यापिङ त भयो जस्तो लागेको छैन के अरे मलाई त अब उहाँले समिति बनाउँदै हुनुहुन्छ काम गर्दै हुनुहुन्छ त्यसलाई के ग्यापिङ त किन भन्नु पर्यो राम्रो काम गर्दै हुनुहुन्छ
1: होला
0: त्यो विवरण त हामीलाई आएको छैन भनिसकेँ मैले अहिले पनि भनिसकेँ अब हामीलाई कुनै पनि कुराहरू मेरसाबसँग भएको थोरै कुराहरू तर समितिसँग चाहिँ कुन कुन कुरा भए भएनन् भने बाहिरबाट सुनिएको छ जग्गा चाहिँ खोज छवटा ठाउँमा जग्गा चाहिँ हेरिसक्नु भएको छ भन्ने कुरा आएको छ तर हामीले जग्गा हेर्न पनि सायद अब त्यो ठाउँमा कसरी व्यवस्थापन गर्ने यो ठाउँमा यति हुन्छ कि हुन्न तपाईँहरू सहजीकरण समितिको साथीहरूसँग छलफल गर्नु पर्यो भनेर चाहिँ अहिलेसम्म बोलाइएको रेकर्ड छैन
1: हेर्न पनि जानुभयो
0: न हेर्न गइएको छैन अब आन्तरिक तरिकाले आफ्नो तरिकाले घुम्ने तरिकाले कहाँ कहाँ कस्तो छ भनेर त अब खास भन्ने नै पोखराको हिसाब मात्रै होइन कि कास्की जिल्लाका विभिन्न ठाउँका विषयका कुरामा धेरै कुराहरू हामीलाई थाहा छ कहाँ कस्तो छ के कस्तो छ कहाँ कसले कस्तो गरेका छ त्यो कोत्रे गइसकेको छ नि हाम्रो टोली त सबैतिर छ भने मैले 76 टोल मञ्च भनेको छु 76 टोल मञ्चबाट कोत्रेबाट भन्यो भने तपाईँको लामेहलदेखि त लिएर हाम्रो तल खुदी खोलादेखि होइन सबै ठाउँमा हाम्रो साथीहरू त्यहाँ पनि हुनुहुन्छ धेरै बस्ती त्यो ठाउँमा पनि छ हाम्रो 10 टोलवटा छन् सेतीको छेउछाउमा पनि छन् र उता खुदी खोला को छेउछाउमा पनि हाम्रो धेरै बस्ती त्यो ठाउँमा छन् धेरै छ त्यो ठाउँमा चाहिँ 10 टोलहरू हाम्रो त्यो ठाउँमा पनि छ होइन तर अहिले के हो भने राज्यले गर्न खोजेको कुराहरू जस्तै भूमिहीनको लागि 4 समिति बनाइसकेको छ भनेपछि हामी अलि सेलाएको त होइनौ अब हामी धैर्यतापूर्वक कामलाई अब कसरी गर्नुभएको छ भनेर हेरिराखेका छौँ तर हाम्रो संगठन
1: गरिरहेको होला भने
0: पर्खाईमा हामी पर्खाईमा छौँ तर अब समितिका साथीहरू भनौँ समिति बाहेक हाम्रा जति पनि टोलमञ्चहरू छन् टोलमञ्चका साथीहरू बारम्बार हामीसँग के भइरहेछ भनेर सम्पर्कमा हुनुहुन्छ हामीले पनि भनेका छौँ मेयर साहबले भने चाहिँ हामी संघर्षबाट सहजीकरणमै छौँ जग्गा खोजेर खोजिसकेका छ भन्ने कुरा आएछ छानबिनको प्रक्रिया अगाडि बढेका छ भन्ने कुरा समितिले भन्यो होला र हामीलाई बाहिरबाट सुनेको कुरो हो हामीलाई त्यहाँबाट भने यसरी नै छलफलमा बसेर भनेको छैन तर धैर्य गरेर बसौँ भनेर हाम्रो सबै सम्बन्धमै छौँ हामी निदाएका छैनौँ एउटा कुरो बुझिराख्नुहोस् हामी सुतेका छैनौँ त्यही हो
1: ठुला नदीहरूमा अब त्यो पहेँलो पहेँलो पानी बग्न थालिसक्यो
2: त्यतातिर
1: वार्निङ पनि दिइरहेको छ नि त मौसमले
2: हो त्यही त नि यो बर्खामको मौसममा अब साथीहरूलाई तत्कालै चाहिँ यो खाली गर्नुपर्छ भन्ने हिसाबमै हामी जानु हुँदैन सबभन्दा पहिला हामी सहमतिमा चाहिँ जानु पर्यो हाम्रो संवाद सहमतिमा छलफलबाट हाम्रो उपयुक्त व्यवस्थापन कहाँ हुन्छ नि उपयुक्त ठाउँको व्यवस्थापनको खोजीको लागि पनि अहि भनिसके अब ठाउँहरू खोजेर सिफारिस पनि गरिसकेको छ जग्गा छानबिन खोजबिन समितिले अब त्यो जग्गा कहाँनिर हो भन्ने कुरा मेयर साहबले अहिलेसम्म हामीलाई चाहिँ त्यो समितिले पनि देखाएको छैन र कुन ठाउँमा चाहिँ व्यवस्थापनको लागि उपयुक्त हुन्छ भन्ने सल्लाह नभइकन त्यतिकै चाहिँ फेरि हामी जाने कुरा पनि भएन तर उपयुक्त ठाउँ भयो भने त हामी सहमत छौँ तर त्यो ठाउँमा पनि कमसेकम त्यहीँ बस्ने साथीहरूसँग त त्यहाँ ठाउँ कहाँनिर हो त्यो त देखिनु पर्यो नि त छलफल त हुनु पर्यो नि त्यो प्रक्रिया पनि अहिले गएको छैन मेयर साहबले 2-3 दिनमा देखाउँछु भन्दै थियो ठाउँ तर अहिले चाहिँ 7-8 दिन करिब भइसकेको छ तर ठाउँ पनि देखाउनु भएको छैन त्यो भएको भएर अब यो हामी बर्खायामको बेलामा ठिक छ उपयुक्त ठाउँको चाहिँ हामीले चाहिँ त्यहाँ देखायो भने हाम्रो कुरा के छ भने सबभन्दा पहिला त्यहाँ पूर्वाधार विकासका काम चाहिँ राज्य महानगरले गरिदिनु पर्यो बाटो खाने पानी र विद्युत र सँगसँगै अब यहाँबाट स्थानीय भएर गइसके पछाडि कमसेकम त्यहाँ चाहिँ टेक्स नक्सा किता काट गरेर साथीहरूलाई यो कितामा तपाईँहरू बस्ने भन्ने हिसाबले एउटा चाहिँ त्यो खालको ट्रेक नक्सा काटेर त्यसलाई दिनु पर्यो त्यही अनुसार अबको बसाई भनेको व्यवस्थित बस्ती विकास हुनु पर्यो क्या, त्यो जताभावी चाहिँ घर बनाएर हुँदैन त्यो अव्यवस्थित ढंगले। त्यसकारणले हाम्रो कुरा के हो भनेदेखि व्यवस्थित बस्ती विकासको अवधारणा लिएर हामी जानुपर्छ। त्यसको लागि अब साथीहरू त्यहाँ स्थापना भए पछाडि ती भूमिहीन साथीहरूको भविष्य उज्जवल होस् र उनीहरूको दीर्घकालीन बसोबास होस् भन्ने योजनाका साथ हामी यो बनाउनु पर्छ, त्यही कुरा हामीले राखेका छौं। र यसरी चाहिँ हाम्रो छलफल सहमति स्थानान्तरण गर्ने सहमति भए पछाडि हामीलाई एक महिनाको समय चाहिँ दिनुपर्छ, किनकि यहाँ हामीले बनाएका घर टहराहरू झ्याल ढोका ब्लकहरू जे जे छ जस्तो पात्र त्यसलाई चाहिँ हामी निकालेर त्यही नयाँ ठाउँमा पुनर्निर्माण गर्दाखेरि प्रयोग गर्न पनि पाइयोस्, त्यो हिसाबले पनि चाहिँ जानलाई हामीलाई एक महिनाको समय दिनुपर्छ, त्यो सहमति भइसकेपछि भन्ने कुरा हामीले अनुरोध गरेका छौं। र अब व्यवस्थापनको कुरामा यो छानबिनको कुरामा के छ भनेदेखि यसमा धेरै समय लाग्छ, अब यो छानबिनको लागि पनि अब आयोगहरू गठन भएको छ, यो आयोगले चाहिँ त्यो छानबिन प्रक्रिया आफ्नो ठाउँबाट गर्ला, तर अहिले यो चरणमा बसपार्क निर्माण गरिहाल्नु पर्ने भएको हुँदाखेरि हामीले यो छिटोभन्दा छिटो व्यवस्थापनको लागि त्यहाँ चाहिँ 100 कृष्ण टोलमा 194 घर छन् भने ट्याक्कै 194 घरलाई प्याकेजमा व्यवस्थापन गरिदियोस् र साथीहरू त्यहीँ छानबिन गरेर कुन भूमिन दलित कुन भूमिन सुकुम्बासी कुन अव्यवस्थित बसोबासी यो छानबिन गरेर पछि चाहिँ त्यहीँबाट साथीहरूलाई उहाँहरूसँग जस्तो अव्यवस्थित बसोबासीको हकमा नीतिगत रूपमा पनि अहिले कदेखि जसम्मको एउटा क्याटेगोरी बनाएको छ, यति यति चाहिँ उहाँको सम्पत्ति देखियो भने यिनीहरूले यति यति राजस्व लिने भनेर चाहिँ त्यो व्यवस्था अहिलेको चाहिँ भूमि सम्बन्धीको 21 नियमावलीले पनि व्यवस्था गरेको छ, त्यही अनुसार ती साथीहरूसँग बरू राजस्व लिएर उहाँलाई पूर्जा दिने काम गरोस्। तर अहिले तत्काल यो बसबार छिटो निर्माण गर्ने जुन कुरा भएको छ यसको हकमा प्याकेजको रूपमा यसरी व्यवस्थापन गर्नुपर्छ भनेर पनि हामीले कुरा राखेका छौं।
1: बन्नुपर्छ
2: हो,
1: ढुङ्गा माटो गिटी बालुवा हामी पनि
2: बोक्दिन्छौँ, हामी एकदम भनेका छौँ र तयार पनि छौँ, एकदम सघाउँछ हो बोक्छौ, किनकि त्यो विकास त हाम्रो तपाईँ हामी सबैको साझा विकास हो नि, होइन त्यो भएको भएर यो बसपार अब पोखरा जस्तो पर्यटक ठाउँमा पर्यटक क्षेत्रमा हेर्नु बसपार्क हाम्रो यस्तो छ, हामीलाई पनि यहाँ कस्तो कस्तो लाग्छ यो बसपार राम्रो भयो भने तपाईँ हामी सबैको गौरवको कुरा पनि हो नि त। त्यो भएको भएर यो अब छिटै व्यवस्थापन गर्ने छिटै बसपार निर्माण गर्नुपर्ने जुन खालको महानगरले अवधारणा ल्याएको छ यसलाई चाहिँ हामी सबैले सहयोग गर्नुपर्छ र हामी सुकुम्बासीको तरफबाट पनि मैले त बारम्बार भनेको छु सहयोग हुन्छ तर उचित व्यवस्थापन हाम्रो सुकुम्बासीको हुनु पर्यो पहिला।
1: निर्माणको चरणमा हुँदा हाम्रा श्रमिकहरूले प्रशस्त रोजगार पाउने सम्भावना पनि होला, जस जसले काम गर्न सक्नुहुन्छ उहाँहरूलाई पनि त्यो रोजगारीसँग निर्माणमा जोड्न सकिन्छ होला नि।
0: अब यो विषयमा त महानगरले त्यो त हामीले सघाउँछौँ, होइन होइन हामीले सघाउँछौँ भन्ने मेयर साहबले फेरि अरूलाई नै ठेक्का दिइसक्नु भएको छ भने त फेरि बोलाठामा जाने काम मात्रै हुने त होला नि त, होइन र ठेकदारले बोलाउनु पर्ने होला। तर त्यो ठाउँमा परेको ठाउँमा भूमिहीनहरूको आवाज अस्ति एकजना आमाले नि भन्नुभएको छ, हामीले के भन्छ आर्थिकको पाटोबाट सहयोग गर्न नसके पनि भौतिक हाम्रो जुन भनौँ त्यहाँ मजदुर काम गर्ने श्रम दान गर्न हामी सक्छौ भन्ने कुराहरू त आइराखेका छ, बोक्न सक्छ त्यो कुरा त अब हाम्रो पोखरा महानगरले त्यसलाई कसरी जाने कसरी लाने भन्ने त पोखरा महानगरको हो, त्यहाँका मजदुर साथीहरू
1: तालिम रूपमा पनि हामीलाई रोजगार दियो भन्न त सक्नु पर्यो नि त,
0: होइन
1: होइन
0: होइन उहाँहरूले त भन्नुभएको छ त्यो चाहिँ त माग त राखिन्छ, पहिलो चरणमा गर्नुपर्ने काम बाँकी हुँदाहुँदै दोस्रो तेस्रोमा फडाल्ने कुरा भएन, पहिलो चरणको त व्यवस्थापनको कुरा हाम्रो पहिलो हो, पहिला व्यवस्थापन ल अब यो ठाउँमा व्यवस्थापन भन्छ ल त्यसपछि हामीले कुरा राख्ने भनेको यो जुन तपाईँले भनेको कुराहरू छ त्यस पछाडि मात्रै हामीले राख्न मिल्ने कुरा छ, अहिलेसम्म व्यवस्थापनको कुरै पहिलो पाटो पहिलो खुड्कीले चढेको छैन भने त्यो ठाउँमा चाहिँ अरू कुराहरू राखेर त अर्थ रहेन नि त। बस पार्क बनाउँदा गर्नुपर्ने पहिलो व्यवस्थापनको पाटो पहिलो गर्नुपर्ने कुरा त्यो छ, त्यो नगरिकन अरू कुरालाई अगाडि बढाएर अर्थ छैन। मैले त एउटा कुरो कस्तो भयो भने अहिले जुन बस पार्क बनाउने जमिन अहिले देखिएको छ, हिजो यी सुकुम्बासी भनौँ या भूमिहीन दलित भूमिहीन सुकुम्बासी अव्यवस्थित बसोबासीले सायद त्यो ठाउँ नरोकेको भए बस पार्कको लागि जग्गा रहन रहन्छ कि भन्ने जस्तो लाग्यो, रहन्थ्यो कि रहन्थेन भन्ने पनि लाग्यो। किनभने अब हिजो पनि 2060-61 पनि पूर्जाभित्र के भनौँ त्यहाँ जमिन बेचिएको भन्ने कुराहरू त मिडियामा आइराखेको छ नि त, होइन? त्यो भएको कारणले अरू पनि बेचिन्थ्यो कि भन्ने पनि कुरा हो नि त। तर अहिले जहाँ भूमिहीनहरूले अहिले संरक्षण गरेर बसिदिएको कारणले आज पोखरामा बस पार्क बन्ने भयो सबै, मैले आम नेपाली जनताहरूसँग भन्ने कुरा मेरो अहिले चाहिँ आज बस पार्क हेर्न सकिन्छ नि। अब राज्यले हिजो बस पार्क बनाउँछु तनाव कुरा तनाव भयो क्या, होइन ड्याङ्ग ढलाउनु ढलाउँदा त बरु एकचोटि मात्रै ढलिन्छ मात्रै क्या, यहाँ त बारम्बार यताको बाटो भत्किया छ लौन हाम्रो के हो भनेको छ, उताको बाटो भत्किन्छ लौन हाम्रो के हुने हो भनेको छ, यतापट्टि अर्कोतिर आयो लौन यो लाल पूर्जा भएको भनौँ न पूर्जा प्राप्त गरेको व्यक्तिहरूको रहेछ यहाँ के हुने हो भन्ने डराउने त्रास के मान्छेलाई चाहिँ यस्तो त्रास उत्पन्न भएछ कि डरै डर डरै डर
3: तपाईँहरूलाई घरकाले पनि सुकिरहेको छैन सुकुम्बासी अवस्थित बसोबासी दाजु दिदी होइन
0: पनि
3: सही दिनु भएको छ,
0: होइन होइन घरको होइन घरकाले त बिचरा
3: हिँडेको छ हिँडेको
0: होइन घरकाले त बिचरा होइन उठाएको मुद्दामा तपाईँहरूको जुन कुरामा उठाउनु भएको छ गरीबहरूको लागि जुन मुद्दा उठाएर हिँड्नु भएको छ त्यसमा चाहिँ एकदम हामीप्रति सकारात्मक घरको फेमिलीको कुनै पनि ऊ छैन, नत्र भन्दा हामी जसरी खुलेर जतिखेर नि दौडिन त कहाँ पाइन्थ्यो र घरको पनि सपोर्ट छ हामीलाई, किनभने घरको बालबच्चा भनौँ श्रीमती अब आफ्नो दाजुभाइहरू सबैले राम्रो मुद्दा उठाएको छौँ तर यसलाई बीचमा नछोड होइन, किनभने सही म यो गरिबको लागि आवाज उठाउनुपर्छ जसले सक्छ त्यसले उठाउने हाम्रो पनि सास सपोर्ट हुन्छ भन्ने त धेरै हाम्रा नेपाल दाजुभाइ नै हुनुहुन्छ नि त, युवाहरूलाई पनि थाहा छ जेन्जीलाई पनि थाहा छ नि त, उनीहरूले बुझेका छन् अहिले यी पीडित हुन् यत्रो वर्षसम्म यो ठाउँमा बसेर आजसम्म उन्नति र प्रगतिको होला विद्रूपमा आफ्नो बालबच्चाले राम्रो ज्ञान हिजो गाउँ छोडेर आएर सहरीमुखी भइसकेपछि गाउँमा आफ्नो केही पनि नभएका पनि होलान् या एक दुई रोपनि भएका होलान् आज बच्चाहरूको केही थोरै प्रगति ऊ त भएको छ नहुने होइन भएका छन् कि, तर अब अहिले जहाँको अवस्था हेर्दाखेरि सबै नेपालीको मनमा के भइरहेछ भने भूमिहीनहरूले मात्रै जग्गा रोकेका रहन्छन् है भन्ने कुराहरू अहिले धेरैलाई थाहा भइसकेको छ क्या, त्यो भएको कारणले धेरैको मनमा के छ भने यिनको व्यवस्थापन हुनुपर्छ रहेछन् भन्ने कुरा
3: बुझ्छौँ
0: हेरौँ, हाम्रो भनाइ त्यही हो सबै कुरालाई चाहिँ अब जस्तै मानौ न त्यो हाम्रो गणतान्त्रिक टोलै होइन त्यो 2060-61 हाम्रो 15 दिनमा लाल पूर्जा दिन्छु भनेर लगेर राखेको आज 23 वर्ष बितिसक्यो भने त्यसरी नै त्यहाँ कोही पनि नभइदिएको भए त रहन्थेन कि भन्ने सबै सोच्नुपर्ने कुरा हो कि यो कुरो, त्यही भएर राज्यले के हो भने यिनीहरू भइदिएछ र पो आज हामी बस पार्कको लागि एउटा धारणा लिएका रहेछौँ कि भन्ने अलिकति मनलाई अर्को साइडबाट कुल्टोबाट हेरेर यिनको व्यवस्थापन पहिला गर्नुपर्छ भन्ने मा गइदियो भने राम्रो हुन्थ्यो भन्ने हाम्रो कुरो हो।
3: अब छलफल तपाईँहरूबाट पनि शुरू गर्नु के भएको छ हजुर भनेर बुझ्नु पनि जानु पर्यो
0: जाने आज पनि हामी होइन हामी बारम्बार गएको छौँ होइन गएर पनि हामीले राम्रै कुरा नेगेटिभ कुराहरू आएको छैन त्यही भएर त हामी चुप्प लाएर धैर्य गरेर बसिरहेको छौँ, हामीलाई पूर्ण सरले पनि भन्नुभएको छ कृष्ण सरले पनि भन्नुभएको छ मेयर साहबले पनि भन्नुभएको छ त्यो भएर त्यसलाई हामीले सबैलाई त्यो एउटा नेगेटिभ सोच मात्रै लिनु हुँदैन कि यो नेगेटिभ सोचले मात्रै गर्दा नि आज देशको अवस्था यहाँसम्म पुगेको हो त कुनैले पोजिटिभ पनि लिनुपर्छ भन्ने कुरा हो। अब हामी पीडितको लागि आवाज उठाएको छौँ मेयर साहबले पनि गर्न खोज्दै हुनुहुन्छ होला नि त होइन उहाँले पनि एउटा पाटो सबै मिलाएर लिएर जानुपर्ने होला त्यो भएर नि उहाँले अलिकति टाइम लागेको होला, अब त्यहाँ कसैको एउटाको एउटा कुरो हुन्छ अर्को अर्को कुरो हुन्छ सबैलाई समेट्दाखेरि समय लाग्नु स्वाभाविकै छ, त्यही भएर हामी धैर्य रूपमै बसेका छौँ नि त, अब भोलि व्यवस्थापनको पाटोबाट अर्को रूप भयो भने बल्ल अलिकति त्यसमा कसरी जाने भन्ने आफ्नो कुरो हो, होइन हामीसँग सम्बन्ध सबैको भइराखेको भएर हामीले चाहिँ यसलाई नेगेटिभमा नजाउँ सही कुरामा सोच्नु भएको छ मेयर साहबले, अब यिनलाई व्यवस्थापन पहिला गर्ने भन्ने कुरा पहिलेबाट भइराखेको हुँदाहुँदै हामीले चाहिँ त्यसै चाहिँ आक्रोश ऊ गर्नु हुँदैन, हामी चाहिँ त्यसै चाहिँ आन्दोलन आन्दोलन आन्दोलनले आज लिएका सफलताका बाटो के छन् त नि? कतिका मृत्यु भए फिर्ता भएर त आएको छैनन् नि, होइन? तपाईँको जनयुद्धकालमा 17,000 हाम्रा शहीद हुनुभयो नेपाली दाजुभाइहरू, कति शहीद हुनुभयो, त्यहाँबाट प्रगति हामीलाई के भयो त देशको उन्नति भएर उहाँहरू बितेर गएर पनि, होइन? हिजो सायद म त अब सबैलाई भन्न म के भन्छु भने हिजोको हाम्रा जति पनि बहुदलीय प्रजातन्त्र आइसकेपछिका जति पनि पार्टीहरू थिए उहाँहरूले त्यतिखेरबाटै अलिकति 100-19 आयोगभन्दा पनि अझै राम्रो तरिकाले काम गरिदिएको आज यो अवस्था
1: प्रगति सबैलाई आय आर्जनमा समान व्यवहार विभेदकारी नीतिहरू चाहिँ कम गरिदिएको भयो
0: यो अवस्था आइसकेको थिएन
1: अब चाहिँ सुध्रिनु पर्छ
0: अब सुध्रिनु
1: गर्नुपर्छ अब चाहिँ विभेद हट्नुपर्छ
0: होइन होइन उहाँहरू सुध्रिने भन्दा पनि अहिले पनि मैले देखिरहेको छु उहाँहरूले चाहिँ त्यति चाहिँ
1: लाउन पाउनु पर्यो
0: होइन मैले भन्छु कि उहाँहरूलाई सबैलाई सपोर्ट गर्ने त यिनै भूमिहीन थियो नि त हिजो काङ्ग्रेसलाई पनि 114 सेट दिँदा यिनै भूमिहीनले नि सपोर्ट गरे हो अब हाम्रो केही बन्छ कि बास बस्छ कि भन्ने पनि हुनुहुन्थ्यो त्यसपछि 51-52 नेकपा एमालेलाई पनि झण्ड भुकेर देखुन् त लिएर भोट हालेर देखुन् त सबै सपोर्ट गर्ने त यिनै हुन् नि त पार्टी बनाएको पनि यिनै भूमिहीन हुन् नि तपाईँको नेपाल राज्यभरि 11,27,37,000 समथिङ छ भनेपछि त्यसमा टोटल भोटर भयो भने पनि 30-40 लाख त होला नि त होइन नभए 30 लाख भनौँ 11 लाखमा इन्टु 3 हाल्यो भने 33 लाख त हुने भयो होइन समथिङ त्यति त हाम्रो तिनीहरू पनि छन् तिनीहरूको पनि हात त छ नि त भूमिहीनहरूको पनि हात छ नि त अब तपाईँको अब नेकपा माओवादीलाई पनि 2064-65 पनि ठूलो पार्टीको रूपमा ल्याएको त भूमिहीनले पनि थिए नि त हात त उनीहरूको पनि गर्छ त्यतिखेर एकदम सहज वातावरण गरिदिएर गइदिएको भए विभेदपूर्ण कामहरू पार्टीहरूले भन्दा नि पार्टीमा पार्टीलाई दोष नदिऊ पार्टीमा लागेका केही व्यक्तिहरूले आयोगमा नबनेको भए सायद यो अवस्था आज हुन्थेन जस्तो मलाई लाग्छ कि अब हामी 2060-61 सालदेखि त निरन्तर यसकोलाई आवाज उठाउँदै हिँड्ने संगठन स्वतन्त्र संगठनका हामी जिम्मेवार अगुवाईहरू हामी छौँ
1: यसलाई तपाईँहरूले निर्णयमा नपुर्याइकन छोड्नु
0: होइन त्यो त कुनै पनि भूमि मैले नेपाल अधिराज्यबाट हामी त अब नेपाल अधिराज्यबाट हाम्रो संगठनहरू छ चारैतिर हाम्रो संगठनहरू भएको ठाउँका विषयमा यहाँको मात्रै होइन म त गण्डकी प्रदेशकै अध्यक्ष छु नि गण्डकी प्रदेशकै मेरो 11 जिल्लामा भएका भूमिहीनहरूको व्यवस्थापन पहिला राज्यले गरिदियोस् भन्छु व्यवस्थापन पहिला गरोस् त्यसपछि अनि त्यो त त्यो स्वाभाविकै हो हामीसँग हामीले चाहिँ आन्दोलन गरेर प्राप्ति होइन विचार विचारबाट पनि जानुपर्छ होइन हामी सधैँ ढुङ्गामुढा होइन नीति र नियममा पनि जानुपर्छ भनेर हामी यो तरिकाले चाहिँ छलफलबाट बसबाट जानुपर्छ भनेर हामी छन्
1: हस् आगामी दिनहरूमा पनि यी समस्याहरूको बारेमा हामी वकालत गरिरहनेछौ यो ग्राउण्ड लेभलमा भएका जनताका आवाजहरूको प्रतिनिधित्व गर्ने तपाईँहरूका कुराहरू हामीले आज फेरि सुनाउन पायौं के भइरहेको छ भन्ने कुरा यसले पनि एक प्रकारको समितिहरूलाई वा सम्बन्धित निकायलाई र सरकारवालाहरूलाई झकझकाउने काम पक्कै पनि गर्छ त्यो हामीले अपेक्षा गरेका छौं हामीले सामाजिक सञ्जालमा त्यसै गरी रेडियोबाट सुन्नुहुने आमा बुवा दाजुभाइ दिदीबहिनी सबैलाई धेरै धेरै धन्यवाद समय दिनुभयो दुवैजनालाई धेरै धेरै धन्यवाद आगामी दिनमा पनि हाम्रो यो कुराकानी रहनेछ
0: थोरै थोरै राखौँ कि छ अब हाम्रो अन्तिममा हाम्रो राष्ट्रिय भूमि अधिकारमा नवलपुर जिल्ला गैंडाकोट नगर कमिटिका दीपक परियार जुन जिल्ला के अरे नगर कमिटी नगर अध्यक्ष हुनुहुन्थ्यो उहाँको हिजो आकस्मिक निधन भएको रहेछ र उहाँको चिर शान्तिको लागि राष्ट्रिय भूमि अधिकारमा चाहिँ गण्डकी प्रदेशले हार्दिक अर्पण गर्दछौ साथै शोक परिवारजनमा गहिरो संवेदना व्यक्त गर्दछौ भनेर हिजो मैले राखेको थिएँ उहाँहरूको परिवार सधैँ खुसियाली छाइरहेको होस् अब जे जस्तो भयो बितेर गए तापनि भूमि सम्बन्धीको जुन मुद्दाहरू उहाँले उठाउनु भएको थियो उहाँको परिवारले पनि उहाँहरूको जुन
1: उहाँहरू हुनुहुन्थ्यो रामबहादुर लामिछानेज्यू भूमि अधिकार मञ्च गण्डकीका अध्यक्ष संघर्ष समन्वय समितिका सल्लाहकार तथा संघर्ष समन्वय समितिका कास्की संयोजक प्रेम बहादुर गुरूङज्यू हामीसँग कुराकानी गर्दै अर्को श्रृंखलामा अर्जु फेरि भेट्छु तपाईँका पाकेपल सुकत रहन् अर्विन्द पन्दानेवाद नमस्कार।

0: major appliances ka AC, cooler, fridge, cooker, induction, air fryer lagayat anya gharelu saman haru ghar lyaera ta hernus. Tapai pani bhanu hunecha. Malai ta Behcher ko bani lagisakeko cha. Behcher appliances, Behcher ko bani lagcha.
1: Aba sunnuhos Shri Steels Radio Katha Bhag 1. हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै वहाको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, उड्को हुने वा धेरै अग्लो हुने, बिरामी जाँच। यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
3: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
4: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
3: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
4: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
3: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट, रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुत्यु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाउ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98560-27-29।
2: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
5: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख, डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग
7: लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी मैनपुल पोखरा, फोन 061587263 र 553834।

0: अब फोन पॉइंट संग सधैं रिवार्डेड
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ
2: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ
1: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ
2: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट तपाईँको यात्रा अब नयाँ तरिकाले ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट कर्पोरेट अफिस गैरीधारा काठमाडौँ कन्ट्याक्ट 98513559928 विजिट www.landmarknepal.com

0: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVT सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
1: सर्टिफिकेट इन डेन्टल साइन्स,
2: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
1: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
2: र डिप्लोमा इन फार्मेसीमा 3 वर्ष कार्यक्रममा अनुभवी प्राध्यापक द्वारा स्वस्थ शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
1: हाम्रा विशेषताहरू आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
2: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन।
0: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
2: Excellence in Technical Education, Kantipur Institute of Health Sciences, New Road, Pokhara. Phone 061-588-364-580-725.
3: Hajur, sunnus ta, khushiko khabar lyaeka chhau. Aba, neuro rogko upachar Pokharamai huncha. 10,000 bhanda badi biramiko safal operation gareka anubhavi pradhyapak Dr. M. Roka aile Gandaki Medical College Pokhara 9 Prithvi Chokma आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरु अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
2: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईको स्वास्थ्य हाम्रो भरोसा। दिव्यनयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
0: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007-97-623-36-817।

0: हो।
1: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
2: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
3: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
2: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
3: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
2: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
3: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यस्तो नगरौँ न हजुर।
4: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
8: थाहा छ थाहा छ, सल्लाहकार के रे के बच्चे।
9: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
7: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
10: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration. BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology. BCSIT. 4 years program of Bachelor of Business Administration in Finance. BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
11: फ्रिस्टाइल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
12: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
11: किन आत्तिनु पर्यो? फ्रिस्टाइल हस्पिटलमा खुलेको फ्रिस्टाइल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
12: साँच्चै हो र?
11: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
12: हो त,
11: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
13: होम केयर सेवा, होम केयर सेवा।
14: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
13: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
14: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
13: हाम्रा सेवा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
14: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
13: सुत्केरी नवजात शिशुको हेरचाह
14: क्यान्सर सर्जरी राहतकारी हेरचाह
13: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
14: डाक्टर ल्याब सेवा
13: औषधि डेलिभरी सेवा
14: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिमलढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98560-89-2-77 पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
13: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
0: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर पविन थापा, डाक्टर सुभाष गुरुङ,
13: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
13: रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
0: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेल्सन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
13: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
14: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनास्थोसिस रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन

0: Kumar Tulachan, Dr. Vishal Gurung, Consultant Physician Dr. Anumol Paudel.
1: Ward, ICU, NICU, General and Laparoscopy Surgery Seva, Post-op Seva, Physiotherapy, Endoscopy, Colonoscopy, ECO, TMT, Holter, PFT, Uroflometry, Dialysis Seva, Ra, Akaupachar Seva, 24 Ghanta Emergency Seva Sate, Anne Visheshagya Dr. Harudwara, Seva Pradhan Garieko, Jankari Garaudachau.
2: 24 Ghanta Pathology Seva Uplabdachau. विस्तृत जानकारी को लागी पद्मश्री हॉस्पिटल एंड एलाइड साइंसेस प्राली पोखरा नौ न्यू रोड फोन 061-590-162-590-163
0: अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 2026 सम्बन्धी नेपाल भूतपूर्व खेलाड़ी मञ्चको जरूरी सूचना अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 2026 सुखद उपलक्ष्यमा नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा 18 साप्ताहिक र मासिक 5 किलोमिटर दौड़ प्रतियोगिता 2083 आयोजना गरिएको हुनाले सम्पूर्ण धावक महानुभावहरूलाई सहभागिताको लागि अनुरोध गर्दछौ दौड़का मुख्य विधाहरू 5 किलोमिटर 16 वर्ष मुनिका छात्र छात्रा दौड़ 5 किलोमिटर खुल्ला महिला तथा पुरुष दौड़ र पोखरा महानगरपालिका नम्बर एक का आमा समूहको लागि 3 किलोमिटरको दौड़ प्रतियोगिता मिति यही असार 6 गते शनिबार स्थान पोखरा महानगरपालिका वडा नम्बर एक पुरानो टुलीखेल राष्ट्रिय माविको गेट अगाडि समय उपस्थिति 6:30 बजे दौड़ शुरू हुने समय बिहान ठिक 7 बजे दर्ता गर्ने अन्तिम मिति यही असार 5 गते दिउँसो 2 बजेसम्म कार्यक्रमको मुख्य प्रायोजक पोखरा महानगरपालिका वडा नम्बर एक को कार्यालय वार्षिक प्रायोजक प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स सहयोगी संस्थाहरू नेपाल ओलम्पिक एकेडेमी राष्ट्रिय ओलम्पिक एकेडेमी पोखरा महानगरपालिका वडा नम्बर 7 आयोजक नेपाल भूतपूर्व खेलाड़ी मञ्च पोखरा 4 गैरापाटन विस्तृत जानकारीको लागि फोन 061-588-716 570-520 वेबसाइट www.pokhramarathon.org पुनश मासिक दौड़मा दर्ता गरिसकेका धावकले पुनः दर्ता गर्न नपर्ने
3: गरेको भए होइन गरिहाल्नुस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
4: अस्पताल भर्नाको खर्च ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज न कुनै फाइनेन्सियल तनाव न त क्याशकै झन्झट सिधै तपाईँको ई सेवा एपबाट
3: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स
4: शिखर इन्सुरेन्सको सहकार्यमा
3: अस्पताल खर्च सहाराले गर्छ
4: ई सेवा सबै सधैँ सँगै
5: पानी प्यास लाग्यो यही घैटाको पानी खाइदिउँ कि क्या हो
6: नाइ बाबु वर्षाको समय छ पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ न त बिरामी होइएला
7: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार हैजा झाडा पखाला र डेंगू जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दिऊ घर वरपर पानी जम्न नदिऊ स्वस्थ बनाऊ
8: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
9: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ घुम्न जान बचत गर्नुहुन्छ अब भविष्यका लागि पनि सोच्ने कि
10: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस् अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी पैसा बढ्ने स्मार्ट तरिका
11: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला
12: गर्मी होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम

0: रखो।
1: अब आयो है राष्ट्रिय वाणिज्य बैंक रेमिट को सुव्यवस्था। अब घर में पठाउनु पैसा
2: हटाउनु चिन्ता को अवस्था। राम्रो दर स्पष्ट शुल्क हाम्रो यो नीति तपाईको परिवार को खाँचो हामीले बुझ्यौं रीति।
1: सदरमुकाम गाउँ गाउँमा छन् शाखा हरेक ठाउँ ठाउँमा। तपाईको पैसा को यात्रा हामीले देखाउने बाटो। राष्ट्रिय वाणिज्य बैंक रेमिट विश्वास र गर्वको नातो।
0: राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक आफ्नो भनेको आफ्नै हुन्छ।

0: कोलगेट मैक्स फ्रेश निंद्रा भगाओ ताजगी जगाओ।
1: टीएनटी एक्सप्रेस अर्जेंट डकुमेंट पासपोर्ट पार्सल एवं जुनसुके सामान विश्व को कुनै पनि देश में पठाउनु परेमा हामीलाई सम्झनु होस्।
2: 21औं शताब्दी को आवश्यकता एकमात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
1: टीएनटी एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल फोन 0615383969। टीएनटी एक्सप्रेस द पिपुल नेटवर्क।
3: हेलो
4: हजुर नमस्कार।
3: हेलो
4: नमस्कार काका सुन्नु भएन?
3: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो? मैले केही भरे पाइन।
4: हजुर काका नमस्कार, म भतिज बोलेको हो। भतिज सुन्नु भएन?
3: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
4: ओ यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
4: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
3: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
4: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाट डाक्टरलाई देखाउनुहोस्।
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
5: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640।
6: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनै?
7: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
6: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
7: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा।
6: ए
7: विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
6: ए हो र बाबु?
7: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
6: ए
7: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
6: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0615674558577903। मौकाको फाइदा उठाउनुहोस्।
1: टीएनटी एक्सप्रेस अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
2: 21औं शताब्दीको आवश्यकता एकमात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
1: टीएनटी एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल फोन 0615383969। टीएनटी एक्सप्रेस द पिपुल नेटवर्क।
10: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
11: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
10: नेपाल आदिवासी जनजाति महासंघ।
12: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274253752।
13: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप्स, नेपाल नम्बर वन ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई
3: हो नि पोखरा मुस्ताङ देखि बन्दीपुर सम्म मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त
4: अतिथि देवो भव पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो
3: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
5: अनि मेरो दाँत दुखेर हैरान भएको छु त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ कहाँ गएर उपचार गराउने होला
3: होइन किन चिन्ता लिएको त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त त्यही गएर देखाउ न
5: ए हो र अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि
3: ल सुन डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने मेसिनबाट दाँत सफा गर्ने दाँत निकाल्ने खोल राख्ने फिक्स दाँत राख्ने नमिलेको दाँत मिलाउने जरैबाट दाँतको उपचार गर्ने अनि यति मात्रै कहाँ हो र अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा छाला तथा यौन रोग सेवा भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा प्याथोलोजी सेवा फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ
4: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा फोन 01-5686-536 मोबाइल 98-560-0536
6: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
7: टाइम चेक
8: यति बेला पूर्वाह्नको 9 बजेको छ
9: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा
10: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाईं पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration. BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology. BCSIT. 4 years program of Bachelor of Business Administration in Finance. BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
2: क्रिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
3: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? क्रिस्टल हस्पिटलमा खुलेको क्रिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौ। क्रिस्टल आयुर्वेद केन्द्र, क्रिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
1: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
4: उपचार हुने रोगहरू
1: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
4: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
1: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
4: अपरेसन पश्चात दुखाइ कम हुने,
1: उपचार गरेपछि छिटो निको हुने,
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
1: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
5: फोन 061-590-162-590-163।
6: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
7: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
6: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बनिन्छ।
7: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।

0: दिदी किन हो यो छिमेकीमा त सबै झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
1: हो हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
0: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
1: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानून त दण्डनीय छ, लैंगिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
2: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
3: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-595-728, मोबाइल 98560-27-29।
2: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
3: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
2: नेपाल आदिवासी जनजाति महासंघ।
0: समय बितेको पत्तै हुँदैन, तर के तपाईँको पैसा समयसँगै बढ़िरहेको छ? अब ढिलो नगर्नुहोस्, तपाईँ सुतेको बेलामा पनि तपाईँको पैसाले तपाईँका लागि काम गर्नेछ। मात्र 1,000 रुपियाँबाट एसआईपी सुरु गर्नुहोस्। तपाईँको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ। न धेरै जान्न पर्ने झन्झट, न बजारको उतार चढ़ावको डर। एसआईपीमा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प एसआईपी योजना शुरू गर्नुहोस्।
4: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434-32-29, 98028-59-321, 061-581-871। मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81-331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
0: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
5: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन।
1: अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्ष देखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-585-595-574-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईको स्वास्थ्य हाम्रो भरोसा।
0: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सृजना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू:
0: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
5: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
0: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
5: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
0: न्युरो सर्जरी सेवा,
5: बाल रोग,
0: नाक कान तथा घाँटी रोग,
5: मानसिक तथा स्नायु रोग,
0: प्रसूति तथा स्त्री रोग,
5: छाला, यौन तथा कुष्ठ रोग,
0: नेत्र रोग,
5: दाँत तथा मुख रोग,
0: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
5: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
0: सुविधा सम्पन्न आईसीयू सेवा,
5: डिजिटल एक्सरे,
0: सिटी स्क्यान सेवा,
5: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
0: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
5: फिजियोथेरापी, युरोफ्लोमेट्री,
0: केमोथेरापी,
5: सुरक्षित गर्भपतन सेवा,
0: होल बडी चेकअप, हेल्थ प्याकेज,
5: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
0: फोन 061-572-648-5782-849।

0: 200,000 यत्रा वर्षा देखुन मरी मेटेर बचत गरे पैसो कति धेर होला भनेको
1: जम्मा यति
0: यसरी कहिले बन्ने आउन लखपति कहिले करोडपति
2: 1,000-2,000 गर्दै आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न अप्नाउनुहोस् एलएफ क्यापिटल को समृद्धि सूत्र अन्तर्गत एलएफ क्यापिटल एसआईपी लक्ष्मी सनराइज क्यापिटल अन्तर्गत शुभ लक्ष्मी कोषमा एसआईपी शुरू गरी मासिक रूपमा निश्चित रकम तोकेर लगानी गर्नुहोस् अनि दीर्घकालमा पावर अफ कम्पाउन्डिङबाट बढ्दै जाने प्रतिफल मार्फत धनवृद्धि गर्नुहोस् आजै एलएस क्यापिटल को वेबसाइट lscapital.com.np मा गई एसआईपी शुरू गर्नुहोस् म्युचुअल फण्ड लगानी बजार जोखिममा आधारित छ लगानी गर्नु अघि सम्बन्धित सबै दस्तावेजहरू ध्यान दिएर पढ्नुहोला
3: हेर त रगत रगत भो छ्या म त त्यस्तो हेर्न नि सक्दिन
4: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
3: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
4: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
3: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
5: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
6: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
5: नेपाल सरकार विज्ञापन बोर्ड
7: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग दुई शर्माजीको परिवार सबै डराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील
8: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ
9: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर फोन 061-577-007 97-623-36-817

0: IME Life Insuring Future.
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162 590-163। होम केयर सेवा, होम केयर सेवा।
3: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
3: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
3: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलेढुङ्गा, पोखरा, निबागल्दी र बुढी बजार, फोन 061-411-777, मोबाइल 98560-99-77।
4: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
5: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
4: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
5: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
6: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
4: नेपलेज एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
5: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आयल्स क्लासेसको सुविधा पनि छ र?
4: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
2: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड, पोखरा, फोन 061-454-6989, 452-715।

0: सुनिश्चित गरौं।
1: तीव्र गतिमा सवारी नचलाऊ। हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौं। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
0: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
2: व्यवसायमा सुधारको लागि एसएमई कर्जाको विस्तार। राष्ट्रिय वाणिज्य ब्याङ्कले तपाईँको व्यवसायलाई दिन्छ एक मजबुत आधार। कम ब्याज, सहज प्रक्रिया, 5 करोड़सम्मको आकर्षक सुविधा। नलिनुहोस् अब कुनै चिन्ता। उत्पादनमूलक उद्योगलाई ब्याङ्कले दिनेछ प्राथमिकता। व्यवसायका लागि सुनौलो अवसर, न्यूनतम शुल्क, प्रतिस्पर्धात्मक ब्याज दर।
3: राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क। आफ्नो भनेको आफ्नै हुन्छ।

0: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
1: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल SS5 नेपाल नम्बर 1 ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: ए साथियो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
2: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
1: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
2: शशिधर, अनि तिमी नि?
3: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
2: त्यो पनि एनटीएचएमसीमा छ नि।
1: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
2: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-50-51-33 र 576-458।
4: अनि मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
4: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
1: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा, फोन 061-586-536, मोबाइल 98560-00536।

0: कोलगेट मैक्स फ्रेश निंद्रा भगाओ ताजगी जगाओ।
1: रामुलाई किन स्कूल नपठाएको मैले दाई?
2: काममा अलि सघाउँछ कि भनेर नि।
1: हैन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौं, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौं, बाल श्रमको अन्त्य गरौं।
3: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: हेलो
3: हजुर नमस्कार।
2: हेलो
3: नमस्कार काका, सुन्नु भएन?
2: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुस् न। खै को बोलेको हो? मैले केही भरे पाइन।
3: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
2: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन।
3: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
3: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
2: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
3: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस्, अनि 4:30 बजे बाद डाक्टरलाई देखाउनुहोस्।
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
4: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
5: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वन्दना श्रेष्ठ,
7: हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
6: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
7: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पोन,
6: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
7: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
6: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
5: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
8: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, TMT, हल्चर, PFT, युरोफ्लोमेट्री, डायलसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।

0: বাতসালিয়া পোখারা ক্লিনিক, নিউ রোড পোখারা, ফার্টিলিটি হোপ লাইন 01-597-06-11।
1: मानसिक समस्याबाट बच्ने उपायहरू।
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
2: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
2: असल साथीहरूसँग मात्रै संगत गरौं।
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
2: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
5: यति बेला पूर्वाह्नको 10 बजेको छ।
6: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
7: किन्नुस अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 2026 सम्बन्धी नेपाल भूतपूर्व खेलाड़ी मञ्चको जरुरी सूचना। अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 2026 सुखद उपलक्ष्यमा नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा 18 साप्ताहिक र मासिक 5 किलोमिटर दौड़ प्रतियोगिता 2083 को आयोजना गरिएको हुनाले सम्पूर्ण धावक महानुभावहरूलाई सहभागिताको लागि अनुरोध गर्दछौ। दौड़का मुख्य विधाहरू 5 किलोमिटर 16 वर्ष मुनिका छात्र छात्रा दौड़, 5 किलोमिटर खुल्ला महिला तथा पुरुष दौड़ र पोखरा महानगरपालिका वडा नम्बर 1 का आमा समूहको लागि 3 किलोमिटरको दौड़। प्रतियोगिता मिति यही असार 6 गते शनिबार। स्थान पोखरा महानगरपालिका वडा नम्बर 1 पुरानो टुडीखेल राष्ट्रिय माविको गेट अगाडि। समय उपस्थिति 6:30 बजे। दौड़ शुरू हुने समय बिहान ठिक 7 बजे। दर्ता गर्ने अन्तिम मिति यही असार 5 गते दिउँसो 2 बजेसम्म। कार्यक्रमको मुख्य प्रायोजक पोखरा महानगरपालिका वडा नम्बर 1 को कार्यालय, वार्षिक प्रायोजक प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स, सहयोगी संस्थाहरू नेपाल ओलम्पिक एकेडेमी, राष्ट्रिय ओलम्पिक एकेडेमी, पोखरा महानगरपालिका वडा नम्बर 7, आयोजक नेपाल भूतपूर्व खेलाड़ी मञ्च पोखरा 4 गैरापाटन। विस्तृत जानकारीको लागि फोन 061588716, 570520, वेबसाइट www.pokhramarathon.org। पुनश्च मासिक दौड़मा दर्ता गरिसकेका धावकले पुनः दर्ता गर्न नपर्ने।
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
3: सय 200 हजार यत्रा वर्षा देखुन मरिमेटेर बचत गरे पैसो कति धेर होला भनेको जम्मा यति यसरी कहिले बन्ने हुन् लखपति, कहिले करोडपति?
4: 1,000-2,000 गर्दै आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न अप्नाउनुहोस् एलएस क्यापिटलको समृद्धि सूत्र अन्तर्गत। एलएस क्यापिटल एसआईपी लक्ष्मी सनराइज क्यापिटल अन्तर्गत शुभ लक्ष्मी कोषमा एसआईपी शुरू गरी मासिक रूपमा निश्चित रकम तोकेर लगानी गर्नुहोस् अनि दीर्घकालमा पावर अफ कम्पाउन्डिङबाट बढ्दै जाने प्रतिफल मार्फत धनवृद्धि गर्नुहोस्। आजै एलएस क्यापिटलको वेबसाइट lscapital.com.np मा गई एसआईपी शुरू गर्नुहोस्। म्युचुअल फण्ड लगानी बजार जोखिममा आधारित छ। लगानी गर्नु अघि सम्बन्धित सबै दस्तावेजहरू ध्यान दिएर पढ्नुहोला।
0: समय बितेको पत्तै हुँदैन, तर के तपाईँको पैसा समयसँगै बढिरहेको छ? अब ढिलो नगर्नुहोस्, तपाईँ सुतेको बेलामा पनि तपाईँको पैसाले तपाईँका लागि काम गर्नेछ। मात्र 1,000 रुपियाँबाट एसआईपी शुरू गर्नुहोस्। तपाईँको थोरै थोरै सेयर लगानीले भोलिको सपना पूरा गर्छ। न धेरै जान्नु पर्ने झन्झट, न बजारको उतार चढ़ावको डर। एसआईपी मा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प एसआईपी योजना शुरू गर्नुहोस्।
5: हजुरआमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने।
6: हो नि, ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह, स्वास्थ्य सुरक्षा र सम्मान गरौं। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं।
7: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: हेलो
1: हजुर नमस्कार।
0: हेलो
1: नमस्कार काका, सुन्नु भएन?
0: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरे पाइन।
1: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
0: ए रामु हो, हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
1: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
0: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
1: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
0: अनि कति बेला बस्छन् त डाक्टर?
1: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानुभयो हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे भए डाक्टरलाई देखाउनुहोस्।
0: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
2: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
3: त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, कुड़को हुने वा धेरै अग्लो हुने, बिरामी जाँच। यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-5881।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
3: एक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ।
4: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
3: 45 किलो भन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
4: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
3: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
4: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
3: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
4: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।

0: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
1: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
0: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
1: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
0: 24 घण्टा इमर्जेन्सी सेवा,
1: सम्पूर्ण ओपीडी सेवा,
0: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
1: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
0: रेटिना सम्बन्धी जाँच एवं उपचार,
1: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
0: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
1: आँखा छर्केको सिधा पार्ने सर्जरी,
0: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
1: लेजर सर्जरी सम्बन्धी सेवा,
0: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
1: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
0: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
1: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
0: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार।
1: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 मा ओपीडी सेवा,
2: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
0: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली, पोखरा 9 नयाँ बजार, फोन 061-590-217-590-219।
1: स्वस्थ आँखा, स्वच्छ दृष्टि।
3: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरो पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
5: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
4: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
4: रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
5: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
4: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
5: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
6: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको टीएमटी, हल्चर पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
4: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
7: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
8: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
9: ए दाई, पक्नुस् के गर्नु भएको?
10: देख्नु भएन, औषधी हालेको।
9: लौन शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
10: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
9: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
10: हजुर,
9: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
10: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
9: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
10: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
9: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
10: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
11: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
1: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
0: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
1: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
0: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
1: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्। फेरि अहिले अर्कोले बुक गर्ला नि।
0: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
2: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702। विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVT-बाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
3: सर्टिफिकेट इन डेन्टल साइन्स,
4: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
3: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
4: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ, शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
3: हाम्रा विशेषताहरू, आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
4: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन।
2: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
4: Excellence in Technical Education, Kantipur Institute of Health Sciences, New Road, Pokhara. Phone 061-588-364-580-725.
5: Bescom Suvidha Damdar Avagadi Kinne Garam Vichar
6: Rashtri Banije Banko Sawari Karja
7: Tapai Ko Manokamana Lai Dine Chha Urja
6: Aba Hune Chha Naya Gadi Kharid Garne Sapna Sakar
7: Bank Le Dincha 1 Crore Karja Ko Adhar Sawari Sadhan Karja Liye Bhavishya Huncha Sundar Jivan Sadai Madhur Gadi Chadau Sarara Ghumau Gaun Sahar Harara
6: Rashtri Banije Bank Tapai Ko Aafnai Bank Aafno Bhaneko Aafnai Huncha
8: Goel Metal Industries Ko Utkrishta Utpadan Jindal SS5 Nepal's number one brand. नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
9: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
10: एनएमबी क्यापिटल को एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटल को वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
11: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
1: यति बेला पूर्वाह्नको 11 बजेको छ।
2: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

हेलो हाई नमस्ते गुड मर्निङ सबैजनालाई हार्दिक स्वागत छ कार्यक्रम पोखरा कलिङको आजको अर्को नयाँ श्रृंखलामा शान्ति र विकासको लागि संचार रेडियो अनपूर्ण 93.4 मेगा सँगसँगै उपस्थित भइसकेको छु। मेरो नाम चाहिँ सबिन हो र तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगा सँगसँगै हाम्रो अनलाइन माध्यम www.onlineannapurna.com हाम्रो पात्रको एप्स नेपाली पात्रको एप सँगसँगै हाम्रो अफिसियल फेसबुक पेज रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखरा र रातोबाटी .com मार्फत एकै साथ विश्वभरि सुनिरहनु भएको छ कार्यक्रम पोखरा कलिङ। नेपाली मनहरू तपाईँ जहाँ जहाँ हुनुहुन्छ त्यहाँ हामीलाई इन्टरनेटको माध्यम मार्फत सुन्न सक्नुहुनेछ। आज मिति 2083 साल असार महिनाको 1 गते सोमबार हो। जुन 15 तारीक 2026 रहेको छ। यो मितिको बारेमा यसलाई जानकारी गराउनु पर्दाखेरि आज असारको 1 गते यो नयाँ महिना शुरूआत भएको छ। असार महिना भन्दा बित्तिकै मानो खाएर मुरी उब्जाउने बेला हो। यो बेलामा अब सबैजना व्यस्त हुनुहुन्छ होला। अब गाउँघरतिरको कुराकानी गरेँ मैले, अब यहाँ पोखरा आसपासमा त खासै त्यस्तो थाहै हुँदैन होइन। एक दिन रोपाई महोत्सव हुन्छ असारे 15 को दिन, त्यस पछाडि त के हो के हो कता कता हो केही थाहै हुँदैन होइन। उही धान कहाँबाट आउँछ भन्दा, चामल कहाँबाट आउँछ भन्दा, पसलबाट भन्ने जस्तै होइन। बच्चाहरूलाई त्यस्तो खालको अवस्था पनि हुनसक्छ। त्यही भएर आज असारको यो शुरूआती महिना, अब आजबाट सरकारी कार्यालयहरू खुलेका छन्। हिजो 2 दिन सार्वजनिक बिदा भए अस्ति र हिजोको दिन, आजबाट बिहान 9 बजेबाट नै सेवा शुरू भइसकेको छ। अहिले त 11 बजिसक्यो, 9, 10, 11 दुई घण्टा बितिसक्यो, धेरै काम सकिसकेको छ। अब पछिल्लो समय मैले थोरै जोड्न खोजेँ, सवारी दुर्घटना एकदमै बढी भएको छ होइन। सवारी दुर्घटनाले गर्दाखेरि धेरैजनाले अकालमा ज्यान गुमाउनु पर्ने अवस्था छ। हिजो मात्रै पोखरामा यो जुन ट्रक, यो जुन के भन्छ, यो रेडीमेड कंक्रिट, जुन घोलेको ढलान गर्ने कंक्रिट लिएर हिँड्ने ट्रकको ठक्करबाट सिर्जना चोकमा एकजनाको मृत्यु भएको छ, जो एउटा सक्रिय राजनीति गरिरहनुभएका युवा नेता, 32 वर्षका हुनुहुन्थ्यो, उहाँको निधन भएको छ। हिजो मात्रै हिजो साँझ पोखराको सिर्जना चोकमा उहाँलाई उक्त ट्रकले ठक्कर दिँदाखेरि उहाँको लगभग घटनास्थलमा नै मृत्यु भएको हो भनेर खबरहरू आइरहेका छन्। र पछिल्लो समय दैनिक रूपमा सड़क दुर्घटनाहरू अत्याधिक मात्रामा बढ़िरहेका छन्। ट्राफिकको एउटा कुरो छ, पाटो छुट्टै छ। अर्को कुरो, सबैजना सचेत हुनु पर्यो कि सवारी साधन चलाउने होइन। त्यस पछाडि अब पैदल यात्रीहरू सबैजना सचेत हुनु पर्यो। ट्राफिक प्रहरीले पनि के गर्नु पर्यो भन्दाखेरि कुनाकानीमा बसेर लुकेर चेकिङ गर्ने होइन, होइन त्यति मात्र उहाँहरूको दायित्व होइन नि त होइन। त्यसको लागि ट्राफिक व्यवस्थापन पनि होइन, कहिलेकाहीँ अब सुझाव सल्लाहहरू दिने होइन, राजमार्गहरूतिर रोकेर यस्तो गर्नु हुँदैन भनेर चेक जाँचहरू गर्ने होइन, त्यो सबै व्यवस्थापनको काम चाहिँ ट्राफिक प्रहरीभित्र नै पर्छ। त्यो कुरालाई मैले थोरै जोडेँ, कुरा गर्दै जाँदाखेरि अब कता कता हुन्छ होइन। ओके, त्यही नै हो। बाहिर एकदमै गर्मी छ, एकछिन पछाडि पानी परिदियो भने त शीतलै हुन्थ्यो होला, अब अहिले नभए त गर्मी अत्याधिक मात्रामै छ। पोखरा आसपासको यो क्षेत्रमा पनि अत्याधिक मात्रामा गर्मी भएकै अवस्था छ। साँझ पखतिर पानी पर्छ भनेर मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराईका धेरै ठाउँमा आज पनि तातो हावा चल्ने भनेर भनिएको छ। र अरू प्रसंगहरू पनि छन्, फेसबुक लाइभ मार्फत पनि यहाँहरूले सुन्न सक्नुहुनेछ होइन। र अर्को कुरा के छ भन्दाखेरि, आज यो सोमबारको बसाई अन्तर्गत रहेर हामी तपाईँ समक्ष कुराकानी गर्ने क्रममै स्टुडियोको टेलिफोन नम्बर 01-65-43-40-40 मार्फत कुराकानी हुन्छ। र कुराकानीको क्रममा आज चाहिँ उखान टुक्काहरू मैले लिएर आएको छु, 1 देखि 10 नम्बरसम्म 10 वटा उखान टुक्का मेरो साथमा छन्। यदि तपाईँले सही जवाफ तरिकाले पूरा गर्नुभयो भने धेरै धेरै बधाई पाउनुहुनेछ। कार्यक्रममा गीत पनि बज्छन्, यहाँहरूको सहभागिता र महत्वपूर्ण अपडेटहरू मैले कार्यक्रम मार्फत जोड्छु। थोरै प्रसंगहरू मैले केही जोडेँ त, आजदेखि मलमास सकिएको छ, मौन स्नान गरेर सोमबारको औंसी मनाइएको छ है त। मलमास अर्थात अधिक मास आजदेखि सकिएको छ। गएको जेठ 3 गतेदेखि शुरू भएको मलमास आज अन्तिम दिन हो। हरेक 32 महिना
16 दिन 1 घण्टा 36 मिनटमा मलमास पर्ने गर्छ। यसलाई अधिक मासलाई पुरूषोत्तम मास पनि भन्ने गरिन्छ। यस अवसरमा काठमाडौँको दक्षिण पश्चिममा रहेको मत्स्य नारायण मन्दिरमा मेला समेत लागेको छ। मेलाको आज अन्तिम दिन हो। त्यसै गरी धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकामा रहेको नृसिद्ध धाममा एक महिने मेला पनि लागिरहेको छ। मलमासका कारण रोकिएका धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू भोलिदेखि शुरू हुनेछन्। पर्सि रातो मच्छिन्द्रनाथको रथ लगन खेलको 30 टोलबाट तानेर जावला खेल पुर्याइनेछ। आज सोमबारको औंसी पनि मनाइदिएछ। सोमबार औंसी परेका दिन बिहान नबोली स्नान गर्ने बौद्धिक सनातन धर्मावलम्बीहरूको प्राचीन कालदेखिको परम्परा रहिआएको छ। अधिक जेठ कृष्ण औंसी आज सोमबार परेको हो। आजबाट मलमास सकियो। अब विभिन्न कामहरू गर्नलाई, धार्मिक यात्राहरू गर्नको लागि अब खुला भएको छ। यो वैदिक परम्परा अनुसारको कुरालाई मैले थोरै जोडे, यहाँलाई पनि थाहा नै छ होला। आज सातवटै प्रदेशहरूले बजेट ल्याउँदैछन्। गण्डकी प्रदेशमा पनि पोखरामा, होइन गण्डकी प्रदेशको राजधानी पोखरामा यहाँ प्रदेश सरकार छ। प्रदेश सरकारले आज, गण्डकी प्रदेश सरकारले बजेटहरू ल्याउँदैछन्, होइन गण्डकी प्रदेश सरकार बजेट ल्याउँदैछ भनौँ, र सातवटै प्रदेशले बजेट ल्याउने कुरा छ। एउटा त्यो भयो। अब अर्को कुरा के छ भन्दा, बर्ड फ्लूको एकदमै संक्रमण छ, ख्याल गर्नुहोला, होइन। र बर्खायाम शुरू भएसँगै बागलुङका उच्च पहाड़ी भेगमा गोठालाहरूको चहल पहल बढ़न थालेको छ, होइन। चिसोमा तल झरेकाहरू अब यतिखेर अब बिस्तारै भेरी गोठतिर लागेका छन्। अर्को एउटा खुशीको कुरा छ, मैले थोरै जोडे, यो अमेरिका र इरान बीच जुन युद्ध चर्किएको थियो र त्यो युद्ध चाहिँ अब चौध बुधामा युद्ध विराम हुने भएको छ। $300 अर्ब पुननिर्माणको योजना समेत प्रस्ताव गरिएको छ। इरानको सरकारी संचार माध्यमले अमेरिका र इरान बीच सम्झौता एमओयू 14 बुधामा हुने दावी गरेको छ। तथापि सम्झौताको बुधाबारे कुनै पनि मुलुकले आधिकारिक पुष्टि गरेका छैनन्। अब युद्ध अन्त्य भयो भनेर पनि भनिएको छ। यो एकदमै सकारात्मक कुरा हो। र धेरै छन् प्रसंगहरू। विषादी रहित आँप खान पाइरहेका छौं त हामी उपभोक्ताले। आँप त तपाईँले पनि खाइसक्नु भएको छ होला, होइन। मैले पनि आफूले आँप खाइसके। ती आँपहरू के विषादीयुक्तै हुन् त कि विषादी हालेका हुन्? के हुन्, के कस्तो असर पर्छ, यो प्रसंगलाई पनि म जोड्नेछु। कार्यक्रम सुन्दै गर्नुहोला अन्त्यसम्म। सुन्नुका फाइदा धेरै छन्, नसुन्नुका घाटा त अब सबै भइहाल्यो, होइन। शुरूआतमा एउटा गीत राख्छु म। यो गीत चाहिँ खास असारे गीत राख्छु भन्दैछु मैले यहाँ ठ्याक्कै, किनकि आज असार 1 गते, असारको भाका नै सुनौ नि त, होइन भनेर मैले असारको गीतहरू राख्ने क्रममै छु। यहाँ कार्यक्रम पोखराको अलिन सुनिरहनु भएको छ। धर्मराज थापाले गाउनु भएको गीत हो, खास मैले चाहिँ खोजेको, होइन। हो हो माले हो माले हो भन्ने गीत थियो नि, होइन। तपाईँ सबैजनाले सुन्नुभएको छ होला, होइन। अब त्यो गीत ठ्याक्कै भेटिएको अवस्था चाहिँ छैन यहाँहरूले पक्कै पनि, ल ओके ठिक छ। अब यो जे एउटा गीत भेटियो, अब यो असारकै सम्बन्धित छ, होइन। तपाईँहरू सुन्नु सकेछन्, इन्जोय गर्नु, जे भए पनि असारकै गीत हो। छोटो छोटो छ है त, ल सुनाउँदा किसिम। रामचन्द्र काफेल गाउनु भएको रहेछ है त, ल

0: ल अब चाहिँ हो माले हो तारे भन्ने चलन हराइसकेको छ गाउँघरतिर जताततै हाती ट्र्याक्टर को प्रयोग भएको छ होइन म आफू पनि यसो जाने गर्छु यो बर्खाको बेलामा असारको रोपाई गर्नुको लागि आफ्नो ठाउँमा आफ्नो गाउँमा प्रायः जसो म देख्छु घरमा छैनन् गोरु छैनन् कि पुरैको घरमा हाते ट्र्याक्टर नै छ यो प्रविधिको विकास सँगसँगै खेतीमा पनि खेती गर्न पनि यो परिवर्तन आएको हो होइन यहाँहरूले पनि त बुझ्नुहुन्छ कुरा पहिला अब होइन ए एउटै उसमा होइन तीन हल चार हल होइन दुई हल यसरी नारेर धेरै रमाइलो हुन्थ्यो अब अहिले त सर अझ ठुलो ट्र्याक्टर लाउने ठाउँमा त ठुलो ट्र्याक्टरले एकैछिनमा बनाइहाल्छ अब सानो खालको अब अहिले हाते ट्र्याक्टरहरू भन्ने आइरहेको छ होइन त्यसले गर्दाखेरि पनि गाउँघरतिर गोरुले जोतेको होइन यसरी बर्खाको बेलामा रोपाई गरेको त देख्न एकदमै कम मात्रामा पाइन्छ त्यो कस्तो ठाउँमा भन्दाखेरि अब अलिक ट्र्याक्टर पनि लानै नसक्ने अलिक सानसानो होइन त्यस्तो भएको ठाउँमा चाहिँ खेतहरू सानसानो भएको ठाउँमा गराहरू त्यस्तो ठाउँमा चाहिँ देख्न पाइन्छ नभए प्रायः जस्तो ठाउँमा त अब गाह्रो भइसक्यो होइन र अर्को कुरा के छ भन्दा अब धान रोप्नको लागि पनि मेसिन आइसकेको छ अब मात्र के नै बाँकी रह्यो र अब धान रोपेपछि काट्ने मेसिन आइसकेको छ होइन प्रविधिको प्रयोग अब धान रोप्ने पनि मेसिन यहाँ पोखरामा पनि कता कता देखिरहेको थिएँ मैले सामाजिक सञ्जालमा यस्तै छ अवस्था यो असारको आज सुरुवातको दिन यहाँहरूसँग कुराकानी गर्नको लागि 061-543-0040 हामी नेपाली कृषिमा आत्मनिर्भर छौँ नेपाल कृषि प्रधान देश हो यहाँका 80% मानिस कृषिमा निर्भर छन् भन्न भनिएको छ त्यो भएर पनि यो बेलामा यो गीत स्विटेबल हो कि होइन अब यो गीत चाहिँ मङ्सिर पुछतिर बजाउन मिलेन नि त होइन जुन बेलामा स्विटेबल हुन्छ अब अहिले खेत रोप्ने बेला हो धान रोप्ने बेला हो होइन कोदो रोप्ने बेला हो स्पेसल्ली त्यही भएर पनि यी भनेका मुख्य अन्नबालीहरू हुन् यहाँलाई थाहा नै छ त्यही भएर मैले प्रसङ्ग पनि जोडेँ थोरै कुराकानी सँगसँगै हामी अगाडि बढ्छौँ 061-543-0040 मार्फत हामी त्यही माटो त्यही हिलो त्यही ठाउँबाट होइन लतपतिएर यो अवस्थामा आइपुगेको अवस्था हो 061-543-0040 मार्फत यहाँहरू पनि आउनुहोला यतिखेर अब विश्वकप फुटबलको रौनक पनि उत्तिकै छ होइन यहाँलाई थाहा नै छ पक्कै पनि विश्वकपको रौनकले सबैजनालाई छोएकै छ होला होइन हेर्नु भएको छ होला खेलहरू ओके 061-543-0040 मार्फत तपाईँ पनि आउन सक्नुहुनेछ स्टुडियोको टेलिफोन नम्बर खुला रहेको छ है त फेसबुक लाइभतर्फ पनि यहाँहरूको कमेन्टलाई म लिन्छु धेरैजना साथीहरूले सुनिरहनु भएको छ र हामीलाई यति बेला क्रममा कमेन्ट गर्नुभएको छ शिवकुमार विश्वकर्मा हुनुहुन्छ हेम्जाबाट हुनुहुन्न उहाँ चाहिँ पोखरा 10 औद्योगिक क्षेत्रबाट हुनुहुन्छ जीवनका तिता सत्य सत्य बोल्ने एक्लो हुन्छु हुन्छ साँचो बोल्ने मन जित्न सक्दैनौ इमान्दार धेरै दुःख पाउँछ सोझो व्यक्ति सधैँ हेपिन्छ न्याय गर्ने दोषी बन्छ आफ्नो मान्छे खुट्टा तान्छ धैर्य राखे अगाडि बढ्छ सत्य कमजोर बन्न दिँदैन विश्वास खुसी हुन दिँदैन कर्म आफन्त हुँदै हुन दिँदैनन् बुद्धि के लेख्नु भयो अलिक त्यति मिलेन कि जस्तो लाग्यो है मैले पढ्न जानिनँ कि के भयो होइन अब ठिक छ यहाँहरू कार्यक्रम पोखरा कलिन सुन्दै हुनुहुन्छ मैले ओके यता गीत ल ठिक छ है त शिवको मैले कमेन्ट पढ्दै थिएँ र ओके सुप्रभात नमस्कार नमस्कार दाई म पनि सुन्दैछु है पोखरा कलिन सबिन दाईको आवाजमा सुन्न पाउँदा बडो आनन्द हुने समय बितेको पत्तै नहुने भन्नुभएको छ थ्याङ्क यू सो मच शिव पोखरा 10 औद्योगिक क्षेत्रदेखि हामीलाई कार्यक्रम सुनेर कमेन्ट गर्नुभएको छ अर्को साथी हुनुहुन्छ कमेन्ट गर्नको लागि गफाडी केटी के हो तिमी मेरो कुरा हौ भन्ने गीत प्ले गरिदिनु न है लवली हिरो भाइ स्मृतिपूर्ण हो के ह्याप्पी मिस यु दर्शन हाई दर्शन एन्ड भन्नुभएको छ ल ठिक छ गफाडी केटी स्मृतिपूर्ण हुनुहुँदैछ उहाँलाई पनि थ्याङ्क यू सो मच भन्छु तपाईँले कुन गीत भन्नुभएको म भेटिएसम्म बजाउनेछु है ल ओके नमस्कार नमस्कार हजुर आज असार महिना सबैलाई खेतबारीमा मेहनत गरिरहनुभएका सबैजनालाई सम्मान व्यक्त गर्छु रोपाई महोत्सव गर्ने नाटकीयहरूको कमी छैन देखावटी के लेख्नुभयो देखावटी नहोस् मित्र म यति बेला नौडाँडाबाट सुनिरहेको छु हलिदाई बोलको गीत सुनौ न म त गायक के भन्नुभएको सुनम त गायक प्रज्वल भित्र कोटीको भन्नुभएको छ अनि अञ्जली परियारको आवाजमा रहेको छ खोजेर बजाउनु होला भन्नुभएको छ। हस् थ्याङ्क यू कृष्ण परियारले हामीलाई नौडाँडाको शिला टेलरदेखि यति बेला सुनिरहेको जानकारी दिनुभएको छ। थ्याङ्क यू सो मच। निशा ठोकार हुनुहुन्छ, उहाँले हेलो नमस्ते नमस्कार दादा भन्नुभएको छ। नमस्ते निशा, के छ हाल खबर, कताबाट हो, हामीलाई सुन्दै हुनुहुन्छ होला, आफ्नो एड्रेस पनि लेख्नुहोस् होइन, यहाँबाट हो भनेर। गजब हुन्छ है त। ल निशालाई पनि थ्याङ्क यू सो मच। कृष्ण परियार नौडाँडाको शिला टेलरदेखि हुनुहुन्थ्यो, उहाँले भन्नुभएको छ आजबाट यो रोपाईको जुन असारको महिना लागेको छ होइन, यो चाहिँ खास नौटंकी हो भन्नुभएको छ, रोपाई महोत्सव गर्ने चाहिँ देखावटी हो भन्नुभएको छ होइन, यस्तै हो है त। कृष्ण थ्याङ्क यू। ल सम्झिँदै गर्नुहोला, कार्यक्रम सुन्दै गर्नुहोला, के छ व्यापार व्यवसाय कस्तो भइरहेको छ, पक्कै पनि तपाईँको व्यापार व्यवसाय भ्याइ नभ्याइछ कि मलाई थाहा छ नि त होइन। हुन्छ, तपाईँले भनेको गीत प्रज्वल भित्रकोटी र अञ्जली परियाले गाउनु भएको आवाज म पक्कै पनि प्रस्तुत गर्नेछु है त भेटिएसम्म। धीरबहादुर गुङले पोखराको बाटोमा रहेको जेब्रा क्रसिङमा पैदल यात्रुहरू बाटो काट्दै गर्दा सवारी साधनहरू तछाड मछार गरेर हिँड्छन्, जबकि म पनि स्कूटर चलाउँछु, जेब्रा क्रसिङमा मैले त सवारी साधन रोकेर पैदल यात्रुलाई जान इशारा गर्छु, तर पछाडिबाट आएको सवारी साधनले रोक्दैनन् भन्नुभएको छ। एकदम एकदम एकदम गजब कुरो गर्नुभयो है धीरबहादुर, थ्याङ्क यू सो मच, किनकि तपाईँले भनेको कुरा एकदम सही हो। म आफू पनि त्यो कसैले जेब्रा क्रसबाट बाटो काट्दैछ भने उहाँहरूलाई होइन त्यो बाटो क्रस भएपछि मात्र मैले सवारी साधन अगाडि बढाउने गर्छु। तपाईँ पनि एकदम सही रूलमा हुनुहुँदैछ, सुन्दै हुनुहुन्छ जो जो सवारी चालकहरू होइन हामीलाई गाडी चलाउँदै सुन्दै हुनुहुन्छ होला, कृपया यो कुरामा चाहिँ ध्यान दिनुहोला है त। ल ठिक छ, अब 061-543-0040 मार्फत तपाईँ पनि आउनुहोला, स्टुडियोको टेलिफोन नम्बर एकदमै खुला छ कुराकानी गर्नको लागि यहाँहरू समक्ष। बिहानको अब अहिले म थोरै अलिक स्वास्थ्यप्रति बढी सचेत भएर होइन केही समस्याहरू देखिसके पछाडि अलिक गाह्रो हुँदो रहेछ भन्ने विचार पुर्याएर अब होइन अब यो उमेर अहिलेको उमेरमा नै होइन प्रेसरहरू हाई हुने त्यस पछाडि हरेक कुराहरू देखिने त्यस्तो भएको खण्डमा चाहिँ स्वास्थ्यप्रति धेरै सचेत बन्नुपर्ने रहेछ कि, त्यही भएर तपाईँ पनि बिहानको समयमा मर्निङ वाक गर्नुहोस् होइन, एकदम फ्रेस हुनुहोस्, जिम हलतिर जानु छ भने जिम हल जानुहोस्, पछि होइन अब शरीर बढिसकेपछि घटाउन एकदमै गाह्रो हुने रहेछ कि, एकदमै गाह्रो हुने रहेछ, जुन व्यथा अहिले मैले भोगिरहेको छु होइन, म त्यो सिलसिलामै छु, त्यही भएर तपाईँलाई पनि मैले सुझाव दिएँ। ओके थ्याङ्क यू सो मच कृष्ण, तपाईँलाई धेरै धेरै धन्यवाद। धीरबहादुर गुरुङलाई पनि थ्याङ्क यू सो मच भन्छु। यति बेला क्रममा अर्को कमेन्टहरू थियो, म ती कमेन्टहरूलाई एकैछिनमा लिनेछु। एकजना श्रोता साथी टेलिफोन लाइन मार्फत आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौँ। नमस्ते।
1: हेलो, नमस्ते दाजु।
0: नमस्ते हजुर, कहाँदेखि को बोल्दै?
1: बासुनबाट पुनम मगर।
0: के छ पुनम हालखबर?
1: सबै ठिकै छ मेरो त नि हजुरको।
0: एकदम ठिकठाक छ। अनि बागलुङको कुन ठाउँमा हुनुहुन्छ?
1: बागलुङको रङखानी।
0: रङखानी भनेको यो जयमिनी नगरपालिका हो कि के?
1: हजुर।
0: कति नम्बर वडा पर्छ?
1: आठ।
0: आठ नम्बर वडा।
1: हजुर।
0: ओके, अनि के गर्दै हुनुहुन्छ आज भोलि गाउँघरतिर, के छ कामको मेसो?
1: मकै खान्ने, कोदोको बिउ फाल्ने, झार फाल्ने, त्यही नै भन्नुपर्छ।
0: ए भनेपछि त खेत रोप्नुहुन्छ है? रोप्नु त्यतातिर?
1: हाम्रोतिर हामीले रोप्दैनौँ, अरूहरू रोप्छन्।
0: ए तपाईँले रोप्नुहुन्न?
1: हजुर।
0: खेत रोप्ने बेला सुरु भएको छैन?
1: नै भएन।
0: ए पानी कतिको परिरहेको छ बागलुङतिर?
1: हल्का हल्का परेको छ, त्यस्तो परेको छैन।
0: हो
1: हजुर।
0: ल बागलुङतिरको एउटा गीत सुनाऊ नि त केही, ल आइहाल्नु।
1: के गीत सुनाउने? मलाई त आउँदैन नि।
0: तपाईँले गीत गाउनुहुन्छ भन्ने मैले हल्ला सुनेको हो कि के हो त?
1: होइन हो त्यस्तै
0: है।
1: हजुर।
0: भनेपछि त हल्ला मात्र रहेछ क्या?
1: हो
0: बागलुङतिरका मान्छेले त खतरा गीत गाउँछन् भन्ने छ कि। हो बागलुङतिरका कलाकारहरू भन्ने मैले गीत गाउने?
1: हजुर।
0: बागलुङतिरका धेरै कलाकार हुनुहुन्छ कि गीत गाउने?
1: होइन,
0: त्यही भएर तपाईँले पनि पुनमले पनि मिठो गीत गाउनुहुन्छ भन्ने मैले सुनेको थिएँ कि। गाउनै त पर्दैन, मैले सुनम कि भनेर बागलुङतिरबाट आइसकेपछि। ल सुरु गर्नुहोस् अनि त्यसपछि म प्रश्न सोध्छु।
1: हुन्छ।
0: ल

0: धन्यवाद सर।
1: ल एकदम मिठो आवाज सुन्न पाइयो, यहाँलाई धेरै धेरै धन्यवाद व्यक्त गर्छु। अब एउटा नम्बर रोज्नुहोस् त, तपाईँलाई म उखान टुक्का सोध्छु आज।
0: मलाई चार नम्बरको बजाइदिने,
1: बजाइदिने होइन, चार नम्बरको सोध्ने भन्नु
0: न। चार नम्बरको सोध्नु न।
1: ल ठिक छ, चार नम्बरमा रहेको प्रश्न तपाईँको लागि है त यो आधा भाग उखान टुक्का हो। कतिको जान्नुहुन्छ कतिको जान्नुहुन्न विचार गर्नुहोस् है त। ल नजाने पास गर्छु सधैँ छ नि त होइन। ल रात राम्रो जुनले अनि के होला, रात राम्रो जुनले अनि
0: दिन राम्रो उज्यालो
1: है। ल ठिक छ, प्रयास त राम्रो गर्नुभएको, रात राम्रो जुनले मान्छे राम्रो गुणले अरे के। ल ठिक छ पुनम, फेरि फेरि पनि सहभागी त रहोस् है त। हस् नमस्ते, छुटौ। आउनुहुन्थ्यो पुनम मगर, हामीलाई बागलुङको राङखानीदेखिबाट फोन गर्नुभएको थियो, हामीलाई नियमित रूपमा सम्झिनुहुन्छ साथीहरूले। यहाँहरू पनि कार्यक्रम पोखरा कल इन सुन्दै हुनुहुन्छ भने 01653040 मार्फत आउन सक्नुहुन्छ। स्टुडियोको टेलिफोन नम्बर खुला रहेको छ, टेलिफोन लाइन मार्फत कुराकानी गर्नको लागि अर्को एकजना श्रोता साथी आइसक्नु भएको छ, म उहाँलाई कार्यक्रममा वेलकम गर्दैछु है त। कहाँदेखि को हुनुहुन्छ? नमस्ते।
2: नमस्ते सर, म शालिक पौडेल।
1: के छ हालखबर?
2: ठिक छ सर।
1: अनि तपाईँ त यो असारतिर कतै मेलो लाउनु त जानुहुन्न होला कि?
2: जाने हो नि, अब रमाइलो, अब पन्ध्रमाको दिन अब हिले महोत्सव लाग्ने होला कतै।
1: त्यो त अब अलि नाटक जस्तो भनेर भन्नुभयो त हाम्रो कृष्णले।
2: अब नाटक जस्तो केलाई के भन्ने हो कृष्णजीले? त्यसो भने
1: हाम्रो कृष्ण परिवार हुनुहुन्छ,
2: मटाएर साह्रै चिन्तित भयो भन्नुहुन्छ। अब हिजोका विगतका दिनमा पनि अब स्कुल पढ्दा आर्दा सबले अब दुब्लो पातलो देखेर सबैले हेप्दा फेरिको त्यो दुब्लो पातलो भएको छिड पनि त पोको सम्झनु पर्ने हो सरले।
1: कृष्णले के भन्नुभयो भन्दाखेरि रोपाई महोत्सव गर्नु चाहिँ
2: उता उत्तिने मोटो मान्छेले त्यो पनि त सम्झनु पर्ने हो नि सरले, त्यो पनि नाटकै हो र होइन नि?
1: खोइ अब कृष्णले त्यसो भन्नुभयो अघि होइन, रोपाई महोत्सव यो जसले गर्छ नि यो भनेको नाटक हो, यो रमिता हो भनेर यहाँ कमेन्टै गर्नु भएको छ कि।
2: त्यो त अब त्यो पुरानो हाम्रो अब चाहिँ जीवन धान्ने नै त्यही थियो, कर्म नै त्यही थिए, अलोले जोतेर चाहिँ।
1: तपाईँले कति गर्नुभयो खेती चाहिँ भन्नुहोस् त?
2: मैले गरेँ सर, गाउँमा पहिला अलो पछि नै।
1: कुन ठाउँमा?
2: मेरै घरमा खने नि, बुवाले जोत्नुहुन्थ्यो।
1: भनेको कुन ठाउँ? यता कास्कीको कता
2: पछि रमाइलो हुन्थ्यो,
1: पाउदुरमा।
2: हजुर।
1: ए त्यही त, अब के काम गर्नुहुन्थ्यो तपाईँले चाहिँ, कुन भूमिका हुन्थ्यो, जोत्ने कि खन्ने कि हुन्छ नि त? त्यहाँ
2: सबै हुन्थ्यो, गाउँमा बसेपछि चाहिँ अब घरको कुनै काम पनि रहँदैन्थ्यो, जोतिन्थ्यो पनि खनिन्थ्यो पनि, ड्याम ड्याम हाली लगाइन्थ्यो, बाउसी गरिन्थ्यो
1: है,
2: त्यो कुनै काम रहँदैन्थ्यो।
1: ए ल ठिक छ, यो तिनै गाउँ घर तिनै हिलोमा होइन रत्वतिएर आज
2: बिउ पनि उक्काइन्थ्यो, ब्याडा बसेर किन्थ्यो भने कहिले काहीँ सानसाना रहे पटा रहे भने
1: तिनलाई सक्ने काम चाहिँ
2: कालै आउने पर्ने कुरो हुँदैन्थ्यो।
1: ल ठिक छ, एकदम आफ्नो यो त्यो बेलाको कुरा चाहिँ थोरै सेयरिङ गर्नुभयो, यहाँलाई धेरै धेरै धन्यवाद व्यक्त गरेँ मैले। अब हुन्छ त, हामी प्रश्नतर्फै लागौँ है त।
2: हुन्छ सर।
1: ल अब कति नम्बर? ओके, नौ नम्बरमा रहेको प्रश्न तपाईँको लागि है त। अर्काको नासो डट
2: अर्काको नासो गलत पासो भन्थे त्यस्तै हो कि? अब चाहिँ चिप्लियो मलाई पनि थाहा छैन है, अर्काको नासो गलत पासो,
1: अर्काको नासो गलत पासो त्यही नै हो एकदम ठ्याक्कै।
2: असार लाइसक्यो चिप्लिन पनि बेर लाग्दैन कि?
1: होइन, अब असार लाए पनि पानी यतिखेर खासै परेको छैन, त्यही भएर अलिक चिप्लिन्न। ल एकदम खुसी लाग्यो सालिक, सम्झिँदै गर्नु होला अनि त्यसमा सुन्दै गर्नु होला है त। ओके, उहाँ हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएको थियो शालिग्राम पौडेलले, लेक साइडदेखि हामीलाई फोन गर्नुभएको थियो। 11:28 गएको छ स्टुडियो घडीमा, हामीलाई पहाड़ी विनोद सर यानि कि विनोद पहाड़ी सरले कार्यक्रम सुनेर कमेन्ट गर्नुभएको छ, म भेट हुन पाएको छैन, अब कल पनि मैले उठाउन सकिरहेको छैन। विनोद सर, म आइएम सरी भन्न चाहन्छु, छिट्टै भेट हुन्छ, म थोरै आफ्नै समस्याले गर्दाखेरि हो। सर नमस्कार, आराम हुनुहुन्छ? सुन्दैछु है सर हजुरलाई भन्नुभएको छ। थ्याङ्क यू सो मच विनोद सर, एकदमै मेरो कार्यक्रम नियमित रूपमा सुन्नुहुन्छ, उहाँ पेसाले एउटा कुशल प्रशिक्षकको रूपमा पोखरामा स्थापित हुनुभएको छ। उहाँ संचारको क्षेत्रमा पनि हुनुहुन्छ, धेरै क्षेत्रमा आबद्ध भएर अहिले आफ्नै एउटा प्रशिक्षण केन्द्र जुन फ्रिडम ट्रेनिङ सेन्टर छ, यहाँले धेरै पटक नाम पनि सुन्नु भएको छ, सबैजनालाई थाहा छ होइन, जसले सबै उमेर समूहका व्यक्तिहरूको लागि ट्रेनिङ यानि कि उद्घोषण भाषण कला लगायत बाल बच्चाहरूको लागि फुर्सदको समय सदुपयोग गर्नको लागि योगा नाटक होइन विभिन्न क्षेत्रहरूलाई समेटेर एउटा प्याकेज बनाएर उहाँले सञ्चालन गरिरहनु भएको छ। एकदम खुशी लाग्छ, उहाँको त्यो कड़ा मेहनतको फल अहिले उहाँले पाइरहनु भएको छ। एकदम राम्रो छ विनोद सर, छिट्टै भेट हुन्छ हाम्रो, एकदमै सम्झिरहेको छु, तर पनि कहिलेकाहीँ बाध्यता परिस्थिति यस्तै यस्तै पर्दैछ, के गर्ने है त। विनोद सर थ्याङ्क यू सो मच, एकदम खुशी लाग्यो ल। सृजना चोकको फ्रिडम ट्रेनिङ सेन्टरबाट अहिले हामीलाई सुनिरहनु भएको छ, यहाँलाई पनि त्यस्तो आवश्यक छ भने सम्झिनु होला, फ्रिडम ट्रेनिङ सेन्टर भनेर सर्च गर्नुभयो भने फेसबुकतिर भेटिहाल्छ है त। ल विनोद सर थ्याङ्क यू। ओके, कृष्ण परियारले अमेरिकामा नेपाली संगीतका धरोहर आशिष अविरलमाथि हातपात भएको खबर आयो, भान्जा आशिषको शीघ्र स्वास्थ्य लाभको कामना, दोषीमाथि कड़ा कार्यवाही होस् भन्नुभएको छ। अब कलाकारहरू पनि हाम फालिहाल्छन्, के गर्ने है, अमेरिका भनेपछि अब हाम फालिहाल्यो, अब उहाँ आशिष अविरलजीलाई चाहिँ हातपात भएछ, एकदम दुःखद खबर हो, यो चाहिँ निन्दा गर्न चाहन्छु हामी कार्यक्रम पोखरा कलिन मार्फत। र अहिलेको लागि एकछिन कमर्सियल ब्रेक, ब्रेक पछाडि आउँछ है त।
3: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
4: काठमाण्डौ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
4: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
6: अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 2026 सम्बन्धी नेपाल भूतपूर्व खेलाड़ी मञ्चको जरूरी सूचना। अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 2026 सुखद उपलक्ष्यमा नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा 18 साप्ताहिक र मासिक 5 किलोमिटर दौड़ प्रतियोगिता 2083 आयोजना गरिएको हुनाले सम्पूर्ण धावक महानुभावहरूलाई सहभागिताको लागि अनुरोध गर्दछौ। दौड़का मुख्य विधाहरू 5 किलोमिटर 16 वर्ष मुनिका छात्र छात्रा दौड़, 5 किलोमिटर खुल्ला महिला तथा पुरूष दौड़ र पोखरा महानगरपालिका वडा नम्बर 1 का आमा समूहको लागि 3 किलोमिटरको दौड़। प्रतियोगिता मिति यही असार 6 गते शनिबार, स्थान पोखरा महानगरपालिका वडा नम्बर 1 पुरानो टुडीखेल राष्ट्रिय माविको गेट अगाडि, समय उपस्थिति 6:30 बजे, दौड़ शुरू हुने समय बिहान ठिक 7 बजे, दर्ता गर्ने अन्तिम मिति यही असार 5 गते दिउँसो 2 बजेसम्म। कार्यक्रमको मुख्य प्रायोजक पोखरा महानगरपालिका वडा नम्बर 1 को कार्यालय, वार्षिक प्रायोजक प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स, संस्थाहरू नेपाल ओलम्पिक एकेडेमी, राष्ट्रिय ओलम्पिक एकेडेमी पोखरा महानगरपालिका वडा नम्बर 7, आयोजक नेपाल भूतपूर्व खेलाड़ी मञ्च पोखरा 4 गैरापाटन। विस्तृत जानकारीको लागि फोन 061-588-716, 570-520, वेबसाइट www.pokramarathon.org। पुनश मासिक दौड़मा दर्ता गरिसकेका धावकले पुनः दर्ता गर्नु नपर्ने।
7: होम केयर सेवा, होम केयर सेवा,
8: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
7: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
8: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
7: हाम्रा सेवा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
8: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
7: सुत्केरी नवजात शिशुको हेरचाह
8: क्यान्सर सर्जरी राहतकारी हेरचाह
7: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
8: डाक्टर ल्याब सेवा
7: औषधि डेलिभरी सेवा
8: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिमलेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061411777 मोबाइल 9856927277
5: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड़कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक सम्पर्क 9834030329 9808359321 061581.

0: मम्मी गर्मी भाई के चीसो पिउना
1: पिउना लाई चीसो उठाओ हटे
2: हले गर्मी मनाया ड्रिंक
1: रिफ्रेशमेंट बा न्यूट्रिशन मीट
2: चीसो हले
3: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
4: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
3: त्यसैले साधारण एमआरआई होइन फ्री टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाई हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
4: यहाँ अत्याधुनिक थ्रीटेसा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
3: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन थ्री टी एमआरआई नै गराउ समयमै सही पहिचान गराउ स्वास्थ्य जोगाऊ पैसा बचाऊ थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-595-728 मोबाइल 98560-027-29

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्। तपाई पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: रामु दाई, परिवारले लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
2: यसो बसी बियालो पनि हुन्छ। डीएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
1: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
3: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुछे गाउँपालिका वडा नम्बर 9 अजिब रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै
2: रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि।
3: झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
1: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
4: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
1: सम्पर्क मोबाइल 9556019218, 9008857710।
5: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ लाग्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
6: थाहा छ थाहा छ,
7: सल्लाहकार तेरे के अचेल।
6: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
5: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
8: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA. 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal.

0: Hello, Pokhara calling.
1: Welcome back. यहाँलाई फेरि पनि स्वागत छ कार्यक्रम पोखरा कलिनको आजको यो श्रृंखलामा. र यो श्रृंखला हो सोमबारको श्रृंखला. सोमबारको श्रृंखला अन्तर्गत रहेर कार्यक्रममा उपस्थित छु उनीहरूबाट सबिन तपाईँको साथमा. केही श्रोताहरूसँग कुराकानी भइसकेको छ र केही कमेन्टहरू पनि मैले भनिसकेको छु र केही महत्वपूर्ण विषयवस्तुहरूमा पनि जानकारी मैले दिइरहेको छु. 01153340040 मार्फत तपाईँ सुन्दै हुनुहुन्छ रेडियो भने यो नम्बर मार्फत आउनुहोला. रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा कार्यक्रम पोखरा कलिन पोखराको गैरापाटन स्थित स्टुडियोबाट यति बेला प्रत्यक्ष म यहाँ समक्ष बोलिरहेको छु. मैले थोरै प्रसंग जोड्न खोजेँ. तपाईँसँग कुराकानी त म गर्छु टेलिफोन लाइन मार्फत. तपाईँ आउँदै गर्नुहोस्, आइराख्नुहोस्. तपाईँ आउनुभयो भने म यता यो प्रसंगलाई फेरि बिट मारिहाल्छु है, त फेरि जोडाउँला. तर अहिले भने म प्रसंगतिर लागे. अब किनकि गफगाफ त गर्नै पर्यो होइन. जेठको शुरूआतीसँगै नेपाली बजारमा फाट्टफुट्ट देखिन थालेको फलफूलको राजा मानिने आँपले जेठको अन्तिम साता आइपुग्दा बजारका हरेक कुनामा आफ्नो स्थान ओगटेको छ. काठमाडौँ उपत्यका ठूला ठूला पसल र सुपर मार्केटदेखि टोल टोलका साना किराना पसल तथा ठेलागाडा र सड़क पेटीहरूमा यति बेला पहेलपुरे आँपले ढाकिएका छन्। पोखरामा पनि त्यो अवस्था छ। अहिले बजारमा पाइने आँपको स्रोत हेर्ने हो भने यसको छिमेकी राष्ट्र मुलुक भारतबाट नै शुरू भएर नेपालका तराईका जिल्लाहरूमा फैलिएको छ। जेठको शुरूतिर भारतको उत्तर प्रदेश, बिहार र आन्ध्र प्रदेश राजा मानिने आँपले जेठको अन्तिम साता आइपुग्दा बजारका हरेक कुनामा आफ्नो स्थान ओगटेको छ। काठमाडौँ उपत्यका ठूला ठूला पसल र सुपर मार्केटदेखि टोल टोलका साना किराना पसल तथा ठेलागाडा र सड़क पेटीहरूमा यति

बारा लगायतका जिल्लाबाट दैनिक रूपमा ट्रकका ट्रक आँप बजारमा सहज रूपमा आपूर्ति भइरहेको छ। काठमाडौँको कुलेश्वर र कालीमाटी जस्ता ठूला थोक बजारमा मालदह, बम्बई, दशहरी, जर्दा, कलकत्ते होइन आम्प्रली, कृष्णभोग जस्ता आँपले आफ्नो रौनक जमाइरहेका छन्। स्वादमा अत्यन्त मिठो मानिने मात्र होइन आँपलाई स्वास्थ्यका लागि पोषणको खाजा पनि मानिन्छ। तर यति बेला उपभोक्ताको प्रश्न छ, पाक्ने बेला नहुँदै बजारमा लिएका आँप कस्ता रसायन प्रयोग गरेर पकाइएको होला भन्ने त्यसमा मानिसलाई जिज्ञासा हुन सक्छ। आइतबार बिहान काठमाडौँको बुद्धनगर स्थित एक पसलमा पहेँलो आँप निकै आकर्षक तरिकाले चाङ लगाएर राखेको देखेपछि सुनिता शर्मा एक ग्राहक टक्रक्क अडिन् र उनले सोधिन्, साउजी आँपको कसरी हो, कहाँबाट ल्याएको, विषादी हालेको पो हो कि भनेर उनले प्रश्न गरिन्। पसलले भने, यो मालदह आँप हो म्याडम, हाम्रै तराईबाट ल्याएको, रूखमै पाकेको अर्ग्यानिक हो, किलोको 120 रुपियाँ पर्छ। पसलले अर्ग्यानिक र विषादी नराखेको भन्ने बित्तिकै सुनिता ढुक्क हुन पुगिन् र आँप किन्न थालिन्। उनले भनिन्, विषादी राखेको छ भन्ने त सुनेकी थिए, तर पनि पसलेको कुरा सुनेर आँप किन्न मन लागिहाल्यो। उनले भनिन्, शंका गर्दै सुनिताले 2 किलो आँप भने किनिन्, फेरि थपिन, एकछिन पानीमा डुबाएर मात्रै खानु पर्ला, यसो गरियो भने केही हदसम्म भए पनि आँपमा रहेको विषादी कम हुन्छ भनेर भनिएको छ। अब तपाईँलाई जिज्ञासा लाग्न सक्छ, मैले यो थोरै जोडेको कुरा के हो भन्दाखेरि, यो बेलामा फलफूलको राजा भनेर चिनिने आँप होइन, राष्ट्रिय फलफूल विकास केन्द्रले यस वर्ष बजारमा आँपको सिजन केही चाँडो शुरू भएको बताएको छ। बम्बई, दशहरी लगायतका चाँडै पाक्ने आँपका जात बजारमा आउन थालिसकेको, तर बजारमा आएका सबै प्रकारका आँपमा विषादी र हानिकारक रसायन प्रयोग नभएको भनेर भन्न नसकिने अवस्था केन्द्रको रहेको छ। केन्द्रका प्रमुख महेश चन्द्र अर्यालले बजारमा आएका सबै आँप हानिकारक नभएको तर केही अखाद्य रसायन प्रयोग भएको आँपबाट भने उपभोक्ता सचेत हुनुपर्ने बताइएको छ। तपाईँले पनि यो विचार गर्नुहोला। नेपालमा आधिकारिक रूपमा भारतीय आँप आयातमा रोक लगाइए पनि खुला सिमानाका कारण अवैध रूपमा आँप भित्रिरहेको भनेर खबरहरू पनि आइरहेका छन्। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भने आँपमा हानिकारक रसायन किटाणु नभेटिएको दावी गर्दै आएको छ। विभागले बजार अनुगमन तथा परीक्षणको क्रममा हालसम्म हानिकारक रसायन विषादी युक्त आँप नभएको भनेर खबरहरू आइरहेका छन्। त्यही भएर ढुक्कसित खानुहोला भनेर मैले जोडे है त। 0165 43 0040 स्टुडियोको टेलिफोन नम्बर एकदमै खुला अनि खाली छ, तपाईँ टेलिफोन लाइन मार्फत आउन सक्नुहुनेछ। यति बेला क्रममा एउटा थोरै कृष्णले के जोड्नु भएछ, पोखरा बागलुङ राजमार्गको घट्टे खोला नजिकै पर्ने रहेले डाँडा भन्ने ठाउँमा एउटा गाईको बाछो छ, छोड्ने व्यक्तिलाई सम्पर्क गरेर कारवाही गरियोस् भन्ने चाहन्छु। धेरै दिन भएको छ, दूध दिन छोडेपछि छाडिएको होला सायद भनेर भनिएको छ। यस्ता खालका गलत कामहरू कसैले पनि नगर्नु होला होइन, त्यसलाई व्यवहारिसे दूध खाने बेलासम्म खाने, त्यस पछाडि ती गाई वस्तुहरूलाई चाहिँ व्यवहारिसे रूपमा छोडिएर कान्जी हाउस पुर्याउनु पर्ने अवस्था चाहिँ नआओस् होइन। यो अहिले पोखरा बागलुङ राजमार्गको घट्टे खोला जुन सुनखेतबाट अगाडि पर्छ त्यो ठाउँमा चाहिँ एउटा गाईको बाछो छोडिएको छ भनेर हाम्रो कृष्णले भन्नुभएको छ। कसैले उद्धार गर्नुहुन्छ भने यो खबर सुन्ने बित्तिकै उहाँ पुग्नुहोला र उद्धार गरेर ल्याएर त्यसलाई सम्बन्धित ठाउँमा कान्जी हाउस पुर्याउनु होला है त। यो मैले थोरै प्रसङ्ग जोड्ने, थ्याङ्क यू कृष्ण यो जानकारीको लागि। धीरबहादुर गुरुङले लेख्नु भएको छ, बाँदर नियन्त्रण गर्नु पर्यो हजुर, मेरो गाउँ काँडेमा मात्र नभएर देशैभरि, मन परेको मान्छे भन्ने बोलको गीत खेम सेन्चुरी र बिना बुढा मगरको स्वरको गीत सुनाइदिनु होला भन्नुभएको छ। हामी कार्यक्रमको अन्त्य अन्त्यतर्फ छौँ, त्यो गीत अन्त्यमै सुनौला है त। धीरबहादुर सुन्दै गर्नुहोला। 0165 43 0040 स्टुडियोको टेलिफोन नम्बर यहाँहरूको लागि खुला छ। धेरै खालका प्रसङ्गहरू मैले कार्यक्रम मार्फत जोड्दै आइरहेको छु, यहाँहरूले पक्कै पनि सुनेर र सहभागिता जनाएर कार्यक्रममा साथ दिँदै आउनुभएको छ। आज सोमबारको यो बसाई हो, सोमबारको बसाई अन्तर्गत रहेर हामी कुराकानी त गर्छौ नै, कुराकानी गर्दै गर्दाखेरि होइन केही प्रश्नहरू यसो जोड्ने काम पनि हुन्छ। तिनै प्रश्नहरू जोड्दै गर्दाखेरि यहाँले पनि पक्कै कार्यक्रमलाई माया गर्नुहुन्छ, साथ दिइरहनु भएको छ। ट्राफिक नियम उल्लंघन गर्नेबाट एकै दिन 10 लाख राजस्व संकलन भएछ, यो पनि राम्रो कुरा हो। ट्राफिकका धेरै नियमहरू उल्लंघन भइरहेका छन् होइन, यहाँले पक्कै पनि यो कुरा बुझ्नुहुन्छ, ट्राफिक नियमको उल्लंघन गर्नुहुँदैन भन्ने कुरा। तैपनि अब यस्ता नियमहरू उल्लंघन भएका घटनाहरू कुराहरू सुनिरहेका छन्। अब ब्रेक राखौं कि गीत बजाउँ भन्ने म एकदमै दुधारमा छु होइन। यहाँहरू सुन्दै हुनुहुन्छ भने 0165 43 40

40 मार्फत आउनुहोला. स्टुडियोको टेलिफोन नम्बर खुला छ. एकजना साथीसँग कुराकानी गरे पछाडि मैले एउटा गीत राख्दै कार्यक्रमलाई बिट मार्ने थिएँ है. अब दुईजना हुनुभयो, एकजना तीनजना हुनुभयो भने त मेरो कार्यक्रम सफल भइहाल्यो होइन. हुन त दुईजनाले पनि सफल भइरहेको छ, सफलै त नभएको होइन, तर पनि अझ विशेष हुने थियो भन्ने कुरा कि. सुन्दै हुनुहुन्छ भने 061-72-40-40 मार्फत तपाईँको सहभागिताको अपेक्षा यति बेला मैले गरिरहेको छु कार्यक्रम मार्फत. नम्बर 4 र नम्बर 9 भन्ने गइसकेका छन्. मैले अब कार्यक्रमलाई एकदमै होइन यो गाउँखाने कथा मात्र नभइकन केही प्रसङ्गहरू ल्याएर जोडेर होइन यस्तो यस्तो भनेर जोड्ने काम चाहिँ कार्यक्रम मार्फत भइरहेको छ. 11:48 गएको छ. कार्यक्रममा एकै पटक अब विदा लिनुपर्ने बेला भएको छ. धेरै बोलिरहनु भन्दा पनि कुराकानी गर्ने क्रममा तपाईँ आउनुभयो भने गजब हुने थियो भन्ने लागिरहेको छ. 061-5-43-40 मार्फत यहाँहरूको सहभागिता लिने कार्यक्रम पोखरा कलिनमा छौँ र पोखरा कलिनको यो श्रृङ्खलामा यहाँहरू समक्ष कुराकानीको लागि आउन सक्नुहुनेछ. ओके, यति बेला क्रममा अब एउटा गीत छोड्दै कार्यक्रमबाट विदा माग्नुपर्ने बेला भएको छ. अन्तिममा एउटा गीत छ, यो गीत चाहिँ हाम्रो धीरबहादुर गुरुङले रोज्नु भएको हो, मन परेको मान्छे भन्ने. यो गीत यहाँहरू सबैजनाको लागि छोड्दै आजको लागि पूनम मगर बागलुङबाट हुनुहुन्थ्यो, शालिग्राम पौडेल लेफ्ट साइडबाट, उहाँहरू दुवैजनालाई थ्याङ्क यू सो मच. फेसबुक लाइभ मार्फत कमेन्ट गर्नुहुने शिव कुमार विश्वकर्मा, धीरबहादुर गुरुङ, कृष्ण परियार, विनोद पहाडी सर, त्यस्तै निशा ठोकार लगायत सबै सबैलाई गफाडी केटी, यहाँहरू सबैजनालाई थ्याङ्क यू सो मच. रेडियो सुन्नुभयो तपाईँलाई पनि धन्यवाद. जो जोले सुन्न पाउनु भएन भोलिका श्रृङ्खलाहरू यहाँहरूले पक्कै पनि सुन्नुहुनेछ र हामीलाई सुनेर र सहभागिता जनाएर साथ दिनुहुने सबै सबैलाई थ्याङ्क यू सो मच. तपाईँ हाम्रो भेट अन्य श्रृङ्खलामा हुने नै छ. गर्मी छ, आफ्नो शरीरको चाहिँ केयर गर्नुहोला. स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्, व्यस्त रहनुहोस्. यहाँहरूको दिन शुभ तरिकाले लाभ भएर बितोस्. जय होस्.

0: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चस्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
3: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
4: डिजिटल ठगीबाट बचौ।
1: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
4: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
1: वित्तीय सचेतनाको लागि शांग्रीला डेभलपमेन्ट बैंकको पहल।
5: त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी को हुने वा धेरै अग्लो हुने, बिरामी जाँच यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
6: गर्मी होइन, रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
7: घुट्नु खुट्नु पियो या सिप

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
2: टाइम चेक
3: यति बेला मध्याह्नको 12 बजेको छ
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय

0: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
1: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
3: रामु दाई परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
4: यसो बसिदियालो पनि हुन्छ, डिएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
3: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
4: ल तिमीलाई थाहा छैन र, ल सुन उसो भए, माछा पुस्ने गाउँपालिका वडा नम्बर 9 अजिप रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि। झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ, तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
3: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
4: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
3: सम्पर्क मोबाइल 9856019218 9008857710।
5: ओहो नासर बे, कति छाब डिजाइन बे मारेकन किनानी खनी तोला
6: खनै दिवा नासर बे, रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र फुलारी तोला।
5: ए नै स्याबा मार दोकान पो मोना नै प्रेसर आइने च्याबा चुरा रैया औठी हमेला झोका टस सिक्री हार तान चनै तो हो नि जगा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिसानारी बेल्ले छ्याबा कोपिम ओछे।
6: हजुर किमे झोको लाइनी छाब छाबा छाबा मारे डिजाइन गहना चैदी म विशा वा चुवल तुई विशा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खो जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखे चोकै यावै क्यार मोहै
5: जग्गा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
6: तमुताई रवा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा न त खैमा बिलन चन्नै यामो
5: तोय निल तुई दिशा रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा। सम्पर्क 061-585-815 98-565-815 प्रोप्राइटर दशरथ सुनार
6: छतैरा त तान नि भिम्द
7: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
8: डिजिटल ठगीबाट बचौ।
9: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको KYC विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी पिन नम्बर पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
8: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी पिन नम्बर पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
9: वित्तीय सचेतनाका लागि सांग्रीला डेभलपमेन्ट बैंक को पहल।
10: 93.4

0: होइन, रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
1: मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
1: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्। जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
0: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9956600536।
3: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434032239, 98028 59321, 061 581.

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
2: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: ओहो, घर त एकदम राम्रो बनाउनु लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
4: सल्लाहकार
5: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
3: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप।
6: मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
7: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यहीँ गएर देखाउ न।
6: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
7: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
8: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165865536, मोबाइल 9956600536।
9: मम्मी गर्मी भयो के, चिसो पिउनलाई चिसो उठाउ न्युट्रिसन चिसो
10: गरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्सुरेन्स।
11: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
10: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स,
11: शिखर इन्सुरेन्सको सहकार्यमा
10: अस्पताल खर्च सहाराले गर्छ।
11: ई सेवा सबै सधैँ सँगै।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
0: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।
1: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
2: सिटी भेटीबाट मान्यता प्राप्त डिप्लोमा लेभल कोर्स जस्तै सिभिल इन्जिनियरिङ, इन्फर्मेसन टेक्नोलोजी, होटल म्यानेजमेन्ट विषयमा नयाँ शैक्षिक सत्र 2083 लागि पोखरा युनाइटेड एकाडेमीमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
1: आवश्यक शैक्षिक योग्यता एसईमा कम्तीमा 1.6 GPA ल्याएको हुनु पर्नेछ।
0: हाम्रा विशेषताहरू शान्त एवं मनोरम वातावरणमा अध्यापन गराइने,
1: आधुनिक भौतिक पूर्वाधार,
0: विद्यार्थीलाई प्रतिष्ठित होटलको सहकार्यमा प्रशिक्षण गराइने,
1: उत्कृष्ट ल्याब तथा लाइब्रेरी।
0: विस्तृत जानकारीका लागि
3: पोखरा युनाइटेड एकाडेमी स्कुल अफ साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट, पोखरा 12 भद्रकाली मार्ग, गण्डकी हस्पिटल चोकदेखि 300 मिटर अगाडि। फोन 061-550-491-528-877, 98-560-2059।

0: महिन्द्रा ब्रांड का कुनै पनि गाड़ी खरीद बिक्री तथा एक्सचेंज का लागि विश्वासिलो एउटा नाम अग्नि आस्था प्राली। अग्नि आस्था मा गाड़ी बिक्री गर्दा पाइनेछ वैज्ञानिक मूल्यांकन विधि र बिना कुनै झंझट बिक्री प्रक्रिया अनि उत्कृष्ट मूल्यांकन र तुरन्तै भुक्तानी। यदि तपाई आफ्नो महिन्द्राको पुरानो गाड़ी बेच्ने योजनामा हुनुहुन्छ र कहाँ बेच्दा राम्रो फाइदा हुन्छ भनेर खोज्दै हुनुहुन्छ भने अग्नि आस्थामा ढुक्क भएर सम्पर्क गर्न सक्नुहुनेछ। साथै अग्नि आस्थामा गाड़ी बिक्रीसँगै महिन्द्राको गाड़ी खरिद समेत गर्न सकिनेछ। गाड़ी खरिदमा तपाईले पाउनुहुनेछ थप वारेन्टी, निशुल्क सर्भिसिङ, सजिलो फाइनान्सिङ, दक्ष प्राविधिकद्वारा 200 पॉइन्ट चेक जाँच भएको, मिटर छेडछाड नभएको र जेन्युन स्पेयर पार्ट सहितको नयाँ जस्तै गाड़ी। अग्नि आस्था प्राली, तपाईको सहज यात्राको सारथी। थप जानकारीका लागि सम्पर्क नम्बर 061 41 16 05, 98 20 114 952। अग्नि आस्था, विजयपुर पोखरा, अग्नि ग्रुप।
1: अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 2026 सम्बन्धी नेपाल भूतपूर्व खेलाड़ी मञ्चको जरूरी सूचना। अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 2026 सुखद उपलक्ष्यमा नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा 18 साप्ताहिक र मासिक 5 किलोमिटर दौड़ प्रतियोगिता 2084 आयोजना गरिएको हुनाले सम्पूर्ण धावक महानुभावहरूलाई सहभागिताको लागि अनुरोध गर्दछौ। दौड़का मुख्य विधाहरू 5 किलोमिटर 16 वर्ष मुनिका छात्र छात्रा दौड़, 5 किलोमिटर खुल्ला महिला तथा पुरूष दौड़ र पोखरा महानगरपालिका वडा नम्बर 1 का आमा समूहको लागि 3 किलोमिटरको दौड़। प्रतियोगिता मिति यही असार 6 गते शनिबार। स्थान पोखरा महानगरपालिका वडा नम्बर 1 पुरानो टुडीखेल राष्ट्रिय माविको गेट अगाडि। समय उपस्थिति 6:30 बजे। दौड़ शुरू हुने समय बिहान ठिक 7 बजे। दर्ता गर्ने अन्तिम मिति यही असार 5 गते दिउँसो 2 बजेसम्म। कार्यक्रमको मुख्य प्रायोजक पोखरा महानगरपालिका वडा नम्बर 1 को कार्यालय, वार्षिक प्रायोजक प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स, संस्थाहरू नेपाल ओलम्पिक एकेडेमी, राष्ट्रिय ओलम्पिक एकेडेमी, पोखरा महानगरपालिका वडा नम्बर 7, आयोजक नेपाल भूतपूर्व खेलाड़ी मञ्च पोखरा 4 गैरापाटन। विस्तृत जानकारीको लागि फोन 061 588 716, 570 520, वेबसाइट www.pokhramarathon.org। पुनश मासिक दौड़मा दर्ता गरिसकेका धावकले पुनः दर्ता गर्नु नपर्ने।

0: नेपाल पे QR मा आबद्ध हुन आज आफ्नो ब्याङ्क वित्तीय संस्था वा वालेट मा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट IPS तथा इन्टरनेशनल पेमेन्ट एप बाट नेपाल पे QR मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे QR नेपालको आफ्नै QR।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईको पहिलो रोजाई।
3: माउन्ट अन्नपूर्णमा नदीपुरमा कक्षा 11 को भर्ना सम्बन्धी सूचना। यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्णमा नयाँ शैक्षिक सत्र 2083 का लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक HM ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। फ्युचर लिडर्स, म्यानेजर्स, होटल अन्टरप्रेनर्स एन्ड IT पर्सनल्स जोइन मस्ट टु सेप योर फ्युचर। भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.mass.edu भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त

0: फोन 061-576-718 98463-32836 98562-09।
1: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
2: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
3: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
4: होइन, रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।

0: आज कुन दिन हो थाहा छ तिमीलाई?
1: ए लास्ट टाइमको लकडाउनले कुन दिन कुन बार केही थाहा छैन। हेलो
2: सरोज, एउटी केटीसँग मोजो बुटिक होटेलमा मस्ती गर्दैछ।
0: हेलो

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ।
1: मम्मी गर्मी भयो के चिसो पिउन, पिउनलाई चिसो उठाउ हले
2: हले, गर्मीमा नयाँ ट्विस्ट
1: रिफ्रेशमेन्टमा न्युट्रिसन मिक्स
2: चिसो हले।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-0611
1: 93.4

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको एक बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: वरिष्ठ न्यूरो फिजिशियन पोखरामा।
1: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डाक्टर सुनील कोइराला नियमित रूप में प्रत्येक महीना को तेस्रो शनिवार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुरमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
3: ओहो, एसई त पास गरियो, अब अगाडि के पढ्ने होला? कतै यस्तो विषय छैन भने जुन पढ्दा सरकारी जागिर खान सजिलो होस्?
4: किन नहुनु, तिमीले अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युटको बारेमा सुनेकी छैनौ? त्यहाँ त आईएससीएजी प्लान्ट र एनिमल साइन्समा भर्ना खुलिसक्यो नि।
3: ए, कृषि पढेर सरकारी जागिर पाइन्छ र?
4: किन नपाइनु, डिप्लोमा इन एग्रिकल्चर सिद्ध्याउने बित्तिकै तिमी लोकसेवा आयोगको परीक्षा दिएर सरकारी सेवामा प्राविधिक सहायक वा नायब प्राविधिक सहायक जस्ता पदमा प्रवेश गर्न सक्छौ। अहिले त झन् हरेक स्थानीय तहमा कृषि र पशु प्राविधिकको ठूलो माग छ।
3: ओहो, भनेपछि यो त भविष्य सुरक्षित गर्ने बाटो पो रहेछ। पढाइ र प्रयोगत्मक अभ्यास चाहिँ कस्तो छ नि त्यहाँ?
4: एकदमै राम्रो, सिटी भिटीको आङ्गिक शिक्षालय हो। दक्ष प्रशिक्षकहरू र अत्याधुनिक ल्याबको सुविधा पनि छ। फिल्डमै गएर प्रयोगत्मक अभ्यास गराइने भएकोले लोकसेवा आयोगको तयारी गर्दा पनि धेरै सजिलो हुन्छ।
3: वाह, सरकारी जागिर र आफ्नै देशमा केही गर्ने अवसर, म त अझै बुझ्न जान्छु। सम्पर्क नम्बर कति होला?
4: टिपी राख त, 98410-68091 वा 98560-80460। कलेज कास्कीको ढिकुर पोखरीमा छ। हिँड हिँड, आजै गएर बुझौ। अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युट, सरकारी सेवा र समृद्ध कृषिको बलियो आधार।
5: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजगारी।

0: फेस्टल आयुर्वेद केन्द्र में जाओ अब बाझोपन को नैराश्यता खुशी में बदलाऊ।
1: हाँ यो कसरी संभव छ र कत्ता कत्ता धाइसके कति खर्च भइसक्यो केही भएन
0: किन आत्तिनु पर्यो फेस्टल हस्पिटल में खुले फेस्टल आयुर्वेद केन्द्र समस्या चट हो गए डाक्टर अनु हिराचन संग परामर्श लिनु
1: साच्चै हो र
0: ए बाबा हो वहाँ तो स्त्री तथा प्रसूति रोग बाझपन रोग को विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेज एमबीबीएस फातिमा यूनिवर्सिटी फिलिपिन्स मास्टर्स र नया दिल्ली इंडिया असिस्टेड रिप्रोडक्टिव टेक्नोलॉजी सकेर सेवा में लगी सकू क्या विश्व स्तर को प्रविधि को प्रयोग उच्च सफलता को सुनिश्चितता का आयुर्वेद विशेषज्ञ द्वारा हरेक चरण में उपचार और उत्कृष्ट सेवा शुरू भई सकेको छ हत्तेरी हो नि बरु आज गई हाल फेस्टल आयुर्वेद केन्द्र फेस्टल हस्पिटल तेस्रो तला गैरा पाटन चार पोखरा फोन 061-450-424 98-84-46-525
2: रिफ्रेशमेंट संगे न्यूट्रिशन दिन आयो मौसम
3: डिजिटल ठगीबाट बचौ
4: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन् बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी पिन नम्बर पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला
3: ध्यान दिनुहोला बैंकले कहिले पनि ओटीपी पिन नम्बर पासवर्ड जस्ता नम्बरहरू माग्दैन
4: वित्तीय सचेतनाका लागि साङ्ग्रीला डेभलपमेन्ट बैंकको पहल
5: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
7: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834
4: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
8: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
4: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
8: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
4: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुत्यु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन 3T एमआरआई नै गराऊ समयमै सही पहिचान गराऊ स्वास्थ्य जोगाऊ पैसा बचाऊ थप जानकारीको लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 98-560-027-29
9: मम्मी गर्मी भयो के चिसो पिउनलाई चिसो उठाउ हरे
10: गर्मीमा नयाँ
9: रिफ्रेसमेन्टमा न्युट्रिसन मिक्स
10: चिसो हरे

0: ಕಾಂಪೌಂಡ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 2026 सम्बन्धी नेपाल भूतपूर्व खेलाड़ी मञ्चको जरूरी सूचना. अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 2026 सुखद उपलक्ष्यमा नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा 18 साप्ताहिक र मासिक 5 किलोमिटर दौड़ प्रतियोगिता 2083 को आयोजना गरिएको हुनाले सम्पूर्ण धावक महानुभावहरूलाई सहभागिताको लागि अनुरोध गर्दछौ. दौड़का मुख्य विधाहरू 5 किलोमिटर 16 वर्ष मुनिका छात्र छात्रा दौड़, 5 किलोमिटर खुल्ला महिला तथा पुरूष दौड़ र पोखरा महानगरपालिका नम्बर 1 का आमा समूहको लागि 3 किलोमिटरको दौड़. प्रतियोगिता मिति यही असार 6 गते शनिबार. स्थान पोखरा महानगरपालिका वडा नम्बर 1 पुरानो टुडीखेल राष्ट्रिय माविको गेट अगाडि. समय उपस्थिति 6:30 बजे. दौड़ शुरू हुने समय बिहान ठिक 7 बजे. दर्ता गर्ने अन्तिम मिति यही असार 5 गते दिउँसो 2 बजेसम्म. कार्यक्रमको मुख्य प्रायोजक पोखरा महानगरपालिका वडा नम्बर 1 को कार्यालय. वार्षिक प्रायोजक प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स. सहयोगी संस्थाहरू नेपाल ओलम्पिक एकेडेमी, राष्ट्रिय ओलम्पिक एकेडेमी, पोखरा महानगरपालिका वडा नम्बर 7. आयोजक नेपाल भूतपूर्व खेलाड़ी मञ्च पोखरा 4 गैरापाटन. विस्तृत जानकारीको लागि फोन 061588716, 570520, वेबसाइट www.pokhramarathon.org. पुनश मासिक दौड़मा दर्ता गरिसकेका धावकले पुनः दर्ता गर्न नपर्ने.

बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनोस् सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बिमा अभिकर्ता सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।

0: सुवर्ण अवसर
1: तपाई हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधि द्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
0: उपचार हुने रोगहरू
1: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
0: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
1: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
0: अपरेसन पश्चात दुखाइ कम हुने,
1: उपचार गरेपछि छिटो निको हुने,
0: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
1: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
2: फोन 061-590-162-590-163।
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप्स नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
4: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग दुई। शर्माजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
1: थाहा पर्दैन, अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-5

0: पाइपो
1: थाहा छ थाहा छ
2: सल्लाहकार र तेरे के अचेर
1: सल्लाह तपाईँको मान्नु पर्ने हल्लाको पछि लाग्यो अहिले आएर नराम्रो दुःख पाइयो पाइपबाट पानी चुहियो नि
3: नेपाल टपको विकल्प छैन आजको जमानाको भरपर्दो पाइप नेपाल टप सब ठिक ठाक
4: रामु दाई परिवारै लिएर हिँड्नु भएको छ त टाढै हो कि क्या हो
5: यसो बसी बियालो पनि हुन्छ डिएस मर्दी हिमाल रेनबो ट्राउटतिर माछा लिन जान लागेको
4: ए हो र दाई अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र
5: ल तिमीलाई थाहा छैन र ल सुन उसो भए माछा पुसे गाउँपालिका वडा नम्बर 9 अजिप्रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ
4: लौ न दाजु कति राम्रो सेवा रहेछ म पनि बुढालाई लिएर आइहाल्छु है
5: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ
4: सम्पर्क मोबाइल 9856019218 9008857710 होम केयर सेवा होम केयर सेवा
5: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
4: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
5: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
4: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
5: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
4: सुत्केरी नवजात शिशुको हेरचाह
5: क्यान्सर सर्जरी राहतकारी हेरचाह
4: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
5: डाक्टर ल्याब सेवा
4: औषधि डेलिभरी सेवा
5: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061411777 मोबाइल 9856019217

0: गर्मी होइन रिफ्रेशमेंट सँगै न्यूट्रिशन दिन आयो मौसम
1: को। ओहो घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
2: थाहा छ सल्लाहकार के रे के अचेर
3: सल्लाह तपाईँको मान्नु पर्ने हल्लाको पछि लाग्यो अहिले आएर नराम्रो दुःख पाइयो पाइपबाट पानी चुहियो नि।
1: नेपाल टपको विकल्प छैन आजको जमानाको भरपर्दो पाइप नेपाल टप सब ठीक ठाक।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको 2 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834।
1: नाइन्टी थ्री पॉइंट फोर।

0: मम्मी गर्मी भाई के ची सो प्यूना
1: प्यूना लाई चिसो उठाओ हॉटे
2: हॉले गर्मी मनाया से
1: रिफ्रेशमेंट पा न्यूट्रिशन मीट
2: चिसो हॉले
3: अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 2026 सम्बन्धी नेपाल भूतपूर्व खेलाड़ी मञ्चको जरूरी सूचना। अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 2026 सुखद उपलक्ष्यमा नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा 18 साप्ताहिक र मासिक 5 किलोमिटर दौड़ प्रतियोगिता 2084 आयोजना गरिएको हुनाले सम्पूर्ण धावक महानुभावहरूलाई सहभागिताको लागि अनुरोध गर्दछौ। दौड़का मुख्य विधाहरू 5 किलोमिटर 16 वर्ष मुनिका छात्र छात्रा दौड़, 5 किलोमिटर खुल्ला महिला तथा पुरूष दौड़ र पोखरा महानगरपालिका वडा नम्बर 1 का आमा समूहको लागि 3 किलोमिटरको दौड़। प्रतियोगिता मिति यही असार 6 गते शनिबार। स्थान पोखरा महानगरपालिका वडा नम्बर 1 पुरानो टुडीखेल राष्ट्रिय माविको गेट अगाडि। समय उपस्थिति 6:30 बजे। दौड़ शुरू हुने समय बिहान ठिक 7 बजे। दर्ता गर्ने अन्तिम मिति यही असार 5 गते दिउँसो 2 बजेसम्म। कार्यक्रमको मुख्य प्रायोजक पोखरा महानगरपालिका वडा नम्बर 1 को कार्यालय, वार्षिक प्रायोजक प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स, संस्थाहरू नेपाल ओलम्पिक एकेडेमी, राष्ट्रिय ओलम्पिक एकेडेमी, पोखरा महानगरपालिका वडा नम्बर 7, आयोजक नेपाल भूतपूर्व खेलाड़ी मञ्च पोखरा 4 गैरापाटन। विस्तृत जानकारीको लागि फोन 061-588-716, 570-520, वेबसाइट www.pokhramarathon.org। पुनश्च मासिक दौड़मा दर्ता गरिसकेका धावकले पुनः दर्ता गर्नु नपर्ने।
4: नासर बे कति छाब डिजाइन बे मारै गना किना नि खनि तोला
5: खनै दिवा नासर बे रूपाकोट ज्योति सुन चाँदी दुकान महेन्द्र फुलारी तोला
4: ए नै स्याबा मार दोकान पो मोना नै पेसोलाई नि च्यारबा चुरा रैया औठी हमेला झोका टस सिक्री हार तान चनै तो हो नि जग्गा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिस्यानारी बेल्ले छ्याबा कोपिम ओछे
5: हजुर किमे झोकोलाई नि छाब छाब छाब मारे डिजाइन गहना सैदी म विशा वा चुवल तुई विशा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै याव यार मोहै
4: जग्गा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
5: तमुताई रबा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा नत खैमा बिलन चन्न यामो
4: तोय निल ती विश्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्र पुल पोखरा सम्पर्क 061-585-815 98-560-35-815 प्रोप्राइटर दशरथ सुनार
5: छतैरा त तान मि भिम्द
6: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
7: होम केयर सेवा होम केयर सेवा
3: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
7: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
7: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
7: सुत्केरी नवजात शिशुको हेरचाह
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह
7: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
3: डाक्टर ल्याब सेवा
7: औषधि डेलिभरी सेवा
3: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिङ्गलेढुङ्गा पोखरा निबागल्दी र बुढी बजार फोन 061-411-777 मोबाइल 98-560-99-77
8: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-2530

0: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा। त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, कुड्को हुने वा धेरै अग्लो हुने, बिरामी जाँच यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
1: गर्मी होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
2: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती गिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
3: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको विनाशुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
4: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
5: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
6: मम्मी गर्मी भयो के चिसो पिउना
7: पिउनालाई चिसो उठाउ हर्ले
8: हर्ले गर्मीमा नयाँ ड्रिंक
7: रिफ्रेशमेन्टमा न्युट्रिसन मिट
8: चिसो हर्ले।

जाने मन आ, जाने मन आ, गले लग जा, जाने मन आ, जाने मन आ, जाने मन आ, जाने मन आ।

0: Zaleman ah, Zaleman ah, gale lagu ja, Zaleman ah, Zaleman ah, Zaleman ah, gale lagu ja, Zaleman ah.
1: गरेको भए हैन गरिहाल्नुस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
2: अस्पताल भर्नाको खर्च ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज न कुनै फाइनान्सियल तनाव न त क्याशकै झन्झट सिधै तपाईँको ई सेवा एपबाट
1: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
2: शिखर इन्स्योरेन्सको सहकार्यमा
1: अस्पताल खर्च सहाराले गर्छ
2: ई सेवा सबै सधैँ सँगै।

0: कौन पॉइंट संग सदै रिवॉर्डेड।
1: मम्मी गर्मी भाई के चीसो प्यूना प्यूना लाई चीसो उठाओ हॉर्डे
2: हॉर्डे गर्मी मनाया ट्विस्ट
1: रिफ्रेशमेंट पार्क न्यूट्रिशन मीट
2: चीसो हॉर्डे।
3: वरिष्ठ न्यूरो फिजिशियन पोखरामा
4: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
4: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
6: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
7: अब आयो है राष्ट्रिय वाणिज्य बैंक रेमिट को सुव्यवस्था अब घरमा पठाउनुस् पैसा
8: हटाउनुस् चिन्ताको अवस्था राम्रो दर स्पष्ट शुल्क हाम्रो यो नीति तपाईको परिवारको खाँचो हामीले बुझ्यौं रीति
7: सदरमुकाम गाउँ गाउँमा छन्साका हरेक ठाउँ ठाउँमा तपाईको पैसाको यात्रा हामीले देखाउने बाटो राष्ट्रिय वाणिज्य बैंक रेमिट विश्वास र गर्वको नातो
8: राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक आफ्नो भनेको आफ्नै हुन्छ।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: डिजिटल ठगीबाट बचौं।
2: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
1: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
2: वित्तीय सचेतनाका लागि सांग्रीला डेभलपमेन्ट बैंकको पहल।
3: होम केयर सेवा, होम केयर सेवा।
4: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
3: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
4: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
3: हाम्रा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
4: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
3: सुत्केरी नवजात शिशुको हेरचाह,
4: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
3: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
4: डाक्टर ल्याब सेवा,
3: औषधि डेलिभरी सेवा,
4: उपकरण बहाल सेवा।
2: तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार। फोन 061411777, मोबाइल 98569927।
5: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
5: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
5: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाउ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061551728, मोबाइल 98560027729।
6: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो, भरपर्दो, सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: Colgate Max Fit, Mindra Bhagao, Tazgi Zagao.
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 0161 590 162 590 163।
3: फ्रिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
4: यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
4: हो त?
3: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061 450 424, 98 0 84 46 525।
5: रामु दाई, परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
6: यसो बसी बियालो पनि हुन्छ, डिएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
5: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
6: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुछे गाउँपालिका वडा नम्बर 9 अजिप्रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि। झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
5: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
6: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
5: सम्पर्क मोबाइल 9556019218, 9008557710।
7: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274256537526।

0: अनि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9956600536।
3: गर्मी होइन, रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।

0: पवित्र बनाउँछ।
1: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
2: छोरा, नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
3: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
3: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
4: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेटफ्लिक्स इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
3: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
2: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
0: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी, डिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-6089, 452-715।
5: सुवर्ण अवसर।
6: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
5: उपचार हुने रोगहरू
6: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
5: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
6: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
5: अपरेसन पश्चात दुखाई कम हुने,
6: उपचार गरेपछि छिटो निको हुने,
5: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
6: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा,
0: फोन 061-590-162, 590-163।

0: आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी?
1: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
1: यति बेला अपराह्नको 3 बजेको छ।
2: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
4: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
5: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061 587 2 66 र 553 8 34।

0: स्पेशल आयुर्वेद केन्द्र में जाऊ। अब बाजोपन को नैराश्यता खुशी में बदलाऊ।
1: हाँ, यो कसरी संभव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाजपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।

0: कोलगेट मैक्स पे निंद्रा भगाओ, ताजगी जगाओ।
1: रामुदाई परिवार लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
2: यसो बसी बियालो पनि हुन्छ, डीएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
1: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
2: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुस्ने गाउँपालिका वडा नम्बर 9 अजीब नौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि। झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
1: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
0: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
1: सम्पर्क मोबाइल 9856019218, 9808557710। होम केयर सेवा, होम केयर सेवा।
2: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
3: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
3: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
2: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
3: सुत्केरी नवजात शिशुको हेरचाह,
2: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
3: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
2: डाक्टर ल्याब सेवा,
3: औषधि डेलिभरी सेवा,
2: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिलेढुङ्गा पोखरा निवा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856098277। अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 2026 सम्बन्धी नेपाल भूतपूर्व खेलाड़ी मञ्चको जरुरी सूचना। अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 2026 सुखद उपलक्ष्यमा नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा 18 साप्ताहिक र मासिक 5 किलोमिटर दौड़ प्रतियोगिता 2084 आयोजना गरिएको हुनाले सम्पूर्ण धावक महानुभावहरूलाई सहभागिताको लागि अनुरोध गर्दछौ। दौड़का मुख्य विधाहरू 5 किलोमिटर 16 वर्ष मुनिका छात्र छात्रा दौड़, 5 किलोमिटर खुल्ला महिला तथा पुरूष दौड़ र पोखरा महानगरपालिका वडा नम्बर 1 का आमा समूहको लागि 3 किलोमिटरको दौड़। प्रतियोगिता मिति यही असार 6 गते शनिबार। स्थान पोखरा महानगरपालिका वडा नम्बर 1 पुरानो टुडीखेल राष्ट्रिय माविको गेट अगाडि। समय उपस्थिति 6:30 बजे। दौड़ शुरू हुने समय बिहान ठिक 7 बजे। दर्ता गर्ने अन्तिम मिति यही असार 5 गते दिउँसो 2 बजेसम्म। कार्यक्रमको मुख्य प्रायोजक पोखरा महानगरपालिका वडा नम्बर 1 को कार्यालय, वार्षिक प्रायोजक प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स, संस्थाहरू नेपाल ओलम्पिक एकेडेमी, राष्ट्रिय ओलम्पिक एकेडेमी पोखरा महानगरपालिका वडा नम्बर 7, आयोजक नेपाल भूतपूर्व खेलाड़ी मञ्च पोखरा 4 गैरापाटन। विस्तृत जानकारीको लागि फोन 061588716, 570520, वेबसाइट www.pokhramarathon.org। पुनश्च मासिक दौड़मा दर्ता गरिसकेका धावकले पुनः दर्ता गर्नु नपर्ने।
4: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
5: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
6: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025330।
7: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
8: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा। अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
9: हेलो,
10: हजुर नमस्कार।
9: हेलो
10: नमस्कार काका, सुन्नु भएन?
9: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
10: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
9: ए रामु हो, हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
10: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
9: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
10: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
9: अनि कति बेला बस्छन् त डाक्टर?
10: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजेभित्र नाम दर्ता गराइहाल्नुहोस्, अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
9: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
2: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।

0: इन्जिनियर साहब घर बनाउन खोज्दैछु, कुनै एउटा राम्रो होला?
1: अरु होइन, एएसी लाइट ब्रिक नै रोज्नुहोस्।
0: किन एएसी लाइट ब्रिक नै?
1: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
0: वाह, मैले खोजेको जस्तो रहेछ।
1: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ। फोन 01-591-3596-98012-35444।
2: गर्मी होइन, रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।

0: साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
1: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
0: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
1: शशिधर, अनि तिमी नि?
2: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
1: त्यो पनि एनटीएचएमसीमा छ नि।
0: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
1: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-50-51-33 र 576-458।
3: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
0: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
3: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
0: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
3: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुत्यु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाउ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-5-91-728, मोबाइल 98-560-27-29।

0: Royal Metal Industries को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर वन ब्रांड। नक्कली देखी सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाऊ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी मैन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
4: अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 2026 सम्बन्धी नेपाल भूतपूर्व खेलाडी मञ्चको जरुरी सूचना। अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 2026 सुखद उपलक्ष्यमा नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा 18 साप्ताहिक र मासिक 5 किलोमिटर दौड प्रतियोगिता 2083 को आयोजना गरिएको हुनाले सम्पूर्ण धावक महानुभावहरूलाई सहभागिताको लागि अनुरोध गर्दछौ। दौड़का मुख्य विधाहरू 5 किलोमिटर 16 वर्ष मुनिका छात्र छात्रा दौड, 5 किलोमिटर खुल्ला महिला तथा पुरुष दौड र पोखरा महानगरपालिका नम्बर 1 का आमा समूहको लागि 3 किलोमिटरको दौड। प्रतियोगिता मिति यही असार 6 गते शनिबार। स्थान पोखरा महानगरपालिका वडा नम्बर 1 पुरानो टुडीखेल राष्ट्रिय माविको गेट अगाडि। समय उपस्थिति 6:30 बजे। दौड शुरू हुने समय बिहान ठिक 7 बजे। दर्ता गर्ने अन्तिम मिति यही असार 5 गते दिउँसो 2 बजेसम्म। कार्यक्रमको मुख्य प्रायोजक पोखरा महानगरपालिका वडा नम्बर 1 को कार्यालय, वार्षिक प्रायोजक प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स, संस्थाहरू नेपाल ओलम्पिक एकेडेमी, राष्ट्रिय ओलम्पिक एकेडेमी, पोखरा महानगरपालिका वडा नम्बर 7, आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा 4 गैरापाटन। विस्तृत जानकारीको लागि फोन 061-588-716, 570-520, वेबसाइट www.pokhramarathon.org। पुनश्च मासिक दौड़मा दर्ता गरिसकेका धावकले पुनः दर्ता गर्नु नपर्ने।
5: मम्मी गर्मी भयो के चिसो पिउना
6: पिउनालाई चिसो उठाउ हर्लिक्स
5: गर्मीमा नयाँ स्वेट
6: रिफ्रेशमेन्ट बार न्युट्रिसन मिक्स
5: चिसो हर्लिक्स।
7: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
8: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
7: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
8: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।

स्त्री आवश्यकताका लागि अवसरवादी भइदिन्छिन्, माया प्रेम र सद्भावका लागि आफ्नो सर्वस्व लुटाउँछिन्। हो, ठिक त्यस्तै करोडौं लाप्तीहरूले थिस्ता पनि जन उर्वरता दिन्छन् मेरो पृथ्वी। त्यसैले त स्त्री र मेरो पृथ्वीमा फरक नै कहाँ छ र?

0: होम केयर सेवा, होम केयर सेवा।
1: हेलो होम केयर, डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर।
0: के हजुर को घर में वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी, राहतकारी हेरचाह,
0: केयर गिवर हेरचाहकर्ता, घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिलीढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856079277।

0: मिठो सुगन्ध। आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी?
1: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काँटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
2: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
3: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
4: सल्लाहकार
5: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
3: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
6: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
7: उपचार हुने रोगहरू
6: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोस्लो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
7: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
6: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
7: अपरेशन पश्चात दुखाइ कम हुने,
6: उपचार गरेपछि छिटो निको हुने,
7: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
6: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
8: फोन 061 590 162 590 163।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
3: टाइम चेक
4: यति बेला अपराह्नको 4 बजेको छ
5: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा
6: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय
7: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
8: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
9: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म
8: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा फोन 061 587 2 66 र 553 8 34

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: हामीले लघुवित्तबाट लिएको ऋण त मिना हुने भएछ नि।
2: होइन, कसले भन्यो?
1: गाउँभरि हल्ला चलिरहेछ त।
2: अरे, हल्लाको पछि लागेर नि हुन्छ कहीँ? कागले कान लग्यो भन्दैमा कागको पछि लाग्ने त? एकचोटि त्यो दिन सम्झौ त बुढी, हामी पैसा नभएर फिटी फिटी हुँदा यही लघुवित्तले कर्जा दिएको होइन र? आफन्तले पनि नगरेको सहयोग गरेको लघु वित्तको ऋण तिर्दिन भन्दा त हामीलाई पाप लाग्छ। सबैलाई ढाँटे पनि आत्मालाई त कसरी पो ढाँट्न सकिन्छ र बुढी?
1: कस्तो मन छाने कुरा गर्यो बुढा। खोला तरेपछि लौर बिर्सन त भएन नि, हामीले समयमै लघु वित्तको ऋण तिर्नुपर्छ।
2: हो त, अहिले समयमै किस्ता तिरे पो पछि दुःख पर्दा फेरि कर्जा लिन पाइन्छ। त्यसैले हल्लाको पछि लाग्नु भन्दा ऋण तिर्नु नै बुद्धिमानी हुन्छ।
1: हो नि, अब यो कुरा सबैले बुझ्नु पर्छ।
3: सदस्य बनौ, बचत गरौ, कर्जा लिऊ, समयमै तिरौ र असल नागरिकको पहिचान बनाऊ।
4: आजको बचत भोलिको भविष्य, तपाईँको भविष्य सुनौलो बनाउने डिप्रोक्सको उद्देश्य।
3: डिप्रोक्स लघु वित्त वित्तीय संस्था लिमिटेड।
5: मम्मी, गर्मी भयो के? चिसो पिउ न, पिउ न लाई चिसो उठाउ हरले।
6: हरले? गर्मीमा नयाँ ट्रेन्ड,
5: रिफ्रेशमेन्ट बार, न्युट्रिसन मिक्स, चिसो हरले।
7: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलन चोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।

0: गर्मी होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम चिसोहरिको।
1: डिजिटल ठगीबाट बचौं।
2: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको KYC विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो OTP, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
1: ध्यान दिनुहोला, बैंकले कहिले पनि OTP, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
2: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
4: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इटा राम्रो होला?
5: अरु होइन, एएसी लाइट ब्रिक नै रोज्नुहोस्।
4: किन एएसी लाइट ब्रिक नै?
5: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
4: वाह, मैले खोजेको जस्तो रहेछ।
5: स्ट्रङ, लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ। फोन 01-591-3596-9802-35444।
6: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
7: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
8: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
9: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
10: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
9: शर्तहरू लागू हुनेछन्, जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, KYC अपडेट हुनुपर्नेछ आदि।
10: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड। फोन 01-590-162-590-163।
2: के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
10: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण MRI होइन, फ्री टेस्टलाई MRI गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय फ्री टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
10: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु MRI, होल बडी MRI, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन, 3T MRI नै गराऊ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 01-591-728, मोबाइल 98-560-027-29।

0: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
1: भर्ना खुल्यो।
2: सिटी भेटीबाट मान्यता प्राप्त डिप्लोमा लेभल कोर्स जस्तै सिभिल इन्जिनियरिङ, इन्फर्मेसन टेक्नोलोजी, होटल म्यानेजमेन्ट विषयमा नयाँ शैक्षिक सत्र 2083 लागि पोखरा युनाइटेड एकाडेमीमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
1: आवश्यक शैक्षिक योग्यता एसईमा कम्तीमा 1.6 GPA ल्याएको हुनुपर्नेछ।
3: हाम्रा विशेषताहरू शान्त एवं मनोरम वातावरणमा अध्यापन गराइने
1: आधुनिक भौतिक पूर्वाधार
3: विद्यार्थीलाई प्रतिष्ठित होटलको सहकार्यमा प्रशिक्षण गराइने
1: उत्कृष्ट ल्याब तथा लाइब्रेरी
3: विस्तृत जानकारीका लागि
4: पोखरा युनाइटेड एकाडेमी स्कुल अफ साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट पोखरा 12 भद्रकाली मार्ग गण्डकी हस्पिटल चोकदेखि 300 मिटर अगाडि फोन 061554915288770 98560209।
5: माइला दाई पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
6: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
7: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
8: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।
9: त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी उड्को हुने वा धेरै अग्लो हुने, बिरामी जाँच यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
10: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ।
11: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
12: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
9: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
12: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2660 र 553-8-34।

0: डिजिटल ठगीबाट बचौं।
1: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
0: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
1: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
2: मम्मी गर्मी भयो के चिसो पिउन
3: पिउनलाई चिसो उठाउ हर्ले
2: हर्ले गर्मीमा नयाँ ट्विस्ट
3: रिफ्रेशमेन्टमा न्युट्रिसन मिक्स
2: चिसो हर्ले
4: घरेको भए होइन गरिहाल्नुस् यी सेवाबाट सहारा हेल्थ इन्सुरेन्स।
5: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
4: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स
5: शिखर इन्सुरेन्सको सहकार्यमा
4: अस्पताल खर्च सहाराले गर्छ।
5: ई सेवा सबै सधैँ सँगै।
3: गर्मी होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
2: हरेक
6: स्पेन्डिङमा कलेक्टिङ पॉइंट्स

सुनिश्चित गर्न दृष्टिविहीनका लागि ब्रेल लिपि, सुस्त श्रवणका लागि सांकेतिक भाषा एवं बौद्धिक अपाङ्गता, अटिजम लगायत फरक क्षमता भएका बाल बालिकाको विशेष सिकाइका लागि आवश्यक बजेट विनियोजन गरेको छु। युवाको सिप विकासको द्वीप, युवाका लागि सिपमूलक तालिमको व्यवस्था गरी निजी क्षेत्रसँगको सहकार्यमा रोजगारीका लागि अवसर सिर्जना गर्न तथा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिको ज्ञान, सिप र पूँजीको उपयोग गरी उद्यमशीलता विकास गर्न आवश्यक बजेट तथा नीतिगत व्यवस्था मिलाएको छु। प्रदेशको जनसांख्यिक लाभलाई प्रादेशिक सम्बन्धतिर विकासको सम्भावकका रूपमा उपयोग गर्न युवा उद्यमशीलता प्रबन्धन, नवप्रवर्तन, प्रतिभा पहिचान तथा सम्मान कार्यक्रमलाई निरन्तरता दिएको छु। प्रदेशभित्रका विश्वविद्यालय तथा क्याम्पसमा अध्ययनरत विद्यार्थीको बौद्धिक क्षमता र ऊर्जालाई प्रादेशिक विकास योजना तर्जुमा र सुशासन अभियानमा आबद्ध गरिनेछ। यसका लागि सार्वजनिक सुशासन फेलोसिप कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट व्यवस्था गरेको छु। खेल क्षेत्रको विकासको लागि पूर्वाधार स्तर उन्नति, खेलाड़ीको संरक्षण र प्रोत्साहन कार्यलाई निरन्तरता दिँदै जिल्ला, प्रदेश तथा राष्ट्रिय स्तरमा खेलकुद प्रतियोगिता सञ्चालन गरिनेछ। गण्डकी प्रदेश खेलकुद परिषदका लागि रु 6 करोड बजेट विनियोजन गरेको छु। शिक्षित समाज, सुरक्षित भविष्य, शिक्षकको क्षमता विकास, सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक पूर्वाधार विकास, स्टिम ल्याब स्थापना, परीक्षा प्रणाली सुधार तथा प्रविधि मैत्री शिक्षण, सिकाइको वातावरण सिर्जना गर्दै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि आवश्यक बजेट विनियोजन गरेको छु। उच्च शिक्षा प्रदायक सामुदायिक क्याम्पसको स्तरोन्नति गरी शैक्षिक गुणस्तर अभिवृद्धि गर्न आवश्यक व्यवस्था मिलाएको छु। शिक्षालाई सिप र स्वरोजगारसँग आबद्ध गरी विद्यार्थीले आय आर्जनमा जोड्न सिक्दै कमाउँदै कमाउँदै सिक्दै कार्यक्रमलाई निरन्तरता दिएको छु। स्थानीय तहसँगको सहकार्यमा अनिवार्य तथा निशुल्क शिक्षाको सुनिश्चितता, डिजिटल साक्षरता, वृत्ति परामर्श, सिप परीक्षण र अभिभावक शिक्षा लगायतका कार्यक्रमलाई निरन्तरता दिएको छु। गण्डकी प्राविधिक शिक्षालयको भौतिक संरचना निर्माण र सञ्चालन तथा गण्डकी विश्वविद्यालयलाई विशिष्टकृत अध्ययन अध्यापन संस्थाको रूपमा विकास गर्न रु 20 करोड विनियोजन गरेको छु। सामाजिक विकास, युवा तथा खेलकुद क्षेत्रका लागि रु 2 अरब 16 करोड विनियोजन गरेको छु। स्वास्थ्य सेवाको सुदृढीकरण, विशेषज्ञ तथा विशिष्टकृत स्वास्थ्य सेवाको विस्तार एवं सुदृढीकरणका लागि प्रादेशिक जनरल तथा सरुवा रोग अस्पताल र गण्डकी आयुर्वेद अस्पताल कास्कीको भवन निर्माणको लागि रु 6 करोड विनियोजन गरेको छु। मध्यबिन्दु प्रादेशिक अस्पताल, नवलपुल र गोर्खाको सिटी स्क्यान मेसिन खरिदका लागि रु 10 करोड विनियोजन गरेको छु। गण्डकी प्रदेश सरकारका सरकार मातहतका

अस्पतालका लागि एम्बुलेन्स खरिद गर्न रु 3,50,00,000 विनियोजन गरेको छु। वर्तमान स्वास्थ्य सरकार नसर्ने रोगको पहिचान र उपचार अभियान हरेक बिहान योग र ध्यान भन्ने नाराका साथ नसर्ने रोगको समयमै पहिचान उपचार तथा व्यवस्थापन एवं योग ध्यान मानसिक स्वास्थ्य सचेतना तथा स्वस्थ जीवनशैली प्रवर्धनका लागि आवश्यक बजेट विनियोजन गरेको छु। मातृ र नवशिशु स्वास्थ्यका सुधार समुन्नत भविष्यको मूल आधार भन्ने ध्येयका साथ मातृ तथा नवशिशु स्वास्थ्य सेवा विस्तार तथा स्वास्थ्य संस्था सुदृढीकरण कार्यलाई प्राथमिकता दिएको छु। स्वस्थ मुटु सुन्दर भविष्यका लागि बाल बालिकामा बात मुटु रोग पहिचान रुम्याटिक हार्ट डिजिज स्क्रिनिङ कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरेको छु। महामारी तथा जनस्वास्थ्य जोखिमको विरूद्धको पूर्व तयारी प्रतिकार तथा स्वास्थ्य सुरक्षा व्यवस्थालाई थप सुदृढ गर्न एकीकृत निगरानी प्रणाली समुदाय स्तरमा विस्तार गरिनेछ। यसका लागि 2 करोड़ विनियोजन गरेको छु। महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको प्रोत्साहन रकमलाई निरन्तरता दिएको छु। रगत तथा रक्तजन्य पदार्थको निशुल्क उपलब्धता क्यान्सर रोगको उपचारमा आर्थिक सहायता स्वास्थ्य बीमा कार्यक्रम र जोखिमको मार परेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धारको लागि रु 6,60,00,000 विनियोजन गरेको छु। आधारभूत स्वास्थ्यमा नागरिकको पहुँच विस्तार गर्न निर्धारित मापदण्डका आधारमा आधारभूत अस्पतालमा मेडिकल अधिकृतको व्यवस्था सामुदायिक नर्सिङ कार्यक्रम सञ्चालन एवं सुदृढीकरण तथा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिका लागि विभिन्न तालिम कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरेको छु। स्वास्थ्य क्षेत्रका लागि जम्मा रु 3,31,00,000,00,000 विनियोजन गरेको छु। सड़क यातायात र पूर्वाधार प्रदेशका रणनीतिक सड़क तथा सड़क पुलका साथै नेपाल सरकारको साझेदारीमा गोर्खाको अबुवा वृद्धि सेराबजार पौवतार सड़क पर्वतको पातीचौर बाजुङ क्याङ नागी सड़क कास्कीको घट्टेखोला धम्पुस खानीगाउँ सड़क नवलपरासीको आलोक चक्रपथ र बागलुङको अदालत चौतारी तित्याङ सालबोट भकुन्डे लगायत ग्रामीण सड़क कालोपत्रे गर्न रु 7,72,00,000 बजेट विनियोजन गरेको छु। प्रमुख प्रादेशिक सड़कमा 12 महिना यातायात सञ्चालन गर्न सड़क विस्तार तथा पुल निर्माण कार्यलाई तीव्रता दिइनेछ। पक्की पुल निर्माण नभएका जोखिमपूर्ण क्षेत्रमा आगामी वर्ष बेली ब्रिज निर्माण गरी सड़क आगमनमा आगमन सहज बनाइनेछ। बेली ब्रिज निर्माणका लागि रु 12 करोड़ विनियोजन गरेको छु। सघन बस्ती र उच्च कृषि उत्पादकत्व भएका ग्रामीण क्षेत्रलाई झोलुङ्गे पुल र एग्रो ट्रेल ट्रस ब्रिज मार्फत सड़क र बजारसँग जोड्न आवश्यक बजेट विनियोजन गरेको छु। परम्परागत ज्ञान सिप जीवनशैली र सोचको जगेर्ना गर्दै शिक्षा उपचार पद्धति रैथाने बालीको संरक्षण गर्दै नमूना बस्ती अन्तर्गत आदर्श ग्राम सञ्चालनमा ल्याइनेछ। त्यस्ता ग्राममा सामूहिक बस्ती विकासका लागि प्रदेश सरकारले सड़क खानेपानी विद्युत संचार सामुदायिक भवन र आरोग्य केन्द्र निर्माणका लागि सहयोग गर्न आवश्यक बजेट विनियोजन गरेको छु। कोरोला त्रिवेणी आयोजना अन्तर्गत डेढगाउँ झ्यालवास खण्ड शालिग्राम करिडोर तनहुँको झापुटार काउ मोटरबा मार्ग स्याङ्जाको ज्याग्दी करिडोर म्याग्दी र बागलुङको दरबाङ करिडोर गोर्खाको चुवाडाँडा पेल्चेट कटुन्जे काशीगाउँ कुरन्जा रुन्चेत सड़क तथा चनौटे ढिस्का हुँदै भच्चेक सड़क म्याग्दीबाट बागलुङ जोड्ने तमान लामेला सडक सुले सड़क कास्कीको काउरे ज्याम्दु ताङथिङ सड़क सात ताल रिङ रोड कास्की सड़क लमजुङको बोराङ खोला बिचौरा सड़क निर्माणलाई प्राथमिकताका साथ अगाडि बढाइनेछ। यसका लागि रु 1,10,00,000,00,000 बजेट विनियोजन गरेको छु। प्रदेश सरकार अन्तर्गत निर्माण भएका सड़क तथा पुलको संरक्षण र व्यवस्थापनका लागि नियमित
आवधिक तथा आकस्मिक मर्मस्थलमा कार्यको लागि आवश्यक बजेट विनियोजन गरेको छु। उच्च ट्राफिक भएका सड़कमा बढ्दो दुर्घटनालाई न्यूनीकरण गर्न रोड सेफ्टी अडिट र टेक्निकल अडिटका आधारमा सड़क सुरक्षा पूर्वाधार कार्यक्रमलाई अगाडि बढाइनेछ। यसका लागि आवश्यक बजेट व्यवस्था गरेको छु। प्रदेश भित्रका मुख्य बजार क्षेत्रका नागरिकका लागि सहज हुने गरी उचित शुल्कमा यातायात सुविधा उपलब्ध गराउन तथा यात्रु चाप र आवश्यकताको आधारमा बसपार तथा यातायात पूर्वाधारको व्यवस्थापन सुधारका लागि स्थानीय तहसँग समन्वय र सहकार्य गरिनेछ। राइड सेयरिङ सेवाको व्यवस्थापन नियमन तथा प्रभावकारी कार्यान्वयनका लागि आवश्यक कानूनी प्राविधिक तथा संस्थागत प्रबन्ध गरिनेछ। विभिन्न कारणले कार्यालयमा स्वयं उपस्थित हुन नसक्ने सेवाग्राहीको लागि आफू रहेकै स्थानबाट सवारी चालक अनुमति पत्र नवीकरण गर्न आवश्यक व्यवस्था मिलाइनेछ। सवारी चालक अनुमति पत्र प्रदेशबाट छपाई गर्नका लागि ₹5 करोड विनियोजन गरेको छु। प्रदेशको रणनीतिक महत्वका सड़क तथा सड़क पुललाई प्राथमिकतामा राखी सड़क सञ्जालको विकास विस्तार तथा स्तरोन्नति गर्न बहुवर्षीय स्वर सुनिश्चित भएका आयोजनाका लागि ₹5 अरब 3 करोड विनियोजन गरेको छु। पोखरादेखि बुटोलसम्म निजी क्षेत्रसँग सहकार्यमा प्रदेश द्रुत लोकमार्गको सम्भाव्यता अध्ययन गरिनेछ। भौतिक पूर्वाधार विकास तथा यातायात क्षेत्रका लागि ₹11 अरब 66 करोड विनियोजन गरेको छु। आगामी आर्थिक वर्ष ऊर्जा जल स्रोत तथा खानेपानी आगामी आर्थिक वर्षभित्र प्रदेशका सबै घर धुरीमा विद्युतको पहुँच विस्तार गरी उज्यालो गण्डकी प्रदेश घोषणा गरिनेछ। राष्ट्रिय प्रसारण लाइन तत्काल पुर्याउन नसकिने तथा भरपर्दो विद्युत आपूर्ति व्यवस्था नभएको स्थानमा सामुदायिक लघु जल विद्युत आयोजनाको मर्मत सम्भार र सौर्य ऊर्जा प्रविधि जडान गर्न आवश्यक बजेट विनियोजन गरेको छु। प्रदेश सरकारको क्षेत्राधिकार भित्रका विद्युत आयोजनाको पहिचान गरी सम्भाव्यता अध्ययनका लागि आवश्यक बजेटको प्रबन्ध गरेको छु। खुला तारमा सिंचाई सुविधा पुर्याउनका लागि सिंचाई आयोजनाको पहिचान र सम्भाव्यता अध्ययन गरिनेछ। नदी किनाराका गरा सधैँ हराभरा अभियान सञ्चालनका लागि सिंचाई सुविधा उपलब्ध गराउन आवश्यक बजेट विनियोजन गरेको छु। सिंचाई प्रणाली सुदृढीकरण आयोजना विस्तार एवं स्तरोन्नति नदी नियन्त्रण तथा बस्ती संरक्षणका लागि आवश्यक बजेट विनियोजन गरेको छु। स्वच्छ पानी स्वस्थ जीवन भन्ने मूल नारालाई आत्मसात गर्दै ठूला र वृहत खानेपानी आयोजनामा स्वच्छ खानेपानी आपूर्ति गरी जनस्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले खानेपानी गुणस्तर कार्यक्रमलाई व्यापक रूपमा सञ्चालन गरिनेछ। खानेपानीको सहज र सुलभ पहुँचबाट वञ्चित शैक्षिक संस्था स्वास्थ्य संस्था धार्मिक एवं पर्यटकीय स्थलमा स्वच्छ खानेपानी पुर्याउनका लागि प्राथमिकताका साथ बजेट विनियोजन गरेको छु। प्रदेश सरकारले विगतदेखि सञ्चालन गर्दै आएका खानेपानी आयोजनालाई कर्मिक रूपले सम्पन्न गर्दै एक घर एक धारा कार्यक्रमलाई निरन्तरता दिएको छु। खानेपानी क्षेत्रमा बहुवर्षीय स्वर सुनिश्चित भएका आयोजनाका लागि ₹1 अरब 7 करोड विनियोजन गरेको छु। लिफ्टिङ खानेपानी र सिंचाई आयोजनामा विद्युत महसुल अनुदानका लागि ₹4 करोड 45 लाख विनियोजन गरेको छु। ऊर्जा जलस्रोत तथा खानेपानी क्षेत्रका लागि ₹4 अरब 77 करोड विनियोजन गरेको छु। सार्वजनिक सेवा र सुशासन प्रवर्धन प्रविधि युक्त गण्डकी सरकारको अनुभूति हुने गरी दक्ष जनशक्तिको विकास गर्दै सार्वजनिक सेवालाई छिटो छरितो सरल र नागरिक मैत्री बनाइनेछ। सुशासन र प्रभावकारी सेवा प्रवाहका लागि जिल्लामा रहेका एकीकृत सेवा कार्यालयलाई सेटेलाइट कार्यालयको रूपमा विस्तार गरिनेछ। संगठन व्यवस्थापन तथा सर्वेक्षण सम्बन्धी राष्ट्रिय मापदण्ड 2082 बमोजिम प्रदेश मातहतका निकायको संगठन तथा व्यवस्थापन सर्वेक्षण सम्पन्न गरिनेछ। यसबाट संगठन संरचना तथा कर्मचारी व्यवस्थापन चुस्त भई सेवा प्रवाहमा प्रभावकारिता वृद्धि हुने र चालू खर्च न्यूनीकरण हुने विश्वास लिएको छु।
संघ प्रदेश र स्थानीय तहबीच समन्वय साझेदारी र सहलगानी प्रवर्धन गर्न शासकीय नवप्रवर्तन चुनौती कोषको लागि रु 1 करोड़ व्यवस्था गरेको छु। नेपाल सरकारले आर्थिक वर्ष 2083-84 को बजेट मार्फत राष्ट्र सेवा कर्मचारीको तलब भत्तामा गरेको वृद्धि बमोजिम प्रदेशमा कार्यरत कर्मचारीको समेत तलब भत्ता वृद्धि हुने व्यवस्था मिलाएको छु। करार सेवामा कार्यरत कर्मचारीको मनोबल उच्च गराई काममा थप दक्षता ल्याउन साउन 1 गतेदेखि लागू हुने गरी स्थायी सरह महँगी भत्ताको व्यवस्था गरेको छु। प्रदेश कानूनको प्रभावकारिता मापन गर्न उत्तर विधायिकी परीक्षणको व्यवस्थाका लागि आवश्यक बजेट विनियोजन गरेको छु। प्रदेश नीति तथा योजना आयोगको संस्थागत सुदृढीकरण गरी आयोगलाई प्रदेशको थिङ्क ट्याङ्कका रूपमा विकास गरिनेछ। नीति तथा योजनालाई तथ्यमा आधारित बनाउन प्रदेशको आर्थिक तथा सामाजिक क्षेत्रको सूचना र तथ्याङ्क व्यवस्थापन गर्न आवश्यक कानून निर्माण गरी तथ्याङ्क प्रणाली सुदृढ गरिनेछ। प्रदेश किताबखानालाई विशिष्टीकृत र प्रविधि मैत्री अभिलेख व्यवस्थापन निकायका रूपमा पुनर्संरचना गरी प्रदेश र स्थानीय तहका कर्मचारी तथा शिक्षकको वैयक्तिक विवरणको अभिलेख अद्यावधिक तथा आवश्यक बजेट विनियोजन गरेको छु। प्रदेश तथा स्थानीय सेवामा कार्यरत कर्मचारीको सामाजिक सुरक्षा प्रणाली सुदृढ बनाउन योगदानमा आधारित निवृत्ति भरण कोषको व्यवस्था गरेको छु। मानव अधिकार सम्बन्धी राष्ट्रिय कार्ययोजनालाई आन्तरिकीकरण गर्दै विपन्न सीमान्तकृत तथा उत्पीडित समुदायको अधिकार संरक्षण र सशक्तिकरणका लागि आवश्यक व्यवस्था मिलाएको छु। स्थानीय न्यायिक समितिको संस्थागत क्षमता अभिवृद्धि गरी स्थानीय तहको न्याय सम्पादन प्रणालीलाई प्रभावकारी बनाउन न्यायिक सहजकर्ता सहयोग कार्यक्रमलाई निरन्तरता दिएको छु। गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानलाई प्रविधि मैत्री बनाई प्रदेश तथा स्थानीय तहका कर्मचारी तथा जनप्रतिनिधिको क्षमता विकासको उत्कृष्ट केन्द्रका रूपमा विकास गर्न आवश्यक व्यवस्था मिलाएको छु। यसका लागि रु 5 करोड़ विनियोजन गरेको छु। सूचना तथा संचार आम संचार माध्यमलाई स्वच्छ स्वस्थ निष्पक्ष मर्यादित जिम्मेवार र व्यावसायिक बनाउन दर्ता नवीकरण तथा नियमन प्रक्रियालाई स्वचालित बनाइनेछ। संचारकर्मीको कार्यक्षमता दक्षता वृद्धि नवीनतम सिप हस्तान्तरण र खोजमूलक पत्रकारितालाई प्रोत्साहन गर्न पत्रकार लेखन वृद्धि तथा क्षमता विकासका कार्यक्रमलाई निरन्तरता दिएको छु। आम संचार क्षेत्रका लागि प्रविधि मैत्री तथा प्रभावकारी बनाउन पर्याप्त बजेट व्यवस्था गरेको छु। शान्ति सुरक्षा तथा विपद व्यवस्थापन शान्ति सुरक्षालाई भरपर्दो विश्वसनीय र नागरिक मैत्री बनाउन सुरक्षा निकायको संस्थागत सुदृढीकरण भवन निर्माण सुरक्षा उपकरण व्यवस्थापन तथा सूचना प्रविधिमा आधारित सेवा विस्तार गर्न रु 14 करोड़ विनियोजन गरेको छु। प्रमुख शहरी क्षेत्र तथा संवेदनशील नाकामा स्मार्ट सर्भिलियन्स प्रणाली विस्तार गरी एकीकृत आपतकालीन सेवा सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरेको छु। महिला बालबालिका ज्येष्ठ नागरिक लगायत सामाजिक तथा आर्थिक रूपले पछाडि परेका वर्ग तथा समुदायमा हुन सक्ने हिंसा एवं सामाजिक अपराध न्यूनीकरण गर्न कार्यक्रमलाई निरन्तरता दिएको छु। विपद व्यवस्थापनलाई प्रभावकारी बनाउन विपद पूर्व तयारी सूचना खोज उद्धार तथा राहत क्षमता अभिवृद्धि गरिनेछ। स्थानीय तहसँग समन्वयात्मक प्रणाली सुदृढ गरी स्थानीय युवालाई विपद व्यवस्थापन स्वयंसेवकका रूपमा परिचालन गरिनेछ। प्रदेश विपद व्यवस्थापन कोषमा न्यूनतम रु 10 करोड़ मौजात रहने व्यवस्था मिलाएको छु। सार्वजनिक वित्त र आर्थिक अनुशासन विनियोजन कुशलता कायम गरी चालू खर्चलाई वांछित सीमाभित्र राख्दै पूँजीगत खर्च गर्ने क्षमता अभिवृद्धिबाट सार्वजनिक खर्चको प्रभावकारिता वृद्धि गरिनेछ। प्रदेश सञ्चित कोषलाई सन्तुलनमा राख्न नगद प्रवाह व्यवस्थापनलाई सुदृढ बनाइनेछ। बजेट अनुशासन कायम गरी सार्वजनिक खर्चको उपलब्धि अभिवृद्धि गरिनेछ। माननीय सभामुख महोदय, अब म माथि उल्लेखित क्षेत्रगत नीति तथा कार्यक्रम कार्यान्वयनका लागि विनियोजित बजेट र
व्यवस्थापनको अनुमान प्रस्तुत गर्न चाहन्छु। आगामी वर्ष 2083-84 को लागि निर्धारित नीति तथा कार्यक्रम कार्यान्वयन गर्न ₹32,99,00,000 विनियोजन गरेको छु। कुल विनियोजन मध्ये चालू तर्फ ₹12,72,37,78,000 अर्थात कुल विनियोजनको 38.56%, पूँजीगत तर्फ ₹20,02,61,22,000 अर्थात कुल विनियोजनको 60.68%, र वित्तीय व्यवस्थापन तर्फ ₹25,00,00,000 अर्थात कुल विनियोजनको 0.76% रकम विनियोजन गरेछु। जुन हामीले अघिल्लो वर्षको हामी के रे चालू खर्च भन्दा हामी 1% कम गरेका छौं कि आज यो कर्मचारीको तलब वृद्धि भएर पनि हामी आज चालू खर्च घटाउन सफल भएका छौं। 1% घटेको छ यो वर्ष। आगामी आर्थिक वर्ष 2083-84 को लागि खर्च बेहोर्ने स्रोत मध्ये नेपाल सरकारबाट प्राप्त हुने वित्तीय सम्मानीकरण अनुदानबाट ₹7,84,82,00,000, राजस्व बाँडफाँटबाट ₹10,16,47,48,000, रोयल्टी बाँडफाँटबाट ₹51,48,00,000, सशर्त अनुदानबाट ₹3,93,03,00,000, समपूरक अनुदान तर्फ ₹55,46,00,000 र विशेष अनुदान तर्फ ₹39,54,00,000 प्राप्त हुने अनुमान गरेको छु। प्रदेश सरकारको आन्तरिक राजस्व परिचालनबाट ₹5,84,18,52,000 प्राप्त हुने अनुमान गरेको छु। साथै चालू आर्थिक वर्षको वार्षिक कार्यक्रम कार्यान्वयन पश्चात ₹2,00,00,000 नगद मौजात रहने अनुमान गरेको छु। यसरी न्यून हुने रकम ₹1,75,00,000 आन्तरिक ऋण परिचालनबाट पूर्ति गरिनेछ। माननीय सभामुख महोदय, म आर्थिक वर्ष 2083-84 को लागि राजस्व परिचालन र सुधारका लागि अवलम्बन गरिने नीति तथा कार्यक्रम प्रस्तुत गर्दछु। अर्थतन्त्रलाई सबल र आत्मनिर्भर बनाई समुन्नत प्रदेश निर्माण गर्न राजस्व परिचालन थप प्रभावकारी पारदर्शी तथा करदाता मैत्री राजस्व नीति प्रस्ताव गरेको छु। प्रभावकारी करदाता शिक्षा र सचेतना कार्यक्रमका माध्यमबाट कर सहभागिता वृद्धि गरिनेछ। सबै प्रकारको राजस्व भुक्तानीलाई अनलाइन माध्यमबाट भुक्तानी गर्न सकिने व्यवस्था मिलाइनेछ। सेवा प्रवाह र सेवाको लागतका आधारमा राजस्वका दर परिमार्जन गरी शुल्क तथा दस्तुरलाई थप वैज्ञानिक बनाइएको छ। स्थानीय तहसँगको सहकार्यमा संकलन तथा बाँडफाँट हुने राजस्वमा एकरूपता कायम गर्न आवश्यक नीति तथा कार्यविधि निर्माण गर्ने, बाँडफाँटबाट प्राप्त राजस्व नियमित रूपमा दाखिला हुने व्यवस्था मिलाइनेछ। आन्तरिक राजस्व प्रणाली व्यवस्थित गर्न आगामी वर्ष छुट्टै राजस्व कार्यालय स्थापना गरिनेछ। प्रदेशको आन्तरिक राजस्वका स्रोतको पहिचान, राजस्वको सम्भाव्यता अध्ययन तथा राजस्व चुहाव नियन्त्रण गरी चुस्त राजस्व प्रणालीको विकासमा जोड़ दिएको छु। सवारी साधन अनुमति पत्र दस्तुर तथा नवीकरण शुल्कमा केही परिवर्तन गरेको छु। भाडामा सञ्चालन हुने बस, मिनी बस तथा माइक्रो बसमा ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई छुट दिने व्यवस्थालाई निरन्तरता दिएको छु। भाडामा सञ्चालन हुने बस, मिनी बस तथा माइक्रो बसले विद्यार्थी, ज्येष्ठ नागरिक र अपाङ्ग व्यक्तिलाई भाडामा छुट सहुलियत दिए बापत त्यस्ता सवारी साधनका धनीलाई सवारी साधन करमा 60% छुट दिने व्यवस्था निरन्तरता दिएको छु। करदाताको सुविधा तथा प्रशासनिक सहजताको लागि कारोबारको आधारमा लाग्दै आएको मनोरञ्जन कर र वातावरण व्यवस्थापन दस्तुरलाई एकमुष्ट रूपमा दाखिला गर्न सक्ने गरी केही परिमार्जन गरेको छु। दर्ता भई हालसम्म नवीकरण नभएका उद्योग, वाणिज्य र पर्यटन व्यवसाय सञ्चालकलाई सम्भ 2083 चैत मसान्तसम्म नवीकरण खारेजीको लागि निवेदन दिएमा
नियमअनुसार लाग्ने शुल्क र दस्तुरले नवीकरण वा खारिजीमा एक पटकका लागि जरिमाना छुट हुने व्यवस्था मिलाएको छु। लामो समयदेखि सवारी साधन कर र नवीकरण शुल्क नतिरेका सवारी साधनको सम्बत 2084 साल वैशाख मसान्तसम्म लगत कत्ता गर्ने प्रयोजनका लागि आर्थिक वर्ष 2080-81 देखि हालसम्म लाग्ने सवारी साधन कर र नवीकरण शुल्कले अन्य शुल्क र जरिवाना छुट हुने व्यवस्था गरेको छु। भदौ 23 र 24 गतेको घटनामा तोडफोड र आगजनीबाट नष्ट भएका सवारी साधनको मिति 2084 वैशाख मसान्तभित्र लगतकत्ता गर्न आएमा आर्थिक वर्ष 2082-83 र 83-84 को सवारी साधन कर नवीकरण शुल्क तथा लगतकत्ता दस्तुर र सो बाबत लाग्ने सम्पूर्ण जरिवाना छुट दिने व्यवस्था मिलाएको छु। माननीय सभामुख महोदय, प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न, कर लगाउन तथा राजस्व संकलन र राजस्व प्रशासन सम्बन्धी कानूनी व्यवस्था गर्न प्रस्ताव गरिएको प्रदेश आर्थिक विधेयक 2083 र प्रदेश सरकारको सेवा तथा कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा कानूनी व्यवस्था गर्न बनेको प्रदेश विनियोजन विधेयक 2083 यसै साथ पेश गरेको छु। चालू आर्थिक वर्ष 2082-83 का कुल रू 31,97,99,00,000 विनियोजन भएकोमा वैशाख मसान्तसम्म प्रदेश सञ्चित कोषमा रू 19,31,20,40,000 प्राप्त भई रू 10,58,06,48,000 खर्च भएको छ। यो शुरू विनियोजनको 33.03% हो। विकास वित्तमा हुन गएको न्यूनतालाई परिपूर्ति गर्न आगामी आर्थिक वर्षमा आन्तरिक ऋण परिचालनका लागि आवश्यक व्यवस्था मिलाइनेछ। त्यस्तो ऋण बापतको रकम उत्पादनमूलक रोजगारी सिर्जना गर्ने र ऋणको लागत भन्दा आर्थिक सामाजिक लाभ बढी प्राप्त हुने सम्भावना रहेका आयोजनामा मात्र खर्च गरिनेछ। चालू आर्थिक वर्षको मन्त्रालय निकायको विनियोजित बजेट आमदानी खर्चको अवस्था र राजस्व छुट सम्बन्धी विवरण समावेश भएको मन्त्रालय गत प्रगति विवरण प्रदेश सभाबाट छुट्टै पेश गरेको छु। माननीय सभामुख महोदय, भौतिक तथा सामाजिक पूर्वाधारको निर्माण, उत्पादन र उत्पादकत्व वृद्धि, सेवा प्रवाहमा सुधार एवं भ्रष्टाचार विरूद्धको शून्य सहनशीलताको नीतिले नागरिक सन्तुष्टि बढाउनका साथै प्रदेशको अर्थतन्त्रको आकार क्रमशः विस्तार हुँदै जाने विश्वास लिएको छु। प्रस्तुत बजेटको कार्यान्वयनबाट प्रदेशको समग्र अर्थतन्त्र तथा आर्थिक सामाजिक विकासमा योगदान पुगी समुन्नत प्रदेश निर्माणका लागि आधारशिला तयार हुने विश्वास लिएको छु। अन्त्यमा बजेट तर्जुमाका क्रममा अमूल्य मार्गदर्शन प्रदान गर्नुहुने माननीय प्रदेश प्रमुख, माननीय मुख्यमन्त्री, माननीय सभामुख, माननीय मन्त्रीज्यूहरू र राजनीतिक दलका नेतागणहरू, माननीय सदस्यज्यूहरू प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु। साथै बजेट निर्माणमा रचनात्मक सुझाव, सल्लाह र सहयोग पुर्याउनुहुने माननीय प्रदेश सभाका सदस्य, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष एवं सदस्यज्यूहरू, राजस्व परामर्श समिति, स्थानीय तहका जनप्रतिनिधि, राष्ट्र सेवक, कर्मचारी, निजी क्षेत्र, नागरिक समाज, विद्वत वर्ग, संचार जगत तथा आम नागरिक प्रति हार्दिक आभार प्रकट गर्दछु। प्रस्तुत बजेटको कार्यान्वयनलाई नतिजामूलक बनाउन सबै पक्षबाट रचनात्मक सहयोग प्राप्त हुने विश्वास लिएको छु। धन्यवाद।

0: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
1: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा फोन 061-587-266 र 553-834।
3: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
4: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
3: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
4: शशिधर, अनि तिमी नि?
5: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
4: त्यो पनि एनटीएचएमसीमा छ नि।
3: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम बीबीए बीबीए फाइनेन्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
4: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-75-50-51-33 र 576-458। अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 2026 सम्बन्धी नेपाल भूतपूर्व खेलाड़ी मञ्चको जरुरी सूचना। अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 2026 सुखद उपलक्ष्यमा नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा 18 साप्ताहिक र मासिक 5 किलोमिटर दौड़ प्रतियोगिता 2083 आयोजना गरिएको हुनाले सम्पूर्ण धावक महानुभावहरूलाई सहभागिताको लागि अनुरोध गर्दछौ। दौड़का मुख्य विधाहरू 5 किलोमिटर 16 वर्ष मुनिका छात्र छात्रा दौड़, 5 किलोमिटर खुल्ला महिला तथा पुरूष दौड़ र पोखरा महानगरपालिका वडा नम्बर 1 का आमा समूहको लागि 3 किलोमिटरको दौड़। प्रतियोगिता मिति यही असार 6 गते शनिबार। स्थान पोखरा महानगरपालिका वडा नम्बर 1 पुरानो टुडीखेल राष्ट्रिय माविको गेट अगाडि। समय उपस्थिति 6:30 बजे। दौड़ शुरू हुने समय बिहान ठिक 7 बजे। दर्ता गर्ने अन्तिम मिति यही असार 5 गते दिउँसो 2 बजेसम्म। कार्यक्रमको मुख्य प्रायोजक पोखरा महानगरपालिका वडा नम्बर 1 को कार्यालय, वार्षिक प्रायोजक प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स, संस्थाहरू नेपाल ओलम्पिक एकेडेमी, राष्ट्रिय ओलम्पिक एकेडेमी पोखरा महानगरपालिका वडा नम्बर 7, आयोजक नेपाल भूतपूर्व खेलाड़ी मञ्च पोखरा 4 गैरापाटन। विस्तृत जानकारीको लागि फोन 061-588-716, 570-520, वेबसाइट www.pokhramarathon.org। पुनश्च मासिक दौड़मा दर्ता गरिसकेका धावकले पुनः दर्ता गर्नु नपर्ने।
6: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
7: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
3: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
4: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
8: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
9: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
10: मम्मी, गर्मी भयो के? चिसो पिउन, पिउनलाई चिसो उठाउ हर्ले।
11: हर्ले गर्मीमा नयाँ स्विंग,
10: रिफ्रेशमेन्ट बाथ, न्यूट्रिशन मिक्स,
11: चिसो हर्ले।
12: हेलो
13: हजुर, नमस्कार।
12: हेलो
13: नमस्कार काका, सुन्नु भएन?
12: हेलो हेलो
13: हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
14: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
13: ए रामु हो, हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
14: ओ यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
13: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
14: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
13: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
14: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस्, अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
13: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
4: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
15: रिफ्रेशमेंट सँगै न्यूट्रिशन दिन आयो मौसम
16: होम केयर सेवा, होम केयर सेवा।
17: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
16: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
17: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
16: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
17: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
16: सुत्केरी नवजात शिशुको हेरचाह,
17: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
16: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
17: डाक्टर ल्याब सेवा,
16: औषधि डेलिभरी सेवा,
17: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा। हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलीढुङ्गा पोखरा निबागल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-569-2-77।
18: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
19: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
18: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
19: अध्यापन हुने विषयहरू
18: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
19: विशेषताहरू
18: विषय विज्ञद्वारा अध्यापन गराइने,
19: अत्याधुनिक प्रयोगशाला,
18: प्रविधि मैत्री शिक्षा सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।

0: अनि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाई भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखौ न।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9956600536।
3: गरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
4: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
3: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
4: शिखर इन्स्योरेन्सको सहकार्यमा
3: अस्पताल खर्च सहाराले गर्छ।
4: ई सेवा सबै सधैँ सँगै।
5: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा। फोन 061-587-266 र 553-834।
1: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो, खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
8: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
9: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
1: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
10: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
11: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
12: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुसीको खबर, शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेसनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5335-7379 सेन्ट्रल टोकियो जापान एभरेस्ट इन्टरनेसनल स्कुल जापान उज्जवल भविष्यको बलियो आधार.
13: Her expanding mind.

0: ఫోన్ పాయింట్ సంగా సదై రివార్డెడ్
1: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
2: हो नि, पोखरा मुस्ताङ देखि बन्दीपुर सम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
3: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
2: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
4: अनि मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला।
2: होइन, किन चिन्ता लिएको, त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
4: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि।
2: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
3: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक, हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9856000536।

0: बीमा को लाभ दी आफ्नो कमाई को लाभ लिने मौका आज बनोस् सानीमा रिलायंस लाइफ इंसुरेन्स को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंसुरेन्स खुले जियौ
1: ए साथी हो प्लस टू पनि सकियो अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ
2: म त बीएचएम पढ्ने हो एनटीएचएमसी मा
1: म पनि बीबीए एनटीएचएमसी मा नै पढ्ने सोचिरहेको छु
2: शशिधर अनि तिमी नि
3: म त बीबीए फाइनेंस पढ्ने भनेको कहाँ पढ्ने होला
2: त्यो पनि एनटीएचएमसी मा छ नि
1: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम बीबीए बीबीए फाइनेंस अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्
2: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-50-51-33 र 576-458
4: मम्मी गर्मी भयो के चिसो पिउन पिउनलाई चिसो उठाऊ हटे गर्मीमा नयाँ ट्रिक रिफ्रेशमेन्टमा न्युट्रिसन मिक्स चिसो हटे
5: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
7: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834
4: घुट्टु घुट्टु पियो या सिपमा रमायो अब गर्दियो लाइकी चिसो हले चिसो हले
8: गर्मी हैन रिफ्रेशमेंट सँगै न्यूट्रिशन दिन आयो मौसम चिसो हलेको
7: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचो सम्पर्क 98434-32-29 98-028-59-321 061-581-871
9: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै इटा राम्रो होला
10: अरू होइन एएसी लाइट ब्रिक नै रोज्नुहोस्
9: किन एएसी लाइट ब्रिक नै
10: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
9: वाह मैले खोजेको जस्तो रहेछ
10: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिखु धादिङ फोन 01-591-35-96-98-012-35-444
11: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30
4: मम्मी गर्मी भयो के चिसो पिउन पिउनलाई चिसो उठाऊ हटे गर्मीमा नयाँ ट्रिक रिफ्रेशमेन्टमा न्युट्रिसन मिक्स चिसो हटे
12: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
13: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
12: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाई हाम्रै शहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
13: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
12: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9856-027-29।
14: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो, भरपर्दो, सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
15: ओहो नासर बे, कति छ्याब डिजाइन बे मारेका ना किन नि खनि तोला
16: खनै दिवा नासर बे, रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुलारी तोला।
15: ए नै स्याबा मार दोकान पो मोना, नै पेसोलाई नि च्याबा चुरा रैया औठी हमेला झोका टस सिक्री हार तान चनै तो हो नि जगा मात्र आङी खैमा खैमा समस्या पर्दिर मार चुवल तुई बिसानारी बेल्ले छ्याबा कोपिम ओछे।
16: हजुर तिमी झोको लाइनि छाबा छाबा छाबा मारे डिजाइन गहना सैदी मिशा वा चुबल तुई दिशा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट नलो धिताई पालिखे चोकै यावै क्यार मोहै
15: जग्गा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
16: समुदाय रबा ता क्रिबा जाल जाति क्रिबा छतैरा न त खैमा बिलन चन्न यामो
15: तोय निल ती दिशा रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061-585-8-15 98-565-35-8-15 प्रोप्राइटर दशरथ सुना
16: छतैरा त तान नि भिम्द
17: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाकोट।
14: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो, भरपर्दो, सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
18: होम केयर सेवा, होम केयर सेवा,
12: हेलो होम केयर, डाक्टर नाइट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै

0: बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी, राहतकारी हेरचाह,
0: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलेढुङ्गा पोखरा निवा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856079277।
2: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
3: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
2: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
3: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
4: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
5: हाँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
4: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ, गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
5: साँच्चै हो र?
4: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ। हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा, फोन 061-450-424, 9804-46-525।

0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा संचालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंकसँग जोडिएको घर। फोन 0

0: 61 577 007 97 623 36 8 17
1: रामुदाई परिवारै लिएर हिँड्नु भएको छ त टाढै हो कि क्या हो
2: यसो बसिदियालो पनि हुन्छ डीएस मर्दी हिमाल रेनबो ट्राउटतिर माछा लिन जान लागेको
1: ए हो र दाई अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र
3: ल तिमीलाई थाहा छैन र ल सुन उसो भए माछा पुस्ने गाउँपालिका वडा नम्बर 9 अजीब रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै
2: रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि
3: झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ
1: लौ न दाजु कति राम्रो सेवा रहेछ म पनि बुढालाई लिएर आइहाल्छु है
4: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ
1: सम्पर्क मोबाइल 9856019218 9808557710
5: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ
6: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ
5: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ
6: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट तपाईँको यात्रा अब नयाँ तरिकाले ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट कर्पोरेट अफिस गैरीधारा काठमाडौँ कन्ट्याक्ट 9852355928 विजिट www.landmarknepal.com

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
2: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
1: नेपाल आदिवासी जनजाति महासंघ
3: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप नेपाल नम्बर वन ब्रान्ड नक्कली देखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम।

0: शान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फुल सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्। तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन। अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
4: सल्लाहकार
5: सल्लाह तपाईँको मान्नु पर्ने। हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
3: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।

0: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
2: टाइम चेक।
3: यति बेला साँझको छ बजेको छ।
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय। 93.4

नमस्कार, साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। गण्डकी प्रदेश सरकारद्वारा आर्थिक वर्ष 83-84 लागि 32,99,00,00,000 रूपियाँको बजेट सार्वजनिक। बजेटमा कृषि, पर्यटन र पूर्वाधारमा उच्च प्राथमिकता। प्रतिनिधि सभामा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल शुरू। खर्च कटौतीका 12 प्रस्ताव पेश। बजेटमाथि विपक्षी सांसदका प्रश्नै प्रश्न। सरकारले भारतसँगको जीटूजी सम्झौता अन्तर्गत रासायनिक मल आयात गर्ने। पहिलो लटमा 50,000 टन रासायनिक मल आयात गरिँदै। बर्ड फ्लू पुष्टि भएपछि 7,00,000 पक्षी नष्ट। किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने। अमेरिकी र इरानी बीच शान्ति सम्झौता घोषणा। एसियाली बजारमा तेलको मूल्य घट्यो। सुडानमा ड्रोन आक्रमण तीव्र। 5 महिनामा 1,000 बढ़ीको मृत्यु। र पोखरामा अन्तर्विद्यालय जुडो प्रतियोगिता सम्पन्न। 75 खेलाड़ी सहभागी। एसियन सिनियर फेन्सिङ च्याम्पियनशीपमा गण्डकीका प्रशान्त र कृपा नेपाली राष्ट्रिय टोलीमा भारत जाँदै। गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष 83-84 लागि 32,99,00,00,000 रूपियाँको बजेट सार्वजनिक गरेको छ। सोमबारको प्रदेशसभा बैठकमा आर्थिक मामिला मन्त्री जित बहादुर शेरचनले प्रस्तुत गरेको बजेट अनुसार कुल बजेट मध्ये 60.68% पूँजीगत तथा 38.56% चालू खर्चतर्फ विनियोजन गरिएको छ। प्रदेश सरकारले समुन्नत गण्डकी उत्पादन उद्यमशीलता र सुशासन मार्फत समुन्नति भन्ने नारासहित बजेट ल्याएको हो। बजेटमा आर्थिक वृद्धि, रोजगारी सृजना, कृषि आधुनिकीकरण, पर्यटन प्रवर्धन, डिजिटल शासन र सामाजिक न्यायलाई प्राथमिकतामा राखिएको छ। कृषि क्षेत्रको लागि 2 अर्ब रूपियाँ बजेट विनियोजन गरिएको छ। कृषिमा युवालाई आकर्षित गर्न रिटर्न टू भिलेज अभियान सञ्चालन गरिने भएको छ भने कृषि ऋणमा ब्याज अनुदान तथा व्यावसायिक कृषि प्रवर्धनको लागि 4 करोड़ रूपियाँ छुट्याइएको छ। पहाड़ी क्षेत्रमा फलफूल तथा काष्ठफल खेती विस्तारको लागि 30 करोड़ रूपियाँ विनियोजन गरिएको छ। पर्यटन तथा उद्योग क्षेत्रका लागि 2 अर्ब रूपियाँ बजेट विनियोजन गरिएको छ। पहिला घरदेश अनि परदेश र लेक टू लेक कार्यक्रमलाई निरन्तरता दिइएको छ। पोखरालाई माइस, स्वास्थ्य, खेलकुद तथा साहसिक पर्यटन केन्द्रका रूपमा विकास गर्ने योजना बजेटमा समावेश गरिएको छ। फेवाताल क्षेत्रको सौन्दर्यीकरणको लागि 5 करोड़ रूपियाँ विनियोजन गरिएको छ भने राउण्ड फेवा भ्यू फेवा कार्यक्रमलाई पनि निरन्तरता दिइने भएको छ। भौतिक पूर्वाधार तथा यातायात क्षेत्रमा सबैभन्दा बढ़ी 11,96,00,000 रूपियाँ बजेट छुट्याइएको छ। प्रदेशका रणनीतिक सड़क, पुल तथा बहुवर्षीय सड़क आयोजनालाई प्राथमिकता दिइएको छ। प्रदेश रणनीतिक सड़क तथा सड़क पुलका लागि मात्रै 5,03,00,000,000 रूपियाँ विनियोजन गरिएको छ। ऊर्जा, जलस्रोत तथा खानेपानी क्षेत्रमा 4,77,00,000,000 रूपियाँ बजेट विनियोजन गरिएको छ। आगामी आर्थिक वर्षभित्र सबै घरदुरीमा विद्युत पहुँच पुर्याई उज्यालो गण्डकी प्रदेश घोषणा गर्ने लक्ष्य सरकारले लिएको छ। स्वास्थ्य क्षेत्रमा 3,31,00,000,000 रूपियाँ बजेट विनियोजन गरिएको छ। प्रदेश अस्पतालको भवन निर्माण, सिटी स्क्यान मेसिन खरिद, एम्बुलेन्स सेवा विस्तार तथा मातृ नवशिशु स्वास्थ्य कार्यक्रमलाई प्राथमिकता दिइएको छ। सामाजिक विकास, युवा तथा खेलकुद क्षेत्रमा 2,16,00,000,000 रूपियाँ बजेट छुट्याइएको छ। सामुदायिक विद्यालयको गुणस्तर सुधार, ल्याब स्थापना, प्राविधिक शिक्षा तथा सिक्दै कमाउँदै कमाउँदै सिक्दै कार्यक्रमलाई निरन्तरता दिइएको छ। बजेटमा डिजिटल शासन र सुशासनलाई पनि जोड़ दिइएको छ। प्रदेश सरकारका सेवा अनलाइन मार्फत प्रवाह गर्ने, राजस्व भुक्तानी पूर्ण रूपमा डिजिटल बनाउने तथा सवारी चालक अनुमति पत्र प्रदेशमै छपाई गर्ने व्यवस्था गरिने उल्लेख छ। प्रदेश सरकारले आगामी आर्थिक वर्षमा आन्तरिक राजस्वबाट 5,84,00,00,000 रूपियाँ संकलन गर्ने लक्ष्य राखेको छ। प्रतिनिधि सभामा विनियोजन विधेयक 2083माथिको छलफल शुरू भएको छ। आजको बैठकमा 9 मन्त्रालयको विनियोजन शीर्षकमाथि सामूहिक छलफल शुरू भएको हो। बैठकमा मन्त्रालयको बजेटमाथि छलफल हुँदा विपक्षी सांसदहरूले खर्च कटौतीका 12 प्रस्ताव पेश गरेका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको बजेटले कर्णाली र सुदूरपश्चिमका औद्योगिक क्षेत्रलाई सम्बोधन नगरेको भन्दै एमाले र नेकपाका सांसदहरूले खर्च 1 रूपियाँ कायम गर्न प्रस्ताव दर्ता गराए। कृषि मन्त्रालयको बजेट कार्यान्वयन योग्य नरहेको र मध्यम वर्गका
किसानलाई सम्बोधन नगरेको भन्दै त्यहाँ पनि कटौतीको प्रस्ताव आयो। सरकारी विज्ञापनमा समान पहुँच नभएको र हिमाली तथा पहाड़ी क्षेत्रमा अझै गुणस्तरीय इन्टरनेट सेवा नपुगेकोमा असन्तोष जनाउँदै सूचना तथा संचार मन्त्रालयको खर्च कटौतीको प्रस्ताव त्यस भयो। शिक्षा, स्वास्थ्य, संस्कृति, पर्यटन, महिला तथा भूमि व्यवस्था मन्त्रालयमा समेत पर्याप्त बजेट विनियोजन नभएको आरोप लगाउँदै सांसदहरूले 1 रूपियाँ वा 100 रूपियाँ कायम गर्न सांकेतिक कटौती प्रस्ताव दर्ता गराए। यस्ता प्रस्तावलाई सरकारप्रतिको असन्तोष र जवाफदेहिता माग्ने सांकेतिक अभिव्यक्तिका रूपमा लिइन्छ। अर्थमन्त्री डाक्टर शनि बागले गएको जेठ 15 गते संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष 83-84 बजेट प्रस्तुत गर्नुभएको हो। यस अगाडि प्रतिनिधि सभामा बजेटमाथि सामान्य छलफल र अर्थमन्त्रीबाट जवाफ दिने कार्यक्रम सम्पन्न भइसकेको छ। राष्ट्रिय सभामा भने बजेटमाथिको सामान्य छलफल आजदेखि शुरू भएको छ। बैठकमा आज अर्थमन्त्री वाग्लेले राजस्व र बीएको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनुहुने कार्यसूची समेत रहेको थियो। पशु सेवा विभागले काठमाडौँ उपत्यका लगायत बर्ड फ्लू पुष्टि भएका 10 जिल्लामा करिब 7 लाख पंक्षी नष्ट गरेको जनाएको छ। विभागका अनुसार प्रभावित क्षेत्रमा रोग नियन्त्रण गर्न पंक्षी सहित करिब 3 लाख किलो दाना नष्ट गरिएको हो। काठमाडौँ, ललितपुर, भक्तपुर, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा देखिएको रोगलाई अन्यत्र फैलिन नदिन सम्बन्धित जिल्लामा ऱ्यापिड रेस्पोन्स टीम परिचालन गरिएको विभागका महानिर्देशक डाक्टर उमेश दाहालले जानकारी दिनुभएको छ। बर्ड फ्लूको खोप विकास नभएकाले संक्रमण देखिनासाथ पंक्षी तथा पंक्षीजन्य उत्पादन नष्ट गरिएको हो। करिब 11 लाख अण्डा नष्ट गरिएको छ। सम्बन्धित किसानलाई नष्ट गरिएका पंक्षीको नोक्सानीको मूल्यांकन गरी क्षतिपूर्ति उपलब्ध गराइने विभागले जनाएको छ। प्रभावित क्षेत्रका जिल्ला प्रशासन कार्यालय मार्फत किसानको नोक्सानीको मूल्यांकन गरी विवरण तयार गरी विभागमा विवरण पठाइनेछ। त्यसका आधारमा विभागले सम्बन्धित प्रदेश सरकारसँग समन्वय गरी क्षतिपूर्ति उपलब्ध गराउने तयारी गरेको छ। सरकारले भारतसँगको G2G सम्झौता अन्तर्गत पहिलो चरणमा 50,000 मेट्रिक टन रासायनिक मल आयात गर्ने प्रक्रियालाई अन्तिम चरणमा पुर्याएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव एवं कृषि सामग्री कम्पनी लिमिटेड केन्द्रका अध्यक्ष डाक्टर रामकृष्ण श्रेष्ठका अनुसार किसानहरूको तत्काल माग र आवश्यकतालाई सम्बोधन गर्न पहिलो लट अन्तर्गत यो परिमाणको मल आयात गर्न लागि हो। पहिलो चरणमा आयात गरिने कुल 50,000 मेट्रिक टन मलमा 30,000 मेट्रिक टन यूरिया र 20,000 मेट्रिक टन डीएपी छ। मन्त्रालयले उपलब्ध वित्तीय स्रोत, बजेट र सरकारी प्रक्रियाको आधारमा पहिलो चरणको आयात प्रक्रिया अघि बढ़ाएको हो। यसका लागि आवश्यक प्रतिपत्र ELC खुलिसकेको र यसै साथ भुक्तानी सम्बन्धी प्रक्रिया समेत सम्पन्न हुने चरणमा रहेकाले केही समयभित्रै उक्त मल नेपाल आइपुग्ने डाक्टर श्रेष्ठले जानकारी दिनुभएको छ। यसअगाडि मन्त्रीपरिषद बैठकले भारतबाट कुल 80,000 मेट्रिक टन रासायनिक मल खरिद गर्न मन्त्रालयलाई स्वीकृति प्रदान गरेको थियो, जसमा 60,000 मेट्रिक टन यूरिया र 20,000 मेट्रिक टन डीएपी समावेश छ। मन्त्रीपरिषदबाट स्वीकृत कुल परिमाण मध्ये पहिलो चरणको खरिद सम्पन्न भएपछि बाँकी रहेको 30,000 मेट्रिक टन मल पनि दोस्रो चरणमा आयात गरिने मन्त्रालयले जनाएको छ। उक्त बाँकी मल चालू आर्थिक वर्षभित्र वा आगामी साउनदेखि शुरू हुने नयाँ आर्थिक वर्षको आपूर्ति योजनामा समावेश गरी खरिद प्रक्रिया अगाडि बढ़ाइने अध्यक्ष डाक्टर श्रेष्ठले स्पष्ट पार्नुभएको छ। भारतीय संचार माध्यमहरूले नेपालले भारतबाट आयात गर्ने रासायनिक मलको कोटा कटौती गरेको भन्दै सम्प्रेषण गरेका समाचारहरू भ्रामक रहेको पनि कम्पनीले जनाएको छ। भारतीय संचार माध्यममा हुर्मुज खुल्ने घोषणा हुनासाथ नेपालले मल आयात योजना बदलेको भनी आएका दावीहरू सत्य नभएको कृषि सामग्री कम्पनी लिमिटेड केन्द्रका अध्यक्ष डाक्टर रामकृष्ण श्रेष्ठले स्पष्ट पार्नुभएको छ। उहाँका अनुसार सरकारले स्वीकृत गरेको कोटा कटौती गरिएको नभए उपलब्ध स्रोत र बजेटको व्यवस्थापन अनुसार चरणबद्ध रूपमा मल आयात गर्ने प्रक्रिया अघि बढ़ाइएको हो। श्रेष्ठका अनुसार हाल नेपालले पहिलो चरणमा आयात गर्न लागेको 50,000 मेट्रिक टन मल खरिदको प्रक्रिया 1.5 महिना अघि नै शुरू भइसकेको थियो, जबकि हुर्मुज खुल्ने विषय भर्खरै मात्रै चर्चामा आएको हो। पोखरा उद्योग वाणिज्य संघले कास्कीका प्रमुख जिल्ला अधिकारी कुमार सिंह गुरूङलाई स्वागत सहित सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ। संघले सोमबार आफ्नै सचिवालय गैरापाटनमा नवागन्तुक श्री गुरूङको सम्मानमा कार्यक्रम आयोजना गरेको हो। नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले पदाधिकारी र कार्य समितिका सदस्यसँगै परिचय गुरूङको स्वागत र शुभकामना व्यक्त गर्नुभएको हो। आफ्नो सम्मानमा आयोजित स्वागत कार्यक्रममा बोल्दै प्रमुख जिल्लाधिकारी कुमार सिंह गुरूङले नाफा कमाउने व्यवसायको धर्म भए पनि त्यो कार्य गरिरहँदा देशको अर्थतन्त्रमा योगदान दिने तथा उपभोक्ताको हितको दायित्व नबिर्सन व्यवसायीलाई सचेत गराउनुभयो। परिचय गुरूङले आफू पनि कुनै समय व्यवसाय नै रहेको स्मरण गर्दै उद्योग व्यवसाय सञ्चालनको लागि उचित वातावरण निर्माण गर्नका निम्ति निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो।
यसअघि परजीव गुरूङलाई स्वागत गर्दै कार्यक्रम तथा आयोजक संस्थापक राउतिक वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले शान्ति सुरक्षा व्यवसायीको चासोको विषय भएको बताउँदै प्रशासन एकातिर र निजी क्षेत्र अर्कोतिर नरहेको बरू सहकारी गर्न तम तयार रहेको बताउनु भएको थियो। पक्राउतिक वाणिज्य संघका महासचिव शोभा गौतमको संचालन रहेको कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै संघका वरिष्ठ उपाध्यक्ष उत्तमान बुद्धाचार्यले पक्राउतिक वाणिज्य संघले प्राकृतिक विपत्ति तथा अन्य असहज अवस्थामा प्रशासनसँगको सहकारीमा राहत र पुनर्स्थापनाका काम गरेको स्मरण गर्नुभएको थियो। श्रोता तपाईँले सुनिरहनु भएको छ साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।

0: Crown Point Sangha, Sadai rewarded.
1: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
2: उपचार हुने रोगहरू
1: पाइल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
2: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
1: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
2: अपरेशन पश्चात दुखाई कम हुने,
1: उपचार गरेपछि छिटो निको हुने,
2: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
1: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
3: फोन 061-590-162-590-163।
4: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
5: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 061-587-266 र 553-834।
7: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
8: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
7: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बनिन्छ।
8: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।

0: था।
1: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाईँ पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटरको बानी लाग्छ।

0: साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग। धार्मिक तथा पर्यटकीय हिमाली जिल्ला मुस्ताङमा पछिल्लो समय फोहोर मैला व्यवस्थापनमा चुनौती थपिएको छ। मुक्तिनाथ दर्शन गर्न आएका आन्तरिक तथा बाह्य पर्यटकले तोकिएको स्थानमा उचित ढंगले फोहोर मैला व्यवस्थापन नगरेकोले फोहोर मैला व्यवस्थापनमा चुनौती थपिएको हो। विगत वर्षभन्दा चालू वर्षमा मुक्तिनाथको दर्शन गर्न आउने भारतीय पर्यटकहरूको आगमन भने बढ़ेको छ। भारतीय पर्यटकहरूकै कारण यहाँ जथाभावी फोहोर बढ़ेसँगै व्यवस्थापनमा कठिनाई भएको घरपजोङ गाउँपालिका अध्यक्ष मोहन सिंह लालजनले बताउनुभयो। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप जोमसम कार्यालयका अनुसार झण्डै दैनिक 10,000 भारतीय पर्यटक मुस्ताङको मुक्तिनाथमा दर्शन गर्न पुग्ने गरेको उल्लेख छ। त्यहाँ दर्शनार्थी बढ़ेसँगै राजमार्ग आसपासका होटलमा पर्यटकको चहलपहल भने उत्साहजनक रहेको छ। दर्शनार्थीले स्नान गर्दा जथाभावी फोहोर मिल्काउने, अनियन्त्रित रूपमा जथाभावी फोहोर गर्ने लगायतका कामले वातावरणीय सौन्दर्यतामाथि प्रश्न उठ्न थालेको छ। हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले घटेको छ। शेयर बजार परिसूचक निफ्टी आज 12.200 अंकले घटेर 2711.76 बिन्दुमा झरेको छ। शेयर बजार लगातार तेस्रो कारोबार दिन घटेको हो। आज उत्पादन तथा प्रशोधन बाहेक सबै समूहको सूचक घटेको भयो। अन्य समूहको सूचक 1.82% ओह्रालो लागेको छ। आज 188 कम्पनीका शेयर घटेकोमा 73 बढ़ेको छ। त्यस्तै 12 कम्पनीको शेयर भने घटबड भएको छैन। आज ग्रीन डेभलपमेन्ट ब्याङ्कको शेयर झण्डै 8% घटेको छ। समग्रमा बजार घटेको दिन सोपान र अपोलोको शेयर 15% बढ़ेको छ। आज नेप्से घटे पनि कारोबार रकम भने बढ़ेको छ। गएको शुक्रबार 4,34 करोड़को कारोबार भएकोमा आज 350 कम्पनीको 1,07,00,000 शेयर 4,41 करोड़ रूपियाँमा किनबेच भएको छ। एसियाली बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा घटेको छ। पाकिस्तानले अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने उद्देश्यसित सम्झौता भएको घोषणा गरेपछि विश्व ऊर्जा बजारमा सकारात्मक असर देखिएको हो। बीबीसीका अनुसार अन्तर्राष्ट्रिय बजारमा मानक मानिने ब्रेन्ट कच्चा तेलको मूल्य झण्डै 4% घट्दै प्रति ब्यारेल 83 अमेरिकी डलर र 81 सेन्टमा झरेको छ। त्यस्तै अमेरिकी बजारमा कारोबार हुने कच्चा तेलको मूल्य झण्डै 4.7% घटेर प्रति ब्यारेल 80 डलर 89 सेन्टमा पुगेको छ। विशेषज्ञहरूका अनुसार आउँदा केही दिन तेल बजार अत्यन्त अस्थिर रहने अनुमान गरिएको छ। इरान नजिकै रहेको महत्वपूर्ण समुद्री मार्ग हर्मुज जलमार्ग युद्धका कारण आंशिक रूपमा अवरूद्ध भएको थियो, जहाँबाट विश्वको झण्डै 20% कच्चा तेल तथा एलएनजी आपूर्ति हुने गर्छ। ऊर्जा विश्लेषक एड्रू लिपोका अनुसार यो मार्ग पूर्ण रूपमा सञ्चालनमा आउन केही समय लाग्न सक्छ। युद्धका कारण कच्चा तेलको मूल्य पहिले प्रति ब्यारेल करिब 70 डलरबाट बढ़ेर करिब 120 डलरसम्म पुगेको थियो। मध्यपूर्वमा ऊर्जा आपूर्तिमा देखिएको सुधारको संकेतले एसियाली अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको भए पनि दीर्घकालीन स्थायित्व अझै अनिश्चित रहेको छ। संयुक्त राष्ट्रसंघका मानवाधिकार प्रमुख भोल्कर ट्रकले सुडानमा युद्धका क्रममा ड्रोनको प्रयोग तीव्र रूपमा बढ़ेको भन्दै गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ। उहाँका अनुसार सन् 2026 पहिलो 5 महिनामा मात्र ड्रोन आक्रमणको कारण 1,000 भन्दा बढ़ी नागरिकको मृत्यु भएको छ। जेनेभा स्थित संयुक्त राष्ट्र मानवाधिकार परिषदलाई सोमबार सम्बोधन गर्दै ट्रकले सुडानको द्वन्द झन जटिल र घातक बन्दै गएको बताउनु भएको छ। सुडानमा नियमित सेना साफ र अर्धसैनिक ऱ्यापिड सपोर्ट फोर्स आरएसएफ बीच अप्रेल 2023 जारी युद्धमा ड्रोनको प्रयोग क्रमशः प्रमुख सैन्य रणनीतिको रूपमा विकसित हुँदै गएको छ। ट्रकले देशभर बलात्कार तथा यौन हिंसाका घटना व्यापक रूपमा फैलिएको उल्लेख गर्दै नागरिकमाथि भइरहेका मानवाधिकार उल्लंघनप्रति गहिरो चिन्ता व्यक्त गर्नुभएको छ।
1: पोखरा महानगरपालिकाको खेलकुद विकास समितिले सञ्चालन गरेको दोस्रो पोखरा खेलकुद महोत्सव तथा मार्शल आर्ट फेस्टिभल 2083 अन्तर्गत जुडो प्रतियोगिता सम्पन्न भएको छ। छात्र तथा छात्रा गरी दुई विधाका विभिन्न तौल समूहमा गरेर कुल 75 जनाले सहभागिता जनाएको महोत्सवमूल आयोजक समितिका संयोजक तथा पोखरा महानगरपालिकाको खेलकुद विकास समितिका अध्यक्ष दीपक बहादुर गोदारले जानकारी दिनुभयो। उहाँका अनुसार छात्रतर्फ 25 केजी 30 केजी 35 केजी 40 केजी र 45 केजी तौलसम्ममा प्रतिस्पर्धा गराइएको थियो। जसअनुसार 25 केजी छात्रमा सौरभ जीशी प्रथम, विकल नेपाली द्वितीय र आरोन गुरूङ तथा सबिन नेपाली तृतीय हुनुभयो। 30 केजी छात्रमा महेश विक प्रथम, ईशान मगर द्वितीय र सुनिल कुंवर तथा प्रिन्स शाह तृतीय बन्नुभयो। 35 केजी छात्रमा निशान नेपाली प्रथम, आयन कुंवर द्वितीय र राजकुमार गिरी तथा प्रिन्स शालिन मगर तृतीय बन्नुभयो। 40 केजी छात्रमा रितेश केसी प्रथम, अञ्जन परियार द्वितीय र प्रियांशु गुरूङ तथा रूपक परियार तृतीय बन्नुभयो। 45 केजी छात्रमा विप्लव बुढा मगर प्रथम, ढोलक विक्रम केसी द्वितीय र सुयोग जलन्धर तथा आशिष विक तृतीय बन्नुभयो। यसै गरी छात्र 35 केजी, 45 केजी र 50 केजी तौल समूहमा प्रतिस्पर्धा गराइएको थियो, जस अनुसार 35 केजी छात्रामा मनिषा नेपाली प्रथम, सन्ध्या परियार द्वितीय र निशा नेपाली तथा संगीता लुइटेल तृतीय भए। 45 केजी छात्रामा जमुना श्रेष्ठ प्रथम, क्रिन्जल गिरी द्वितीय र विष्णुबुढा मगर तथा सुषमा मगर तृतीय भए। 50 केजी छात्रामा स्यान्चोप जलारी प्रथम, योगिसा परियार द्वितीय र सुरक्षा परियार तथा गंगा श्रेष्ठ तृतीय भए। प्रथम द्वितीय र तृतीय स्थान हासिल गर्ने खेलाड़ीले नगद 3,000, 2,000 र 1,000 रूपियाँ सहित मेडल र प्रमाणपत्र हात पारेको पोखरा महानगरपालिका खेलकुद विकास समितिका सदस्य सचिव सूरज अधिकारीले जानकारी दिनुभएको छ। विजेता खेलाड़ीलाई बधाई दिँदै खेलकुद विकास समितिले खेल क्षेत्रको विकास तथा युवा प्रतिभाको प्रोत्साहनको लागि यस्ता प्रतियोगिता निरन्तर सञ्चालन गर्ने जनाएको छ। ग्रासरूट लेभलबाट खेलाड़ी उत्पादन गर्ने लक्ष्यका साथ यो प्रतियोगिता आयोजना गरिएको सदस्य सचिव अधिकारीले बताए। महोत्सवमा कुल 11 खेल समावेश गरिएको छ, तीमध्ये 2 राष्ट्रिय स्तरका प्रतियोगिता रहेका छन् भने 5 खेल ग्रासरूट तहका खेलाड़ीलाई लक्षित गरी सञ्चालन गरिएका छन्। यसका साथै व्हीलचेयर बास्केटबल, बौद्धिक अपाङ्गता दौड़, बोसिया तथा दृष्टिबीन क्रिकेट जस्ता समावेशी खेलहरू पनि महोत्सवमा समेटिएका छन्। महोत्सव असार 7 गतेसम्म सञ्चालन हुनेछ। एसियन सिनियर फेन्सिङ च्याम्पियनशीप 2026 गण्डकी प्रदेशका दुई खेलाड़ी प्रशान्त गुरूङ र कृपा गुरूङ नेपाली राष्ट्रिय टोलीमा पर्न सफल हुनुभएको छ। सो प्रतियोगिता यही असार 5-10 गतेसम्म भारतको राजधानी नयाँ दिल्लीमा हुँदैछ। नेपाली राष्ट्रिय टोलीमा पर्न सफल दुवै खेलाड़ीलाई सोमबार प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले जितको शुभकामनासहित विदाई गर्नुभएको थियो। गण्डकी प्रदेश फेन्सिङ संघका अध्यक्ष विजय साईका अनुसार प्रशान्तले पुरूष ईपी र कृपाले महिला ईपी तर्फको टीम इभेन्टमा प्रतिस्पर्धा गर्नुहुनेछ। पोखरामा सम्पन्न दोस्रो नेपाल युथ 23 राष्ट्रिय मुआथाई च्याम्पियनशीपमा लेखनाथ डोजो मुआथाई क्लबका जलनपुन स्वर्ण पदकसहित नगद पुरस्कार जित्न सफल भएका छन्। नेपाल राष्ट्रिय मुआथाई संघको आयोजनामा जेठ 30 र 31 गते पोखरामा सम्पन्न प्रतियोगितामा देशभरका विभिन्न क्लबका खेलाड़ीहरूको उत्साहजनक सहभागिता रहेको थियो। पोखरा महानगरपालिकाको खेलकुद विकास समितिले सञ्चालन गरेको दोस्रो पोखरा खेलकुद महोत्सवमा समावेश गरिएको यस प्रतियोगिताको सबैभन्दा आकर्षक प्रतिस्पर्धा युथ 18 23 वर्ष अन्तर्गत 63-65 केजी तौल समूहमा भएको थियो। उक्त प्रतिस्पर्धामा जलन पुन प्रथम हुँदै 20,000 रूपियाँ नगद पुरस्कार हात पार्न सफल भए। सोही समूहमा लेखनाथ डोजोका कुशल नेपाली द्वितीय बने भने ओर्ला फिटनेस पोखराका सुमन जीसी र स्ट्रोङ्गेस्ट मुआथाई क्लब पोखराका विश्वास पौडेल तृतीय भए। कुशलले 10,000 र सुमन र विश्वासले 5,000 रूपियाँ हात पारे। युथ 14-15 वर्ष 50-53 केजी तौल समूहमा स्ट्रोङ्गेस्ट मुआथाई क्लबका वालिङका सुरेश सार्की प्रथम भए भने स्ट्रोङ्गेस्ट मुआथाई क्लब पोखराका राजन घरती मगर द्वितीय बने। निर्जल गुरूङ र सामिल श्रेष्ठले तृतीय स्थान हासिल गरी यो समूहको प्रथमले 10,000, द्वितीयले 7,000 र तृतीयले 4,000 नगद हात पारे। युथ 16-17 वर्ष 53-55 केजीमा आयुष भुयालमा प्रथम तथा करण तामाङ द्वितीय भए। प्रथमले 10,000, द्वितीयले 7,000 नगद हात पारे। त्यस्तै 57-60 केजी तौल समूहमा राहुल कार्की प्रथम, टेरेन्स थापा मगर द्वितीय तथा भास्कर गुरूङ र अभिषेक श्रेष्ठ तृतीय बने। प्रथमले 20,000, द्वितीयले 10,000, तृतीयले 5,000 नगद प्राप्त गरे। महिला युथ 16-17 वर्ष 50-53 केजीमा जोरिना राई प्रथम तथा स्नेहा खत्री द्वितीय भइन्। प्रथमले 10,000, द्वितीयले 7,000 नगद हात पारे। युथ 18-23 वर्षमा 50-53 केजीमा अञ्जन श्रेष्ठ प्रथम, मन्दीप छेत्री द्वितीय तथा प्रवेश कुलुङ राई र चिरञ्जीवी छन्त्याल तृतीय भए। प्रथमले 10,000, द्वितीयले 7,000 र तृतीयले 4,000 नगद प्राप्त गरे। त्यसै गरी 55-57 केजी तौल समूहमा हेमन्त बोगटी प्रथम, दिप्सन गुरूङ द्वितीय तथा स्वदेश पौडेल र सोनम थापा तृतीय बने। प्रथमले 10,000, द्वितीयले 7,000 र तृतीयले 4,000 नगद हात पारे। प्रतियोगितासँगै आयोजित प्रोमोसनल फाइट्समा जुनियर छात्र 9-11 वर्षमा लिलियन गुरूङ, जुनियर छात्र 9-11 वर्षमा डियर थापा मगर, महिला 18-23 वर्ष समूहको प्रतिस्पर्धामा निशा थापा, प्रिसा श्रेष्ठ, कृष्ण आचार्य तथा छात्र 12-13 वर्षमा आयन घरती मगर विजेता बने। समापन तथा पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि लेखनाथ उद्योग वाणिज्य संघीय अध्यक्ष जानुका पराजुली अधिकारी रहेकी थिइन्। विजेता खेलाड़ीलाई अन्तर्राष्ट्रिय मुआथाई प्रशिक्षक दीपक श्रेष्ठ, नेपाल राष्ट्रिय मुआथाई संघका केन्द्रीय उपाध्यक्ष दीपक बहादुर गोदार लगायतले मेडल प्रमाणपत्र तथा नगद पुरस्कार वितरण गर्नुभएको थियो। प्रतियोगिताले नेपाली मुआथाई खेलको विकास, नयाँ प्रतिभाको पहिचान तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरका खेलाड़ी उत्पादनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास आयोजकले व्यक्त गरेका छन्। साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। गण्डकी प्रदेश सरकारद्वारा आर्थिक वर्ष 83-84 लागि 32,99,99,00,000 रूपियाँको बजेट सार्वजनिक। बजेटमा कृषि, पर्यटन र पूर्वाधारमा उच्च प्राथमिकता। प्रतिनिधि सभामा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल शुरू। खर्च कटौतीका 12 प्रस्ताव पेश। बजेटमाथि विपक्षी सांसदका प्रश्न यी प्रश्न। सरकारले भारतसँगको जीटूजी सम्झौता अन्तर्गत रासायनिक मल आयात गर्ने। पहिलो लटमा 50,000 टन रासायनिक मल आयात गरिँदै। बर्ड फ्लू पुष्टि भएका 7,00,000 पक्षी नष्ट। किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने। अमेरिका र इरानबीच शान्ति सम्झौताको घोषणासँगै एसियाली बजारमा तेलको मूल्य घट्यो। सुडानमा ड्रोन आक्रमण तीव्र। 5 महिनामा 1,000 बढ़ीको मृत्यु। र पोखरामा अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता सम्पन्न। 75 खेलाड़ी सहभागी। एसियन सिनियर फेन्सिङ च्याम्पियनशीपमा गण्डकीका प्रशान्त र कृपा नेपाली राष्ट्रिय टोलीमा भारत जाँदै। साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्स यति नै। प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। हाम्रो अर्को भेट राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा हुनेछ। नमस्कार।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
2: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration. BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology. BCSIT. 4 years program of Bachelor of Business Administration in Finance. BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intake to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
3: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सृजनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू
3: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
4: जनरल सर्जरी, सबै प्रकारका अपरेसन सेवा,
3: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
4: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
3: न्युरो सर्जरी सेवा,
4: बाल रोग,
3: नाक कान तथा घाँटी रोग,
4: मानसिक तथा स्नायु रोग,
3: प्रसूति तथा रोग,
4: छाला, यौन तथा कुष्ठ रोग,
3: नेत्र रोग,
4: दाँत तथा मुख रोग,
3: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेसनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेसन, मासिक नियमित खोप सेवा,
4: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
3: सुविधा सम्पन्न आईसीयु सेवा,
4: डिजिटल एक्सरे,
3: सिटी स्क्यान सेवा,
4: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
3: इन्डोस्कोपी, ईसीजी, इइजी, पीटीए,
4: फिजियोथेरापी, युरोफ्लोमेट्री,
3: केमोथेरापी,
4: सुरक्षित गर्भपतन सेवा,
3: होल बडी चेकअप, हेल्थ प्याकेज,
4: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक, कास्की।
3: फोन 061-572-648-572-849।
5: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म। स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
2: हेलो
3: हजुर, नमस्कार।
2: हेलो
3: नमस्कार काका, सुन्नु भएन?
2: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो? मैले केही भरे पाइन।
3: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
2: ए रामु हो, हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
3: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यहीँ गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
3: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
2: अनि कति बेला बस्छन् त डाक्टर?
3: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
4: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
5: फिस्टल आईवेभ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
6: यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
5: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवेभ केन्द्रबाट समस्या चट हुन्छ, गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
6: साँच्चै हो र?
5: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
6: हो त?
5: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।
7: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
8: म त BHM पढ्ने हो NTHMCमा।
7: म पनि BBA NTHMCमा नै पढ्ने सोचिरहेको छु।
8: शशिधर अनि तिमी नि?
9: म त BBA फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
8: त्यो पनि NTHMCमा छ नि।
7: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई BHM, BBA, BBA फाइनेन्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज NTHMC पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
8: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज NTHMC पोखरा, फोन 061-50-75-50-51-33 र 576-458।
7: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
8: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटिनी पारी एभरेस्ट ब्याङ्क सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
10: त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, कुड्को हुने वा धेरै अग्लो हुने। बिरामी जाँच यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98-434-032-29, 98-028-59-321, 061-581-871।
11: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98-560-81-331, 97-614-11-905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
8: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVT सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
12: सर्टिफिकेट इन डेन्टल साइन्स,
13: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
12: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
13: र डिप्लोमा इन फार्मेसीमा 3 वर्ष कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ, शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
12: हाम्रा विशेषताहरू: आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
13: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन।
8: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
13: Excellence in Technical Education, Kantipur Institute of Health Sciences, New Road, Pokhara. Phone 061-588-364-580-725.
8: के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
12: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
8: त्यसैले साधारण MRI होइन, 3D MRI गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3D MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3D MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
12: यहाँ अत्याधुनिक 3D मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
8: अनुभवी MRI टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मोटो MRI, होल बडी MRI, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन, 3D MRI नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3D MRI एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98-560-027-29।
14: अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 2026 सम्बन्धी नेपाल भूतपूर्व खेलाड़ी मञ्चको जरुरी सूचना। अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 2026 सुखद उपलक्ष्यमा नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा 18 साप्ताहिक र मासिक 5 किलोमिटर दौड़ प्रतियोगिता 2083 आयोजना गरिएको हुनाले सम्पूर्ण धावक महानुभावहरूलाई सहभागिताको लागि अनुरोध गर्दछौ। दौड़का मुख्य विधाहरू 5 किलोमिटर 16 वर्ष मुनिका छात्र छात्रा दौड़, 5 किलोमिटर खुल्ला महिला तथा पुरुष दौड़ र पोखरा महानगरपालिका वडा नम्बर 1 का आमा समूहको लागि 3 किलोमिटरको दौड़। प्रतियोगिता मिति यही असार 6 गते शनिबार। स्थान पोखरा महानगरपालिका वडा नम्बर 1 पुरानो टुडीखेल राष्ट्रिय माविको गेट अगाडि। समय उपस्थिति 6:30 बजे। दौड़ शुरू हुने समय बिहान ठिक 7 बजे। दर्ता गर्ने अन्तिम मिति यही असार 5 गते दिउँसो 2 बजेसम्म। कार्यक्रमको मुख्य प्रायोजक पोखरा महानगरपालिका वडा नम्बर 1 को कार्यालय, वार्षिक प्रायोजक प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स, सहयोगी संस्थाहरू नेपाल ओलम्पिक एकेडेमी, राष्ट्रिय ओलम्पिक एकेडेमी, पोखरा महानगरपालिका वडा नम्बर 7, आयोजक नेपाल भूतपूर्व खेलाड़ी मञ्च पोखरा 4 गैरापाटन। विस्तृत जानकारीको लागि फोन 061588716, 570530 बजे। दौड़ शुरू हुने समय बिहान ठिक 7 बजे। दर्ता गर्ने अन्तिम मिति यही असार 5 गते दिउँसो 2 बजेसम्म। कार्यक्रमको मुख्य प्रायोजक पोखरा महानगरपालिका वडा नम्बर 1 को कार्य

0: पुनश मासिक दौड़मा दर्ता गरिसकेका धावकले पुनः दर्ता गर्न नपर्ने।
1: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि
2: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी शुरू गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: होम केयर सेवा
2: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
1: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा वृद्ध बुबा आमा को नर्सिंग हेरचाह,
2: अल्पकालीन दीर्घकालीन नर्सिंग हेरचाह,
1: सुत्केरी नवजात शिशु को हेरचाह,
2: कैंसर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिवर हेरचाहकर्ता घरेलू सेवा,
2: डाक्टर लैब सेवा,
1: औषधि डेलीवरी सेवा,
2: उपकरण बहाल सेवा, तपाईको निरंतर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलीढुंगा पोखरा निबागल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-560-9972-77।
3: अयनी मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
4: होइन किन चिन्ता लिएको, त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
3: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
4: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
1: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा, फोन 01-586-536, मोबाइल 98-560-0536।
5: समय बितेको पत्तै हुँदैन, तर के तपाईँको पैसा समयसँगै बढ़िरहेको छ? अब ढिलो नगर्नुहोस्, तपाईँ सुतेको बेलामा पनि तपाईँको पैसाले तपाईँका लागि काम गर्नेछ। मात्र 1000 रुपियाँबाट यस आईपी सुरु गर्नुहोस्, तपाईँको थोरै थोरै सेयर लगानीले भोलिको सपना पूरा गर्छ। न धेरै जान्न पर्ने झन्झट, न बजारको उतार चढ़ावको डर, यस आईपीमा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प यस आईपी योजना सुरु गर्नुहोस्।
6: ओ सुरेश, बिहान बिहान कता जान लागिस्?
4: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो यार। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जालास यार, आजको पास त उतै होलास यार।
6: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यताउता जानुपर्छ र? पोखरामा रहेको मोबाइल

0: मा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड, बरु मेरो ब्यागमा गएर आइहालम।
1: पोखराको एकमात्र जानु पर्ने ठाउँ गण्डकी प्रदेशकै ठुलो मोबाइल हब पोखराको मुटु महेन्द्रपुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर। मोबाइल 9856408082, 9846408082।
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
3: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
5: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिन्दल एसएस 5 नेपाल नम्बर 1 ब्रांड। नक्कली देखि सावधान, जिन्दल को लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
6: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
7: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
6: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
7: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
6: 24 घण्टा इमर्जेन्सी सेवा,
7: सम्पूर्ण ओपीडी सेवा,
6: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
7: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
6: रेटिना सम्बन्धी जाँच एवं उपचार,
7: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
6: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
7: आँखा छर्केको सिधा पार्ने सर्जरी,
6: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
7: लेजर सर्जरी सम्बन्धी सेवा,
6: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
7: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
6: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
7: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
6: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार।
7: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपीडी सेवा,
8: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
6: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली, पोखरा 9 नयाँ बजार, फोन 061-590-217-590-219।
7: स्वस्थ आँखा, स्वच्छ दृष्टि।
5: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस 5 नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिन्दल को लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
9: वरिष्ठ न्यूरोफिजिशियन पोखरामा
10: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
11: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
10: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा फोन 061 587 263 र 553 834

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बोल्समा पनि उपलब्ध छ।
1: आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।
3: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
4: टाइम चेक। यति बेला साँझको 7 बजेको छ।
5: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
6: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
3: फेस्टल आइबेर केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ
4: हँ यो कसरी सम्भव छ र कत्ता कत्ता धाइसके कति खर्च भइसक्यो केही भएन
3: किन आत्तिनु पर्यो फेस्टल हस्पिटलमा खुलेको फेस्टल आइबेर केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु
4: साँच्चै हो र
3: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट MBBS फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ बरु आजै गइहालौ फेस्टल आयुर्वेद केन्द्र फेस्टल हस्पिटल तेस्रो तला गैरापाटन 4 पोखरा फोन 061-450-424 98-0084-46-525
5: त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा उपचार हुने समस्याहरू सुगरको समस्या गर्भकालीन मधुमेह थाइराइड हर्मोनको गडबडी हुने निसन्तानपन महिनावारी गडबडी योनिच्छामा कमी हुने महिलाको शरीरमा अनावश्यक रौँ आउने कम उमेरमै प्रेसर मोटोपन कोलेस्ट्रोल बढ्ने उमेर अनुसार शरीरको उचाइ नबढी उड्को हुने वा धेरै अग्लो हुने बिरामी जाँच यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक सम्पर्क 98-434-032-29 98-028-59-321 061-581-871
6: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ
7: उपचार हुने रोगहरू
8: पाइल्स फिस्टर फिस्टुला साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार
6: खुट्टाको रगतको नसा सम्बन्धी
8: भेरिकोस भेन्सको उपचार
7: गाइनेको मास्टियाको उपचार वा सर्जरी
6: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो
7: अपरेसन पश्चात दुखाइ कम हुने
6: उपचार गरेपछि छिटो निको हुने
7: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने
6: अस्पताल धेरै बस्न नपर्ने सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा
9: फोन 061-590-162-590-163
10: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426 537-526

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: ए साथी हो प्लस टू पनि सकियो अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ
2: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा
1: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु
2: शशिधर अनि तिमी नि
3: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला
2: त्यो पनि एनटीएचएमसीमा छ नि
1: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम बीबीए बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्
2: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-50-51-33 र 576-458

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: NMB Capital को SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति. NMB Capital को वेबसाइट वा नजिकैको NMB बैंक को शाखामा गई आजै SIP सुरु गर्नुहोस्. अटो डेबिट सुविधा भएको NMB Capital SIP, पैसा बढ्ने स्मार्ट तरिका. SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला.
2: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
3: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ.
4: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म.
3: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834.
5: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटीबाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
6: सर्टिफिकेट इन डेन्टल साइन्स,
7: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
6: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
7: र डिप्लोमा इन फार्मेसीमा 3 वर्ष कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ, शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने.
6: हाम्रा विशेषताहरू आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
7: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन.
5: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ.
7: Excellence in Technical Education, Kantipur Institute of Health Sciences, New Road, Pokhara. Phone 061-588-364-580-725.
8: Oho, छोरीको बिहेको कुरा पनि छिनियो. अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्न पर्यो.
9: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि.
8: त्यसको लागि त चिन्तै छैन. बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्येश्वरी ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ.
9: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या.
8: ल, तिमीलाई थाहै छैन, दिव्येश्वरी ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ. खाना त कुरै नगरम, बेसरी स्वादिलो छ.
9: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि.
8: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ.
5: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा. फोन 061-533-123, 98-028-50-701, 98-028-50-702.
10: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप, नेपाल नंबर वन ब्रांड. नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला. टिकाऊ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम.
5: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
9: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो.
5: त्यसैले साधारण एमआरआई होइन, 3 टेस्टलाई एमआरआई गराऊ. गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3 टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI & Diagnostic Center मा उपलब्ध. उपलब्ध छ।
6: यहाँ अत्याधुनिक छिटेसा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
5: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, फ्रिटी एमआरआई नै गराऊ, समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्रिटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9560-0279।
11: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
12: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
11: 28 वर्षदेखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
6: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: समय बितेको पत्तै हुँदैन, तर के तपाईको पैसा समयसँगै बढिरहेको छ? अब ढिलो नगर्नुहोस्, तपाईँ सुतेको बेलामा पनि तपाईँको पैसाले तपाईँका लागि काम गर्नेछ। मात्र 1000 रुपियाँबाट यस आईपी सुरु गर्नुहोस्। तपाईँको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ। न धेरै जान्न पर्ने झन्झट, न बजारको उतार चढावको डर। यस आईपी मा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प यस आईपी योजना सुरु गर्नुहोस्।
1: अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 2026 सम्बन्धी नेपाल भूतपूर्व खेलाड़ी मञ्चको जरूरी सूचना। अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 2026 सुखद उपलक्ष्यमा नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा 18 साप्ताहिक र मासिक 5 किलोमिटर दौड़ प्रतियोगिता 2083 आयोजना गरिएको हुनाले सम्पूर्ण धावक महानुभावहरूलाई सहभागिताको लागि अनुरोध गर्दछौ। दौड़का मुख्य विधाहरू 5 किलोमिटर 16 वर्ष मुनिका छात्र छात्रा दौड़, 5 किलोमिटर खुल्ला महिला तथा पुरूष दौड़ र पोखरा महानगरपालिका नम्बर 1 का आमा समूहको लागि 3 किलोमिटरको दौड़। प्रतियोगिता मिति यही असार 6 गते शनिबार। स्थान पोखरा महानगरपालिका वडा नम्बर 1 पुरानो टुडीखेल राष्ट्रिय माविको गेट अगाडि। समय उपस्थिति 6:30 बजे। दौड़ शुरू हुने समय बिहान ठिक 7 बजे। दर्ता गर्ने अन्तिम मिति यही असार 5 गते दिउँसो 2 बजेसम्म। कार्यक्रमको मुख्य प्रायोजक पोखरा महानगरपालिका वडा नम्बर 1 को कार्यालय, वार्षिक प्रायोजक प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स, सहयोगी संस्थाहरू नेपाल ओलम्पिक एकेडेमी, राष्ट्रिय ओलम्पिक एकेडेमी पोखरा महानगरपालिका वडा नम्बर 7, आयोजक नेपाल भूतपूर्व खेलाड़ी मञ्च पोखरा 4 गैरापाटन। विस्तृत जानकारीको लागि फोन 061-588-716, 570-520, वेबसाइट www.pokhramarathon.org। पुनश्च मासिक दौड़मा दर्ता गरिसकेका धावकले पुनः दर्ता गर्नु नपर्ने।

0: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
0: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotel.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
2: सुवर्ण अवसर।
3: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
2: उपचार हुने रोगहरू
3: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
4: खुट्टाको रगतको नसा सम्बन्धी
3: भेरिकोस भेन्सको उपचार,
2: गाइनेकोमास्टियाको उपचार वा सर्जरी।
4: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
2: अपरेसन पश्चात दुखाइ कम हुने,
4: उपचार गरेपछि छिटो निको हुने,
2: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
4: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
5: फोन 061-590-162-590-163।
6: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
7: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
6: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
7: शशिधर, अनि तिमी नि?
8: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
7: त्यो पनि एनटीएचएमसीमा छ नि।
6: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनेन्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
7: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा, फोन 061-50-50-78-50-51-33 र 576-458।
9: वरिष्ठ न्युरो फिजिसियन पोखरामा।
10: काठमाडौँ वीर हस्पिटलका न्युरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्युरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
11: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
10: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
12: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरुवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
13: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
12: नेपाल आदिवासी जनजाति महासंघ।
14: राष्ट्रिय वाणिज्य बैंकले ल्यायो नयाँ योजना, किसानका लागि सुनौलो छ यो सपना।
15: 10 लाखसम्म कर्जा सजिलै पाइन्छ, अब मेहनतको फल झन् मिठो हुन्छ।
14: 70% लगानी, अब चिन्ता किन, बाली राम्रो फल्छ, आमदानी बढ्ने दिन।
15: 10 वर्षसम्म सहज किस्ता, कहिल्यै नहोस् भार, ब्याज दर पनि न्यून, कृषकको राम्रो आधार।
16: राष्ट्रिय वाणिज्य बैंक, तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।
17: हेलो
18: हजुर, नमस्कार।
17: हेलो
18: नमस्कार काका,
5: सुन्नु भएन?
17: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो? मैले केही भरे पाइन।
5: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
17: ए रामु हो, हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
5: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
17: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
5: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
17: अनि कति बेला बस्छन् त डाक्टर?
5: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाद डाक्टरलाई देखाउनुहोस्।
17: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
18: INS नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
19: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै ₹2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162 590-163। दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
3: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
4: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
5: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
6: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
7: रेडियो अन्नपूर्ण 93.4।

0: होम केयर सेवा, होम केयर सेवा।
1: हेलो होम केयर, डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर।
0: के हजुर को घर में वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य लाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
0: केयर गिवर हेरचाहकर्ता, घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98560-99-2-77।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप्स नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: वात्सल्या पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महीना को तेस्रो शनिवार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने
0: 01-597-06-11
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो

0: कन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
0: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
2: रेडियो अन्नपूर्ण 93.4।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला रातिको 8 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय। 93.4

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई। Admission open, Pokhara College of Management, PCM, affiliated to Pokhara University, 24 years of academic excellence in management, bachelor program, 4 years program of bachelor in business administration, BBA, 4 years of IT program, bachelor of computer system and information technology, BCSIT, 4 years program of bachelor of business administration in finance, BBA finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
1: Isatio. प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
2: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
1: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
2: शशिधर, अनि तिमी नि?
3: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
2: त्यो पनि एनटीएचएमसीमा छ नि।
1: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनेन्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
0: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा, फोन 061-50-50-78, 51-33 र 576-458।

0: फर्नीचर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त फर्नीचरको बानी लागिसकेको छ। फर्नीचर अप्लायंसेस, फर्नीचरको बानी लाग्छ।
1: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
2: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
1: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
2: शशिधर, अनि तिमी नि?
3: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
2: त्यो पनि एनटीएचएमसीमा छ नि।
1: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनेन्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
2: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-50-51-33 र 576-458।
0: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाऊ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।

0: हेलो
1: हजुर नमस्कार
0: हेलो
1: नमस्कार काका सुन्नु भएन
0: हेलो हेलो
2: हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरै पाइन
1: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन
2: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
1: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
1: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
2: अनि कति बेला बस्छन् त डाक्टर
1: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानुभए हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजेभित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
3: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
4: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
5: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
6: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834
7: It's New Galaxy Time.
8: नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कुल पोखरामा कक्षा 11 को नयाँ शैक्षिक सत्रका लागि साइन्स म्यानेजमेन्ट कम्प्युटर टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुल्ला भइरहेको छ
7: संस्थाका विशेषताहरू
8: गण्डकी प्रदेशमै 2019 को कक्षा 12 को बोर्ड परीक्षामा छात्रतर्फ सर्वोत्कृष्ट
7: अध्ययन अनुशासन र अतिरिक्त क्रियाकलापको सन्तुलित संगम
8: साइन्स कम्प्युटर टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू
7: इसान कास्की स्पोर्ट्स मिटमा 2074 देखि लगातार 78 सालसम्मको च्याम्पियनसिप विजेता
8: स्पेल बी कन्टेस्ट लगायतका विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता प्रोजेक्ट वर्क फिल्ड भिजिट इन्टर्नशिप ट्रेकिङ हाइकिङ र रिसर्च बेस्ड लर्निङ
7: पढाइ तथा खेलकुदमा जुहेन्दार उत्कृष्ट विद्यार्थीहरूको लागि विशेष छात्रवृत्तिको व्यवस्था
8: विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कुल +2 कलेज अफ साइन्स म्यानेजमेन्ट टुरिज्म एन्ड होटल म्यानेजमेन्ट नदीपुर पोखरा फोन 061-577-210-585-307 बी द ग्यालेक्सियन्स फिल द डिफरेन्स डेडिकेटेड टु एकाडेमिक एक्सलेन्स सिन्स 1994
6: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखे चोक सम्पर्क 98-434-032-29 98-028-59-321-061-581-871
9: दिव्यनयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
10: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
11: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVT सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
12: सर्टिफिकेट इन डेन्टल साइन्स,
13: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
12: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
13: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ, शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
12: हाम्रा विशेषताहरू: आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
13: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन।
11: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
13: एक्सेलेन्स इन टेक्निकल एजुकेसन, कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस, न्यू रोड, पोखरा। फोन 061-588-364-580-725।

0: अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 2026 सम्बन्धी नेपाल भूतपूर्व खेलाड़ी मञ्चको जरूरी सूचना। अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 2026 सुखद उपलक्ष्यमा नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा 18 साप्ताहिक र मासिक 5 किलोमिटर दौड़ प्रतियोगिता 2083 आयोजना गरिएको हुनाले सम्पूर्ण धावक महानुभावहरूलाई सहभागिताको लागि अनुरोध गर्दछौ। दौड़का मुख्य विधाहरू 5 किलोमिटर 16 वर्ष मुनिका छात्र छात्रा दौड़, 5 किलोमिटर खुल्ला महिला तथा पुरुष दौड़ र पोखरा महानगरपालिका वडा नम्बर 1 का आमा समूहको लागि 3 किलोमिटरको दौड़। प्रतियोगिता मिति यही असार 6 गते शनिबार। स्थान पोखरा महानगरपालिका वडा नम्बर 1 पुरानो टुडीखेल राष्ट्रिय माविको गेट अगाडि। समय उपस्थिति 6:30 बजे। दौड़ शुरू हुने समय बिहान ठिक 7 बजे। दर्ता गर्ने अन्तिम मिति यही असार 5 गते दिउँसो 2 बजेसम्म। कार्यक्रमको मुख्य प्रायोजक पोखरा महानगरपालिका वडा नम्बर 1 को कार्यालय, वार्षिक प्रायोजक प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स, सहयोगी संस्थाहरू नेपाल ओलम्पिक एकेडेमी, राष्ट्रिय ओलम्पिक एकेडेमी, पोखरा महानगरपालिका वडा नम्बर 7, आयोजक नेपाल भूतपूर्व खेलाड़ी मञ्च पोखरा 4 गैरापाटन। विस्तृत जानकारीको लागि फोन 061588716, 570520, वेबसाइट www.pokhramarathon.org। पुनश्च मासिक दौड़मा दर्ता गरिसकेका धावकले पुनः दर्ता गर्नु नपर्ने।
1: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, भाषापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।

0: समय बितेको पत्तै हुँदैन, तर के तपाईको पैसा समयसँगै बढिरहेको छ? अब ढिलो नगर्नुहोस्, तपाई सुतेको बेलामा पनि तपाईको पैसाले तपाईका लागि काम गर्नेछ। मात्र 1,000 रुपियाँबाट एसआईपी सुरु गर्नुहोस्। तपाईको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ। न धेरै जान्नु पर्ने झन्झट, न बजारको उतार चढ़ावको डर। एसआईपी मा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प एसआईपी योजना शुरू गर्नुहोस्।
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
0: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ।
1: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
0: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98513559928। विजिट www.landmarknepal.com।
2: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
3: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
3: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553834।
5: अयानी, मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
6: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एन्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
5: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
6: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
7: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक हरिचोक पोखरा, फोन 061-586-536, मोबाइल 98560-536।
0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाउ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजगारी।
8: बुकिङ गर्न, सिट छान्न, टिकट काट्न इजी, न लाइन बस्नु पर्ने, न त कुर्नै पर्ने, मोबाइलमै टिकट डिजिटल नै मिल्ने, माइक्रोबस वा हायर्स सबै आफ्नो चोइस, अब जानै पर्दैन टिकट काउन्टर, बस टिकट काट्न ई सेवा नै बेटर। अब झन्झट लिनै पर्दैन। यी सेवाबाटै सजिलै बसको टिकट काटी ढुक्कसँग यात्रा गर्नुहोस्। बस टिकट अब सजिलै यी सेवाबाटै। यी सेवा सबै सधैँ सँगै।
0: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
9: हाम्रा सेवाहरू
0: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
9: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
0: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
9: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
0: न्युरो सर्जरी सेवा,
9: बाल रोग,
0: नाक कान तथा घाँटी रोग,
9: मानसिक तथा स्नायु रोग,
0: प्रसूति तथा स्त्री रोग,
9: छाला, यौन तथा कुष्ठ रोग,
0: नेत्र रोग,
9: दाँत तथा मुख रोग,
0: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
9: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
0: सुविधा सम्पन्न आईसीयू सेवा,
9: डिजिटल एक्सरे,
0: सिटी स्क्यान सेवा,
9: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
0: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
9: फिजियोथेरापी, युरोफ्लोमेट्री,
0: केमोथेरापी,
9: सुरक्षित गर्भपतन सेवा,
0: होल बडी चेकअप, हेल्थ प्याकेज,
9: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
0: फोन 061-572-648-572-849।
8: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
10: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
11: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनु पर्दछ।
10: नेपाल आदिवासी जनजाति महासंघ।
12: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा। अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम, सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा। फोन नम्बर 061-527-426-537-526।
13: वरिष्ठ न्युरो फिजिसियन पोखरामा।
3: काठमाडौँ वीर हस्पिटल का न्युरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्युरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
3: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 061-587-266 र 553-834।
0: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
14: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
15: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-076-044।
14: गण्डकी मेडिकल कलेज पोखरा, तपाईको स्वास्थ्य हाम्रो भरोसा।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: छोरा नेपालको पढाई पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
3: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछुताउनु पर्ला नि
3: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
4: हेर लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपलिज इन्काउन्टर एजुकेसन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
3: अनि बाबा यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र
2: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी दिहीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखरा फोन 061-454-689 452-715
5: ओ सुरेश बिहान बिहान कता जान लागिस
6: हेर्ने रमेश भएको मोबाइल बिग्रियो त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला होस् यार आजको पास त उतै होला होस् यार
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ जामिर बरु मेरो ब्यागमा गएर आइहालौँ
7: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मोटु महेन्द्र पुलमा आउनुहोस् तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ साथै यस मोबाइल टावरमा सिसी क्यामेरा विभिन्न कन्सल्टेन्सी होटल सहकारी संस्था पनि रहेका छन् त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ प्रोप्राइटर उदय केसी लाउरे दाई महेन्द्र पुल मोबाइल टावर मोबाइल 9856048082 9461482

0: बीबीसी नेपाली सेवाको साझा पखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा इरान र अमेरिकाले सैन्य कार्यवाही अन्त्य गर्न सहमतिमा पुगेको घोषणा गरेसँगै अन्तर्राष्ट्रिय स्तरमा त्यसको स्वागत।
1: गैराती सोमबार सबेरैबाट तत्कालै र स्थायी रूपमा सबै मोर्चाबाट युद्ध र सैन्य कार्यवाही लेबनन सहितमा अन्त्य भएको छ।
0: चिया निर्यातको समस्या हल गर्न सरकारले के गरिरहेको छ,
2: त्यो विषयलाई समाधान गर्ने भनेर आज पहिलो बैठक बसेको थियो। कूटनीतिक पहल र उच्च स्तरीय समाधानको उपाय निकाल्ने शुरूआत होला भन्ने बुझ्छु मैले।
0: र साउदी अरबमा ठूलो संख्यामा नेपाली सहितका गैर कानूनी श्रमिक पक्राउ परेका विषयमा एक चर्चा। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
1: समाचार पढिन्द्र दाहालबाट सुन्नुहोस्। लेबनानको सरकारी संचार माध्यमले देशको दक्षिणी भागमा भएको कार बम हमलामा एकजना मारिएको जनाएको छ। इरान र अमेरिकाले लेबनानी भूभाग सहितका क्षेत्रमा युद्ध अन्त्य गर्न सम्झौता गरेको घोषणा गरेको बताएको केही घण्टामा यो घटना भएको हो। यसअघि लेबनानका राष्ट्रपतिले उक्त सहमतिले जारी द्वन्द्वलाई पूर्ण रूपमा अन्त्य गराउने बताएका थिए, तर इजरायल स्थित वरिष्ठ राजनीतिज्ञहरूले त्यसको आलोचना गरिरहेका छन्। इजरायली रक्षा मन्त्री इस्राएल काट्सले सहमति भए पनि दक्षिण लेबनानमा कब्जा गरिएको भूभागबाट इजरायलका सेना नफर्कने चेतावनी दिएका छन्। विश्वभरका विभिन्न देशहरूले संयुक्त राज्य अमेरिका र इरानले युद्ध अन्त्यका लागि सम्झौताको प्रारूपमा सहमति भएको भन्दै गरेको घोषणाको स्वागत गरिरहेका छन्। चीन, साउदी अरेबिया र कुवेतले दीर्घकालीन शान्ति निम्त्याउने भन्दै सम्झौताको स्वागत गरेका छन्। ब्रिटेन, फ्रान्स, जर्मनी र इटलीले यसलाई विश्व अर्थतन्त्रमा स्थिरता दिने अवसर भनेका छन्। राष्ट्रपति ट्रम्पले सम्झौताले इरानमाथिको सामुद्रिक नाकाबन्दी हटाउने र उनकै शब्दमा टोल शुल्क बिना हुर्मुज जलमार्ग सञ्चालन हुने बताएका छन्। सम्झौताका विस्तृत बुदाहरू अझै अस्पष्ट छन्। वाशिङटनबाट बीबीसीका टम बेटम्यान भन्छन्, आधारभूत रूपमा यो सम्झौताले अमेरिकीहरूले इरानी बन्दरगाहमाथिको सामुद्रिक नाकाबन्दी हटाएको बदलामा होर्मुज जलमार्गलाई खुलाउँछ, जसका कारण आफू युद्धमा गएको राष्ट्रपति ट्रम्पले बताएका थिए त्यसलाई ठोस रूपमा सम्बोधन गरिएको छैन र थप 60 दिनमा सम्झौता गर्ने भनिएको छ। बीबीसीका टम बेटम्यान। इरानी संचार माध्यमहरूले प्रारम्भिक चरणमा मात्रै पानी जहाजहरूले शुल्क बिना ढुवानी गर्न पाउन सक्ने उल्लेख गरेका छन्। कियेभमा रहेको 1000 वर्ष पुरानो एउटा धार्मिक स्थलमा रूसी हवाई आक्रमणले ठूलो क्षति पुर्याएपछि अन्तर्राष्ट्रिय स्तरबाट त्यसको निन्दा भइरहेको छ। युरोपेली संघका विदेश नीति प्रमुखले त्यसलाई युद्ध अपराध भनेका छन् भने फ्रान्सका विदेश मन्त्रीले त्यो नोट्रेडाममा बम हमला गर्नु सरह भएको टिप्पणी गरेका छन्। युक्रेनको अर्थोडक्स चर्चका प्रमुखले उनकै शब्दमा क्राइस्ट विरोधी क्रेमलिनले योभन्दा बढी के गर्न सक्छ भनेर प्रश्न गरेका छन्। रूसले जहाजहरूले शुल्क बिना ढुवानी गर्न पाउन सक्ने उल्लेख गरेका छन्। कियेभमा रहेको 1000 वर्ष पुरानो एउटा धार्मिक स्थलमा रूसी हवाई आक्रमणले ठूलो क्षति पुर्याएपछि अन्तर्राष्ट्रिय स्तरबाट त्यसको

0: एकजना नर्तकीको मूर्तिलाई छाती छोपेको अवस्थामा भारतको माध्यमिक विद्यालयको पाठ्यक्रममा देखाइएपछि त्यसलाई लिएर विवाद उत्पन्न भएको छ। 4500 वर्ष पुरानो ढलुटको उक्त मूर्तिको चित्र विद्यालय पाठ्यक्रममा दशकौंदेखि समावेश हुँदै आएको छ, जहाँ नर्तकीको छाती मूल मूर्तिमा जस्तै खुला देखिँदै आएको थियो। अधिकारीहरूले आलोचनाबारे जवाब दिएका छैनन्, तर पुस्तक प्रकाशन सम्बन्धी विभागले त्यसको पुनरावलोकन गरिरहेको जनाइएको छ। र इरानको फुटबल टोली सोमबार राति हुने न्यूजील्याण्डसँगको खेलको पूर्व सन्ध्यामा मेक्सिकोबाट संयुक्त राज्य अमेरिकामा प्रवेश गरेको छ। टिहानाबाट छोटो उडान गरेर टोली लस एन्जलस आएको हो। टोलीका कैयौं अधिकारीहरूलाई अमेरिकी भिसा उपलब्ध नगराइएपछि उनीहरू स्थानान्तरण हुन बाध्य भएका थिए। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। इरान र संयुक्त राज्य अमेरिकाले सैन्य कार्यवाही अन्त्य गर्न आफूहरूबीच सहमति भएको घोषणा गरेपछि अन्तर्राष्ट्रिय स्तरमा उक्त सम्झौताको स्वागत भएको छ। उक्त घोषणा भए यता विश्व बजारमा तेलको मूल्य घटेको छ। इरानमा उक्त सहमतिलाई तेहरानको विजय र अमेरिका अनि इजरायलको हारका रूपमा प्रस्तुत गरिँदैछ। तर इजरायलका रक्षा मन्त्रीले दक्षिण लेबननमा अधीनस्थ भूभागबाट आफ्नो सेना फिर्ता नहुने बताएका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट सुन्नुहोस् फणिन्द्र दाहालबाट।
0: सम्झौतामा उल्लेख गरिएका बुदाहरू सार्वजनिक गरिएका छैनन्, तर इरानको सरकारी संचार माध्यमले त्यसमा प्रतिबन्धहरू हटाइने, इरानले परमाणु अस्त्र उत्पादन नगर्ने प्रतिबद्धता जनाउने र होर्मुज जलमार्ग 30 दिनभित्र खुला गरिने विषय समेटिएको जनाएका छन्। इरानका उप विदेश मन्त्री काजेम घरी बाबादीले अन्तिम सम्झौता 60 दिनभित्र हुने र इरानका कैयौं मुद्दाहरू सम्बोधन हुन बाँकी रहेको बताएका छन्। उनले भने दुईवटा घटनाहरू हुन लागेका छन् र तत्कालै हुँदैछन्। गैराती सोमबार सवेरैबाट तत्कालै र स्थायी रूपमा सबै मोर्चाबाट युद्ध र सैन्य कार्यवाही लेबनन सहितमा अन्त्य भएको छ। दोस्रो विकासक्रममा अमेरिकाले इस्लामिक गणतन्त्र इरानमाथि लगाइएको सामुद्रिक नाकाबन्दी हटाएको छ, जसलाई अमेरिकी राष्ट्रपतिले पनि आफ्नो वक्तव्यमा उल्लेख गरेका छन्। लेबननको हकमा पनि अमेरिका र इरान दुवैले तत्कालै र स्थायी सैन्य कार्यवाही अन्त्यको घोषणा गरेको वार्ता प्रक्रियामा संलग्न रहेको पाकिस्तानले जनाएको छ। लेबननका राष्ट्रपति योजेफ आउनले हिंसाको चक्र साँच्चीकै अन्त्य हुने व्यावहारिक कदमहरूको अपेक्षा आफ्नो मुलुकले गरेको बताए। इजरायल र इरानको समर्थन पाएको समूह हिजबुल्लाले यो सम्झौताको प्रारूपलाई पालना गर्छन् कि गर्दैनन् भन्ने प्रश्न छैन। इजरायलका रक्षा मन्त्रीले आफ्नो सेना लेबननभित्रै रहने बताएका छन् भने इरानले सम्पूर्ण रूपमा सैन्य कार्यवाही बन्द हुनुपर्ने माग गरेको छ। राष्ट्रपति ट्रम्पले तेललाई बग्न देऊ भन्दै घोषणा गरेपछि बीबीसी भेरिफाईले होर्मुज जलमार्ग हुँदै पानी जहाजको आवत जावत भएको विषयबारे तथ्य जाँच गरिरहेको छ। त्यसमा थप दुई पानी जहाज होर्मुज जलमार्गबाट बाहिरिरहेको देख्न सकिन्छ। यसअघि तेलको मूल्य घटेको थियो। बीबीसीका आर्थिक सम्पादक भन्छन् विश्व अर्थतन्त्र सामान्य अवस्थामा फर्कन अझै केही समय लाग्छ, तर यो साँच्ची नै सकारात्मक समाचार हो। अमेरिका र इजरायलले फेब्रुअरी 28 इरानमाथि व्यापक हमला शुरू गरेका थिए। जवाबमा इरानले अमेरिकालाई सहयोग गरिरहेका खाड़ी राष्ट्रहरूमाथि आक्रमण गर्यो र विश्वभरिका लागि तेल र प्राकृतिक ग्यासको प्रमुख ढुवानी मार्ग होर्मुज जलमार्ग बन्द गरिदियो। त्यसका कारण विश्वभरको आपूर्ति प्रणालीमाथि गम्भीर असर परिरहेको छ।
1: अब अर्को प्रसंग, भारततर्फ निर्यात हुँदै आएको नेपाली चियामा देखिएको अवरोध समाधान गर्न कूटनीतिक पहल अघि बढ़ाउने दिशामा छलफल थालिएको अधिकारीहरूले बताएका छन्। त्यसबारे आवश्यक पहल गर्ने गरी उच्च तहमा छलफल भइरहेको आफूले बुझेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले बीबीसीलाई बताए। अवरोध समाधानका लागि सरकारी प्रयास प्रभावकारी हुन नसकेको भन्दै व्यवसायीहरूले असन्तुष्टि जनाइरहेका छन्। प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका कतिपय सदस्यहरूले समेत यस विषयमा सरकारको ध्यान आकर्षण गराउँदै आएका छन्। भारतको चिया सम्बद्ध निकायले परीक्षण प्रक्रियामा कडाई गरेपछि पछिल्ला केही सातादेखि नेपाली चियाको निर्यात प्रभावित हुँदै आएको छ। चिया उत्पादकहरूका अनुसार नेपालले भारतमा वार्षिक कम्तीमा 4 अर्ब रूपियाँ बराबरको चिया निर्यात गर्दै आएको छ। यसै सन्दर्भमा हामीले मन्त्रालयका प्रवक्ता सुवेदीलाई टेलिफोन सम्पर्क गरी शुरूमा चिया निर्यातमा देखिएको समस्या हल गर्न सरकारले के गरिरहेको छ भनेर सोधेका छौं।
2: अब यसमा सामान्य पहल पहिला मन्त्रालयले लिएकै हो। कूटनैतिक नियोग वाणिज्य दूत मार्फत पहल लिए पछाडि केही समाधान भयो।

0: जस्तो पनि अवस्था थियो, तर अहिले आएर फेरि रोकियो, हामीलाई समस्या पर्यो, हामी बन्द गर्छौँ उद्योग भन्दा चाहिँ आज मिडियाहरूमा देखियो, मान्यजीहरूले उठाउनु पनि स्वाभाविकै विषय भयो होइन त। त्यो हिसाबले अब यसलाई चाहिँ उद्योग वाणिज्य आपूर्ति मन्त्रालय, परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री कार्यालय ज्वाइन्टली यो विषयलाई समाधान गर्ने भनेर आज बैठक, पहिलो बैठक बसेको थियो। सचिव त्यसमा उपस्थित हुनुहुन्थ्यो। सम्भवत यो अब कूटनीतिक पहल र उच्च स्तरीय समाधानको उपाय निकाल्ने शुरूआत होला भन्ने बुझ्छु मैले।
1: यो समस्याको बारेमा चाहिँ सरकारले के गरिराखेको छ भनेर हामीले प्रष्टसँग जानकारीसम्म पनि पाएनौ भन्ने व्यवसायीहरूको गुनासो छ, त्यसबारे के भन्नुहुन्छ?
0: यसमा मन्त्रालय तहबाट भारतमा रहेका नेपाली कूटनीतिक नियोग वाणिज्य दूत मार्फत पहलहरू भएकै हो, अनि त्यसमा भनौँ न अब विदेश पठाउनेको हकमा, थर्ड कन्ट्री जानेको हकमा यो परीक्षण निरन्तर हुने, भारतमा कन्जम्सन गर्नेको हकमा नमुनाको आधारमा परीक्षण हुने भन्ने हिसाबले बीचमा भएको पहलबाट भएको समाधान हो। तर अहिले चाहिँ फेरि त्यो खालको निरन्तरता भएन भनेर व्यवसायहरूले भन्नुहुन्छ।
1: यसमा चाहिँ यो समस्या आउनुको कारण बारे मन्त्रालयको अथवा सरकारको बुझाइ चाहिँ के छ?
0: यो कारण त सबै कुराको ठ्याक्कै अनुमान लगाउन त्यति सरल विषय होइन, अरू विभिन्न कुरासँग पनि जोडिन सक्छ, द्विपक्षीय सम्बन्धको विषय पनि भयो होइन त। र अब ल्याब टेस्ट गर्ने, गुणस्तर कायम गर्ने विषयमा फेरि हामी गर्दैनौँ भन्न पनि त्यति सरल विषय भएन। त्यसैले अब स्याम्पलिङ आधारमा कति कति अवधिमा गर्ने भन्ने तर्फ नै सायद यो कूटनीतिक समाधानको पहल होला।
1: यो प्रश्न चाहिँ मैले किन पनि सोधेको भने कतिपयको अनुमान चाहिँ नेपालले भारतबाट नेपालभित्र नै खास गरी केरा र आँपमा अलिकति कडाई गरेको कारण त्यसको प्रत्युत्तर हो कि भन्ने आशंका गर्दोरहेछन्। त्यस कारणले मात्रै
0: अनुमान त धेरै हुन्छन्, तर नेपाल सानो बजार भएको मुलुकमा त्यति धेरै आशंका गरेर भारतीय सरकारले रोक्यो होला जस्तो चाहिँ लाग्दैन।
1: अब यहाँनिर यो समस्या हल नभइन्जेल व्यवसायीहरूको मर्का त आफ्नो ठाउँमा छँदैछ, एउटा चाहिँ पारी गइसकेका सामानहरू स्टकमा छन्, अर्को चाहिँ यता निर्यात गर्न ठिक्क पारेर राखेका वस्तु अर्को समस्या भयो, तिनलाई के गर्ने भन्ने बारेमा अर्को विकल्प चाहिँ के हुन सक्ने देखिन्छ? किनभने व्यवसायीहरूले बांगलादेश, पाकिस्तान पठाउने लगायतका विकल्प पनि हुन सक्छन् कि भनेर
0: हजुर ठिकै हो, यहाँले उठाउनु भएको विषय ठिकै हो, तर सरासर इन्डियामा अथवा भारततिर कुनै बजारमा जाने गरेकोमा तुरन्त तेस्रो कन्ट्री जाने विषयको लागि फेरि तयारी समय लाग्ला होइन। त्यो हिसाबले तत्कालीन आंशिक समाधान हुन सक्छ, तर पूर्ण समाधानको लागि भारततर्फ नै हामीले चाहिँ पहल गर्नुपर्छ भन्ने बुझ्छु मैले।
1: अब यसमा जो समस्यामा परेका छन् र तपाईँहरूको जवाफको अथवा तपाईँहरूको कदमको प्रतीक्षामा छन् ती व्यवसायीहरूलाई चाहिँ सरकारका तर्फबाट के भन्नुहुन्छ तपाईँ?
0: व्यवसायको पक्षमा नै मन्त्रालय र सरकारले चासोका साथ संवेदनशीलतापूर्वक काम गरिरहेको छ, धेरै नातिनु होला, समाधान चाहिँ निस्कन्छ।
1: तपाईँले आज बैठक पनि यस विषयमा बस्यो भन्नुभयो, अबको प्रक्रिया चाहिँ के हुन्छ संक्षेपमा अन्तिममा?
0: अब आवश्यक पर्यो भने थप संवादहरू पनि गरिकन त्यसपछि भारतीय पक्षसँग परराष्ट्र मन्त्रालय मार्फत पहलहरू हुन्छ भन्ने बुझ्छु मैले।
2: उनी थिए उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदी। अब अर्को विषय, हालै साउदी अरबमा गैर कानूनी हैसियतमा रहेका श्रमिकहरू विरूद्ध गरिएको व्यापक कार्यवाहीका क्रममा हालसम्म 84 जना नेपालीहरू पनि स्वदेश फर्काउने सूचीमा परेको रियाद स्थित नेपाली दूतावासले जनाएको छ। यही जून महिनाको 4-10 तारीखमा देशव्यापी रूपमा चलाइएको त्यस्तो कार्यवाहीमा हजारौंको संख्यामा विदेशी श्रमिकहरू पक्राउ परेका थिए। यसै विषयमा हामीले केही बेर अघि रियाद स्थित नेपाली दूतावासका श्रम काउन्सिलर कविराज उप्रेतीलाई सम्पर्क गरी पक्राउ परेका नेपाली बारे तपाईँहरूलाई के थाहा छ भनेर सोधेका छौँ।
3: अघिल्लो साताको तथ्याङ्क हेर्दाखेरि करिब 84 जनालाई चाहिँ डिपोर्टेसन सेन्टरमा राखेको भन्ने हामीसँग सूचना छ। त्यो चाहिँ पूर्वी क्षेत्र दम्माम जुबेर लगायतको क्षेत्रमा 37 जना र हाम्रो रियाद क्षेत्रमा चाहिँ 47 जना।
4: साउदी सरकारले चाहिँ के कारणहरू खुलाउने गरेको छ उनीहरूलाई पक्राउ गर्नुपर्नका कारण बारे? चाहिँ
3: धेरै जसो प्राप्त गर्ने कारणहरू चाहिँ रेसिडेन्ट आइडी सकिएको अर्थात् कम्पनीहरूले आफ्नो कम्पनीमा काम गर्न ल्याएको श्रमिक चाहिँ भागेर अन्यत्र काम गरेको अवस्था, वा विशेष गरी यहाँ चाहिँ यो सड़कहरूमा माग्ने गाडीहरू पुछिदिने जस्ता क्रियाकलापहरूमा संलग्न भएको पाइएमा पनि उहाँहरूलाई चाहिँ सिधै डिपोर्ट गर्ने हुन्छ। अनि अर्को यो सपिङ मलहरूमा, सपिङ सेन्टरहरूमा कहिलेकाहीँ नक्कली पैसाहरू पर्ने अर्थात् सामानहरू यतिकै चोरिदिने, लगिदिने, निकालिदिने जस्तो केसहरूमा चाहिँ बढी डिपोर्ट गरेको छ। तर हाम्रो नेपालीहरूको हकमा चाहिँ 3 कारण चाहिँ मुख्य देखिन्छ, एउटा अकामा एक्सपायर छ, अर्को चाहिँ कम्पनीले रन अवे गरेको, त्यसपछिको भनेको चाहिँ त्यो सडकमा अवाञ्छित क्रियाकलाप गरेको भन्ने चाहिँ बढी जसो हामी पाउँछौँ। तर यसको अर्को फेरि पक्ष के छ भने साउदीबाट रिटर्न हुनको लागि, आफ्नो देश फर्किनको लागि एक्जिट भिसा अनिवार्य भएको छ विद्यमान कानुनी व्यवस्था। यो कानुनी व्यवस्थामा अलिकति झन्झटिलो जस्तो अनि प्रोसेस पुर्याउनलाई गाह्रो हुने जस्तो पनि नागरिकहरूले फिल गर्नुहुन्छ।
4: 384,000 जति नेपाली त्यहाँ छन् भनिन्छ परराष्ट्र मन्त्रालयकै विवरण अनुसार, कति जति होला नेपालीहरू त्यहाँ आफ्नो श्रमको हैसियत गुमाएर या आवासीय अनुमति गुमाएर बसिरहेकाहरू?
3: 50,000-1,00,000 संख्यामा चाहिँ ती व्यक्तिहरू अझै पनि अकामा एक्सपायर हुने एक्सपायर भएको मेसेजहरू अंग्रेजीमा अरबीमा हाम्रो चाहिँ उहाँहरूको मोबाइलमा जानेर त्यो मोबाइलमा के मेसेज आयो भनेर इग्नोर गरेको कारणले उहाँहरू त्यो स्ट्याटसमा हुनुहुन्छ भन्ने चाहिँ हाम्रो अनुमान छ। तैपनि हामीले ती कम्पनीहरूसँग समन्वय हुँदाखेरि सबै कम्पनीहरूलाई अपटुडेट अकामा राखिदिनलाई अनुरोध गर्ने गरेका छौँ।
2: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: नमस्कार, राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। गण्डकी प्रदेश सरकारद्वारा आर्थिक वर्ष 83-84 को लागि 32.79 करोड़ रूपियाँको बजेट सार्वजनिक। बजेटमा कृषि, पर्यटन र पूर्वाधारमा उच्च प्राथमिकता। गण्डकीको स्वास्थ्य क्षेत्र सुदृढीकरणको लागि 3.31 अर्ब बजेट। गर्भवती तथा सुत्केरीको हवाई उद्धारको लागि 6.60 करोड़ विनियोजन। प्रतिनिधि सभामा विनियोजन विधेयकमाथि मन्त्रालयको छलफल शुरू। खर्च कटौतीका 12 प्रस्ताव पेश। बजेटमाथि विपक्षी सांसदका प्रश्नमै प्रश्न। राष्ट्रिय सभामा बजेटमाथि छलफल शुरू। बजेट कार्यान्वयन, ऋण व्यवस्थापन र कर नीतिमा प्रश्न। सरकारले भारतसँगको जी2जी सम्झौता अन्तर्गत रासायनिक मल आयात गर्ने। पहिलो लटमा 50,000 टन रासायनिक मल आयात गरिँदै। बर्ड फ्लू पुष्टि भएका 7,00,000 पक्षी नष्ट। किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने। अमेरिका र इरानबीच शान्ति सम्झौताको घोषणासँगै एसियाली बजारमा तेलको मूल्य घट्यो। सुडानमा ड्रोन आक्रमण तीव्र। 5 महिनामा 1,000 बढ़ीको मृत्यु। र पोखरामा अन्तर्विद्यालय जुडो प्रतियोगिता सम्पन्न। 75 खेलाड़ी सहभागी। पोखरामा आयोजित युथ 23 राष्ट्रिय मुआथाई च्याम्पियनशीपमा जलनलाई स्वर्ण। गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष 83-84 को लागि 32.79 अर्ब रूपियाँको बजेट सार्वजनिक गरेको छ। सोमबारको प्रदेशसभा बैठकमा आर्थिक मामिला मन्त्री जितबहादुर शेरचनले प्रस्तुत गरेको बजेट अनुसार कुल बजेट मध्ये 60.68% पूँजीगत तथा 38.5% चालू खर्चतर्फ विनियोजन गरिएको छ। प्रदेश सरकारले समुन्नत गण्डकी, उत्पादन, उद्यमशीलता र सुशासन मार्फत समुन्नति भन्ने नारासहित बजेट ल्याएको हो। बजेटमा आर्थिक वृद्धि, रोजगारी सृजना, कृषि आधुनिकीकरण, पर्यटन प्रवर्धन, डिजिटल शासन र सामाजिक न्यायलाई प्राथमिकतामा राखिएको छ। कृषि क्षेत्रका लागि 2 अर्ब रूपियाँ बजेट विनियोजन गरिएको छ। कृषिमा युवालाई आकर्षित गर्न रिटर्न टू भिलेज अभियान सञ्चालन गरिने भएको छ भने कृषि ऋणमा ब्याज अनुदान तथा व्यावसायिक कृषि प्रवर्धनको लागि 4 करोड़ रूपियाँ छुट्याइएको छ। पहाड़ी क्षेत्रमा फलफूल तथा काष्ठफल खेती विस्तारको लागि 30 करोड़ रूपियाँ विनियोजन गरिएको छ। पर्यटन तथा उद्योग क्षेत्रको लागि 2 अर्ब रूपियाँ बजेट विनियोजन गरिएको छ। पहिला घरदेश अनि परदेश र लेक टू लेक कार्यक्रमलाई निरन्तरता दिइएको छ। पोखरालाई माइस, स्वास्थ्य, खेलकुद तथा साहसिक पर्यटन केन्द्रका रूपमा विकास गर्ने योजना बजेटमा समावेश गरिएको छ। फेवाताल क्षेत्रको सौन्दर्यीकरणको लागि 5 करोड़ रूपियाँ विनियोजन गरिएको छ भने राउन्ड फेवा, भ्यू फेवा कार्यक्रमलाई पनि निरन्तरता दिइने भएको छ। भौतिक पूर्वाधार तथा यातायात क्षेत्रमा सबैभन्दा बढ़ी 11.96 अर्ब रूपियाँ बजेट छुटिएको छ। परदेशका रणनीतिक सड़क, पुल तथा बहुवर्षीय सड़क आयोजनालाई प्राथमिकता दिइएको छ। परदेश रणनीतिक सड़क तथा सड़क पुलका लागि मात्रै 5.03 अर्ब रूपियाँ विनियोजन गरिएको छ। ऊर्जा, जलस्रोत तथा खानेपानी क्षेत्रमा 4.77 अर्ब रूपियाँ बजेट विनियोजन गरिएको छ। आगामी आर्थिक वर्षभित्र सबै घरधुरीमा विद्युत पहुँच पुर्याई उज्यालो गण्डकी प्रदेश घोषणा गर्ने सरकारले लक्ष्य लिएको छ। स्वास्थ्य क्षेत्रमा 3.31 अर्ब रूपियाँ बजेट विनियोजन गरिएको छ। प्रदेश अस्पतालको भवन निर्माण, सिटी स्क्यान मेसिन खरिद, एम्बुलेन्स सेवा विस्तार तथा मातृ नव शिशु स्वास्थ्य कार्यक्रमलाई प्राथमिकता दिइएको छ। सामाजिक विकास, युवा तथा खेलकुद क्षेत्रमा 2.16 अर्ब रूपियाँ बजेट छुट्याइएको छ। सामुदायिक विद्यालयको गुणस्तर सुधार, ल्याब स्थापना, प्राविधिक शिक्षा तथा सिक्दै कमाउँदै कमाउँदै सिक्दै कार्यक्रमलाई निरन्तरता दिएको छ। बजेटमा डिजिटल शासन र सुशासनलाई पनि जोड़ दिइएको छ। प्रदेश सरकारका सेवा अनलाइन मार्फत प्रवाह गर्ने, राजस्व भुक्तानी पूर्ण रूपमा डिजिटल बनाउने तथा सवारी चालक अनुमति पत्र प्रदेशमै छपाई गर्ने व्यवस्था गरिने उल्लेख छ। प्रदेश सरकारले आगामी आर्थिक वर्षमा आन्तरिक राजस्वबाट 5.84 अर्ब रूपियाँ संकलन गर्ने लक्ष्य राखेको छ। गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 83-84 को लागि स्वास्थ्य क्षेत्रमा 3.31 अर्ब बजेट विनियोजन गरेको छ। चालू आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रका लागि 3.32 करोड़ 70,40,000 विनियोजन गरिएको थियो। प्रदेश सरकारका आर्थिक मामिला मन्त्री जितबहादुर शेरचनले आज प्रदेशसभामा आगामी वर्षको लागि सरकारको कुल 32 अर्ब 79 करोड़ 79 लाख बजेट प्रस्तुत गर्नुभएकोमा स्वास्थ्य क्षेत्रतर्फ विशेषज्ञ तथा विशिष्टीकृत स्वास्थ्य सेवाको विस्तार एवं सुदृढीकरणमा जोड़ दिइएको छ। सरकारले प्रादेशिक जनरल तथा सरूवारोग अस्पताल र गण्डकी आयुर्वेद अस्पताल कास्कीको भवन निर्माणको लागि 6 करोड़ बजेट विनियोजन गरेको छ। यसैगरी मध्यविन्दु प्रादेशिक अस्पताल नवलपुर र गोर्खामा सिटी स्क्यान उपकरण खरिदको लागि 10 करोड़ विनियोजन गरिएको आर्थिक मामिला मन्त्री शेरचन्दले बताउनुभएको छ। गण्डकी प्रदेश सरकार मातहतका अस्पतालको लागि एम्बुलेन्स खरिद गर्न 3 करोड़ 50 लाख विनियोजन गरिएको छ। सरकारले नसर्ने रोगको समयमा पहिचान उपचार तथा व्यवस्थापन एवं योग ध्यान मानसिक स्वास्थ्य सचेतना तथा स्वस्थ जीवनशैली परिवर्तनको लागि समेत बजेट छुट्याएको छ। रगत तथा रक्तजन्य पदार्थको निशुल्क उपलब्धता, क्यान्सरको उपचारमा आर्थिक सहायता, स्वास्थ्य बीमा कार्यक्रम र जोखिममा परेका गर्भवती तथा सुत्केरीको हवाई उद्धारको लागि 6 करोड़ 60 लाख विनियोजन गरिएको अर्थमन्त्री शेरचन्दले जानकारी दिनुभएको छ। यसैगरी आधारभूत स्वास्थ्यमा नागरिकको पहुँच विस्तार गर्न निर्धारित मापदण्डका आधारमा आधारभूत अस्पतालमा मेडिकल अधिकृतको व्यवस्था, सामुदायिक नर्सिङ कार्यक्रम सञ्चालन एवं सुदृढीकरण तथा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिको लागि विभिन्न तालिम कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरिएको छ। सरकारले आगामी वर्ष महामारी तथा जनस्वास्थ्य जोखिम विरूद्धको पूर्व तयारी, प्रतिकार तथा स्वास्थ्य सुरक्षा व्यवस्थालाई थप सुदृढ गर्न एकीकृत निगरानी प्रणाली समुदाय स्तरमा विस्तारको लागि 2 करोड़ विनियोजन गरेको छ। यसैगरी मातृ र नव शिशु स्वास्थ्यमा सुधार, समुन्नत भविष्यको मूलाधार भन्ने नारासहित मातृ तथा नवशिशु स्वास्थ्य सेवा विस्तार तथा स्वास्थ्य संस्था सुदृढीकरणलाई बजेटमा समावेश गरिएको छ। स्वस्थ मुटु सुन्दर भविष्यको नारासहित बालबालिकामा बाथ मुटु रोग पहिचान कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरिएको मन्त्री शेरचन्दले बताउनु भएको छ। प्रतिनिधि सभामा विनियोजन विधेयक 2083माथिको छलफल शुरू भएको छ। आजको बैठकमा 9 वटा मन्त्रालयको विनियोजन शीर्षकमाथि सामूहिक छलफल शुरू भएको हो। बैठकमा मन्त्रालयको बजेटमाथि छलफल हुँदा विपक्षी सांसदहरूले खर्च कटौतीका 12 वटा प्रस्ताव पेश गरेका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको बजेटले कर्णाली र सुदूरपश्चिमका औद्योगिक क्षेत्रलाई सम्बोधन नगरेको भन्दै एमाले र नेकपाका सांसदहरूले खर्च 1 रूपियाँ कायम गर्न प्रस्ताव दर्ता गराए। कृषि मन्त्रालयको बजेट कार्यान्वयन योग्य नरहेको र मध्यम वर्गका किसानलाई सम्बोधन नगरेको भन्दै त्यहाँ पनि कटौतीको प्रस्ताव आयो। सरकारी विज्ञापनमा समान पहुँच नभएको र हिमाली तथा पहाड़ी क्षेत्रमा अझै गुणस्तरीय इन्टरनेट सेवा नपुगेकोमा असन्तोष जनाउँदै सूचना तथा संचार मन्त्रालयको खर्च कटौतीको प्रस्ताव पेश भयो। शिक्षा, स्वास्थ्य, संस्कृति, पर्यटन, महिला तथा भूमि व्यवस्था मन्त्रालयमा समेत पर्याप्त बजेट विनियोजन नभएको आरोप लगाउँदै सांसदहरूले 1 रूपियाँ वा 100 रूपियाँ कायम गर्न सांकेतिक कटौती प्रस्ताव दर्ता गराए। यस्ता प्रस्तावलाई सरकारप्रतिको असन्तोष र जवाफदेहिता माग्ने सांकेतिक अभिव्यक्तिका रूपमा लिइन्छ। अर्थमन्त्री डाक्टर स्वर्णिम बाग्लेले गएको जेठ 15 गते संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष 83-84 बजेट प्रस्तुत गर्नुभएको हो। यस अगाडि प्रतिनिधि सभामा बजेटमाथि सामान्य छलफल र अर्थमन्त्रीबाट जवाफ दिने कार्यक्रम सम्पन्न भइसकेको छ। राष्ट्रिय सभामा आर्थिक वर्ष 83-84 राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिने सदस्यले बजेट कार्यान्वयन, ऋण व्यवस्थापन र कर नीतिमा विभिन्न विषयमा प्रश्न उठाउनु भएको छ। उहाँहरूले बजेट कार्यान्वयन क्षमता, बढ़दो ऋण भार, कर नीतिमा देखिएको विवाद तथा रोजगारी सृजनाका विषयमा सरकारको ध्यानकर्षण गराउनुभयो। सांसद तुलप्रसाद विश्वकर्माले कुल बजेटको ठूलो हिस्सा प्रशासनिक खर्चमा विनियोजन गरिएकाले रोजगारी सृजना र पूर्वाधार विकासका लक्ष्य हासिल गर्न कठिन हुने बताउनुभयो। उहाँले भन्नुभयो करिब 21 खर्ब भन्दा बढ़ीको बजेट विनियोजन भए पनि त्यसको प्रत्यक्ष लाभ आम जनतामा पुग्ने सम्भावना कम छ। सांसद किरणबाबु श्रेष्ठले आगामी आर्थिक वर्षको बजेट परम्पराको निरन्तरता भन्दा परिवर्तनको स्पष्ट खाकासहित आउनुपर्नेमा त्यसो नभएकाले परिमार्जनको खाँचो औल्याउनुभयो। उहाँले भन्नुभयो बजेट कार्यान्वयनमा इमानदारी, पारदर्शिता र जवाफदेहिता आवश्यक छ। सांसद मदन कुमारी शाह गरिमाले संसदमा पेश भइसकेको आर्थिक विधेयकमा करका दर हेरफेर गरिएको विषयमा छानबिन हुनुपर्ने माग गर्नुभयो। बजेटले विगतका कतिपय कार्यक्रमलाई निरन्तरता दिएको, करका विषयमा उद्योगी व्यवसायिकको आवाज सम्बोधन गर्दै निजी क्षेत्रलाई सकारात्मक सन्देश दिएको छ उहाँले भन्नुभएको छ, तर निम्न आय भएका वर्गका आवश्यकता सम्बोधन गर्न बजेट भने चुनौती देखिएको छ। सांसद सोनाम गेलजन शेर्पाले संघीयतालाई सुदृढीकरण गर्ने प्रतिबद्धता बजेटको सकारात्मक पक्ष भए पनि त्यसको कार्यान्वयनको स्पष्ट खाका प्रस्तुत हुन नसकेको बताउनुभयो। उहाँले हिमाली अर्थतन्त्र र पर्यटन विकासलाई पर्याप्त प्राथमिकता नदिएको बताउनुभयो। सांसद सुनिल बहादुर थापाले स्रोत व्यवस्थापन नै बजेट कार्यान्वयनको प्रमुख चुनौती रहेको बताउनुभयो। उहाँले सरकारले आगामी आर्थिक वर्षमा 7.5% आर्थिक वृद्धि दर हासिल गर्ने लक्ष्य राखे पनि त्यसको आधार स्पष्ट नभएको धारणा राख्नुभयो। सांसद मनरूपा शर्माले बजेट नेपाली जनताको आवश्यकता र अपेक्षा अनुसार आउन नसकेको टिप्पणी गर्नुभयो। सांसद युवराज शर्माले बजेटले किसान र कृषि क्षेत्रलाई महत्व दिँदै स्वदेशमै रोजगारी सृजना गर्ने विषयलाई प्राथमिकता दिन नसकेको बताउनुभयो। सांसद घनश्याम रिजालले बजेट अनुशासनको पालना नभएको तथा ऋणको भार बढ़ाएर घाटाको बजेट ल्याइएको भनी आलोचना गर्नुभयो। सांसद धर्मेन्द्र पासवानले स्टार्टअप नीति मार्फत दलित युवालाई अवसर प्रदान गर्ने व्यवस्थासहित बजेट परिमार्जन आवश्यकता औल्याउनुभयो। सांसद उदयबहादुर बोहराले बजेट उत्पादनमुखी भन्दा उपभोगमुखी भएकाले पूँजीगत खर्च कार्यान्वयनमा चुनौती रहेको बताउनुभयो। सांसद पदमबहादुर परियारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन आगामी आर्थिक वर्षभित्र गर्ने सरकारको प्रतिबद्धता महत्वाकांक्षी भएकाले प्रभावकारी कार्यान्वयनको लागि माग गर्नुभयो। पशुसेवा विभागले काठमाडौँ उपत्यका लगायत बर्ड फ्लू पुष्टि भएका 10 जिल्लामा करिब 7 लाख पंक्षी नष्ट गरेको जनाएको छ। विभागका अनुसार प्रभावित क्षेत्रमा रोग नियन्त्रण गर्न पंक्षीसहित करिब 3 लाख किलो दाना नष्ट गरिएको हो। काठमाडौँ ललितपुर भक्तपुर झापा मोरङ सुनसरी महोत्तरी बारा चितवन र नवलपरासीमा देखिएको रोगलाई अन्यत्र फैलिन नदिन सम्बन्धित जिल्लामा ऱ्यापिड रेस्पोन्स टीम परिचालन गरिएको विभागका महानिर्देशक डाक्टर उमेश दाहालले जानकारी दिनुभएको छ। बर्ड फ्लूको खोप विकास नभएकाले संक्रमण देखिनासाथ पंक्षी तथा पंक्षीजन्य उत्पादन नष्ट गरिएको हो। करिब 11 लाख अण्डा नष्ट गरिएको छ। सम्बन्धित किसानलाई नष्ट गरिएका पंक्षीको नोक्सानीको मूल्याङ्कन गरी क्षतिपूर्ति उपलब्ध गराइने विभागले जनाएको छ। प्रभावित क्षेत्रका जिल्ला प्रशासन कार्यालय मार्फत किसानको नोक्सानीको मूल्याङ्कन गरी विवरण तयार गरी विभागमा विवरण पठाइनेछ। त्यसका आधारमा विभागले सम्बन्धित प्रदेश सरकारसँग समन्वय गरी क्षतिपूर्ति उपलब्ध गराउने तयारी गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको प्रथम राष्ट्रिय महाधिवेशनको लागि 7,000 बढ़ी कुर्सी राख्ने गरी तयारी थालिएको छ। असार 7 देखि 9 गतेसम्म पूर्वी चितवनको रत्ननगरमा हुने पार्टीको 3 दिने महाधिवेशनका लागि टाँडी स्थित होटल स्टारको सभाकक्षसँगै रहेको खाली जमीनमा बाँसको अस्थायी सभाहल बनाउने काम भइरहेको छ। रत्ननगर नगरपालिका स्थित सो होटलको सभाकक्षसँगै रहेको टीनको टहरालाई जोडेर 32,480 स्क्वायर फिटको जमीनमा महाधिवेशन स्थल बनाउने काम शुरू भएको हो। राष्ट्रपाका केन्द्रीय सदस्य राजन गौतमका अनुसार 7 देखि 8,000 कुर्सी अट्ने गरी महाधिवेशन स्थल बनाउने काम भइरहेको छ। डोमको बीचमा 29 फिट र छेउमा 16 फिट अग्लो हुने गरी संरचना बन्नेछ। माथि त्रिपाल लगाउने र 16 फिट सिधा हुने गरी पानी नचुइने उच्च स्तरको टेन्ट डोममा राखिनेछ। महाधिवेशनको लागि आवश्यक अस्थायी प्रकृतिको सभाहल डोम बनाउने क्रममा बाँस प्रयोग गरिनेछ। डोमभित्र 70 वटा ठूला पंखा र 20 वटा कूलरको व्यवस्था गरिनेछ। बाहिरपट्टि टेन्ट राखेर बस्ने ठाउँ बनाउने तयारी छ। सँगै रहेको होटल स्टारको ठूलो सभाहललाई आवश्यकता अनुसार प्रयोग गर्ने गरी निर्माण सम्बन्धी काम धमाधम अघि बढ़िरहेको छ। नेता गौतमले भन्नुभएको छ, महाधिवेशनमा जाने सहभागीका लागि सौराहा रत्ननगर र भरतपुरका होटलमा आवासको प्रबन्ध हुनेछ। सहुलियत दरमा कोठाको व्यवस्थाको लागि होटल व्यवसायसँग अनुरोध गरिएको छ। सहभागी स्वयंले खर्च बेहोर्नुपर्नेछ। उद्घाटनको दिन नजिक पर्ने टिकौली चौरमा सवारी साधन पार्किङ गरी त्यहाँबाट अर्को गाड़ीले कार्यक्रम स्थलसम्म लाने ल्याउने व्यवस्था मिलाइँदैछ। पार्टीका प्रवक्ता मनिष झाले स्थानीय जिल्ला कमिटिका तर्फबाट तयारीको काम भइरहेको बताउँदै असार 2 गते मंगलबारदेखि राष्ट्रिय महाधिवेशनको सचिवालय सञ्चालनमा आउने र असार 4 गतेदेखि पार्टीका पदाधिकारी एवं नेताहरू महाधिवेशन स्थलमै रहने जानकारी दिनुभयो। पार्टीको उद्घाटन समारोहमा राष्ट्रिय स्तरका राजनैतिक पार्टीका प्रमुख र छिमेकी देशका प्रतिनिधिलाई आमन्त्रण गरेको जानकारी दिँदै प्रवक्ता झाले करिब 3,000 प्रतिनिधि महाधिवेशनमा सहभागी हुने जानकारी दिनुभएको छ। सरकारले भारतसँगको G2G सम्झौता अन्तर्गत पहिलो चरणमा 50,000 मेट्रिक टन रासायनिक मल आयात गर्ने प्रक्रियालाई अन्तिम चरणमा पुर्याएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव एवं कृषि सामग्री कम्पनी लिमिटेड केन्द्रका अध्यक्ष डाक्टर रामकृष्ण श्रेष्ठका अनुसार किसानहरूको तत्काल माग र आवश्यकतालाई सम्बोधन गर्न पहिलो लट अन्तर्गत यो परिमाणको मल आयात गर्न लागि हो। पहिलो चरणमा आयात गरिने कुल 50,000 मेट्रिक टन मलमा 30,000 मेट्रिक टन यूरिया र 20,000 मेट्रिक टन डीएपी छ। मन्त्रालयले उपलब्ध वित्तीय स्रोत बजेट र सरकारी प्रक्रियाको आधारमा पहिलो चरणको आयात प्रक्रिया अघि बढ़ाएको हो। यसका लागि आवश्यक प्रतित पत्र ईएलसी खोलिसकेको र यसैसाथ र भुक्तानी सम्बन्धी प्रक्रिया समेत सम्पन्न हुने चरणमा रहेकोले केही समयभित्रै उक्त मल नेपाल आइपुग्ने डाक्टर श्रेष्ठले जानकारी दिनुभएको छ। यसअघि मन्त्री परिषद बैठकले भारतबाट कुल 80,000 मेट्रिक टन रासायनिक मल खरिद गर्न मन्त्रालयलाई स्वीकृति प्रदान गरिएको थियो, जसमा 60,000 मेट्रिक टन यूरिया र 20,000 मेट्रिक टन डीएपी समावेश छ। मन्त्री परिषदबाट स्वीकृत कुल परिणाम मध्ये पहिलो चरणको खरिद सम्पन्न भएपछि बाँकी रहेको 30,000 मेट्रिक टन मल पनि दोस्रो चरणमा आयात गरिने मन्त्रालयले जनाएको छ। उक्त बाँकी मल चालू आर्थिक वर्षभित्र वा आगामी साउनदेखि शुरू हुने नयाँ आर्थिक वर्षको आपूर्ति योजनामा समावेश गरी खरिद प्रक्रिया अघि बढ़ाइने अध्यक्ष डाक्टर श्रेष्ठले स्पष्ट पार्नुभएको छ। भारतीय संचार माध्यमहरूले नेपालले भारतबाट आयात गर्ने रासायनिक मलको कोटा कटौती गरेको भन्दै सम्प्रेषण गरेका समाचारहरू भ्रामक रहेको कम्पनीले जनाएको छ। भारतीय संचार माध्यममा हर्मुज खुल्ने घोषणा हुनासाथ नेपालले मल आयात योजना बदलिएको भनी आएका दावीहरू सत्य नभएको कृषि सामग्री कम्पनी लिमिटेड केन्द्रका अध्यक्ष डाक्टर रामकृष्ण श्रेष्ठले स्पष्ट पार्नुभएको छ। उहाँका अनुसार सरकारले स्वीकृत गरेको कोटा कटौती गरिएको नभई उपलब्ध स्रोत र बजेटको व्यवस्थापन अनुसार चरणबद्ध रूपमा मल आयात गर्ने प्रक्रिया अघि बढ़ाइएको हो। श्रोता तपाईले सुनिरहनु भएको छ राति 9 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलाऊ।
2: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
1: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
2: साँच्चै हो र?
1: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
2: हो त?
1: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित LI मोटर्स। विस्तृत जानकारीको लागि LI मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप्स, नेपाल्स नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
5: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA. 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.

0: 1.1 संग सधैं रिवार्डेड
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूप में प्रत्येक महीना को तेस्रो शनिवार सुंदर पोखरा फार्मेसी महेन्द्रपुल में आउने हुने भएकोले ढाड़ को नशा च्यापिएको रिंगटा लाग्ने बिर्सने मस्तिष्क घात हाथ खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुड़ा दुख्ने पेरालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
4: राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग पोखरा उद्योग वाणिज्य संघले कास्कीका प्रमुख जिल्लाधिकारी कुमानसिंह गुरूङलाई स्वागतसहित सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ। संघले आज आफ्नै सचिवालय गैरापाटनमा नवागन्तुक श्री डीओ गुरूङको सम्मानमा कार्यक्रम आयोजना गरेको हो। नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं पोखरा उद्योग वाणिज्य संघ अध्यक्ष गोकर्ण कार्कीले पदाधिकारी र कार्यसमितिका सदस्यसँगै परिचय गुरूङको स्वागत र शुभकामना व्यक्त गर्नुभएको हो। आफ्नो सम्मानमा आयोजित स्वागत कार्यक्रममा बोल्दै प्रमुख जिल्लाधिकारी कुमानसिंह गुरूङले नाफा कमाउने व्यवसायको धर्म भए पनि त्यो कार्य गरिरहँदा देशको अर्थतन्त्रमा योगदान दिने तथा उपभोक्ताको हितको दायित्व नबिर्सन व्यवसायीलाई सचेत गराउनुभयो। परिचय गुरूङले आफू पनि कुनै समय व्यवसाय नै रहेको स्मरण गर्दै उद्योग व्यवसाय सञ्चालनको लागि उचित वातावरण निर्माण गर्नका निम्ति निजी क्षेत्रसँग सहकारी गर्ने प्रतिबद्धता पनि जनाउनुभयो। यसअगाडि प्रमुख जिल्ला अधिकारी गुरूङलाई स्वागत गर्दै कार्यक्रम तथा आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले शान्ति सुरक्षा व्यवसायीको चासोको विषय भएको बताउँदै प्रशासन एकातिर र निजी क्षेत्र अर्कोतिर नरहेको बरू सहकारी गर्न तम तयार रहेको बताउनु भएको थियो। पोखरा उद्योग वाणिज्य संघका महासचिव शोभा गौतमको सञ्चालन रहेको कार्यक्रममा धन्यवाद ज्ञापन संघका वरिष्ठ उपाध्यक्ष उत्तमान बुद्धाचार्यले गर्नुभएको थियो। धार्मिक तथा पर्यटकीय हिमाली जिल्ला मुस्ताङमा पछिल्लो समय फोहोर मैला व्यवस्थापनमा चुनौती थपिएको छ। मुक्तिनाथ दर्शन गर्न पुगेका आन्तरिक तथा बाह्य पर्यटकले तोकिएको स्थानमा उचित ढंगले फोहोर मैला व्यवस्थापन नगरेकाले फोहोर मैला व्यवस्थापनमा चुनौती थपिएको हो। विगत वर्षभन्दा चालू वर्षमा मुक्तिनाथको दर्शन गर्न जाने भारतीय पर्यटकहरूको आगमन भने बढ़ेको छ। भारतीय पर्यटकहरूकै कारण त्यहाँ जथाभावी फोहोर बढ़ेसँगै व्यवस्थापनमा कठिनाई भएको घरपचुङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचन्दले बताउनु भएको छ। पोखरा संस्थित छोरीपाटन माध्यमिक विद्यालयमा नवागन्तुक कक्षा 11 विद्यार्थीलाई यो कार्यक्रमका बीच आज स्वागत तथा अभिमुखीकरण गरिएको छ। सो अवसरमा भनाई राख्दै शिक्षक अभिभावक संघका अध्यक्ष इन्द्रबहादुर खत्रीले छोरीपाटन गण्डकी प्रदेशकै नमूना शैक्षिक संस्था रहेको जनाउँदै विद्यार्थीलाई अनुशासित बन्न सुझाउनुभयो। प्रधान अध्यापक दिल्ली राम शर्मा भूषालले विद्यार्थीलाई नियमित पठन पाठनमा ध्यान दिन आग्रह गर्दै विद्यार्थीको चौतर्फी विकासमा विद्यालय चनाएको रहेको स्पष्ट पार्नुभएको थियो। हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले घटेको छ। शेयर बजार परिसूचक रेप्सी आज 12.200 अंकले घटेर 2711.700 बिन्दुमा झरेको छ। आज नेप्सी घटे पनि कारोबार रकम भने बढ़ेको छ। गएको शुक्रबार 4.34 अर्ब कारोबार भएकोमा आज 350 कम्पनीको 1,07,83,000 4,41 करोड़ रूपियाँमा किनबेच भएको छ। एसियाली बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा घटेको छ। पाकिस्तानले अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने उद्देश्यसहित सम्झौता भएको घोषणा गरेपछि विश्व ऊर्जा बजारमा सकारात्मक असर देखिएको हो। बीबीसीका अनुसार अन्तर्राष्ट्रिय बजारमा मानक मानिने ब्रेन्ट कच्चा तेलको मूल्य झण्डै 4% घट्दै प्रति ब्यारेल 83 अमेरिकी डलर 81 सेन्टमा झरेको छ। त्यस्तै अमेरिकी बजारमा कारोबार हुने कच्चा तेलको मूल्य झण्डै 4.7% घटेर प्रति ब्यारेल 80 डलर 89 सेन्टमा पुगेको छ। संयुक्त राष्ट्रसंघका मानवाधिकार प्रमुख भोल्कर ट्रकले सुडानमा युद्धका क्रममा ड्रोनको प्रयोग तीव्र रूपमा बढ़ेको भन्दै गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ। उहाँका अनुसार सन् 2026 को पहिलो 5 महिनामा मात्र ड्रोन आक्रमणका कारण 1,000 भन्दा बढ़ी नागरिकको मृत्यु भएको छ। जेनेभा स्थित संयुक्त राष्ट्र मानवाधिकार परिषदलाई सम्बोधन गर्दै ट्रकले सुडानको द्वन्द्व झन जटिल र घातक बन्दै गएको बताउनु भएको हो। सुडानमा नियमित सेना स्टाफ र अर्धसैनिक ऱ्यापिड सपोर्ट फोर्स आरएसएफ बीच अप्रेल 2023 जारी युद्धमा ड्रोनको प्रयोग क्रमशः प्रमुख सैन्य रणनीतिको रूपमा विकसित हुँदै गएको छ। पोखरा महानगरपालिकाको खेलकुद विकास समितिले सञ्चालन गरेको दोस्रो पोखरा खेलकुद महोत्सव तथा मार्शल आर्ट फेस्टिभल 2023 अन्तर्गत जुडो प्रतियोगिता 2083 अन्तर्गत जुडो प्रतियोगिता सम्पन्न भएको छ। छात्र तथा छात्रा गरी दुई विधाका विभिन्न तौल समूहमा गरेर कुल 75 जनाले सहभागिता जनाएको महोत्सव मूल आयोजक समितिका संयोजक तथा पोखरा महानगरपालिकाको खेलकुद विकास समितिका अध्यक्ष दीपक बहादुर गोदारले जानकारी दिनुभएको छ। उहाँको अनुसार छात्रतर्फ 25 केजी, 30 केजी, 35 केजी, 40 केजी र 45 केजी तौल समूहमा प्रतिस्पर्धा गराइएको थियो। जस अनुसार 25 केजी छात्रमा सौरभ जीसी प्रथम, विकल नेपाली द्वितीय र आरोन गुरूङ तथा सबिन नेपाली तृतीय भए। 30 केजी छात्रमा महेश विक प्रथम, निशान मगर द्वितीय र सुनिल कुंवर तथा प्रिन्स शाह तृतीय भए। 35 केजी छात्रमा निशान नेपाली प्रथम, आयन कुंवर द्वितीय र राजकुमार गिरी तथा प्रिन्स शाहले मगर तृतीय भए। 40 केजी छात्रमा रितेश केसी प्रथम, अञ्जन परियार द्वितीय र प्रियांश गुरूङ तथा रूपक परियार तृतीय भए। 45 केजी छात्रमा विप्लव बुढा मगर प्रथम, ढोलक विक्रम केसी द्वितीय र सुयोग जलन्धर तथा आशिष विक तृतीय भए। यसै गरी छात्र 35 केजी, 45 केजी र 50 केजी तौल समूहमा प्रतिस्पर्धा गराइएको थियो। जस अनुसार 35 केजी छात्रामा मनिषा नेपाली प्रथम, सन्ध्या परियार द्वितीय र निशा नेपाली तथा संगीता लुइटेल तृतीय भए। 45 केजी छात्रामा जमुना श्रेष्ठ प्रथम, क्रिन्जल गिरी द्वितीय र विष्णु बुढा मगर तथा सुषमा मगर तृतीय भए। 50 केजी छात्रामा सेन्टोप जलारी प्रथम, योगिसा परियार द्वितीय र सुरक्षा परियार तथा गंगा श्रेष्ठ तृतीय भए। प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने खेलाड़ीले नगद 3,000, 2,000 र 1,000 रूपियाँ सहित मेडल र प्रमाणपत्र हात पारेको पोखरा महानगरपालिका खेलकुद विकास समितिका सदस्य सचिव सूरज अधिकारीले जानकारी दिनुभएको छ। विजेता खेलाड़ीलाई बधाई दिँदै खेलकुद विकास समितिले खेल क्षेत्रको विकास तथा युवा प्रतिभाको प्रोत्साहनको लागि यस्ता प्रतियोगिता निरन्तर सञ्चालन गरिने जनाएको छ। ग्रासरूट लेभलबाट खेलाड़ी उत्पादन गर्ने लक्ष्यका साथ यो प्रतियोगिता आयोजना गरिएको सदस्य सचिव अधिकारीले बताउनु भएको छ। महोत्सवमा कुल 11 खेल समावेश गरिएको छ। तीमध्ये 2 राष्ट्रिय स्तरका प्रतियोगिता रहेका छन् भने 5 खेल ग्रासरूट तहका खेलाड़ीलाई लक्षित गरी सञ्चालन गरिएका छन्। यसका साथै व्हीलचेयर बास्केटबल, बौद्धिक अपाङ्गता दौड़, बोसिया तथा डिसिप्लिन क्रिकेट जस्ता समावेशी खेलहरू पनि महोत्सवमा समेटिएका छन्। महोत्सव असार 7 गतेसम्म सञ्चालन हुनेछ। पोखरामा सम्पन्न दोस्रो नेपाल युथ 23 राष्ट्रिय मुआथाई च्याम्पियनशीपमा लेखनाथ डोजो मुआथाई क्लबका जलनपुन स्वर्ण पदक सहित नगद पुरस्कार जित्न सफल भएका छन्। नेपाल राष्ट्रिय मुआथाई संघको आयोजनामा जेठ 30 र 31 गते पोखरामा सम्पन्न प्रतियोगितामा देशभरका विभिन्न क्लबका खेलाड़ीहरूको उत्साहजनक सहभागिता रहेको थियो। पोखरा महानगरपालिकाको खेलकुद विकास समितिले सञ्चालन गरेको दोस्रो पोखरा खेलकुद महोत्सवमा समावेश गरिएको यो प्रतियोगिताको सबैभन्दा आकर्षक प्रतिस्पर्धा युथ 18 देखि 23 वर्ष अन्तर्गत 63-65 केजी तौल समूहमा भएको थियो। उक्त प्रतिस्पर्धामा जलनपुन प्रथम हुँदै 20,000 रूपियाँ नगद पुरस्कार हात पार्न सफल भए। सोही समूहमा लेखनाथ डोजोका कुशल नेपाली द्वितीय बने भने ओर्ला फिटनेस पोखराका सुमन जीसी र स्ट्रङ्गेस्ट मुआथाई क्लब पोखराका विश्वास पौडेल तृतीय भए। कुशलले 10,000 र सुमन र विश्वासले 5,000 रूपियाँ हात पारे। युथ 14-15 वर्ष 50-53 केजी तौल समूहमा स्ट्रङ्गेस्ट मुआथाई क्लब वालिङका सुरेश सार्की प्रथम भए भने स्ट्रङ्गेस्ट मुआथाई क्लब पोखराका राजन घरती मगर द्वितीय बने। निर्जल गुरूङ र सामुल श्रेष्ठले तृतीय स्थान हासिल गरे। यो समूहको प्रथमले 10,000, द्वितीयले 7,000 र तृतीयले 4,000 नगद हात पारे। युथ 16-17 वर्ष 53-55 केजीमा आयुष ह्याल्मो प्रथम तथा करण तामाङ द्वितीय भए। प्रथमले 10,000, द्वितीयले 7,000 नगद हात पारेका थिए। त्यस्तै 57-60 केजी तौल समूहमा राहुल कार्की प्रथम, टेरेन्स थापा मगर द्वितीय तथा भास्कर गुरूङ र अभिषेक श्रेष्ठ तृतीय बने। प्रथमले 20,000, द्वितीयले 10,000 र तृतीयले 5,000 रूपियाँ नगद प्राप्त गरे। समापन तथा पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्ष दानुका पराजुल अधिकारी रहनु भएको थियो। विजेता खेलाड़ीलाई अन्तर्राष्ट्रिय मुआथाई प्रशिक्षक दीपक श्रेष्ठ, नेपाल राष्ट्रिय मुआथाई संघका केन्द्रीय उपाध्यक्ष दीपक बहादुर गोदार लगायतले मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार वितरण गर्नुभएको थियो। राति 9 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। गण्डकी प्रदेश सरकारद्वारा आर्थिक वर्ष 83-84 को लागि 32,99,00,000 रूपियाँको बजेट सार्वजनिक। बजेटमा कृषि, पर्यटन र पूर्वाधारमा उच्च प्राथमिकता। गण्डकीको स्वास्थ्य क्षेत्र सुदृढीकरणको लागि 3 अर्ब 31 करोड़ बजेट, गर्भवती तथा सुत्केरीको हवाई उद्धारको लागि 6,60,00,000 विनियोजन। प्रतिनिधि सभामा विनियोजन विधेयकमाथि मन्त्रालयको छलफल शुरू, खर्च कटौतीका 12 प्रस्ताव पेश, बजेटमाथि विपक्षी सांसदका प्रश्नै प्रश्न। राष्ट्रिय सभामा बजेटमाथि छलफल शुरू, बजेट कार्यान्वयन, ऋण व्यवस्थापन र कर नीतिमा प्रश्न। सरकारले भारतसँगको G2G सम्झौता अन्तर्गत रासायनिक मल आयात गर्न पहिलो लटमा 50,000 टन रासायनिक मल आयात गरिँदै। बर्ड फ्लू पुष्टि भएका 7,00,000 पक्षी नष्ट, किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने। अमेरिका र इरान बीच शान्ति सम्झौताको घोषणासँगै एसियाली बजारमा तेलको मूल्य घट्यो। सुडानमा ड्रोन आक्रमण तीव्र, 5 महिनामा 1,000 बढ़ीको मृत्यु। र पोखरामा अन्तर्विद्यालय जुडो प्रतियोगिता सम्पन्न, 75 खेलाड़ी सहभागी। पोखरामा आयोजित युथ 23 राष्ट्रिय मुवाथाई च्याम्पियनशीपमा जलनलाई स्वर्ण। अवस्था यो सँगै आजको सम्पूर्ण समाचार बुलेटिन यति नै। भोलि बिहान 6 बजे अन्नपूर्ण हाइलाइट्समा पुनः हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण साथीहरूको साथमा प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: better appliances ka AC, cooler, fridge, cooker, induction, air fryer lagayat anya gharelu samanharu ghar lyaera ta hernus. तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ बेचर अप्लायन्सेस बेचरको बानी लाग्छ
1: ए साथी हो प्लस टू पनि सकियो अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ
2: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा
1: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु
2: शशिधर अनि तिमी नि
3: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला
2: त्यो पनि एनटीएचएमसीमा छ नि
1: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम बीबीए बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्
2: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-50-51-33 र 576-458
0: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
4: नेपालीको गौरव
5: नेपालीको पहिचान
4: पालिखे ढाका टोपी
5: जसले शिरको शोभा बढाउँछ
4: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्
6: ढाका टोपी साडी पछ्यौरा टाई चोलो दोसल्ला सम्मानसल
4: पालिखे ढाका टोपी महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा फोन 526-483
5: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा
4: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी
7: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र इसिजी को सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखे चोक सम्पर्क 98434-32-29 98028-59-321-581-871
2: समय बितेको पत्तै हुँदैन तर के तपाईको पैसा समयसँगै बढिरहेको छ अब ढिलो नगर्नुहोस् तपाई सुतेको बेलामा पनि तपाईको पैसाले तपाईका लागि काम गर्नेछ मात्र 1000 रुपैयाँबाट एसआईपी सुरु गर्नुहोस् तपाईको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ न धेरै जान्न पर्ने झन्झट न बजारको उतार चढावको डर एसआईपी मा थोरै लगानी बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्ट बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्ट एसआईपी योजना सुरु गर्नुहोस्
7: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछा पुष्ट गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने सम्पर्क 98560-81-331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटिनी पारी एभरेस्ट ब्याङ्क सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
8: नेपालीको गौरव,
5: नेपालीको पहिचान,
8: पालिखले ढाका टोपी
5: जसले सिल्कको शोभा बढाउँछ।
4: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्
6: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मानसल।
4: पालिखले ढाका टोपी महेन्द्रपुल खुला कार्यालय नजिकै पोखरा। फोन 526-483।
5: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा।
4: हामी गर्व गर्दछौ पालिखले ढाका टोपी।
2: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
9: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
2: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-585-595-574-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 2026 सम्बन्धी नेपाल भूतपूर्व खेलाड़ी मञ्चको जरूरी सूचना। अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 2026 सुखद उपलक्ष्यमा नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा 18 साप्ताहिक र मासिक 5 किलोमिटर दौड़ प्रतियोगिता 2083 आयोजना गरिएको हुनाले सम्पूर्ण धावक महानुभावहरूलाई सहभागिताको लागि अनुरोध गर्दछौ। दौड़का मुख्य विधाहरू 5 किलोमिटर 16 वर्ष मुनिका छात्र छात्रा दौड़, 5 किलोमिटर खुल्ला महिला तथा पुरूष दौड़ र पोखरा महानगरपालिका नम्बर 1 का आमा समूहको लागि 3 किलोमिटरको दौड़। प्रतियोगिता मिति यही असार 6 गते शनिबार। स्थान पोखरा महानगरपालिका वडा नम्बर 1 पुरानो टुडीखेल राष्ट्रिय माविको गेट अगाडि। समय उपस्थिति 6:30 बजे। दौड़ शुरू हुने समय बिहान ठिक 7 बजे। दर्ता गर्ने अन्तिम मिति यही असार 5 गते दिउँसो 2 बजेसम्म। कार्यक्रमको मुख्य प्रायोजक पोखरा महानगरपालिका वडा नम्बर 1 को कार्यालय, वार्षिक प्रायोजक प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स, संस्थाहरू नेपाल ओलम्पिक एकेडेमी, राष्ट्रिय ओलम्पिक एकेडेमी पोखरा महानगरपालिका वडा नम्बर 7, आयोजक नेपाल भूतपूर्व खेलाड़ी मञ्च पोखरा 4 गैरापाटन। विस्तृत जानकारीको लागि फोन 061-588-716, 573-520, वेबसाइट www.pokhramarathon.org। पुनश्च मासिक दौड़मा दर्ता गरिसकेका धावकले पुनः दर्ता गर्न नपर्ने।
10: किन्नुहोस् अब ढुक्कले सुनका गहना, आयो अब मेसिनबाट गुणस्तर जाँच्ने क्षमता।
11: मान्छे स्वभावैले सुन्दरताको खोजीमा रहन्छ। यही सुन्दरताको एउटा उदाहरण हो रूपाकोट ज्योति सुन चाँदी दुकानका आकर्षक, मनमोहक अनि सुन्दर गरगहनाहरू।
10: भनिन्छ सुन चाँदी नगद सरह हो, त्यसैले यहाँहरूको परिश्रमबाट आर्जित सुन चाँदीका गरगहनाको लागि हामी सदैव गुणस्तरमा सजग र सचेत छौँ।
11: हामी पोखरामै पहिलो पटक अत्याधुनिक मेसिनबाट गुणस्तर जाँच गरी 99% गुणस्तर भएका गरगहनाहरू मात्र यहाँहरू समक्ष ल्याउँछौ।
10: यी गरगहना बिक्री वा साथ फेर गर्दा टोल बराबरको पैसा खरिद मूल्यमै हामी दिनेछौ। हामी गुणस्तरमा सम्झौता गर्दैनौ। यही हो रूपाकोट ज्योति सुन चाँदी दोकानको प्रतिबद्धता।
11: फोन 530-815,
10: 530-815,
11: मोबाइल नम्बर 9852-2871। महेन्द्रपुर पालिकी चोक जाने बाटोमा हाम्रो पहिलो शाखा महेन्द्रपुर अन्नपूर्ण सुपर मार्केटको गीत सँगै सञ्चालन भइरहेको छ। प्रोपाइटर दशरथ सुनार।
10: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
12: दैनिक एक रुपियाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
13: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
14: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
13: नेपाल आदिवासी जनजाति महासंघ।
15: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
16: हेलो,
17: हजुर नमस्कार।
16: हेलो
17: नमस्कार काका, सुन्नु भएन?
16: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
17: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
16: ए रामु हो, हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
17: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
16: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
17: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
16: अनि कति बेला बस्छन् त डाक्टर?
17: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजेभित्र नाम दर्ता गराइहाल्नुहोस्, अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
16: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
2: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
0: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल SS5 नेपालस नम्बर 1 ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
7: त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, खुड्को हुने वा धेरै अग्लो हुने बिरामी जाँच यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैराबाटन पालिखेचोक सम्पर्क 98434032929 98028959321 081 581 बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैराबाटन पालिखेचोक सम्पर्क 98434032929

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला रातिको 10 बजेको छ।
3: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4

नमस्कार, रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जको आजको नियमित प्रसारणमा स्वागत छ। आज बिहानदेखि रातिसम्म रेडियो अन्नपूर्णका समाचारमूलक, सन्देशमूलक, शिक्षामूलक तथा मनोरञ्जनात्मक कार्यक्रम सुन्न सक्नुहुनेछ। तपाईँको आजको दिन शुभ रहोस्, मंगल रहोस्। सुन्दै गर्नुहोला रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज।